प्रहरीले क्लिन चिट दिएर गयो। मुन्दडा प्रहरीको एक पछि अर्को छापा। यो खबरसँग सम्बन्धित अन्य खबर मुख्य बुँदाका रूपमा छापिएका छन्। हल्लाकै भरमा उद्योगी तर्साउने काम, बस्ती घेरेर छापामारी, अन्तत रित्तै फर्कियो प्रहरी, शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। एमालेमा सदस्यता नवीकरण गर्नेको संख्यामा कमी आएको छ। गत फागुनको निर्वाचनमा कमजोर नतिजा आएपछि एमाले पार्टी सुदृढीकरण अभियानसँगै सदस्यता नवीकरण अघि बढ़ाएको थियो, तर विगतको तुलनामा हालसम्म करिब 51% एमाले सदस्यले मात्र आफ्नो सदस्यता नवीकरण गरेका छन्।
2: गत आर्थिक वर्ष साथै प्रदेशको पूँजीगत खर्च औसत 61.33% मात्र भएको छ। यो सोही अवधिमा भएको संघीय सरकारको पूँजीगत खर्चको तुलनामा भने बढ़ी हो। गत वर्ष संघीय सरकारको पूँजीगत खर्च 46.79% मात्रै छ।
1: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव गर्ने व्यवसायी फर्मलाई आवश्यक कार्यवाही गर्न निर्देशन दिएको छ। विभागले सोमबार काठमाडौँ उपत्यकाका विभिन्न 11 उद्योग तथा व्यवसायी फर्ममा अनुगमन गरी कार्यवाही तथा आवश्यक निर्देशन जारी गरेको हो। केही दिन यता बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको धेरै गुनासो आएकाले विभागले ग्यासमा केन्द्रित भएर बजार अनुगमन गरेको जनाएको छ। विभागका निर्देशक एवं सूचना अधिकारी अनिल किरातीले केही दिन यता बजारमा देखिएको ग्यास अभावमा डिलर र उद्योगमा केन्द्रित अनुगमन शुरू गरेको जानकारी दिनुभयो।
2: लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 2083-84 को बजेट तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी, मितव्ययी, पारदर्शी र नतिजामुखी बनाउन 52 बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको छ। मार्गदर्शन मार्फत चालू खर्च नियन्त्रणदेखि विकास आयोजनाको प्रभावकारी कार्यान्वयन र वित्तीय अनुशासन कायम गर्न विभिन्न कड़ा व्यवस्था गरिएको छ।
1: नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन विधेयकमा डिजिटल करेन्सीलाई कानूनी मुद्राका रूपमा समेट्ने व्यवस्था गरिएको छ। निजी रूपमा जारी हुने क्रिप्टो तथा भर्चुअल करेन्सीलाई भने करेन्सी वा कानूनी गाह्य मुद्दा नमानिने स्पष्ट उल्लेख गरिएको छ।
2: संस्कृत भाषाको व्याकरणको उत्पत्ति र रचनासँग जोडिएको अर्घाखाँचीको पाणिनी तपोभूमि ऐतिहासिक, धार्मिक तथा भाषिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल भए पनि पर्याप्त प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ।
1: नोबेल बैंक लिमिटेडले विदेशमा उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थी तथा अभिभावकलाई लक्षित गर्दै काठमाडौँको पुतली सड़कमा नोबेल बैंक एजुकेशन हब सञ्चालनमा ल्याएको छ। हबको सोमबार नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अन्स्ट्र, नोबेल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरी तथा प्रमुख कार्यकारी अधिकृत सीईओ मनोज कुमार गेवालीले संयुक्त रूपमा उद्घाटन गर्नुभयो। विद्यार्थी, अभिभावक, शैक्षिक परामर्शदाता संस्था तथा शिक्षा क्षेत्रसँग सम्बन्धित सरकारवालालाई एकै स्थानबाट बैंकिङ, वित्तीय तथा परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले हब सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।
2: उत्पादकहरूको संस्था नेपाल इप्पानले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउने कानूनी तथा नियामकीय व्यवस्था तत्काल कार्यान्वयन गर्नुपर्ने मागसहित विद्युत नियमन आयोग समक्ष 12 मुद्दे ध्यानाकर्षण पत्र पेश गरेको छ।

0: को एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। कक्रोच जनता पार्टी सीपीजे नेतृत्वको युवा आन्दोलनबाट रक्षात्मक अवस्थामा पुगेको भारतको सत्तारूढ़ दल भारतीय जनता पार्टी भाजपाले विधानसभा उपनिर्वाचनमा पनि नराम्रो धक्का बेहोरेको छ। सोमबार सार्वजनिक भएको मतपरिणाम अनुसार बिहारको बांकीपुर सीटमा जन स्वराज पार्टी जेएसपी मध्यप्रदेशको दतिया सीटमा भारतीय राष्ट्रिय कांग्रेसले जित हात पारेको छ। भाजपाले गुजरातको मान्जलपुर सीट मात्र जोगाएको छ। पटनासँग जोड़िएको बांकीपुर निर्वाचन क्षेत्र भाजपाको गढ़ मानिन्छ। यसै वर्ष भाजपा राष्ट्रिय अध्यक्ष बनेका नितिन नवीनले आफ्नो लामो समयदेखिको गढ़मा सघन प्रचार गरे पनि आफ्नो पार्टीलाई भने जिताउन सकेनन्।
4: अब खेल र खेलाड़ीका खबर। नेपाल भलिबल संघ एनभीएले सोमबार आफ्नो वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ। भलिबल संघले आर्थिक वर्ष 2083-84 लागि सार्वजनिक गरेको वार्षिक क्यालेण्डरमा 20 कार्यक्रम समावेश छन्, जस अनुसार यस सत्रमा नेपाली भलिबल व्यस्त बन्ने भएको छ।
3: अब कला तथा मनोरञ्जन। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस विवरण अनुसार नेपाली चलचित्र गौथलीले प्रदर्शनको दोस्रो सातासम्म 13,64,46,535 रूपियाँ ग्रस कमाई गर्दै यस वर्षकै सर्वाधिक कमाउने नेपाली फिल्म बनेको छ। बोर्डले सोमबार सार्वजनिक गरेको आइतबार राति 10 बजेसम्मको सिनेपा बक्स अफिस प्रतिवेदन अनुसार यस चलचित्रले 17 दिनमा 4,94,915 टिकट बिक्री गरेको छ।
4: अब विचार विश्लेषणको पालो। सबैभन्दा पहिले अनलाइन हिंसाका समाधान शीर्षकमा डाक्टर लक्ष्मण दत्त पन्तको विचार लिँदैछौ। गोर्खापत्रमा छापिएको छ यो। लैंगिक आधारमा हुने अनलाइन हिंसाको अन्त्यका लागि सरकार, सामाजिक सञ्जाल कम्पनी, संचार माध्यम, शैक्षिक संस्था, नागरिक समाज तथा सञ्जाल प्रयोगकर्ता सबैको साझा जिम्मेवारी आवश्यक छ। नेपाल प्रहरीको साइबर अनुसन्धान कार्यालय सुदृढ़ बनाउँदै उजुरी दर्ता डिजिटल प्रमाण संरक्षणलाई प्रभावकारी बनाइनुपर्छ। महिलाका लागि निर्भय रूपमा उजुरी दिने वातावरण सिर्जना गर्न अनुसन्धान प्रक्रिया पीड़ित मैत्री र लैंगिक संवेदनशील हुन जरूरी छ।
3: त्यस्तै स्थानीय पुस्तकालयको आवश्यकता शीर्षकमा राजन प्रसाद कोइरालाको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। नेपाली सर्वसाधारणले आफ्नो खाली समय चिया पसलमा अनावश्यक चिया गफमा बिताउँदै आएको देखिन्छ। त्यसको सट्टा शहर, टोल वा मुख्य शहरमा पढ्न र बस्न मिल्ने पुस्तकालय भएमा मानिसलाई अध्ययनमा समय बिताउन सजिलो हुने देखिन्छ। स्थानीय स्तरका मानिस त्यस्ता पुस्तकालय चाहेमा सदस्य बन्छन् र निवासमै अध्ययन गर्न सक्छन्। जो पुस्तकालय कम जान्छन् भने कोही पुस्तकालयसम्म गई अध्ययन गर्ने गर्छन्।
4: अन्तर्दृष्टिपूर्ण कूटनीतिको समय शीर्षकमा कटक मल्लको विचार कान्तिपुरमा छापिएको छ। विश्व राजनीति आज क्रूर र संवेदनशील अवस्थाबाट गुज्रिरहेको छ। जहाँ शक्ति, स्वार्थ र रणनीतिक प्रतिस्पर्धाले अन्तर्राष्ट्रिय सम्बन्धलाई ध्वस्त गरिरहेका छन्, साना र मध्यम शक्ति राष्ट्रहरूको स्वतन्त्रता खतरामा छ। यस्ता राष्ट्रहरूको सबैभन्दा ठूलो शक्ति सैन्य वा आर्थिक सामर्थ्य होइन, अन्तर्राष्ट्रिय कानून र त्यसको पक्षमा दृढतापूर्वक उभिने नैतिक साहस हो। नेपालले युद्धमा कुनै पक्षको विरोध नगर्ने निर्णय गरे पनि विश्व शान्तिको पक्षमा आवाज उठाउने साहस भने देखाउनुपर्छ। यस्तो अवस्थामा नेपालको लोकतान्त्रिक मूल्य र अन्तर्दृष्टिपूर्ण कूटनीतिको आवश्यकता छ। वर्तमान सरकारले यस चुनौतीलाई कति प्रभावकारी रूपमा सम्बोधन गर्छ भन्ने विषय भविष्यले निर्धारण गर्नेछ।
3: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई तिनै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुने। हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई तिनै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ।

0: समयको ख्याल राखौ। छ बज्यो,
1: स्वदेश टाइम चेक। यस समय सूचकका
2: अहिले छ बजेको छ।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईँलाई साथी सम्झना महर्जनसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेसन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 19 गते मङ्गलबार, सन 2026 अगस्त 4 तारिक साउन कृष्ण पक्षको पञ्चमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोलुसन्स।
0: आज वार्षिक उत्सव मनाउँदै गरेको मकवानपुरको हेटौडामा रहेको रेडियो सरोवर 92.5 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन सुरु गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: संकटको बेला एकै ठाउँ उभिने दलहरूको विशेषताले समस्या समाधानमा सहज संवाद र सर्वपक्षीय पहलको कारण तराई मधेसमा उत्पन्न तनाव साम्य हुँदै
0: कागजी नोटको विकल्पमा डिजिटल मुद्रा ल्याउने कानुनी बाटो खुल्दै भुक्तानी प्रणालीलाई छिटो सुरक्षित र कम खर्चिलो बनाउने
1: राम्रो तलब र दीर्घकालीन अवसरले युरोपतर्फ नेपाली श्रमिकको आकर्षण बढ्दो दक्ष जनशक्ति श्रम अधिकार र सुरक्षित आप्रवासन सुनिश्चित गर्न सरकारलाई चुनौती
4: प्रक्रिया पूरा गरेर जानुपर्छ यसमा पनि चुनौतीहरू छन् एकतर्फी रूपमा होइन दुईतर्फी संवादबाट अगाडि बढाउनु पर्ने हुन्छ यो किसिमको चाहिँ एउटा इन्टिग्रेटेड प्याकेजमा चाहिँ सरकारले काम गर्नुपर्ने हुन्छ
0: भारत बिहारको राजनीतिमा प्रशान्त किशोर अर्थात् पिकेको उदय सुशासन र रोजगारीको नारा दिएर जनसुराज पार्टीले भत्कायो भाजपाको गढ
1: र के भर्डेको प्रशिक्षक पेड्रो मोरक्को रेनिसा वर्कानका मुख्य प्रशिक्षक नियुक्त
5: विगत 26 वर्षदेखि
6: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो
7: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ लैङ्गिक हिंसा विरुद्ध आवाज उठाउँ न्यायको लागि एकजुट हौ
6: जनहितका लागि आफन्त नेपाल सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक
8: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
9: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
8: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पतालसँगै
0: सुनसरीको देवानगंजमा सुरु भएर अरू जिल्लामा पनि फैलिन थालेको साम्प्रदायिक तनाव साम्य पार्न सरकार र सुरक्षा संयन्त्र मात्रै सक्रिय भएनन् सत्तारूढदेखि विपक्षी र संसदमा प्रतिनिधित्व गर्ने नगर्ने सबै दलहरू उत्तिकै खटिए अघि पछि सरकार र सत्तारूढ दलको आलोचना गर्ने विपक्षी दलले पनि हातमा हात मिलाए स्थापना भएको 4 वर्षमै प्रचण्ड बहुमतसहित सरकारको नेतृत्वमा पुगेको राजनीतिक दल हो रासोपा रासोपाले पनि हरेक सङ्कट र चुनौतीको सामना मिलेर गर्दा मात्रै सहज अवतरण हुन्छ भन्ने पुराना दलहरूले थालेको अभ्यासलाई पछ्यायो सरकार सुरक्षा निकाय राजनीतिक दल धार्मिक गुरु र नागरिक समाजको साझा सक्रियताको परिणाम अहिले बिस्तारै स्थिति नियन्त्रणमा हुँदैछ सुनसरीको तनावपछि तत्कालै सक्रियता नदेखाएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहको आलोचना समेत भएको थियो उहाँमाथि संवेदनशील घटनामा प्रतिक्रिया नदिएको सिंहदरबारबाट बाहिर ननिस्किएको र मधेससँग संवाद नगरेको आरोप लाग्यो आलोचना बढेपछि प्रधानमन्त्री शाह पनि सक्रिय हुनुभयो देशवासीका नाममा सम्बोधन गर्दै धार्मिक सद्भाव कायम राख्न अपिल गर्नुभयो साम्प्रदायिक तनाव नियन्त्रणमा सुरक्षा निकायको सक्रियता त रह्यो त्यससँगै राजनीतिक तहमा देखिएको सहकार्यले पनि परिस्थिति सामान्य बनाउन महत्त्वपूर्ण भूमिका खेलेको विश्लेषकहरू बताउँछन् सङ्कटमा पर्दा एक ठाउँमा आउने विशेषता नेपालमा विशेष रहेको पूर्व राजनीतिज्ञ तथा कूटनीतिज्ञ निलाम्बर आचार्य बताउनुहुन्छ। 2007 नै यस्तो देखिँदै आएको छ। उहाँले भन्नुभयो, हाम्रो राजनीतिक संस्कार सहिष्णुताको छ, संवाद अन्तर्क्रिया र सहकार्य गर्ने खालको छ। दक्षिण एसियाका अरू देशहरूको तुलनामा सत्ता र प्रतिपक्ष बीच वा सर्वपक्षीय सहकार्यको संस्कृतिको उत्तम अभ्यास नेपालमा रहेको उहाँले बताउनुभयो। सुनसरी, धनुषा लगायत विभिन्न जिल्लामा सद्भाव र्याली निकालिँदै सामाजिक सद्भाव कायम राख्न राजनीतिक दल, स्थानीय तह, धार्मिक अगुवा, सुरक्षा निकाय र नागरिक समाज एकै ठाउँमा उभिन थालेका छन्। एक हप्ता अघि चर्किएको तनाव अन्तत फेरि संवाद र सर्वपक्षीय पहलमै सहज हुन थालेको छ। यस्ता घटना विगतमा पनि भएका थिए। विगतमा तराई मधेसमा यस्तै प्रकृतिका धेरै साम्प्रदायिक संवेदनशील घटनामा प्रारम्भिक चरणमै सरकार, स्थानीय जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल र समुदायबीच संवाद सुरु हुँदा तनाव छोटो समयमै नियन्त्रणमा आएको थियो। देवानगंजमा भने त्यही समन्वय प्रारम्भिक चरणमै प्रभावकारी बन्न नसक्दा सामान्य विवाद, क्रमशः गोलीकाण्ड, 3 जनाको निधन, लामो आन्दोलन र 7 दिनसम्म लम्बिएको सङ्कटमा परिणत हुन पुगेको स्थानीय सरकारवालाको निष्कर्ष छ। मानवाधिकार कर्मी रमेश भट्टराई, सुनसरीका पछिल्ला ठूला घटनाले साम्प्रदायिक वा संवेदनशील विवादमा सुरक्षा कारवाही मात्र पर्याप्त नहुने स्पष्ट सन्देश दिएको बताउनुहुन्छ। आजको कान्तिपुरमा खबर छ।
1: एमाले भित्र प्रदेश सत्ताका लागि किचलो बढेको छ। नेकपासँग गठबन्धन गरेको एमाले कोशी, बागमती र लुम्बिनीमा मुख्यमन्त्री पाउनेछ। तर कोशी र लुम्बिनीमा एमालेकै नेतृत्व रहे पनि अध्यक्ष केपी ओली नयाँ मुख्यमन्त्री बनाउन जोडबर गरिरहनु भएको छ। उहाँले सचिव एवं कोशी इन्चार्ज शेरधन राईलाई विराटनगर पठाएर कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई राजीनामा दिन हिजो निर्देशन दिनुभएको छ। एमाले नेकपा गठबन्धनले बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि जोडबल गरिरहे पनि मुख्यमन्त्री इन्द्र बहादुर बानियाले भने अल्पमतको सरकार चलाइरहनु भएको छ। प्रदेशमा राजनीतिक गतिरोध रहेका बेला मुख्यमन्त्री बानियाले हिजो हेटौडामा बोलाएको सर्वदलीय बैठकमा सत्ता हस्तान्तरण र नयाँ सरकार गठनको विषयमा दलहरूबीच बहस चलेको छ। यसैबीच काङ्ग्रेसभित्रको शक्ति सङ्घर्ष विभाजनको संहारमा पुगेसँगै पार्टीको विरासत बोकेको कोइराला परिवार पनि 3 धारमा विभाजित भएको छ। केही वर्षदेखि नेतृत्वदायी भूमिकाबाट टाढा रहेका कोइराला परिवारका सदस्यहरू एकीकृत नरहेको मात्र होइन, हस्तक्षेपकारी भूमिका खेल्ने ठाउँमा पनि छैनन्। पछिल्ला घटनाक्रम अनुसार बीपी कोइरालाका पुत्र डाक्टर शशाङ्क संस्थापन इतर पक्षको नेतृत्वमा उभिनु भएको छ भने गिरिजा प्रसादकी पुत्री सुजाता संस्थापन पक्षमा देखिनु भएको छ। नोना पुत्र डाक्टर शेखर भने दुवै पक्षबीच पार्टी एकता कायम हुनुपर्ने पक्षमा मझधारमा उभिनु भएको छ। 14 महाधिवेशनपछि डाक्टर शशाङ्क, डाक्टर शेखर र सुजाताले पटक पटक छलफल गर्दै एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता जनाउनु भएको थियो। तर अहिले बीपी कोइरालाका पुत्र डाक्टर शशाङ्कले संस्थापन इतर पक्षको नेतृत्व सम्हालिनु भएको छ भने डाक्टर शेखर पार्टीभित्र आन्तरिक एकता कायम हुनुपर्ने पक्षमा हुनुहुन्छ। नयाँ पत्रिकामा खबर छ।
0: गैराती, काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै मोरङ, सुनसरी, सिन्धुपाल्चोक, अर्घाखाँची, अछाम, रुकुम, जाजरकोट, दाङमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र कर्णाली प्रदेशका केही ठाउँमा अहिले पनि पानी परिरहेको छ। आज दिउँसो पनि धेरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा हुने र केही ठाउँमा भने मुसलधारे पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई तथा लुम्बिनी प्रदेशको पहाडी र तराईका 1-2 ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भेगका 1-2 ठाउँमा आरी घोप्टे पानी पर्न सक्ने महाशाखाले जनाएको छ। गैराती पानी परे पनि काठमाडौँ जोड्ने मुख्य नाका, नागडुङ्गा, मुगलिन सडकमा नियमित रूपमा गाडी चलिरहेका छन्। हिजो दिउँसो पहिरोका कारण पटक पटक अवरुद्ध भएको यो सडक खण्ड अहिले खुला रहेको मुगलिन प्रहरीले जनाएको छ। काया कैरनमा युरोपतर्फ बढ्दै गएको नेपाली श्रमिकको आकर्षणबारे जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
10: राप्ती इन्जिनियरिङ कलेज
11: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
12: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
11: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
12: 24 घन्टा इमर्जेन्सी सेवा
11: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष PICU र नवजात शिशु उपचार कक्ष NICU सेवा
12: एडभान्स पेडियाट्रिक जनरल वार्ड
11: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
12: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
11: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
12: बच्चाहरूको इको कार्डियोग्राफी ECG सेवा
11: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
12: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
11: भेन्टिलेटर सेवा
12: होल बडी चेकअप जाँचको सुविधा
11: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
12: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल CMC अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
13: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
14: त्यसो भए हेलिकप्टर क्यान्सल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
15: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घन्टा सिटी स्क्यान तथा ICU सेवा उपलब्ध गराइन्छ
16: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही
0: उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले सङ्कटको बेला एकै ठाउँ उभिने दलहरूको विशेषताले समस्या समाधानमा सहज प्रदेश सत्ताले एमालेमा बढायो किचलो काङ्ग्रेसको विवादमा कोइराला दाजु बहिनी तिनतिर गैराती धेरै ठाउँमा मध्यमदेखि ठुलो वर्षा मुगली नारायणगढ सडकमा नियमित गाडी सञ्चालन लगायतका खबर प्रस्तुत गर्यौं
1: अब बाँकी खबर विश्वभर डिजिटल भुक्तानी प्रणालीको प्रयोग तीव्र बढिरहेको छ नेपालले पनि कागजी नोटबाट डिजिटल मुद्रा नोटको कानूनी बाटो खोल्ने तयारी गरेको छ नेपाल राष्ट्र बैंकले केन्द्रीय बैंकद्वारा जारी गरिने डिजिटल मुद्रा सेन्ट्रल बैंक डिजिटल करेन्सी CDBC जारी गर्ने कानूनी बाटो खुलाउने तयारी गरेसँगै देशको मौद्रिक प्रणालीमा नयाँ अध्याय शुरू हुने निश्चित भएको छ नेपाल राष्ट्र बैंक ऐन 2058 परिच्छेद 6 अन्तर्गतको 51 रहेको नेपालको मौद्रिक इकाइ रुपैयाँ हुनेछ र यस्तो रुपैयाँ 100 पैसामा विभाजित हुनेछ भन्ने व्यवस्था संशोधन गर्ने प्रस्ताव गरिएको छ प्रस्तावित विधेयकमा यसको सट्टा बैंकले नेपाली रुपैयाँलाई कुनै संकेत निर्धारण गरी प्रयोगमा ल्याउन सक्नेछ भन्ने व्यवस्था समावेश गरिएको छ यस संशोधनसँगै नेपाली मुद्रालाई आधुनिक प्रविधि अनुसार डिजिटल स्वरूपमा विकास गर्ने कानूनी आधार तयार हुने अपेक्षा गरिएको छ आगामी कानून लागू भएपछि नेपाल राष्ट्र बैंकलाई कागजी मुद्रासँगै डिजिटल नेपाली रुपैयाँ डिजिटल करेन्सी जारी गर्ने बाटो खुल्नेछ नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलका अनुसार नयाँ कानून मार्फत कागजी नोटलाई क्रमिक रूपमा डिजिटल मुद्रामा रूपान्तरण गर्ने तयारी भइरहेको छ विज्ञहरूका अनुसार पेपर नोटको तुलनामा डिजिटल मुद्राले भुक्तानी प्रणालीलाई छिटो सुरक्षित र कम खर्चिलो बनाउन सक्छ अहिले सरकारले हरेक वर्ष नोट छपाई ढुवानी सुरक्षा र पुरानो नोट व्यवस्थापनमा ठूलो रकम खर्च गर्दै आएको छ डिजिटल मुद्रा कार्यान्वयनमा भएमा यस्ता खर्च उल्लेखनीय रूपमा घट्ने अपेक्षा गरिएको छ अन्नपूर्ण पोस्टमा खबर छ
0: नेपालको वैदेशिक रोजगारी लामो समयसम्म खाडी राष्ट्र र मलेसियामा केन्द्रित रहे पनि पछिल्ला वर्षहरूमा युरोप, दक्षिण कोरिया र जापानतर्फ पनि आकर्षण बढ्दै गएको छ। कम ज्याला, सीमित श्रम अधिकार र कठोर कार्य वातावरणका कारण धेरै श्रमिकले वैकल्पिक गन्तव्य खोज्न थालेका छन् भने क्षेत्रीय अस्थिरताले पनि खाडीप्रतिको आकर्षण केही घटाएको छ। तर गन्तव्य विविधीकरणसँगै उच्च भर्ती शुल्क, जोखिमपूर्ण आप्रवासन र सीमित कूटनीतिक सहायता जस्ता चुनौती पनि देखिएका छन्। साथी महेश केवालीले श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपाललाई अहिलेको समयमा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको रोजाइमा आएको परिवर्तन बारे कुराकानी गर्नुभएको छ।
4: वैदेशिक रोजगार भनेर भन्ने बित्तिकै गल्फ र मलेसिया टोटल यो सातवटा देशमा नै हाम्रो एक किसिमले निर्भरता भने पनि हुन्थ्यो पहिला, किनभने 95% भन्दा बढी चाहिँ श्रम स्वीकृतिहरू ती देशहरूकै लागि जारी हुन्थ्यो। पछिल्ला वर्षहरूको लागि हेर्दाखेरिमा चाहिँ यो रेसियो चाहिँ अरू देशहरूमा पनि बिस्तारै जाने क्रम चाहिँ बढेको देखिन्छ। गत वर्षको चाहिँ रोमानिया नै टप सिक्समा आइसकेका देखिन्छ, साइप्रस, टर्की, त्यसले हेर्दाखेरिमा चाहिँ यो युरोपियन कन्ट्रीहरूको चाहिँ केही हबहरू, केही गेटवेहरू भनेको देखिन्छ।
17: यो सिपको कुरा गर्दा, कामको खटाइको कुरा गर्दा के फरक छ खाडीमा र युरोपमा?
4: पक्कै पनि खाडीको तुलनामा चाहिँ युरोपमा चाहिँ अलिकति स्किल चाहिन्छ नै, केही न केही किसिमको दक्षता भएको, स्किल कम भएकाहरूले पनि काम गर्न सक्ने गएर, र केही कृषि सेक्टरमा काम गर्नेहरूले पनि लो स्किल नै भए पनि काम पाउने अवस्था हुँदो रहेछ। स्किल, मिडियम स्किल अथवा हाई स्किलहरूले नै मात्रै काम चाहिँ गर्न सक्ने, काम पाउने, सजिलै काम पाउने, अनि काम पायो भने पनि राम्रो पेमेन्ट पाउने, अनि ज्यादतीहरूमा नपर्ने, किनभने युरोपमा पनि ज्यादती झुक्यानहरूमा पर्ने सम्भावनाहरू छँदैछ। त्यो कारणले गर्दा स्किल भएकाहरूले नै त्यो अपर्च्युनिटी चाहिँ बढी मात्रामा पाउने हुन्छ। बढ्दो मात्रामा नेपालीहरू चाहिँ त्यहाँ कार्यरत अथवा बसोबासै गर्नेहरूको संख्या क्रमशः बढ्दै पनि गएको कारणले गर्दा, आफ्ना नातागोताहरू गएको कारणले गर्दा, ए यहाँ पनि यस्तो किसिमको काम त पाइन्छ नि, तिमी गल्फमै किन बस्छौ अथवा मलेसियामै किन बस्छौ, त्यति नै मेहनत गर्दाखेरिमा यहाँ अझ राम्रो कमाइ हुन्छ, उस्तै पऱ्यो भने यहाँ परिवारै लिएर आउन पनि सक्ने सम्भावनाहरू रहन्छ। अधिकार उल्लङ्घन र ज्यादती धेरै सहनु पर्दैन, उन्नत सहरमा पुगिन्छ, विकासहरूलाई प्रयोग गर्न पाइन्छ।
17: अबको समयमा चाहिँ नेपालको मुख्य गन्तव्य देशहरू चाहिँ कुन कुन हुन सक्छन् र त्यस अनुसार सहज बनाउनको लागि चाहिँ के गर्नुपर्छ अबका दिनमा?
4: यो एकै ठाउँमा केन्द्रीकृत निर्भरतामा चाहिँ आधारित भएर गरिने जुन यो लेबर माइग्रेसन छ, यसले चाहिँ हामीलाई कुनै पनि बेला चाहिँ ठुलो चुनौतीमा पार दिन सक्छ भन्ने चाहिँ उदाहरण पाठहरू हामीले सिकिसकेका छौँ। त्यस कारणले गर्दा यसलाई डाइभर्सिफाई गर्नु जरुरी छ, अनि त्यस पछाडि यसमा असुली ठुलो छ, जबकि कति तिर्नुपर्ने भन्ने कुनै मापदण्ड नै छैन, यो सबै प्रपञ्च मिलाउनेको कुनै एकाउन्टेबिलिटी पनि नहुने, अनि उहाँ पुगिसके पछाडि उही काम नपाउने, यो खालका समस्याहरू त्यहाँ पनि छ। अलि सुरक्षित हुने ठाउँ, कमाइ अलि राम्रो हुने, अलि डिग्निफाइड काम, अलि सुरक्षित काम हुने देशहरूमा नै गर्नुपर्ने हुन्छ। युरोपमा अहिले त्यो किसिमको सम्भावना छ, र यसमा चाहिँ सरकारले के गर्नु पर्यो त भन्दाखेरिमा, युरोपमा हामीले कसरी हाम्रा नेपालीहरूलाई चाहिँ त्यहाँको जब अपर्च्युनिटीसँग जोड्न सक्छौँ भन्ने कुरामा काफी मात्रामा चाहिँ त्यसको अध्ययनहरू गरेर, त्यसको इन्टेलहरू जम्मा गरेर, त्यो सुनको लङ्का मात्रै होइन है, यसमा चाहिँ एउटा प्रक्रिया पुरा गरेर जानुपर्छ। यसमा पनि चुनौतीहरू छन्, एकतर्फी रूपमा होइन, दुईतर्फी संवादबाट अगाडि बढाउनु पर्ने हुन्छ। यो किसिमको चाहिँ एउटा इन्टिग्रेटेड प्याकेजमा चाहिँ सरकारले काम गर्नुपर्ने हुन्छ।
0: श्रम तथा आप्रवासन विज्ञ रामेश्वर नेपालसँग नेपाली श्रमिकको बदलिँदो वैदेशिक रोजगारी गन्तव्य, त्यसका कारण, चुनौती, नीतिगत पक्ष र सम्भावित भविष्य बारेको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम देश परदेशमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, भारतीय सुरक्षाकर्मीले अस्ति आइतबार पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा प्रवेश गरेर स्थानीय बासिन्दाले बाढी नियन्त्रणका लागि बनाएको माटोको अस्थायी तटबन्ध भत्काएको घटनाप्रति नेपाल सरकारले भारतसँग विरोध जनाएको छ। नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले अस्ति आइतबार भारतको विदेश मन्त्रालयसँग यस विषय उठाएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार नेपाली पक्षले भारतीय सुरक्षाकर्मीको शैलीप्रति आपत्ति समेत जनाएको छ, तर भारतीय पक्षले तटबन्ध बनाइएको क्षेत्र विवादित भएकाले दुवै देशबीच कायम रहेको यथास्थिति अवस्थाको उल्लङ्घन हुने गरी कुनै नयाँ संरचना बनाउन नहुने अडान दोहोऱ्याएको ती अधिकारीले बताएका खबर कान्तिपुरले लेखेको छ।
1: 2068 परराष्ट्र मन्त्रालयबाट करिब 500 ट्राभल डकुमेन्ट गायब बनाइएको घटनाको मुद्दा बल्ल अदालत पुगेको छ। 2068 जर्मन दूतावासले प्रहरीमा उजुरी गरेकोमा गएको हप्ता अदालतमा मुद्दा दायर भएको हो, जसमा हिजो प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ। यो मुद्दामा सहसचिव भट्टराई विरूद्ध राहदानी ऐन अनुसार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको हो। गएको माघमा सीआईबीले भट्टराईसँग बयान लिएको थियो। त्यति बेला नै प्रहरीले राय सहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएकोमा हालै मात्र सरकारी वकिलले साउन 11 मुद्दा दायर गरेको हो। यो मुद्दामा भट्टराई फरार रहेकोले उनलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता अनुप शमशेर जवराले बताउनु भएको छ। हिजो अदालतमा थुनछेक नभ्याइएपछि भट्टराईलाई सीआईबीकै हिरासतमा राखिएको छ। नयाँ पत्रिकामा खबर छ।
0: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
16: अनुहारभरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: ओखती फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौं परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 9802421343 र 9814829230
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
4: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
3: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी
6: हामी कहाँ निर्माणजन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
7: प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ
8: अब बाँकी खबर दार्चुलाका दुर्गम बस्तीहरूमा अहिले पनि स्थानीय बासिन्दाको दैनिक जीवन तुइनमै निर्भर छ यहाँका बाल बालिका बिरामी ज्येष्ठ नागरिकदेखि दैनिक उपभोगका सामान ओसार्न तथा सर्वसाधारणसम्मले आफ्नो ज्यानको बाजी लगाएर महाकाली नदी पार गर्न तुइन प्रयोग गर्न बाध्य छन् तुइनको तार रहे जीवन रहन्छ टुटे जीवन नै समाप्त हुने जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् सीमावर्ती ब्यास गाउँपालिका दुई दुम्लिङका स्थानीय बासिन्दा तुइन तरेर महाकाली वार पार गर्न हरेक पटक झुन्डिँदा स्थानीय बासीले ज्यानकै बाजी लगाइरहेका हुन्छन् यहाँका स्थानीय बासिन्दा नेपालतर्फको तल्लो दुम्लिङ र भारततर्फको गर्भाधार ठाउँलाई जोड्ने महाकाली नदीमाथि अस्थायी अवैध तुइन लगाएर वार पार गर्ने गर्छन् महाकाली नदी दुई देशको साझा नदी भएका कारण कुनै एक पक्षले कुनै संरचना निर्माण गर्दा वा कुनै क्रियाकलाप गर्दा दुवैको सहमति आवश्यक पर्छ यहाँका स्थानीय बासिन्दालाई अवैध तुइन लगाएर वार पार गर्नुपर्ने बाध्यता बनेको छ बर्सातमा नदीको बहाव बढ्दा जोखिम अझै धेरै हुने स्थानीय बासिन्दाले बताएका छन् दुम्लिङसम्म जान वर्षायाममा गाडी सञ्चालन हुने सडकको सुविधा छैन पैदल हिँड्ने समेत निकै जोखिम हुने गरेको दुम्लिङका स्थानीय प्रभात बुढाथोकीले बताउनुभयो उपचार शिक्षा रोजगारी र दैनिक आवश्यकताका लागि यहाँ

0: को मान्दलपुर सीट मात्र जोगाएको छ। पटनासँग जोडिएको बाङ्कीपुर निर्वाचन क्षेत्र भाजपाको गढ मानिन्छ। यसै वर्ष भाजपा राष्ट्रिय अध्यक्ष बनेका नितिन नवीनले आफ्नो पार्टीलाई समय लामो समयदेखिको गढमा सघन प्रचार गरे पनि आफ्नो पार्टीलाई जिताउन सक्नु भएन। नितिनले क्षेत्रबाट 5 पटक लगातार चुनाव जित्नु भएको थियो, तर यसपटक भने उहाँ आफ्ना उत्तराधिकारीलाई चुनाव जिताउन असफल हुनुभयो। उपचुनावमा जेएसपीका संस्थापक प्रशान्त किशोर पीके विजय हुनुभएको छ। प्रशान्त किशोर र 2 वर्ष अघि खुलेको जनसुराज पार्टीका लागि यो पहिलो चुनावी जित हो। यो जितलाई बिहारको राजनीतिमा प्रशान्त किशोरको औपचारिक उदयका रूपमा हेरिएको छ।
1: अब खेल खबर। केप भर्डेको प्रशिक्षक पेड्रो लैता ओ बिट्रो बुबिस्टा मोरक्को रेनिसा बर्कानका मुख्य प्रशिक्षक नियुक्त भएका छन्। उनले क्लबलाई 2 वर्ष सम्हाल्ने सम्झौता गरेका छन्। बुबिस्टाले पछिल्ला 6 वर्ष केप भर्डे राष्ट्रिय फुटबल टोलीको नेतृत्व गर्दै ऐतिहासिक सफलता दिलाएका थिए। उनको नेतृत्वमा टोलीले पहिलो पटक विश्वकपमा स्थान बनाएको र टोलीलाई नकआउट चरणसम्म पुर्याएका थिए। साथै सन् 2024 अफ्रिका कप अफ नेसन्समा टोली क्वार्टर फाइनलसम्म पुगेको थियो। मोरक्को संचार माध्यमका अनुसार बुबिस्टा राष्ट्रिय टोलीसँगै क्लबको जिम्मेवारी पनि सम्हाल्न इच्छुक थिए, तर क्लबले पूर्ण रूपमा क्लबमै केन्द्रित हुनुपर्ने शर्त राखेपछि उनले केप भर्डेको जिम्मेवारीबाट अलग हुने निर्णय गरेका हुन्। राष्ट्रिय टोलीबाट क्लब फुटबलमा प्रवेश गरेका बुबिस्टाका लागि यो पहिलो अनुभव हुनेछ।
0: आया कैरनमा अब केही खबर संक्षेपमा। यस वर्ष वर्षा कम हुने भनिए पनि अहिलेसम्म गएको वर्षभन्दा बढी धान रोपाई भएको छ। गएको वर्ष 83.93% धान रोपाई भएकोमा यस वर्ष अहिलेसम्म 92% धान रोपाई भएको खबर गोर्खापत्रले लेखेको छ।
1: 17 अर्ब बढी खर्च गरेर स्तरोन्नति गरिएको बुटवल नारायण घाट सडक नेपाल सरकार समक्ष हस्तान्तरण नहुँदै भाँसिएको छ। सडक विभागका उच्च कर्मचारीहरूले राष्ट्रिय सतर्कता केन्द्रसँग त्यस सडकको गुणस्तर परीक्षण गर्न अनुरोध गरेका छन्। सडक हस्तान्तरण नहुँदै ठाउँ ठाउँमा समस्या उत्पन्न भएपछि सडकको गुणस्तर तथा सरकारी पक्षबाट भएको अनुगमन तथा प्राविधिक परीक्षण प्रति नै प्रश्न उठेको छ।
0: गएको आर्थिक वर्ष 7 प्रदेशको पुँजीगत खर्च औसत 61.33% मात्र भएको छ। यो यसै अवधिमा भएको संघीय सरकारको पुँजीगत खर्चको तुलनामा भने बढी हो।
1: मध्य प्रदेशमा तीव्र रूपमा घट्दै गएको भूमिगत जलस्रोत सुरक्षित खाने पानीको सीमित पहुँच सरसफाई व्यवस्थापनको कमजोरी र जलस्रोत परीक्षणमा देखिएको नीतिगत तथा संस्थागत कमजोरी तत्काल सुधार गर्न सुझाव दिएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिले सरकारलाई यस्तो सुझाव दिएको हो।
0: राज्यको नीति अनिश्चित हुँदा अर्थतन्त्रमा ठूलो नकारात्मक असर पर्ने एक अध्ययनले देखाएको छ। राष्ट्र बैङ्कले सार्वजनिक गरेको आर्थिक नीतिगत अनिश्चितताले समष्टिगत अर्थतन्त्रमा पार्ने प्रभाव नेपालको अध्ययन विषयक प्रतिवेदनले नीतिगत निश्चितता नहुँदा अर्थतन्त्रमा नकारात्मक असर पर्ने देखाएको हो।
1: वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव गर्ने व्यवसायी फर्मलाई आवश्यक कारवाही गर्न निर्देशन दिएको छ। विभागले हिजो काठमाडौँ उपत्यकाका विभिन्न 11 उद्योग तथा व्यवसाय फर्ममा अनुगमन गरी कारवाही तथा आवश्यक निर्देशन दिएको हो।
0: काया कैरनमा अब पालो उखानको।
1: चलाउनु काम जोगाउनु दाम।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
1: संकटको बेला एकै ठाउँ उभिने दलहरूको विशेषताले समस्या समाधानमा सहज संवाद र सर्वपक्षीय पहलको कारण तराई मधेसमा उत्पन्न तनाव साम्य हुँदै
0: कागजी नोटको विकल्पमा डिजिटल मुद्रा ल्याउने कानुनी बाटो खुल्दै भुक्तानी प्रणालीलाई छिटो सुरक्षित र कम खर्चिलो बनाउने
1: राम्रो तलब र दीर्घकालीन अवसरले युरोपतर्फ नेपाली श्रमिकको आकर्षण बढ्दो दक्ष जनशक्ति श्रम अधिकार र सुरक्षित आप्रवासन सुनिश्चित गर्न सरकारलाई चुनौती
0: भारत बिहारको राजनीतिमा प्रशान्त किशोर अर्थात् पीकेको उदय सुशासन र रोजगारीको नारा दिएर जनसुराज पार्टीले भत्कायो भाजपाको गढ
1: र केप भर्डेको प्रशिक्षक पेड्रो मोरक्को रेनिसा बर्कानमा का मुख्य प्रशिक्षक नियुक्त।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौँ। दुर्गा पर्साई पटक पटक पक्राउ पर्ने र छुट्ने गरेको विषयसँग सम्बन्धित छ। यसपटक पनि यस्तै भएको छ। यहाँ पर्साई जस्तै देखिने मान्छे घरको छतमा उभिएर बाहिर बाटोतिर हेरिरहेका छन् अनि उनी भन्दैछन् छुटेको घन्टौँ भइसक्यो अझै पक्राउ गर्दैनन् त। आजको काया कैरन सकिएको छ।

0: काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौँ। नमस्कार।
1: आफ्नो श्रोता नमस्कार। आजको नेपाली बसबाट खिम्बम उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। फेस टिभी मार्फत पनि तपाईँहरू प्रत्यक्ष रूपमा हामीलाई यतिखेर सुनिराख्नु भएको छ। त्यस्तै डिजिटलका धेरै प्लेटफर्महरूमा पनि नेपाली बस प्रत्यक्ष प्रसारण भइरहेको छ भने काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि नेपाली बस प्रत्यक्ष रूपमा सुन्दै हुनुहुन्छ। यतिखेर धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा आज पनि हामी सामाजिक, आर्थिक, सांस्कृतिक, कूटनीतिक, राष्ट्रका विषयमा जानकारी दिने गर्दछौँ र सिधा प्रश्नको सिधा जवाफ लिने गर्दछौँ। र पछिल्लो समय देशको सुशासनको विषयमा, देशको राजनीतिको विषयमा, र अब जनताले जसरी दुई तिहाई बहुमत दिइसके पछाडि राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म गरिरहेका गतिविधिहरूका विषयमा आज हामी चर्चा र परिचर्चा गर्दैछौँ। गए अस्ति राति मात्रै पक्राउ परेका दुर्गा प्रसाईलाई हिजै छोड्नुपर्ने स्थिति पनि सिर्जना भएको छ। किनभने धरपकडले हुँदैन, सिस्टममा जानुपर्दछ, न्यायालयले खबरदारी गर्दैछ, सरकारले जस्तो खालको नियत र सनकका भरमा व्यक्ति पक्राउ गर्दैछ त्यसमा न्यायालयले च्यालेन्ज गरिरहेको स्थिति छ। त्यसैले गर्दाखेरि तथ्य र प्रमाणका आधारमा कुनै पनि व्यक्तिलाई पक्राउ गर्ने र प्रमाण जुटाइसकेपछि मात्रै पहिला सुन अनि थुन भन्ने नेपालको विश्वको न्यायालयको सिद्धान्तलाई अहिलेको सरकारले पनि अङ्गीकार गर्नुपर्दछ। त्यसैले गर्दाखेरि आजको नेपाली बहसमा हामी भन्न चाहन्छौँ, समाजमा त्रास फैलाएर होइन, समाजमा सामाजिक सद्भाव भड्काएर होइन, समाजमा जनताको मन जितेर, नागरिकको मन जितेर, नागरिकको अभिभावक सरकार छ है भन्ने ढङ्गले अगाडि बढ्नु पर्दछ र कतिपय रूपमा सिक्ने र सिकाउने क्रम पनि हुन सक्छन्, सिक्ने सिकाउने प्रक्रियामा पनि जानु पर्दछ। र नेपालले आजको दिनमा सुस्ता घटनामा भारतसँग विरोध जनाएको छ। भारतले दोहोऱ्यायो दुवै देशबीच कायम रहेको यथास्थितिको उल्लङ्घन हुने गरी कुनै पनि नयाँ संरचना बनाउन नहुने अडान लिएको छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गरिरहेका छौँ। सुस्तावासीहरू यतिखेर त्राईमाममा छन्, यतिखेर त्रासमा छन्। भारतीय एसएसबीको दादागिरीका पछाडि सुस्तावासीहरूको केही पनि चलेको छैन, तर प्रधानमन्त्रीको स्तरबाट अर्थात् सरकारको स्तरबाट अर्थात् एपिजीका बैठकहरूका प्रतिवेदनका स्तरबाट चाहिँ देश बीचको कूटनीतिक सम्बन्धलाई एक मर्यादित र कायम राख्दै अगाडि बढ्ने कुरा र टेबल टक गर्ने कुरामा कुनै पनि सरकारले काम गर्न सकेन। त्यसैले गर्दाखेरि आज नेपाल र भारत बीचको सम्बन्धको कुरा सँगसँगै जोडिरहेको छ। आदरणीय श्रोता, आज हामी चर्चा गर्दैछौँ, आन्तरिक झमेलामा छन् नयाँ र पुराना दलहरू, सबै दलहरू आन्तरिक झमेलामा यतिखेर रहेका छन् भने विशेष गरी पुराना दलहरू अझै झमेलामा छन् र नयाँ भनिएका दलहरू र अहिलेको सरकार चलाइरहेको सत्तासीन पार्टीभित्र पनि निकै ठुला झमेला छन्। पाल टाल्ने काम पार्टी सभापतिले गरिरहनु भएको छ, फेरि अर्को ठाउँमा च्यातिएको छ, फेरि टाल्नुहुन्छ, फेरि च्यातिन्छ भनेर राष्ट्रिय स्वतन्त्र पार्टीभित्र पनि यसको बारेमा बहस र चर्चा हुने गर्दछ। आदरणीय श्रोता, सरकारलाई लगाम लगाउने, प्रधानमन्त्रीलाई लगाम लगाउने, प्रधानमन्त्रीलाई सुशासनतर्फ अगाडि बढ्नका निम्ति प्रेरित गर्ने र हरेक क्रियाकलापहरूमा आफ्नो सहभागिता र पार्टीको सहभागिता जनाउने जुन किसिमको रवि लामिछानेको यतिखेरको क्रियाकलापहरू छ त्यसले प्रशंसा पनि बटुल्दै गएको छ। आज हामी नेपाली कङ्ग्रेसको कुरा गर्न चाहन्छौँ। नेपाली कङ्ग्रेस अब विभाजनको डिलमा पुगेको हो। नेपाली कङ्ग्रेसमा सहमति र सहकार्य भइसकेको छैन। सहमति र सहकार्यमा नेपाली कङ्ग्रेस आज किन चुकिरहेको छ? नेपाली कङ्ग्रेसभित्र पार्टीभित्रको आन्तरिक झमेला कहिले मात्र हुन्छ? नेपाली कङ्ग्रेस साँच्चै अब विवादका बीच फुट्न थालेको हो त? 27, 28 र 29 को भेलाले नेपाली कङ्ग्रेसले कहाँ पुर्याउँदैछ? आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्न चाहन्छौँ। नेपाली कङ्ग्रेस एक ढिक्का बन्न किन सकेन? कसका कारणले नेपाली कङ्ग्रेस एक ढिक्का बन्न सकेन? आज मतमय ऐक्यता किन हुन सकेन? मतमतान्तर के कारणले चाहिँ बढिरहेका छन् त? आजको नेपाली बहसमा हामी चर्चा गर्नेछौँ। नेपाली कङ्ग्रेस अब विभाजनको अन्तिम डिलमा रहेको भन्दै चर्चा परिचर्चा हुन थालेको छ। कङ्ग्रेसलाई एक ढिक्का बनाउन जुन ढङ्गले लाग्नुपर्ने थियो पार्टी सभापतिदेखि लिएर इतर पक्षका नेताहरू ले सहमति र संवादका माध्यमबाट पनि कङ्ग्रेसलाई एक ढिक्का बनाउन सकेनन्। त्यसैले गर्दाखेरि आज कङ्ग्रेसको विषयमा पनि आज हामी चर्चा र परिचर्चा गर्नेछौँ। र नेपालमा एउटा भयानक र डरलाग्दो विषय पनि यतिखेर आएको छ। आदरणीय श्रोता, डिम्ब तस्करी प्रकरणले गर्दाखेरि कतिपय नाबालिकाहरू यतिखेर डिप्रेसनमा गएका छन्। चलेका बिएनबी अस्पताल लगायतका ठुला अस्पतालहरूमा जुन किसिमले त्यो तस्करी भइरहेको छ त्यो कारणले गर्दाखेरि धेरै नागरिकहरू आज प्रताडित बनेका छन्। नाबालिकाहरू प्रताडित प्रताड़ित बनेका छन् र उनीहरूको अहिलेको अवस्था भन्ने हो भने कानुनी प्रक्रियाबाट अर्थात् लिगलाइज रूपबाट चाहिँ जनतालाई नागरिकलाई वा नाबालिकालाई अप्ठ्यारोमा पार्ने काम चाहिँ अहिले चलेका अस्पतालहरूले गरिरहेका छन्। त्यसैले गर्दाखेरि यो तस्करी यो अपराधमा संलग्नहरूलाई कारवाही गर्नुपर्छ भनेर आवाज उठिरहेका छन्। डाक्टर नूतन शर्माको नाम पहिलो नम्बरमा आइरहेको छ अहिले डिम्ब तस्करीमा आधारित श्रोता बिएनबी अस्पतालबाट। यसको विषयमा पनि हामी चर्चा गर्नेछौँ। अदालतमा रिट दायर भएको छ, नाबालिकाको भविष्यमाथि खेलवाड गर्ने व्यक्तिहरूमाथि कारवाही हुनुपर्छ भन्दै आज आवाजहरू उठेका छन्। त्यसको विषयमा पनि आजको नेपाली बसमा हामी चर्चा गर्दैछौँ। नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: स्वदेश एफएम 93.2 मेगाहर्ज।
3: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
4: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
3: साथमा ब्लड सुगर, क्रिएटिनिन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
4: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
2: This home internet.
1: यतिखेर हाम्रो बेसमा मेडिकल व्यवसाय एवं सामाजिक अभियन्ता दुर्गा प्रसाई प्रत्यक्ष रूपमा जोडिनु भएको छ। प्रसाईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: नमस्ते।
1: होइन, तपाईँ त कतिखेर बाहिर कतिखेर भित्र केही थाहा नै नहुने भयो, प्रहरले किन यसरी धरपकड गर्छ, किन छोड्छ, यो के चलिरहेको छ प्रसाईजी?
5: नेपालमा भएको गणतन्त्रको फल हो।
1: अब अस्ति राति पक्राउ पुर्जी खोज्दै हुनुहुन्थ्यो, त्यो हस्ताक्षर गर्दै हुनुहुन्थ्यो, अनि हिजो चाहिँ फरक न्यायालयले छोडिदिइहाल्यो। यो के हो, यो मुद्दा किन प्रहरले पक्राउ गरे?
5: यो मुद्दा प्रहरले किन पक्राउ गर्यो भन्दा पनि, प्रहरीलाई दोष लाउनु भन्दा पनि, प्रधानमन्त्री र गृहमन्त्रीले किन पक्राउ गरेको हो यो उनीहरूले जान्ने कुरा हो। र उनीहरूले एउटा कुरो के बुझ्नु पर्यो भने, लोकतन्त्र भनेको विचारको बजार हो। लोकतन्त्रमा बोल्न पाइन्छ, र प्रधानमन्त्री र गृहमन्त्रीले या सरकारका कुनै पनि मान्छेले या सदनमा बस्ने कुनै पनि सांसदहरूले गलत कुरा गर्यो भने, गलत काम गर्यो भने, गलत प्रदर्शन गर्यो भने, होइन, आम नेपालीले बोल्न पाउँछन् भनेरै लोकतन्त्र ल्याएको। मैले अघि पनि भने नि, लोकतन्त्र भनेको विशाल फुलबारी हो, विभिन्न फुल फुल्छन् त्यहाँ।
1: खासमा के कारणहरू देखाइएको थियो?
5: तपाईँलाई भन्छु त, मलाई राति 10 बजी, म झापाबाट 20 दिन बसाएपछि घरमा आएँ दिउँसो 2 बजी। त्यहाँ मैले पत्रकार सम्मेलन गरेँ, बडा महाराज हिराज पृथ्वीनारायण शाहले भन्नुभएको थियो, यो 4 जात 36 वर्णको फुलबारी है, यो सबैको साझा फुलबारी हो, कुनै जात धर्मको होइन, सबैलाई चेतना होस्। मेरो मात्रै साना दुःखले आर्जेको मुलुक होइन, यो सबैलाई चेतना होस्, सबैले भएर बनाएको देश हो र यहाँ सबैले बाँच्न पाउनुपर्छ भन्ने थियो। तर मैले आएर त्यति बोलेको, अरू कुरा केही होइन, तर मलाई राति 10 बजी
1: बोलेकै भरमा, त्यति भनेको भरमा हिन्दू राष्ट्र कायम हुनुपर्छ, पृथ्वीनारायण शाहलाई सम्मान गर्नुपर्छ भनेकै भरमा,
5: हिन्दू राष्ट्र कायम हुनुपर्छ, पृथ्वीनारायण शाहलाई सम्मान गर्नुपर्छ भन्ने आधारमा मलाई राति मलाई त्यति नै राति आएर 10 बजी जरुरी पक्राउ पुर्जी लिएर लगियो।
1: निर्देशन कसको रहेछ यो चाहिँ?
5: यो असीम शाह ऊ दाउद इब्राहिमका मान्छे हुन्, आइएसआईका मान्छे हुन्।
1: असीम शाह अहिले प्रधानमन्त्रीका सल्लाहकार
5: असीम शाह प्लस
1: उनी त संविधान संशोधनको पनि संयोजक छन् नि त, त्यसो भए त असीम शाह त होइन
5: भइहाल्छन्। अनि यो जातीय द्वन्द्व फैलाउने नै यिनीहरू हुन्। र अर्को कुरो, चतुर्वेदी भन्ने एआइजी छन् सिआइबीका, उनको निर्देशनमा भएको। र अर्को कुरो के बुझ्नुहोस् भने, उहाँहरूले के बुझ्नु भएन भनेदेखि, मैले हिजो पनि भने, लोकतन्त्रमा बोल्न पाइन्छ, प्रशस्त बोल्न पाइन्छ, बोल्नकै लागि लोकतन्त्र आएको, हामीले कुनै द्वेष फैलाउने काम गरेका थिएन। रोहिङ्ग्या कसले भित्राएको त, मेरो प्रश्न यहाँ हो, टिओबीको छाप भगेको चाहिँ को हो त? टिओबी को नाइकेको रोहिङ्ग्या भित्राउनेको त्यो जुन ब्राक भन्ने संस्था छ, त्यसको मेम्बर गृहमन्त्री हुनु होइनन् भनेदेखि, हामी गृहमन्त्री होइन भनेर चाहिँ प्रमाण दिनुहोस् न। र हामी यहाँ धार्मिक द्वन्द्व फैलाएर अब सेनालाई फिलियर गराएर यहाँ विदेशी सेना ल्याउँछौँ भनेर भन्नुहोस् न, देश त त्यता जाँदैछ नि, हामीले त भनेको कुरा एक से एक पुगेका छन्। तपाईँले विकास कहाँ गर्नुभएको छ? आज भन्सार नत्रिया गाडी चढ्नु भएको छ, सबैमा ट्याक्स बढाउनु भएको छ, विकासको त कुरा छैन। कसरी हुन्छ विदेशी सेना भित्र्याउने? तपाईँहरूलाई त्यसको लागि ल्याएको हो। मैले के भन्दैछु, यो तरिकाले देश चल्दैन, देश रहँदैन। आज सुस्तामा हेर्नुहोस् के छ, कति कसले गराइदियो सुस्तामा लडाइँ, कसले लगाइदियो? दुर्गा प्रसाईले हो कि पालेनले हो, प्रधानमन्त्रीले हो? सुस्ताको लडाइँ आज प्रधानमन्त्रीले लगाएको हो कि दुर्गा प्रसाईले लगाएको? यो कुरा बुझ्नु पऱ्यो कि परेन। अनि यी कुराहरू बोल्दाखेरि आज त्यहाँबाट हामीलाई पक्रिने, बोली बन्द गर्न खोज्ने, र यो 3 करोड नेपालीको बोलिदिने को छ त? अनि आज मैले सत्य कुरा यो है भनेर भन्दाखेरि मैले मलाई पक्रिनुपर्ने एउटा कुरो, र न्यायाधीश श्रीमानले के भन्नु भनेदेखि प्रमाणै छैन, केही छैन, होइन, यो त दुर्गाजीले दिने बडा महाराज हिराज पृथ्वीनारायण शाहले भनेको कुरो भने छ, यसमा कहाँ द्वेष फैल्याउने कुरो छ? यस्तो भिडियो ल्याएर तपाईँहरू मान्छेलाई पक्रिने भनेर उहाँले छोडिदिनु भनेपछि एउटा कुरो के बुझ्नुहोस् भने, सीमामा विवाद ल्याउने यिनीहरू आज कन्सल्टेन्ट को मान्छे बस्छ? न मेन पावरको व्यापारी खुसी छ, न कन्सल्टेन्सीका मान्छे खुसी छन्, न निर्माण व्यवसाय खुसी छन्, न साना व्यापारी खुसी छन्, न व्यवसायी खुसी छन्, न सुकुम्बासी खुसी छन्, न भूमिविहीन खुसी छन्, न ब्याङ्कमा कालो सूचीमा परेका मान्छे खुसी छन्, न लघुवित्त खुसी छन् पीडित खुसी छन्, न सहकारी पीडित खुसी छन्। आज 15 दिनदेखि सहकारी र लघुवित्त पीडित चहपुरदेखि चन्द्रडिङ्गापुरदेखि हिँडेर अहिले हेटौँडा अगाडि आइसके, तिनको माग सम्बन्धन छैन। हामीसँग सुशीला कार्कीले 12 बुँदे सम्झौता गर्दा के भनेर गरेका थियो भन्दा, प्रधानमन्त्रीले, यहाँ सचिवले गृहमन्त्रीले गरेको होइन, प्रधानमन्त्रीले किराँत बौद्ध सहितको हिन्दू राष्ट्र कायम गर्न, अधिराज्य कायम गर्ने गर्ने राष्ट्र संस्था कायम गर्नको लागि हामी अघि बढ्नेछौँ, उच्च स्तरीय संसद संविधान संशोधन आयोग गठन गर्छौँ र त्यसको निर्देशनमा हामी अघि बढ्छौँ भनेर भनेका थियो। त्यो कुरा लागू गर्न छोडेर, त्यो कुरामा हामीलाई बोलाएर वार्ता गर्न छोडेर, अनि धार्मिक द्वन्द्व निम्त्याएर अनि आफ्नै मान्छे हिन्दूवादीको बनाएर अनि त्यहाँबाट आफै वार्ता गरेर,
1: होइन प्रसाईजी, सुनसरीको आगो, सुनसरीमा सल्केको आगो सुनसरीमै निभाउन सकिन्थ्यो, होइन यो ढिलासुस्ती गरेर चाहिँ पर्सा जनकपुर होइन रौतहट सिराहा यो के जानी जानी फैलाइएको हो त्यसो भए?
5: जाति जाति फैलाएर यो त बिरुवा रोपेको, बिरुवा रोपेको, अहिले बिरुवा रोपेको, हिन्दू र मुसलमान भनेर नेपालमा बिरुवा रोपिदिएको।
1: रोहिङ्ग्याहरूको संख्या कति छ नेपालमा?
5: रोहिङ्ग्याहरूको संख्या 4 लाख भन्दा बढी छ, अब 12 लाख भन्दा बढी आउँदैछ।
1: 4 लाख छन् नेपालमा रोहिङ्ग्याहरू?
5: छन्, यो हिसाब किताब छैन, 4 लाख भन्दा बढी रोहिङ्ग्याहरू छन्। अब तपाईँको एउटा कुरा बुझ्नु न, रोहिङ्ग्यालाई पालन पोषण गर्ने र रोहिङ्ग्यालाई सोमालियाबाट, पाकिस्तानबाट, तपाईँको चाहिँ नि यो बर्माबाट, बङ्गलादेशबाट नेपाल ल्याउने र पालन पोषण गर्ने, नेपाल र भारत ल्याउने र दङ्गा फैलाउने संस्था भनेको ब्राक हो। ब्राकको मेम्बर भनेको गृहमन्त्री हुनुहुन्छ त, त्यो उहाँको वेबसाइटमा छ त।
1: भनेपछि अब यो रोहिङ्ग्याहरूको पहिचान गर्न सक्छ नि त सरकारले चाह्यो भने त, लगत सङ्कलन गर्न सक्छ नि त, होइन?
5: लगत सङ्कलन गरेर के गर्ने? तपाईँले बुझ्नु न, रोहिङ्ग्याहरू त्यहाँमाथि कपनमा बसेका छन्, रोहिङ्ग्याहरूलाई कपनबाट हटाउन नसक्ने अनि त्यहाँबाट बागमतीको किनारमा जग्गा नभएर बसेका भूमिविनलाई लाताले हानेर खेद्ने सरकार छ, नेपालीलाई खेद्यो, रोहिङ्ग्यालाई जोगायो, किन जोगायो त? तपाईँले के बुझ्नुहोस् भने नि, यति कुरा बुझ्नुहोस्, या नेपाली सेनालाई अब फेलियर गराएर, सेना भनेको देशको, सेना पनि सचेत भनौँ, नेपाली सेनालाई फेलियर गराएर धर्मको नाममा लडाइँ गराउने, धर्मको नाममा जहाँ लडाइँ हुन्छ त्यहाँ लामो लडाइँ हुन्छ, त्यस पछाडि विदेशी सेना ल्याउने,
1: पछि त गृहमन्त्री गएर होइन त्यसपछि रवि लामिछानेजीले सक्रियता देखाएर त्यहाँको आगो त निभ्यो नि त अहिले त, होइन? मधेसको आगो
5: निभ्यो, नक्कली उ गरेर अब अहिले यहाँ आएर काठमाडौँमा आएर यो जुम्मै त्यो हिन्दूवादी संस्था भनेको छ, के भनेको छ, कसो भनेको छ, त्यस्ता मान्छेलाई बोलाएर जसले माग उठाएर हिँडेको छ, हेर्दै जाउँ न कसरी, हामीलाई त्यो छौँ मतलब छैन, हिन्दू राष्ट्र कायम हुनु पर्यो, वैदिक सनातन किराँत बौद्ध सहितको वैदिक सनातन हिन्दू राष्ट्र कायम हुनु पर्यो, 2 अरब नेपाल हिन्दूलम्बीहरूको आस्था बोकेको हिन्दू राष्ट्र थियो नेपाल, 2 अरब हिन्दू राष्ट्रवादीहरूको,
1: सनातनीहरूको चाहिँ धेरै बसोबास भएको र प्रापूर्व कालदेखि चाहिँ हिन्दू राष्ट्र कायम भएको यो देशमा, होइन, करिब करिब 85% हिन्दूहरू बस्छन् यहाँ चाहिँ, होइन, अब हिन्दू राष्ट्र नै चाहिन्छ भन्ने छ
5: सनातनीहरूको हिमवत क्षेत्र जो पाकिस्तानको बोर्डरदेखि तपाईँको चाहिँ पर कामरू कामत क्षेत्र जहाँ गुवाहाटीको कामरू कामत क्षेत्रसम्म यो क्षेत्र भनेको सनातनीहरूको भूगोल हो। यो भूगोलभित्र भूगोलको गर्वभित्र रहेको सनातनीहरूको देश हो, मुलुक हो। र तपाईँले के बुझ्नुहोस् भने दुई अरब सनातनीहरूको आस्था बोकेको ठाउँ हो र भगवान् शिवले सती देवीलाई बोकेर हिँडेको ठाउँ हो। यहाँ अरूले नि भगवान् शिवको त्रिशुल गाडिएको ठाउँ हो। यहाँ अरूले त्रिशुल गाड्न खोज्यो भने नि कोही न कोहीले आवाज उठाउनुपर्छ भनेर मैले आवाज उठाएको। त्यसले
1: गर्दाखेरि हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने आवश्यकता खड्कियो होइन अहिले देशमा। अब
5: हिन्दू राष्ट्र घोषणा भएन भने नि हेर्दै जानुहोस् अब अब अन्तिम लडाइँ छ होइन, यो अन्तिम लडाइँ हो। मैले भने त तिमीहरूले जोसुकैसँग वार्ता गर तर हिन्दू राष्ट्र कायम गर।
1: तर यहाँ त धेरै जात जाति भाषा भाषी धर्म संस्कृति बोकेका मानिसहरूको बसोबास छन् त, यो त साझा फुलबारी हो।
5: जात जाति एकैछिन तपाईँको अमेरिकामा पनि जात जाति बस्छन्, भारतमा पनि बस्छन्, सबैतिर बसिरहेका छन् त। के अमेरिका कुन राष्ट्र हो? क्रिस्चियन राज्य होइन,
1: बाइबललाई सुन्छन्,
5: बाइबललाई ढोक्छन्। अनि साउदी अरब कतारमा पनि धेरै जात जातिका छन्, त्यो मुस्लिम कन्ट्री होइन, चाइनाको बौद्धिस्ट कन्ट्री होइन, चाइनामा सबै जात जातिका बस्छन् त, बस्न बाटो त होइन। तर देशको एउटा धर्म हुन्छ क्या, देशको संविधान भने जस्तो देशको पनि एउटा धर्म हुन्छ। घरमा बाबुआमा गार्जेन हुन्छन् नि, अनि छोराछोरी त बसिया हुन्छ नि, छोराछोरी बुहारी, गाउँमा पनि प्रधान पञ्च हुन्छ नि त, मिलाएर राख्ने। त्यस्तै हो धर्म भनेको, संविधान जस्तै हो धर्म भनेको, बाँधेर राख्ने सबैलाई। नेपालको मुसलमानहरूले पनि नि हिन्दू राष्ट्र चाहियो भनेर भनिरहेछन्। जहाँ नेपालमा हिन्दू हिन्दू बच्चा ठाउँमा मुसलमानहरू कसरी मिलेर बसेका थिए? आज बिउकलले रोप्थ्यो, दुर्गा प्रसादले रोपेको हो,
1: समाजलाई विखण्डन गर्ने कामतिर बढी अग्रसर हुनु
5: लघुवित्त सहकारी ब्याङ्क पीडित कालो सूचीमा पर्या व्यापारी व्यवसायीहरूको विषयमा कुरो उठाउँदाखेरि समाज विखण्डन भयो कि उनीहरूले राहत पाए? हिजो 18% ब्याज थियो, आज 6% आएको छ, राहत पाए कि विखण्डन भए? आज पालन सरकार आएपछि नि घरमै पासपोर्ट, घरमै भिसा, घरमै लाइसेन्स भन्थे खोइ त, आज के भइरहेछ? तपाईँले हेर्नु भएको छैन नाटक, विखण्डन कसले बनायो? टिओबी भनेर कसले ल्यायो? रोहिङ्गिया भनेर कसले ल्यायो? अनि सिमाना सिमाना बोर्डर बोर्डरमा जहाँ जहाँ गृह मन्त्री पुग्नुभयो त्यहाँ त्यहाँ लडाइँ भएको छ, किन भयो? अनि हामीलाई लाउने दोष, अनि हामीलाई आएर पक्रिने? त म यो होइन भनेर चाहिँ गृह मन्त्री प्रधानमन्त्री भनेको सार्वजनिक ठाउँमा बसेका मान्छेहरू हामीले चित्त नबुझेको कुरो मैले भने नि, लोकतन्त्र भनेको विचारको बजार हो, विशाल फुलबारी हो, विभिन्न किसिमका फुल फुल्या हुन्छन्, के टिपेर फ्याँकिदिने अनि त्यहाँबाट थुन्ने? मैले कुन चाहिँ, यहाँ सुन्नु न, मैले कुन चाहिँ मेरो स्टार्टर्स हेर्नुहोस् पहिलादेखि, कुन चाहिँ मुसलमानलाई गएर त्यहाँ गएर मार, कुन चाहिँ हिन्दूलाई गएर मार भनेको चाहिँ छैन नि, म त्यस्तो कुरा बोल्छु। सबैजनाको देश हो, तर मिलेर बसौँ, एउटा धर्म चाहिँ चाहिन्छ देशलाई। हिजो राजालाई किन मारेको रहेछ, राज संस्था किन हटाएको रहेछ, हिन्दू राष्ट्र किन हटाएको रहेछ? यही हो औ मियो बिनाको दाई गर्नलाई। अब विदेशी सेना आउँदैछन्, पर्ख नेपाली हो, अझै पुगेका छैन, पर्ख यहाँ, मैले के भन्ने? अब
1: 5 वर्षसम्म अब यो देश बन्छ, सुशासन आउँछ भनेर जुन जनताको आकाङ्क्षा महत्वाकाङ्क्षा थियो त्यसमा चाहिँ तुसारापात आउन थाले हो त्यसो भए।
5: व्यापारीहरूको बनी हुँदैन, मेन पावर कम्पनी त्यस्तै रोको छ, कन्सल्टेन्सी त्यस्तै रोको छ, व्यवसायीहरू त्यस्तै रोका छन्, निर्माण व्यवसायी त्यस्तै रोका छन्, अनि को छ लघुवित्त पीडित त्यस्तै रोका छन्, कालो सूचीमा परेका मान्छे त्यस्तै रोका छन्, सुकुम्बासी त्यस्तै रोका छन्। एउटा रोहिङ्गिया र टिओबीदेखि बाहेक तिब्बतीयन मूलका मान्छे र रोहिङ्गियादेखि बाहेक को खुसी छ यहाँ भन्नुहोस् त, को खुसी छ?
1: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार। उहाँ हुनुहुन्थ्यो मेडिकल व्यवसाय एवं सामाजिक अभियन्ता दुर्गा प्रसाई, आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
3: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
4: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
3: साथमा ब्लड सुगर क्रिएटिनिन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
4: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
3: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
4: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
6: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
7: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
6: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
7: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी ईसीटी सहितको मनोरोग सेवा
1: उपालिकाका अध्यक्ष कान्छा लाल जिम्बा हामीसँग प्रत्यक्ष जोडिनु भएको छ जिम्बाजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसको पालिका बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार जिम्बाजी मलाई सुन्दै हुनुहुन्छ कान्छाजी नमस्ते यहाँलाई स्वागत छ तपाईँ निर्वाचित भएपछि काभ्रेको महाभारत गाउँपालिकामा भएका उपलब्धिहरू सुनाउनुहोस् न के गर्न सक्नुभयो अब त थोरै छ कार्यकाल पनि होइन सुशासनका क्षेत्रमा शिक्षा स्वास्थ्य पर्यटनका क्षेत्रमा राम्रा काम गरेका कुराहरू सेयर गर्नु न
8: अब हामीले गरेका कामहरू धेरै राम्रो छ हजुरले नराम्रो काम चाहिँ के गर्नुभयो भनेर भन्नुभयो भने त अब त्यो विषयमा त समीक्षा गरौँला
1: राम्रो त अब जनताले पछि सुनेपछि भन्छन् हामीलाई के गर्नुभयो नराम्रा भनेर
8: धेरै लामो छ
1: अब हजुर सुशासनको क्षेत्रमा विकासको क्षेत्रमा होइन त्यहाँ नयाँ गरेको तपाईँले नयाँ गरेका कामहरू जो चाहिँ हिजो तपाईँ आउनुभन्दा अगाडि त्यहाँ थिएन होइन ती सुनाउन
8: अब हजुरले भन्नुभएको अनुसार पाँचवटा हाम्रो क्षेत्रहरू छन् पूर्वाधार क्षेत्रका सामाजिक क्षेत्रका अब
1: चाहिँ आवाज क्लियर आइरहेको छैन थोरै नेटवर्क लाग्ने ठाउँमै बस्नु हजुर
8: चाहिँ राम्रो आएको छैन क्या अब मैले त राम्रै सुन्दै
1: तपाईँको आवाज अलिक कटेर आइरहेको छ ठिक छ
8: हजुर हजुर त्यसले गर्दा अहिले हामी महाभारत गाउँपालिकाको जसरी चाहिँ 2074 सालमा निर्वाचित भएको थियो महाभारत गाउँपालिका काभ्रेको अत्यन्तै विकट कर्णाली भनेर त्यतिखेर परिचित भएको ठाउँ जहाँ पुग्नको लागि पनि 3 दिन हिँडेर जानुपर्ने अवस्था थियो आजको दिनमा महाभारत गाउँपालिका हामीले अब 3 दिन हिँडेर जानुपर्ने ठाउँमा 3 घन्टामा हिँड्ने के गाडीमा पुर्याउने बनाएको छौँ यसलाई अझ सहज बनाउन कोसिस गरिराखेका छ अहिले बर्खा मौसममा गाडी चलिराखेका अलिकति गाडी चाहिँ सहज हिसाबले चल्न सकिरहेका छैन तैपनि यो अब आउने साल चाहिँ पूर्ण रूपले सबै ठाउँमा गाडी पुग्ने हिसाबले हाम्रो कामहरू अगाडि बढिरहेका छ लगभग 373 किलोमिटर चाहिँ नयाँ ट्र्याक ओपन गरेर लगभग 25 किलोमिटरभन्दा बढी चाहिँ अहिले धलान कालपत्र सडक समेत बनाउन हामी सफल भएको छ पूर्वधार क्षेत्रको हिसाबले चाहिँ त्यसपछि विद्यालय भवन निर्माणको सन्दर्भमा पनि हामीसँग हिजो चाहिँ तहराम भएको विद्यालयहरूलाई सुविधा सम्पन्न बिल्डिङ 49 विद्यालयहरूमा चाहिँ हामीले चाहिँ बिल्डिङहरू बनाउन सफल भएको त्यसपछि चाहिँ 8 माध्यमिक विद्यालयमा चाहिँ सुविधा सम्पन्न विद्यालयहरू बनाउन सफल भएको आधारभूत 15 विद्यालयहरूमा पनि चाहिँ सुविधा सम्पन्न विद्यालयहरू सम्पूर्ण भौतिक पूर्वधार क्षेत्रको हिसाबले बनाउन सफल भएको स्वास्थ्य क्षेत्रको हिसाबले 5 स्वास्थ्य चौकी पनि हामीसँग राम्रो चाहिँ अब सञ्चालन गर्न सकिरहेको अवस्था थिएन अहिले हामीले त्यसलाई विस्तार गरेर सेवा क्षेत्र विस्तार गरेर लगभग 13 स्थानमा चाहिँ स्वास्थ्य चौकीहरू हामीले चाहिँ आधारभूत स्वास्थ्य केन्द्र सामुदायिक इकाइ गरेर 13 स्थानबाट स्वास्थ्य सेवाहरू हामीले नियमित रूपले उपलब्ध गराउन सफल भएको छ भौतिक पूर्वाधार क्षेत्रको हिसाबले पनि हामी निकै फड्को मारेको छ जस्तो खानेपानी क्षेत्रको हिसाबले पनि तपाईँको चाहिँ हिजो चाहिँ अब चाहिँ मोहनमा पानी भएको घरसम्म ल्याउन नसक्ने अवस्थालाई एक हरेक धाराको अभियानकै रूपमा सञ्चालन गरेर करिब 3200 घरधुरीको 2200 घरधुरीमा चाहिँ खानेपानी पुर्याउन हामी सफल भएको छ त्यसो हेर्दाखेरि भौतिक पूर्वाधार क्षेत्रको विकासको हिसाबले पनि हामी निकै अगाडि छौँ अब त्यसपछि तपाईँको चाहिँ आर्थिक विकास क्षेत्रको हिसाबले पनि अहिले महाभारत गाउँपालिका निकै अगाडि बढेको छ हिजो चाहिँ हामीसँग चाहिँ बजार अभावको कारण गर्दा त्यहाँ केही उत्पादनहरू चाहिँ हुन सकेको थिएन भने तपाईँले सुन्नुभएकै होला देशभरकै जनसमुदायले सुनिराख्नु भएको छ यो अहिले महाभारत गाउँपालिकाको चाहिँ असल अभ्यासको रूपमा जसले रोप्छ कफी बोर्ड उसले दिन्छ बिस्को नोट अभियानले एउटा सार्थकता पाएको छ हिजो चाहिँ महाभारत गाउँपालिकामा केही पनि उत्पादन हुँदैन, के गर्ने होला भन्ने सारा मान्छेहरू निराश हुन्थे। आज चाहिँ महाभारत गाउँपालिकामा चाहिँ उत्पादनमा चाहिँ लाग्ने, उत्पादन पनि कफी लाग्ने, कफीमा लाग्ने भन्ने एउटा अभियान हामीले सञ्चालन गरेको छ, जुन अभियान चाहिँ अहिले चाहिँ नेपाल सरकारले चाहिँ अहिले असल अभ्यासभित्र छनौट गर्दाखेरि चाहिँ महाभारत गाउँपालिका चाहिँ बागमती प्रदेशकै एक मात्र चाहिँ असल अभ्यास गर्ने गाउँपालिकाको रूपमा पर्न सफल भएको छ। यो विषय चाहिँ नेपाल सरकारले गरेको चाहिँ स्थानीय चाहिँ विकास मन्त्रालयले गरेको पनि चाहिँ सूचाङ्कमा पाउन सक्नुहुन्छ। हालसालै राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गरेको सूचाङ्कको हिसाबले हेर्नुहुन्छ भने नेपालको कफी उत्पादनको हिसाबले सबैभन्दा बढी चाहिँ उत्पादनको हिसाबले कफी उत्पादन भएको पालिका महाभारत गाउँपालिका हो भन्ने कुरा चाहिँ अस्ति भर्खरै राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गरेको अध्ययनबाट पुष्टि भएर त्यो चाहिँ महाभारत गाउँपालिकालाई सम्मान समेत
1: गर्नु बेरोजो पनि राम्रैसँग फर्चर गर्नु भएको छ होइन, बेरोजो छैन नि तपाईँको कार्यक्रम।
8: आउँदैछु त्यो चाहिँ अब त्यो चाहिँ सम्पन्न भएको छ। त्यति मात्र होइन, नेपालको सबैभन्दा बढी ग्रेडको कफी उत्पादन हुन्छ, ए ग्रेडको कफी उत्पादन हुन्छ कहाँ भनेर सोध्नुहुन्छ भने त्यो चाहिँ महाभारत गाउँपालिकामा उत्पादन हुन्छ भन्ने कुरो चाहिँ चिया तथा कफी विकास बोर्डको अस्तिको चाहिँ राष्ट्रिय च्याम्पियनसिपमा चाहिँ भाग लिँदाखेरि महाभारत गाउँपालिका दोस्रो र तेस्रो 88 ग्रेड सहित चाहिँ के 86 ग्रेड सहित दोस्रो 84 ग्रेड सहित तेस्रो पनि पर्न सफल भएको छ। ए ग्रेडको कफी भन्नाले चाहिँ 80 भन्दा माथि चाहिँ प्रायः सबै ठाउँको कफीहरू चाहिँ ए ग्रेडको कफीहरू उत्पादन हुने, नेपालकै 100 भन्दा बढी कफी उत्पादनको हिसाबले चाहिँ महाभारत गाउँपालिका पर्न सफल भएको कुरा तपाईँको चाहिँ तपाईँले अब थाहा पाइरहनु भएको
1: छ।
8: त्यसपछि अब तपाईँले जुन बेरोजो कुरो गर्नुहुन्छ भने नेपालको इतिहासमा एउटा देशैभरि बेरोजो बढ्दै गएको अवस्थामा गत सालको मात्रै तपाईँले हेर्नुहुन्छ भने स्थानीय तहहरूको बेरोजो 27 अरब हारारीमा पुगेको थियो, यो अहिले 19 अरबमा झरेको छ। स्थानीय तहहरूले धेरै राम्रो अभ्यास पनि गरेको छ, त्यसमध्येबाट महाभारत गाउँपालिकाको पनि एउटा जुन चाहिँ नि उपलब्धिको चाहिँ प्रचार प्रचारले पनि यसले एउटा अभियान चलाएको जस्तो मलाई महसुस भएको छ। गाउँपालिका राष्ट्रिय महासङ्घले यो अभियान चलाइसकेको अवस्था छ। विगत 3 वर्षदेखि लगातार शून्य बेरोजो भएको पालिका महाभारत गाउँपालिका मात्रै हो, जो चाहिँ 60, 61, 62 प्रतिवेदन हेर्नुहुन्छ भने
1: होइन। अब एउटा कुरा के हरिजी, जस्तो अब त्यहाँका पर्यटकीय गन्तव्यहरू छन् होइन, धार्मिक सम्पदाहरू छन्, सांस्कृतिक सम्पदाहरू पनि छन्, बौद्ध गुम्बाहरू छन्, किराँत तामाङ अन्य समुदायका परम्परागत संस्कृतिहरू, हाइकिङ गर्नका निम्ति पनि एकदमै राम्रो ठाउँ बन्न सक्छ त्यो चाहिँ होइन। यो पर्यटनको हिसाबले तपाईँहरूले कस्तो खालको फड्को मार्नुभयो यो अवधिमा?
8: हामीले हामीले पहिलो नम्बरमा पूर्वाधार निर्माणको क्षेत्रलाई विशेष सूची नै तयार पारेर काम अगाडि बढाउने काम गऱ्यौँ। त्यसपछि तपाईँले जुन पर्यटनको क्षेत्रको कुरो गर्नुभएको छ, अहिले भौतिक पूर्वाधारको विकास सँगसँगै पर्यटन क्षेत्रको विकासको पूर्वाधार जोडिने हिसाबले हामीले के प्लानहरू अगाडि बढाएको छ। योजनाबद्ध विकासले नै विकास बढाउन सकिने रहेछ, भिजनले मात्रै भर्छ विकास गर्न सकिने छ रहेछ भन्ने उदाहरण चाहिँ एउटा हो, त्यो चाहिँ हामीले बनाउन सफल भएको छ। तपाईँले जुन पर्यटन क्षेत्र कुरो गर्नुभएको छ, प्रमुख पर्यटन क्षेत्र चाहिँ हाम्रो कृषि पर्यटनको रूपमा हामीले विकास गर्ने भन्ने हामीले निर्णय गरेका छौँ। त्यो भनेर चाहिँ के हो भन्दाखेरि, पहिला हामी इलाम हेर्न जान्थ्यौँ, त्यो पर्यटक जुन आन्तरिक पर्यटकहरू बाह्य पर्यटकहरू भित्राउने काम चाहिँ इलाममा चिया मार्फत भयो। अहिले महाभारत कफी पर्यटनको रूपमा विकास गर्ने, यो कफी हेर्नको लागि चाहिँ हामीले देश विदेशका सारा मान्छेलाई चाहिँ महाभारतमा ल्याउने भन्ने हाम्रो उद्देश्य थियो। त्यो उद्देश्य अनुरूप चाहिँ गत सालदेखि चाहिँ यो उद्देश्य राखेर काम अगाडि बढाएको अवस्था थियो। त्यही फल त हामीले गत सालको यो अभियानमा चाहिँ लगभग 100 भन्दा बढी चाहिँ बाहिर पर्यटकहरू भित्रेको हाम्रो तथ्याङ्क छ होइन। त्यसले गर्दा कफी हेर्नकै लागि पनि चाहिँ तपाईँको चाहिँ पोखरा गुल्मीदेखि नुवाकोटदेखि सारा मान्छेहरू आउनु भएको छ। त्यो गुल्मीदेखि मात्रै होइन, त्यहाँदेखि मान्छे आउनु भएको छ, तापनदेखि मान्छे, कोरियादेखि मान्छे आउनु भएको छ। यो सारा मान्छे हेर्नको लागि बनाउन सफल भएको थियो। एउटा पर्यटक क्षेत्र पर्यटक क्षेत्रको हिसाबले महाभारत ठुलो सम्भावना भएको कफी पर्यटक क्षेत्रमा विकास गर्ने भन्ने हाम्रो योजना एउटा छ। दोस्रो कुरो के भने, हाइकिङको हिसाबले महाभारत अहिले बनिराखेको छ, यो सम्पन्न भइसकेपछि महाभारत ट्रेन यो हाइकिङ चाहिँ जुन महाभारत गाउँ महाभारत रेन्जबाट बनेको हुन्छ, महाभारत रेन्ज सङ्घीय सरकारको महाभारत ट्रेल भन्छ, यो हाइकिङको हिसाबले अत्यन्तै सक्ने सम्भावना छन्। यो पनि हामीले अगाडि बढेको अवस्था छ। त्यसभित्र हाम्रा के जस्तो महाभारतसँग महाभारत र रोज जोडिएको क्षेत्रहरू जस्तो चाहिँ त्यसले त्यसपछि चाहिँ भूमिजुली यो चाहिँ रोज महाभारत जोडिएको क्षेत्रहरू, यिनीहरूमा चाहिँ धार्मिक पर्यटकहरू माउन्टहरू पनि छ, बिजुली टावरका अब त्यसपछि अलि उत्तर सिकेपछि तपाईँको चाहिँ तपाईँको चाहिँ याङले हुँदै जाने चाहिँ क्षेत्रलाई चाहिँ पर्यटक क्षेत्र चाहिँ त्यसपछि अर्को चाहिँ अब चाहिँ महाभारत चाहिँ पञ्चसम्म बुद्ध मूर्ति निर्माण अन्तिम चरणको छ, त्यसपछि कति गरेर अझै पनि देखाएको छ, यो क्षेत्रहरूलाई पनि हामी गर्ने हिसाबले योजनाबद्धै हिसाबमा अगाडि बढाइसकेको अवस्था छ। त्यसले गर्दा योजनाबद्धै हिसाबले हिजो महाभारतमा मान्छेहरू जाने अब जानकै लागि किन जानु के जाने भन्ने थियो, अब महाभारतमा एकचोटि जाउँ भन्नेसम्म हामीले बनाइराखेको अवस्था छ। त्यही भएर नेपाली बस यहाँले चलन भएको पवित्र कार्यक्रमबाट के पनि सबैले सुन्न पाउनुहुनेछ। अब महाभारतमा के जान्छ भन्दा महाभारतमा एक पछि कफी हेर्न जाने, त्यसपछि अरू सम्भावित कफीका बाहेक अब चाहिँ त्यहाँबाट जान सकिने सम्भावना भनेको अब हामीले चाहिँ जसरी चाहिँ अब तपाईँको काठमाडौँबाट चाहिँ तपाईँको तपाईँको चाहिँ यो के भन्छ कुली खानेको बाटो जानुपर्ने, त्यसपछि चाहिँ मुखको बाटो जहाँ हुने अवस्था थियो त्यो चाहिँ रामेछापको मान्छे त्यो सिन्धुलीको मान्छेहरूले आउनु निकै गाह्रो भएको थियो। अब हामी यो विविध राजमार्गबाट खान चौतारमा राजमार्ग जोड्ने बाटो जनमुक्ति मार्गको कल्पना, त्यो जनमुक्ति मार्ग अहिले जनमुक्ति मार्ग जम्मा चाहिँ विविध राजमार्गबाट यो बाटोबाट जा भने छोटो दुरीको बाटो पनि हामीले यसको पनि करिब तपाईँको चाहिँ नि 15 किलोमिटर बाटो चाहिँ पछि छ, बाँकी रहेको सबै बाटो चाहिँ 79 किलोमिटरकै हामीले पिचको ठेक्का भइसकेका छ। सङ्घ प्रदेश र स्थानीय तहको संयुक्त प्रयासबाट बाटो पछि पिच बाटो पनि बन्दै यो बाटो एउटा सर्वसाधारण घुम्दै आउनु पनि त्यहाँ चाहिँ कम्ती पनि त्यो पर्यटक क्षेत्र कृषि पर्यटन क्षेत्र आउँ महाभारत पनि एउटा बनाउने अभियानमा लागेको छ। यो स्थानीय तह आइसकेपछि संहिता आइसकेपछि विकास कहीँमा महाभारतमा भएको सन्देश चाहिँ पक्कै पनि नेपाली बसमा तपाईँ चलाइरहनु मासु चलाउँदैखेरि तपाईँले देख्नु भएन होला, तपाईँ घुम्न जानुभयो नि
1: होइन, तपाईँ बोलाउनुहोस् हामी घुम्न आउँछौँ तपाईँको ठाउँमा चाहिँ राम्रो त्यहाँको चाहिँ पूर्वाधारहरूको होइन तपाईँले गरेका विकासहरू हेर्न आउँछौँ होइन। हजुर राम्रो काम गर्नुहोस्, जनताको पक्षमा काम गर्नुहोस् होइन, जनताको प्रतिनिधि बन्नुहोस्, फेरि भोलि दोहोरिने ठाउँमा त्यो लाइनमा जानुहोस्, यहाँलाई शुभकामना पनि छ। जाँदा जाँदा केही भन्नुहुन्छ छोटो?
8: यहाँले भन्नुभएको अनुसार म दोहोरिसकेँ,
1: दोहोरिसक्नुभयो
8: सालको निर्वाचनमा बल्ल बल्ल 2022 भोट सहयोग जित्न निकै कठिन भएको थियो, काम गरेको र यो ठिक रहेछ भन्ने उहाँहरूले आदरणीय जन सम्झिनु भयो, मलाई फेरि तेस्रो पटक पनि उहाँहरूले दोस्रो तपाईँ मत दिएर 2200 मतलाई 5000 पुगे होइन, अब 60% मतदान गर्नुभयो, मलाई अहिले पनि विश्वास छ भने योजनाबद्ध काम भइरहेको छ। त्यसले गर्दा यो चाहिँ पूर्ण गर्नको लागि चाहिँ नि हामीले गर्नुपर्ने सहयोग गर्नुपर्ने जनसमुदायले जान जाँदै मेरो पवित्र कार्यक्रम मार्फत के भन्न चाहन्छु भने
1: आवाज अलिकति कटेर आउँछ दाजु,
3: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि, सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053।
9: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन, फोन 0656 493 440 493 580 र 98550 26 440।
10: It's 7 o'clock, अहिले 7 बजेको छ।
11: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको,
12: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
13: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

0: माडी गर्दी गाउँको सिरानमा रहेको चन्द्रपुरी तटबन्धन लगातारका वर्षाका कारण भत्कायो। शिक्षक छनौटको परीक्षामा आशंकित अनियमितता प्रकरणमा तीन बुदे सहमति भएसँगै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षी र शिक्षा शाखामा एक सातादेखि बन्द तालाबन्दी खुल्यो। चितवन जिल्लामा आर्थिक वर्ष 2082-83 घरेलु हिंसा सम्बन्धी 381 निवेदन प्रहरीमा दर्ता। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा 9 प्रमुख सडक खण्ड अवरुद्ध। नेताको चाकडी नगर्न माधव नेपालको चेतावनी। जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारवाही गरिने। र रिहा भए लगत्तै दुर्गा प्रसाईले लगाए गृहमन्त्रीमाथि गम्भीर आरोप। गणेश नेपालीको घटनाबारे सत्य तथ्य छानबिन गर्न गठित न्यायिक समितिले आफ्नो काम पूरा। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोताबीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म दिप्ति विश्वकर्माको। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट अनलाइन मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। लगातारको वर्षासँगै रिउ नदीमा आएको बाढीले माडी एक गर्दी गाउँको सिरानमा रहेको चन्द्रपुरी तटबन्धन बाँध भत्काएको छ। बाँध भत्किएसँगै रिउ नदीको बाढी बनकट्टास्थित पुरानो पुल क्षेत्रबाट बग्न थालेको छ। हाल वर्षा रोकिएर बाढीको मात्रा स्थित रहँदै पानीको बहाव कम हुँदै गएकाले तत्कालै ठूलो क्षति हुने अवस्था नरहेको स्थानीयवासी रामु पोखरेलले बताउनुभयो। तर फेरि वर्षा भई ठूलो बाढी आए क्षति पुग्न सक्ने भएकाले बाँध फुटेको स्थानमा तत्कालै मर्मत गर्न अत्यावश्यक भएको उहाँको भनाइ छ। करिब एक दशक अघि निर्माण भएको तटबन्धन लगातारको पानी र बाढीका कारण कमजोर भइसकेको थियो। यस्तोमा तटबन्धनको मर्मतका लागि माडी नगरपालिकालाई बारम्बार पूर्व सूचना गरिएको तर मर्मत नभएको स्थानीयवासी जीवन महतोले बताउनुभयो। शिक्षक छनौटको परीक्षामा आशंकित अनियमितता प्रकरणमा छानबिन समिति गठन लगायतका तीन बुदे सहमति भएसँगै माडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षी र शिक्षा शाखामा एक सातादेखि बन्द तालाबन्दी खुलेको छ। सोमबार माडी नगरपालिका र थारू कल्याणकारी सभा क्षेत्र नम्बर 1 माडीको वार्ता टोली बीच तीन बुदे सहमति भएको हो। दुवै पक्षीय बीच छानबिन समितिको अन्तिम प्रतिवेदन नआउँदासम्म कार्यालयको दैनिक प्रशासनिक कामकाज निमित्त प्रमुख प्रशासकीय अधिकृतबाट सञ्चालन गर्ने सहमति भएको छ। त्यस्तै छानबिन समितिको प्रतिवेदनबाट दोषी देखिएको दोषी उपर नियम अनुसार कार्यवाहीका लागि नगरपालिकाको प्रक्रिया अगाडि बढाइने र तत्कालका लागि तालाबन्दी खुला गर्ने सहमति भएको नगर उपप्रमुख खेमप्रसाद महतोले जनाउनुभयो। बैठकले नगर उपप्रमुख महतोको संयोजकत्वमा शिक्षक महासंघका प्रतिनिधि चन्द्रमणि महतो, शिक्षा विकास तथा समन्वय इकाइ चितवनका शाखा अधिकृत रमेश अधिकारी, थारू कल्याणकारीको तर्फबाट रामचन्द्र महतो र नगरपालिका प्रवक्ता दण्डपानी पौडेल सदस्य रहेको 5 छानबिन कार्यदल गठन गरेको छ। कार्यदललाई छानबिन गरी प्रतिवेदन पेश गर्न 5 समय सीमा दिएको छ। यसअघि माडी नगरपालिका 9 हनुमान झुला स्थित भालुखोला आधारभूत विद्यालयमा शिक्षक छनौट परीक्षामा अनियमितताको आरोप लगाउँदै थारू कल्याणकारी सभा क्षेत्र नम्बर 1 माडीले सो तालाबन्दी गरेको थियो। चितवन जिल्लामा आर्थिक वर्ष 2082-83 घरेलु हिंसा सम्बन्धी 381 निवेदन प्रहरीमा दर्ता भएका छन्। तीमध्ये 305 मिलापत्र भएका छन् भने 71 मुद्दा अदालतमा दर्ता गरिएको छ। 5 निवेदन अझै छलफलकै क्रममा रहेको प्रहरीको तथ्याङ्क छ। यसअघि आर्थिक वर्ष 2081-82 542 घरेलु हिंसाका निवेदन परेका थिए। तीमध्ये 469 मिलापत्र भएका थिए भने 73 अदालतमा पुगेका थिए। यसैगरी चितवन जिल्लाबाट बेपत्ता भएका व्यक्तिमध्ये हालसम्म 89 सम्पर्कमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष 2082-83 बेपत्ताको खोजीका लागि 764 जनाको निवेदन परेको थियो। तीमध्ये 675 जनालाई विभिन्न स्थानबाट फेला पारेर परिवारको जिम्मा लगाइएको छ भने 89 जनाको खोज तलास अझै जारी छ। नेपाल विद्युत प्राधिकरण अन्तर्गतको पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भरतपुर क्षेत्रमा नवनिर्मित 11 केभी क्षमताको भूमिगत केबल तथा ओभरहेड प्रसारण लाइन परीक्षण तथा सञ्चालनका लागि पहिलो पटक चार्ज विद्युत प्रवाह गर्न लागेको छ। आयोजना प्रमुख आनन्द सुवेदीका अनुसार आपतारी सब स्टेशनदेखि सुरु भई आपतारी चोक, पोखरा बस पार्क, लीलाचोक, पुलचोक, न्यूरोड हुँदै नारायणी नदी किनारसम्मको क्षेत्रमा निर्माण सम्पन्न भएका 11 केबी भूमिगत तथा ओभरहेड प्रसारण लाइन आज बिहान 7 बजेदेखि चार्ज गर्न लागिएको हो। चितवन जिल्ला प्रशासनले अप्ठ्यारोमा परेकालाई खाना पकाउने ग्यास अभाव भएमा प्रमुख जिल्ला अधिकारीको कार्यालयमा खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। एकल महिला, वृद्ध, अपाङ्ग, छात्रावासका विद्यार्थी, आश्रम तथा अत्यावश्यक ठाउँमा ग्यास उद्योगीले डिलर हुँदै सब डिलरसम्म अप्ठ्यारोमा परेका व्यक्ति घरमा खाना पकाउने एलपी ग्यास पुर्याउने व्यवस्था मिलाएको छ। अविरल वर्षाका कारण देशका विभिन्न स्थानका 9 वटा प्रमुख सड़क खण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीको प्रधान कार्यालयका अनुसार हिजो साँझ 5 बजेसम्म काभ्रे पलानचोक, सिन्धुली, मकवानपुर, इलाम, सिन्धुपाल्चोक, दोलखा, रसुवा, ललितपुर, ताप्लेजुङ, लमजुङ लगायतका जिल्लाका सड़क खण्ड प्रभावित भएका हुन्। नेपाली कंग्रेस संसदीय दलले आफ्ना सांसदहरूको कार्य सम्पादनलाई थप प्रभावकारी र व्यवस्थित बनाउन स्वकीय सचिव पीए नियुक्ति सम्बन्धी नयाँ मापदण्ड जारी गरेको छ। सोमबार सिंहदरबारमा बसेको दलको बैठकले प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यका लागि स्वकीय सचिव नियुक्ति सम्बन्धी कार्यविधि 2083 तर्जुमा गरी लागू गरेको हो। यस कार्यविधि अनुसार अब कंग्रेस सांसदका स्वकीय सचिव हुनका लागि न्यूनतम शैक्षिक योग्यतादेखि विशिष्ट सिपसम्मका कड़ा मापदण्डहरू पालना गर्नुपर्नेछ। नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार 24 बोतले स्मृति दिवस कार्यक्रममा सहभागी हुन बानेश्वर थापा गाउँ पुग्नु भएको थियो। सशस्त्र युद्धकालमा 2059 साल साउन 18 गते दोलखाको बोतलेमा 15 जना माओवादी कार्यकर्ता मारिएका थिए। त्यही दिनको सम्झनामा प्रत्येक वर्ष सो कार्यक्रम गर्ने गरिन्छ। त्यही कार्यक्रममा सहभागी हुने कार्यक्रममा स्थलमा पुग्दा उहाँ संचारकर्मीको क्यामेरा र प्रश्नहरूले घेरिनुभयो। उहाँलाई एक संचारकर्मीले जहिले पनि कंग्रेस मालेतिर जानुहुन्छ, तपाईँ स्थिरता कहिले हुन्छ प्रचण्डजी भनेर सोधेका थिए। प्रश्न सुनेपछि अघि बढ़िरहनुभएका प्रचण्डले फरक फर्केर प्रश्न सोधेलाई धारे हात लगाउँदै आक्रोशित मुद्रामा भन्नुभयो, मरेपछि त्यसपछि उहाँ थप बोल्नु भएन, सरासर कार्यक्रमको स्टेजमा जानुभयो। त्यहाँबाट भने उहाँले पार्टीभित्रका समस्याबारे बोल्नुभयो। प्रचण्डले आफूहरू सरकार बनाउने र गिराउने विषयमै केन्द्रित हुनु सबैभन्दा ठूलो गल्ती हुन पुगेको स्वीकार गर्नुभयो। काठमाडौँको त्रिपुरेश्वरमा आफैलाई आगो लगाएर ज्यान गुमाएका गणेश नेपालीको घटनाबारे सत्य तथ्य छानबिन गर्न गठित न्यायिक समितिले आफ्नो काम पूरा गरेको छ। मन्त्री परिषदले गत साउन 3 गते उच्च अदालतका पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाको अध्यक्षतामा सो समिति गठन गरेको थियो। समितिले घटनाको सत्य तथ्य छानबिन गरी प्रतिवेदन तयार पारेको छ। समितिले मुख्य सचिव गोविन्द बहादुर कार्कीलाई प्रतिवेदन बुझाएको छ। साउन 13 गते मुख्य सचिवलाई प्रतिवेदन हस्तान्तरण गरिएको समितिका संयोजक पूर्व न्यायाधीश केशव प्रसाद बास्तोलाले बताउनुभयो। त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि असार 25 गते शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका नेपालीको उपचारका क्रममा मृत्यु भएको थियो। मोटो रकम असुल गरी तिब्बती शरणार्थीहरूलाई गैर कानूनी रूपमा नेपाल यात्रा अनुमति पत्र ट्राभल डकुमेन्ट जारी गरेको अभियोगमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ। भट्टराई विरूद्ध गत साउन 11 गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेसँगै प्रहरीले पक्राउ गरेको हो। उक्त प्रकरणमा जर्मन दूतावासको उजुरी र केन्द्रीय अनुसन्धान ब्यूरोको लामो अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले परराष्ट्र मन्त्रालयका तत्कालीन कर्मचारी खोटाङका पुष्पराज भट्टराई विरूद्ध राहदानी ऐन अन्तर्गतको कसुरमा मुद्दा दायर भएको थियो। उनी घटनाको समयमा परराष्ट्र मन्त्रालयको राहदानी शाखामा कार्यरत थिए। भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको निशा दिलाइदिने भन्दै रकम असुल्ने व्यक्तिमाथि कानून बमोजिम कारवाही गरिने जनाएको छ। समितिका अनुसार देशभरबाट संकलन भएका निवेदनका आधारमा उपलब्ध जग्गाको विवरण सूचना प्रणालीमा प्रविष्ट गरी सम्बन्धित स्थानीय तहबाट निशुल्क रूपमा निशा वितरण भइरहेको छ। निशा प्राप्त गरेका निवेदकको पहिचान, प्रमाणीकरण तथा उपलब्ध गराइने जग्गाको पहिचान गर्ने जिम्मेवारी स्थानीय तहकै रहेको समितिले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय निर्वाचन आयोगले पहिलो महाधिवेशन चक्र अन्तर्गत अधिवेशन हुन बाँकी रहेका जिल्ला र प्रदेशहरूका लागि सर्कुलर पठाएको छ। निर्वाचन प्रक्रियामा एकरूपता, वैधानिकता र निष्पक्षता कायम गर्ने उद्देश्यले आयोगले तीन बुँदे नीतिगत स्पष्टता सहित परिपत्र पठाएको हो। राष्ट्रिय सभामा सुस्ताको सीमा विवादको विषय उठेको छ। सांसद पूजा चौधरीले पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा देखिएको सीमा विवाद र भारतीय पक्षको हस्तक्षेपप्रति सरकारको ध्यानाकर्षण गराउनु भएको हो। सोमबार बैठकमा शून्य समयमा सांसद चौधरीले सुस्ता गाउँपालिका पाँचको थारूटोलमा नेपाली भूमिमा निर्माणाधीन 132 मिटर लामो अस्थायी बाँधलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले भत्काउन थालेपछि स्थानीय नागरिक र एसएसबी बीच विवाद उत्पन्न भएको जानकारी गराउनुभयो। सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ल्याउन लागेको सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान कार्यक्रम सम्बन्धी कार्यविधि 2083 मसौदामाथि सरकारवालासँग छलफल गरिएको छ। सूचना तथा संचार मन्त्रालयमा सोमबार आयोजित अन्तर्क्रियामा चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संस्था, चलचित्र निर्माता, निर्देशक, कलाकार तथा विज्ञहरूको सहभागिता रहेको थियो। मेडिकल व्यवसायी दुर्गा परसाईले गृहमन्त्री सुदन गुरुङमाथि गम्भीर आरोप लगाएका छन्। सोमबार जिल्ला अदालत भक्तपुरको आदेशले रिहा भए लगत्तै संचारकर्मीहरूसँग कुरा गर्दै परसाईले गृहमन्त्री गुरुङ ब्राङ परसाईका अनुसार रोहिङ्ग्याहरूलाई पालन पोषण गर्ने संस्थाको सदस्य मेम्बर भएको आरोप लगाएका हुन्। परसाईले भने रोहिङ्ग्या भित्राउने ब्राग भन्ने संस्था छ, रोहिङ्ग्याहरूलाई पालन पोषण गर्छ। मुसलमानहरूलाई नेपाली मुसलमानहरूले गरेको होइन, यो रोहिङ्ग्या मुसलमानहरूलाई पालन पोषण गरेर भारत र नेपाल भित्राउने जुन संस्था छ ब्राग, त्यसको मेम्बर आजको हाम्रो गृहमन्त्री हुनुहुन्छ। हामीले यो आरोप लगायौं, प्रमाण देखाओ, तपाईँले होइन भनेर पुष्टि गर्नुहोस् न गृहमन्त्रीज्यू। हामीलाई थुन्नुभन्दा सार्वजनिक सम्पत्तिलाई खरानी बनाएर आएकालाई नेपाली जनताले देश जिम्मा लगाएको समेत उनले आरोप लगाए। नेपाली कंग्रेसको भातृ संस्था नेपाल तरुण दलले पार्टीको नीति, नियम र पद्धति विपरीत हुने कुनै पनि अनाधिकृत गतिविधिमा सहभागी नहुन आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिएको छ। दलका केन्द्रीय अध्यक्ष मनिष कोइरालाले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै संस्थागत अनुशासन उल्लंघन नगर्न निर्देशन दिँदै गरेका कार्यवाहीको प्रक्रिया अघि बढाइने चेतावनी दिएका छन्। पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी नेकपाका सहसंयोजक माधव कुमार नेपालले कम्युनिष्ट पार्टी नीति र विचार प्रधान भएकाले नेताहरूको चाकडी नगर्न चेतावनी दिएका छन्। 24 बोतले स्मृति दिवसको अवसरमा सोमबार काठमाडौँमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले उक्त चेतावनी दिएका हुन्। कम्युनिष्ट पार्टी नीति प्रधान र विचार प्रधान पार्टी हो, त्यसैले नेताहरूकोले कसैले पनि चाकडी नगरोस् यो पार्टीले भनेको हो उनले भने। कम्युनिष्ट पार्टी स्थापना भएको 77 वर्ष पूरा भएको अवस्थामा कहाँ कमी कमजोरी भयो त्यसको हरेक कालखण्डको समीक्षा हुनुपर्ने उनले बताए। अब पालो स्वदेश मौसम अपडेटको।
1: स्वदेश जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 26 डिग्री सेल्सियस हुने आकलन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 28 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 91% मापन गरिएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ, जसको प्रभावले हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, लुम्बिनी, कर्णाली प्रदेशका केही स्थान तथा मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुख्य रूप पुनः एकपटक। माडी एक गर्दी गाउँको सिरानमा रहेको चन्द्रपुरी तटबन्धनमा वर्षाका कारण बाँध भत्कायो। शिक्षक छरणको परीक्षामा आशंकित अनियमितता प्रकरणमा तीन बुद्धि सहमति भएसँगै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र शिक्षा शाखामा एक सतादेखि बन्द तालाबन्दी खुल्यो। चितवन जिल्लामा आर्थिक वर्ष 2082-83 घरेलु हिंसा सम्बन्धी 381 निवेदन प्रहरीमा दर्ता। अविरल वर्षाका कारण देशका विभिन्न स्थानका 9 वटा प्रमुख सड़क खण्ड अवरुद्ध। नेताको चाकडी नगर्न माधव नेपालको चेतावनी। जग्गाको निशा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारवाही गरिने। र रिहा भए लगत्तै दुर्गा परसाईले लगाए गृहमन्त्रीमाथि गम्भीर आरोप। गणेश नेपालीको घटनाबारे सत्य तथ्य छानबिन गर्न गठित न्यायिक समितिले आफ्नो काम पूरा। हवस्त आजका लागि बिहान 7 बजेको स्वदेश खबर यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म दीप्ति विश्वकर्मा पनि बिदा हुन्छु। नमस्कार।

0: निष्पक्ष
1: सधैं निष्पक्ष निष्पक्ष निष्पक्ष
0: स्वदेश एफएम 93.2 मेगाहर्ज
2: बेसमा नेपाली कङ्ग्रेसका नेता रामहरि खतिवडा हुनुहुन्छ। खतिवडाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: गुड मर्निङ, धन्यवाद।
2: अब नेपाली कङ्ग्रेसको अहिलेको अवस्था के हो? विभाजनको अन्तिम डिलमा होइन, 27, 28 र 29 गते संस्थापन इतर पक्षले काठमाडौँमा भेला बोलाएको छ, कङ्ग्रेसको औपचारिक रूपमा विभाजन सुरु भयो होइन।
3: मलाई लाग्दैन काङ्ग्रेस त्यस्तो अनमेच्योर्ड पार्टी हो। नेपाली काङ्ग्रेसमा सबै साथीहरूको योगदानलाई कदर गर्ने पद्धतिको विकास गर्नुपर्छ। तेरो मेरो होइन, हाम्रो र राम्रो मान्छे जुनसुकै ठाउँमा पनि ल्याउने पद्धतिको विकास होस्। हामी विभाजित मनस्थितिमा जाँदाखेरिको परिणाम के भयो भन्ने कुरा चुनावबाट थाहा भएको छ। भलै अस्तिको चुनावमा सम्पूर्ण साथीहरू एकताबद्ध भएर सबैले सहयोग गर्दा त यो हालतमा हामी पुग्यौँ। काङ्ग्रेस त्यत्रो ठुलो पार्टी, हामी 10 लाख 12 लाख भोट कममा झरेका छौँ। अब दुईटा मनस्थितिमा, केही समय पछाडि स्थानीय तह र प्रदेशको चुनाव हुँदैछ, काङ्ग्रेसको महाधिवेशनको तयारीको अवस्थामा छौँ, पार्टीमा मनमुटाप र पार्टीमा झैझगडाको मनस्थिति लिएर त्यो बेला चुनावमा गयौँ भने त्यसको परिणाम अहिलेको भन्दा लज्जाजनक रूपमा आउने निश्चित प्राय छ। देख्दा देख्दै हामी नदीमा अथवा समुद्रमा हाम फाल्ने काममा हामी लाग्नु हुँदैन र एकताबद्ध भएर जानुपर्दछ। नयाँ, मैले बारम्बार भनेको छु, नयाँ पुस्ताले पुरानो पुस्तालाई सम्मान गर्ने, पुरानो पुस्ताले नयाँ पुस्तालाई आकर्षित गर्ने, दुईटा बाटा लिएर काङ्ग्रेस अगाडि जानुपर्छ। मेरो तेरो होइन, हाम्रो राम्रो भनेर अगाडि बढ्नुपर्दछ। हाम्रो संस्कृति परिश्रमी होइन, परिकर्मीहरूले ठाउँ पाउने पद्धतिको विकास भयो हिजोका दिनमा, आज पनि त्यही परम्परा त्यही पद्धति, परिश्रमी भन्दा परिकर्मीहरू, नजिक वरिपरि घुम्नेहरूले साथ पाउने प्रवृत्तिको विकास भयो भने कुनै पनि पार्टी जनताको माझमा होइन नेताको वरिपरि मात्रै घुम्ने बन्न सक्छ। त्यसैले अहिलेको आवश्यकता चाहिँ तपाईँको अझ एकताबद्ध काङ्ग्रेसबाट जानुपर्नेछ। हामी छलफल बृहत्तर रूपमा गर्न पाउँछौँ, गर्नु पनि पर्छ। पार्टीलाई यो बाटोबाट लाँदा फाइदा हुन्छ, त्यो बाटोबाट लाँदा फाइदा हुन्छ भनेर छलफल गर्न पाइन्छ, तर पार्टी अहिले विभाजित भदा र अगाडि जाने मनस्थितिमा कोही छन् जस्तो
2: नि त। जस्तो अब कङ्ग्रेस एक डिक्का हुनुपर्छ, कङ्ग्रेस एक डिक्का भएन भने यसभन्दा अगाडिको परिणामलाई हेर्दै थाहा हुन्छ र यस पछाडिको स्थानीय र प्रदेशमा यही खालको परिणाम यो भन्दा पनि अझ नराम्रो परिणाम चाहिँ बेहोर्नु पर्ने हुन्छ भनेर भनिरहँदाखेरि मिलाउनेलाई छैन चासो, छोडेर जानेलाई के खाँचो अब परिणामको विषयमा रामरीजी?
3: होइन, कहानी अथवा उखान टुका अथवा कुनै कुराले काङ्ग्रेस प्रभावित बन्नु हुँदैन। काङ्ग्रेसको मूल नेतृत्व नै अगाडि बढ्नु पर्दछ। कहिलेकाहीँ आफू अपमानित भएर पनि देश र जनताका लागि, सम्मानका लागि आफू व्यक्तिगत रूपमा अपमानित हुनुपर्छ भने पनि हामी तयार हुनुपर्छ। हामीले भन्ने गरेका छौँ, बरु हामीलाई कुनै पद नदिनुहोस्, तपाईँहरू एकताबद्ध काङ्ग्रेसबाट जनताको बिचमा जानुहोस् भनेर जो नेतालाई भेट्छौँ हामीले त्यही कुरा गरेका, हामीलाई विश्वास छ यस्तो आलो काँचो निर्णय गरेर काङ्ग्रेस अगाडि बढ्दैन। सबै साथीहरूलाई समेटेर जाने बेलामा मलाई त लाग्छ काङ्ग्रेसका साथीहरूमा निराशा उत्पन्न हुने, अन्य प्रजातन्त्रवादीहरूमा पनि निराशा उत्पन्न हुने, त्यसको परिणाम तपाईँले देख्नुभयो न, अहिले दुई तिहाई नजिकबाट निर्माण भएको सरकार बनेको 4 महिना नहुँदै जनतामा यस्तो निराशा नैराश्यता उत्पन्न भएको छ, यसलाई आशामा परिणत गर्ने काम पनि सरकारले गरेन भने नेपाली काङ्ग्रेसले नै गर्ने हो। अरूप्रति अझै पनि जनताको आशा र भरोसा छैन, काङ्ग्रेसले नै केही गर्छ भन्ने जनतालाई विश्वास छ। भलै भोट हाल्ने बेलामा पार्टी परिवर्तन नगरौँ, एकचोटि हेरौँ न त भने कसैलाई अलिकति इगोको कारणले पनि भोट अन्य पार्टीमा गयो होला, तर नेपाली जनतालाई अहिले पनि विश्वास छैन अरूले सही नेतृत्वबाट मुलुकलाई सही किसिमले ड्राइभ गर्छन् भन्ने नेपाली जनतालाई र कसैलाई पनि विश्वास छैन। नेपालीलाई मात्र होइन अन्तर्राष्ट्रिय समुदायलाई पनि अहिले आएका पार्टीहरूको खिचमिच, आपसको झैझगडा, अहिलेको अन्यलता देख्नुभयो हिजो निका, यो बिना काममा सुनसरी र सिरामा 3 जना युवकहरूले ज्यान आहुति दिनु पर्यो। उही भन्न चाहिँ पुराना दलहरूले यसो गरे उसो गरे भनेर हिजो सत्तामा आएका त्यो भन्दा पनि कम जोड भएर प्रस्तुत हुने काम अहिलेको सरकार पक्षले गरेको छ. प्रधानमन्त्रीजीले संसदलाई बहिष्कार गरिरहनु भएको छ, संसदमा उपस्थित हुनु भएको छैन, सभामुखको रोल पनि मेच्योर छैन, सरकारको प्रस्तुति त्यस्तै छ. एउटा पालिकामा गएर कोही मृतक नहुने घटना भयो, मान्छे मर्नु हुँदैन, त्यो मरेका मान्छेलाई पनि शहीद घोषणा गर्न त्यसमा गृहमन्त्री सही गर्न पुग्नु पर्ने के परम्पराको विकास गरेको. त्यहाँ त प्रमुख जिल्ला अधिकारी थियो होला राज्यको संयन्त्र, उहाँले प्रमुख जिल्ला अधिकारी सम्बन्धित पक्षले हुँदैन. सो यो चाहिँ सस्तो पपुलारिटीका लागि जे पनि गर्ने पद्धतिले भोलि यसले समाजमा नकारात्मक असर पर्छ, यसले पोजिटिभ इम्प्याक्ट दिन सक्दैन. सरकार पनि यो बाटोमा गएको बेला काङ्ग्रेस आपसमा चाहिँ झगडा गर्ने, काङ्ग्रेसलाई
2: कङ्ग्रेसले त बिपी पुत्रलाई अघि सारेर होइन एउटा विभाजनको खाका कोरिसकेका छ. अब 27, 28 र 29 गतिको भेलाले सम्भवतः 29 गते शशाङ्क कोइराला

0: दोस्रो विश्वयुद्धको अन्त्य पनि संवादबाटै भयो. संसारमा 99% युद्धहरू अथवा आक्रोशहरू अथवा झैझगडाहरू संवादको कमीले हुने गर्छन्. त्यसैले हामीले संवादै गर्नुपर्छ. हामीले अरू शक्ति सहित संवाद गर्नुपर्छ भने पार्टीमा बसेका त्यसमा पनि कोही बिबीको छोरा हुनुहुन्छ, कोही गणेश बाजीको, कोही महेन्द्रनाथ निधिको, सम्पूर्ण नेताहरूलाई सम्मान गरेर कार्यवाहक पूर्व कार्यवाहक सभापति हुनुहुन्छ सबलाई सम्मान गरेर जाने वातावरण सिर्जना गर्नुपर्छ. इगो लिएर एउटाले अर्कोलाई सक्छु भनेर जाएर आफै सकिने परम्पराको विकास हुन्छ. यो कुरा अहिले हाम्रो नेतृत्व संस्थापन नेतृत्वले सबैसँग बुझेर वार्ता गर्छ र थालेर अगाडि बढ्छ भन्ने मलाई विश्वास छ. यो चाहिँ टक्रावले यिनीहरूले यसै गर्ने हुन् दुःखै दिने हुन् यस्तै हुन्छ भनेर गयो भने यसको परिणाम झन् दुःख पाउने भन्दा बाहेक केही हुँदैन. अब तपाईँलाई एकातिर वामपन्थी शक्तिहरू एकताबद्ध हुन कार्यगत एकता गरेर अगाडि बढ्न चुनावसम्म सायद अब भोलिको राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिले एक हुने वातावरण सिर्जना हुने वातावरणतिर गइरहेको छ. हामी प्रजातन्त्रवादी देशको सबभन्दा पुरानो पार्टी जसले लोकतन्त्र प्रजातन्त्र संविधान जारी गरेर जनतालाई सार्वसत्ता सम्पन्न जनता बनायो, वाक स्वतन्त्र गरौँ, प्रेस स्वतन्त्र ग्यारेन्टी लियो, मानव अधिकार कानुनी राज्यको स्थापना गरौँ, यस्तो गर्ने पार्टी अहिले विभाजित मनस्थितिमा जनतामा प्रस्तुत हुनुहुँदैन. र नेतृत्व वर्गले बुझ्नु पर्यो यो मैले सधैँ नेता पनि सधैँ हुने होइन. पानी समातेर ल्याएर कसैको हुँदैन. बिपी कोइराला आज हुनुहुन्न तर सारा नेपाल र नेपाली जनताले जुनसुकै कुना कन्दरबामा पनि बिपी कोइराला नाउँ लिन्छ. उहाँसँग त्यो अलौकिक क्षमता थियो. अब देखाउने बेला त्यही हो. म बिपीको छोरो भन्नेले पनि म बिपीको जुत्ता लगाएको छु भन्नेले पनि देखाउने कुरा त्यही हो. संवाद गरेर बिपी जस्तै बन्ने चेष्टा हामीले निकाल्नु पर्दछ. अहिले म मेरो गोरुको बाह्रै टक्का भने जस्तो जसले पनि मेरो मात्रै कुरा ठिक भन्ने पद्धतिले यसले घाटा भन्दा बाहेक नाफा केही हुँदैन.
1: अहिले एक बिहानै हामी बहस गर्दैछौँ हेर्नुहोस् होइन, नेपाली कङ्ग्रेस मिलेकै हेर्न चाहनुहुन्छ तपाईँहरू. तपाईँले पनि पटक पटक भनि नै राख्नु भएको छ, संवाद र सहमतिबाटै विश्वका धेरै युद्धहरू जित्न सकिन्छ, सहकार्य नै चाहिन्छ, संवाद नै चाहिन्छ, इगो लिएर चाहिँ हुँदैन. तर अब एकपटक फुटाउँ बरु त्यसपछि जुटाउँला भन्ने लाइनमा गइसक्यो क्या यतर्फ समूह.
0: होइन, जुटा फुटाउँ भन्दैपछि त हेर्नुहोस् न, मनस्थिति दुईटा हुन्छ. मान्छेहरू सानो कुरामा
1: एकपटक फुटेर फेरि जोड्दाखेरि चाहिँ कतिका महत्वकाम पुरा हुन्छन्, कतिले पद पाउँछन्, कतिपय पावरमा जान्छन्, एउटा तत्त्व त्यसरी खेलिरहेछ नि त खतिवडाजी.
0: होइन सुन्नु न, फुटेर जुटाउँ भन्दा एउटा कुनै हाँडी फुटिसकेपछि त्यसलाई ताल्न कस्तो देखिन्छ होला, अथवा कुनै कचौरा फुटेपछि त्यसलाई बनाउन कति समय लाग्दो. त्यसैले हामीले यो फुटाउँ त्यसपछि जुटाउँ भन्नुभन्दा जुटेर एकजुट भएर अगाडि बढौँ त्यसपछि झन् राम्रो हुन्छ भन्ने पोजिटिभ सिम्टमको कुरा गर्नु पर्यो. त तपाईँहरूले पनि बिहानदेखि जिरो उठ्ने रे काङ्ग्रेस फुटो फुटो फुटाउँ फुटाउँ भन्ने कुरा गर्ने होइन. काङ्ग्रेस एकताबद्ध हुँदैछ, एकताबद्ध हुन हामी पनि भन्छौँ. देशको प्रजातान्त्रिक पार्टी, प्रजातान्त्रिक संस्कार र संस्कृति नेपालमा बसाल्ने पार्टी, सबैलाई एउटै मालामा लिएर हिँड्न सक्ने पार्टी, हिजो गणतन्त्र नमान्नेलाई आज पनि, यो अहिलेको सबैलाई यत्रो पद्धतिमा ल्याउने, चुनावी पद्धतिमा ल्याउने, गाली नगरिकन भोट हालेर पनि चुनावमा जित्न सकिँदो रहेछ, बन्दुक भाला लाठी नलिकन पनि भन्ने स्थापित गर्ने पार्टी हो नि हो यार. यसले जनतामा जाँदाखेरि त पोजिटिभ मेसेज दिएर, एकताको सन्देश दिएर जाँदा नै पोजिटिभ हुन्छ. त्यसैले अहिलेको नेतृत्वले केवल जसुकैले पनि यो सोसियल मिडिया हेर्ने चलाउनेमा मात्र होइन, जनताको मनका कुरा बुझ्ने गरी जाने चेष्टा गर्नु पर्यो. अहिले काङ्ग्रेससँग विभाजित मनस्थिति लिएर जाने बेला छैन. म सम्पूर्ण देशका सबै देशका शुभचिन्तक साथीहरू नेताहरू सबैलाई अनुरोध गर्न चाहन्छु, यो बेला एकताको सन्देश दिउँ. बिपी कोइरालालाई पद, गणेश बाजीले पद त्याग गरेको, प्रधानमन्त्री त्याग गरेको पार्टी हौ. किसी त्यत्रो बाहिर बस्नुभयो, त्यत्रो जेल जीवन बिताउनु भयो, स्वदेशमा बिपी कोइरालालाई त्यत्रो विदेश बस्नुपर्ने परिस्थिति आयो, यी दुःखका दिनहरूलाई सम्झौँ. हामीले हिजो प्रजातन्त्र नहुँदाको समय सम्झौँ, कतिले शहादत प्राप्त गर्ने रहेछन् बोलेका आधारमा. यी तपाईँको रत्न पार्क भयो, एकजना गणेश चिलवाल भन्ने मान्छे, एकजना अहिलेका बालवाला नेतालाई मुर्दाबाद भन्दाखेरि जेल जानु परेन, गोली खानु पर्यो र मृत्युवरण गर्नु पर्यो. त्यो अवस्थाबाट आज यत्रो अवस्थामा काङ्ग्रेसले ल्याएको छ, संविधान जारी गरेको छ, स्थानीय सरकार छ, गाउँ गाउँमा भेटिने सरकारको परिकल्पना गरेको छ. यो बेला झगडा गरेर जाने बेला छ. चुनाव भनेको कहिले काहीँ हारिन्छ जितिन्छ, मैले बारम्बार भनेको थिएँ. हेर्नु, सधैँ एकै नाश हुँदैन. अहिले गरेको

0: दर्शन आपको परिणाम भोलि त्यही परिणाम आउँदैन, आधा घन्टा पछाडि फेरि गराउनु भयो भने त्यही परिणाम आउँदैन। त्यसैले निराशा पनि हुनु हुँदैन एउटै चुनावका कारणले, एउटै चुनावका कारणले निराशा पनि हुनु हुँदैन। तर सबै एउटा चुनावमा कोही साथी अलिकता रिसायो भने पनि त्यसलाई लखेटेर जाने पद्धति पनि गर्नु हुँदैन। सबैलाई विश्वास लिएर जान सक्यो भने अझ महानता छाती ठुलो बनाएर, हृदय ठुलो बनाएर सबै साथीलाई अट्ने गरी जानु पर्दछ। अहिले झगडा गर्ने बेला छैन, मुलुक अप्ठ्यारो अवस्था छ, देख्नुभयो तराईतिरका समस्याहरू तपाईँले देख्नु भएको छ, पहाडतिर त्यस्तै समस्या छन्, महँगी त्यत्तिकै बढेको छ, नयाँ उद्योग धन्दा खोलेका छैनन्, मन्त्रीजीहरूका
1: सल्लाहकारहरू छ, ग्यास सहजै उपलब्ध हुन छाड्यो, बिजुली खपत र राइडिङ सेयरिङ मार्फत हुने ढुवानीमा समेत सरकारको भ्याट लागेको छ, खै कांग्रेस कता छ यतिखेर?
0: होइन होइन, सरकारको सरकारले गर्छु भनेर गएको थियो, केही गर्छु, जनतामा केही आशा जगाउँछु, म भएपछि सुमन्तर हुन्छ, यी पुराना पार्टीहरूले सकेनन् भन्ने जनतालाई त्यो धारणा लिएर गएको थियो। तर यी सबै कुराहरू पुरा गर्न सकेन। अहिले देख्नु भएको छ भू राजनीति यस्तै छ, जनता यिनै हुन्, उद्योग धन्दा छैनन्, नयाँ आय स्रोत छैन, भाका मान्छेहरू विदेश पलायन रोकिएको छैन, देखिहाल्नु भयो अहिले त कर त कर लासमा पनि कर लाउने पद्धतिको विकास भयो, त्यो कर पनि सही ठाउँमा प्रयोग भए त हुन्थ्यो, लासमा लाएको कर अथवा घाटमा लाएको कर, अहिले तपाईँलाई यो सही ठाउँमा प्रयोग भए हुन्थ्यो, देखिहाल्नु भयो मन्त्रीलाई एकजना मन्त्रीलाई 22-25 सल्लाहकारको व्यवस्था गर्नु पर्यो। यो हेर्नुहोस्, यो चाहिँ तपाईँको यस्तो कुरा गरेर जनताले कति दिन पर्जाउला, हिजो गर्ने एउटा कुरा, आज सत्ता भएपछि गर्ने अर्को कुरा, बाहिर हुँदा अर्को कुरा, भित्र हुँदा अर्को कुरा। यसैले मुलुक यो बाटोबाट अगाडि बढ्दैन, यो बेला काङ्ग्रेस मात्र होइन सम्पूर्ण अहिले संविधान मान्ने पार्टीहरू एकताबद्ध भएर जानुपर्छ। म त सबैलाई अनुरोध गर्न चाहन्छु, अहिले कुनै पनि पोलिटिकल पार्टीहरू काङ्ग्रेसमा, एमालेमा, माओवादीमा, इभन राजसभामा पनि तपाईँ दुई तिहाईको नजिक पुग्नु भएको छ, अहिले विभिन्न व्यक्तिगत झगडाका कारणले पार्टी कमजोर बनाउने, सरकार कमजोर बनाउने अथवा अर्को गर्ने काम गर्नु हुँदैन। कमसे कम राम्रो गरेर देखाउनुहोस् न, वा यति राम्रो काम भयो हामी बधाइदिन्छौँ भनेर दुई चारजना जनता र सडकमा आउन्, खालि नेगेटिभ छ, मान्छेहरू आत्मदाह गरेका छन्, कसैको वास्ता छैन। अब सरकारमा भएका अथवा मुख्य सरकारमा भएका साथीहरूको गतिविधि हेर्दा झन् तिक्तता लाग्छ, कुरा सुन्दाखेरि हाँस्ने हाँस्ने, अब काम गराइ हेर्दाखेरि रुने रुने अवस्था सिर्जना भएको छ। यतातिर ध्यान दिनु पर्यो, काङ्ग्रेस पार्टी एक आपसमा नमिल्ने होइन, मिल्ने वातावरण गर्नुपर्छ र तुरन्त पहल गर्नुपर्छ। मैले बारम्बार भनेको छु, तुरन्त संवाद गरेर के गरेर हुन्छ हेर्नुहोस्, कसरी हुन्छ, पुराना नेताहरूलाई पनि संरक्षण गरौँ, पुराना नेताहरूलाई पनि साथमा लिउँ, नयाँ मान्छेहरूलाई पनि आकर्षित गरौँ, सबै मिलाएर जाउँ। हामी हिजो यो विशेष महाधिवेशन चुनाव अगाडि गर्दाखेरि ठिक हुँदैन, नियमित महाधिवेशन गरौँ भन्ने धारणा राखेर आएका साथीहरू हौँ, अहिले पनि त्यसको परिणाम के भयो भन्ने अहिले पनि देखिएको छ। अझै पनि विशेष महाधिवेशन अथवा नियमित महाधिवेशनको मात्रै समूहलाई, नियमित महाधिवेशनवालाले हामी मात्रै ठिक, विशेष महाधिवेशनले हामी मात्रै ठिक भन्ने दुईटै कुरालाई नलिएर सबैलाई मिलाएर लिएर जाने वातावरण सिर्जना गर्नुपर्छ, त्यही अहिलेको मिलन बिन्दु
1: होइन। फेरि दुर्गा प्रसाद पक्राउ पर्नु भएको छ नि त रामरी खतिवडाजी, कतिपटक पक्राउ पर्नुहुन्छ?
0: दिने पछि पक्राउ गर्ने, दिने पछि छोड्ने, यो गलत हो। सरकार पनि अब देखिहालो, वाक स्वतन्त्रता हुन्छ नि मान्छेले, कोही मान्छेलाई बोल्ने बित्तिकै, हिँड्ने बित्तिकै, आफ्ना कुरा राख्ने बित्तिकै तर्साउने, थर्काउने प्रवृत्ति, त्यो हिजोको भन्दा गलत प्रवृत्तिको विकास भयो। केही कुरा भन्ने बित्तिकै यसले सकिहाल्छ भनेर सरकार हात दिनु भएन, र अहिलेको अवस्थामा यो चाहिँ हिंसा फैलाउने काम पनि हामीले गर्नु हुँदैन, सामाजिक सद्भाव कायम गर्नुपर्दछ। कतिपय इस्युहरूमा पार्टीका कुरा, जातिका कुरा, धर्मका कुरा, सम्प्रदायका कुरा बिर्सेर मुलुकको कुरा गर्नुपर्छ। हामीले पनि, म भन्दा पनि मेरो देश र मेरो जनता ठुलो हो, मुलुक अहिले समृद्ध भयो भने नेपालीको शान बढ्छ, त्यसैले पहिला नेपाल र नेपालीको शान बनाऊ, अनि त्यसपछि पार्टी र अरू कुरा गरौँ न भन्ने विकास गर्नुपर्छ। फेरि यही बेला द्वन्द भड्काउने काम पनि हामीले गर्नु हुँदैन, र सरकारले बारम्बार जिस्काइदिएर प्रत्येक दिन जाने यो कुखुराका चल्ला छोप्रे जस्तै मान्छेलाई छ्यापछ्याप छोप्दै ल्याउने पद्धति पनि अन्त्य गर्नुपर्छ, कहिले कुन इस्युमा, कहिले कुन इस्युमा, यो पनि बन्द गर्नुपर्छ।
1: तर अब चाहिँ धार्मिक द्वन्द झन्डै सुनसरीबाटै यसलाई निमट्यान्न पार्न सकिन्थ्यो, तर सरकारले समयमा तदारुकता नदिँदाखेरि चाहिँ सिराहा, सप्तरी लगायतका जनकपुर धाम प्रशासनमा चाहिँ यो आगो सल्कियो, सरकारले यसमा एक्सन लिन सकेन। जब चौतर्फी आलोचना हुन थाल्यो त्यसपछि मात्र फिल्डमा खटियो भनियो, होइन? यो त निकै ठुलो दङ्गा हो, यसमा सरकार उदासीनता किन देखियो रामरीजी?
0: सरकारको अब गृहमन्त्री केही दिन पहिला पूर्वका सीमा सीमामा कहिले कुकुर डोर्याउँदै कहिले गाईलाई घाँस खुवाउँदै हिँडेको मैले पनि देखेको थिएँ। कहिले काहीँ चाहिँ तपाईँको चाहिँ अब यसरी समस्याको समाधान हुँदैन। धेरै पपुलर छु म भनेर चिप पपुलिस्टका लागि जे पा त्यही गर्ने काम पनि बन्द गर्नुपर्छ। सरकार सरकार जस्तो देखिनुपर्छ, आफ्नो आफ्नो भूमिका हुन्छ सबैलाई। हामीले त्यही भएर विभिन्न तह निर्माण गरेका छौँ, यसको यो लेभल हो, काहीँ प्रदेश सरकार होला, काहीँ स्थानीय सरकार होला, काहीँ सङ्घ सरकार होला, काहीँ प्रदेशका मन्त्रीहरूले हेर्नुपर्ने हुन्छ, काहीँ सरकारका विङ्सहरू प्रदेशमा छन्, काहीँ जिल्लामा पनि सरकारका विङ्सहरू छन् जिल्लामा, त्यो विङ्सहरूलाई दह्रो गराउने प्रत्येक ठाउँमा आफै जाने हो भने शक्ति पृथकीकरणको कुरा पनि भएन, कोही प्रति विश्वासिलो वातावरण पनि भएन। वडा अध्यक्षले गर्ने काम पनि मै गर्छु भनेर कोही भन्ने, वडा अध्यक्षले पनि मन्त्रीको काम म गर्छु भन्ने कुरा मिल्दैन। त्यसैले अलिकता संयमतापूर्वक सरकार प्रस्तुत भए ती घटनाहरू हुँदैन थिए। सुरक्षा संयन्त्रले धेरै पहिलादेखि देशको वर्तमान परिस्थिति यस्ता हुन सक्छन् भन्ने आकलन गरिएको थियो, त्यसलाई अलिकता तदरुकता साथ ध्यान दिएको भएदेखि यी घटनाहरू घट्दैन थिए। यो साउनदेखि तपाईँको असोज कार्तिकसम्म चाडपर्वका महिना हुन् नेपालमा, नेपालीहरू एक आपसमा हिँड्ने डुल्ने त्यसलाई राम्ररी मनाउने परम्पराको छ, यसलाई पनि ध्यान दिनु पर्दो छ। प्रधानमन्त्रीलाई बोलायो बोलाएन, हाम्रो प्रधानमन्त्री हामीलाई गर्व लाग्ने वातावरण होस्। अब म कसले बोलायो कसले बोलाएन त्यो कुरा प्रधानमन्त्रीजीलाई थाहा होला, बोलाए पनि नबोलाए पनि। अब तर दुईटा मित्र राष्ट्रहरूको सम्बन्ध अझ सुदृढ बनाउन नेपाल लाग्नुपर्छ, जनस्तरको सम्बन्धलाई।
1: प्रधानमन्त्रीको एक्सन देखेर तपाईँले लोभ लागेको छैन भन्या क्या? यस्तो पो सरकार, यस्तो पो प्रधानमन्त्री भनेर खतुडाजी
0: कस्तो राम्रो कालो चस्मा, कालो कोट, कालो प्यान्ट, कालो टोपी, सबै नयाँ नयाँ रूप छ, तर त्यस्तो त देखिरहेको छैन मैले।
1: होइन अब त्यो ड्रेसअपले मात्रै होइन, उहाँ त मनको सेतो हुनुहुन्छ नि त, होइन चोखो हुनुहुन्छ नि त।
0: मन नपराव प्रधानमन्त्री हुनुहुँदैन थियो, नेपाली जनताले मन पराएर भोट हालेका छन्, परिणाम पनि त्यस्तै भोट हाले जस्तै राम्रो आओस् भन्ने हाम्रो चाहना हो।
1: तर कालो कलरबाट चाहिँ जनताको पक्षमा सेतो लहर चाहिँ फैलिने सम्भावना छ कि छैन?
0: मैले यति कुरा भने, अनुहारदेखि अब दारी जुगा त अब कालै बनाएर लाउँदा पनि केही फरक छैन, बनाए पनि हुन्छ, तर देश कालो नबनोस्, देश उज्यालो बनोस्, जनताको हसिलो अनुहार देख्न पाइयोस्, मेरो चाहना त्यति।
1: आशाको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
0: धन्यवाद।
1: नेपाली कङ्ग्रेसका नेता रामहरि खतिवडा, आधुनिक श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: स्वदेश एफएम 93.2 मेगाहर्ज।
3: समसामयिक राजनीति र मधेसवादी दलहरू सहितको अग्रगामी मोर्चा बारे कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री राजेन्द्र महतो। आउनुहोस् सुरु गरौं राजेन्द्र महतोसँग जनता जान्न चाहन्छन्।
4: राजेन्द्र महतोजी, जनता जान्न चाहन्छन्मा स्वागत छ यहाँलाई।
5: धन्यवाद।
4: मधेसमा राजनीतिको रोटी सेक्न खोज्दै हुनुहुन्थ्यो, अहिले यही हो मौका भनेर, तर राज्यसभा सभापति रवि लामी छाने, प्रधानमन्त्री बालेन्द्र शाह अनि गृहमन्त्री सुदन गुरुङको सक्रियताले सेफ ल्यान्डिङ गरिदिनु भयो। तपाईँहरू हेरेको हेरे होइन त,
5: कसले भनिदियो त्यस्तो कुरा, कसले भनिदियो तपाईँलाई?
4: परिणाममा देखिन्छ नि,
5: जुन परिणाम देखियो त्यो परिणाम के हो त राम्रोसँग विश्लेषण गर्यो भने थाहा हुन्छ नि त।
4: मधेसमा सल्किएको आगो त दन्दनी बल्न छोडेर रोकियो नि त, निभ्यो नि।
5: पहिलो कुरा त विगतको निर्वाचनको कुरा तपाईँले गर्नुभयो, विगतको निर्वाचनको परिणामलाई लिएर तपाईँ अघि टिप्पणी गर्नुभयो होइन, त्यही होइन।
4: मैले मधेसमा तपाईँ राजनीति गर्न खोज्दै हुन्थ्यो, अहिले कप्तानगञ्जदेखि सिराको गोलबजारसम्मको घटनालाई लिएर।
5: ए अहिले ए योसँग जोड्नु भएको, ए हे यो त कस्तो भने
4: कुरा पनि बुझ्न छोडिसक्नु भयो क्या?
5: तपाईँ यो निर्वाचन परिणाम सँग जोडिएर कुरा उठाएको हो कि त्यो पनि लाग्यो,
4: मैले पछिल्लो घटना
5: त्यसमा आउँला म, तर त्यसमा पनि आउँला म, किनभने यहीसँग जोडिएको त्यो पनि मानसिकता हो। पहिलो कुरा त के भने, मधेसमा जुन यो साम्प्रदायिक जुन द्वन्द या साम्प्रदायिक दङ्गा जुन भयो, पहिलो कुरा त यो दुर्भाग्य हो, र त्यस्तो साम्प्रदायिकता भएको बेलामा कसैले राजनीति गर्न खोज्छ भने त्यो पहिलो कुरा त अमानवीय हो। जहाँ मानव मानवको बिचमा एउटा मानव अर्को मानवसँग तर्सिनु पर्ने डराउनु पर्ने अवस्था आउनु कुनै पनि देश समाजको लागि राम्रो हुँदैन, त त्यो सबभन्दा ठुलो दुर्भाग्य हो।
4: त्यो राजनीति चाहिँ कसले गरेर रहेछ?
5: त्यो चाहिँ महतोजी तपाईँ जस्तो मान्छेले यस्ता कुरा गरेपछि त्यहाँतर्फ मोडिन्छ नि।
4: तपाईँहरूले गर्नुभयो होइन,
5: म त्यही त भन्दैछु,
4: दलहरूले गरे होइन,
5: त्यो पनि गर्ने होला, त्यो पनि गर्ने होला, तर तपाईँले सिधा हामीले मलाई भन्नुभयो नि त जसको घरमा आगो लागे हुन्छ उसले राजनीति गर्छ, घर जोलिरहेछ नि त्यसमा राजनीति गर्न मिल्छ? रोटी सेक्ने काम त यो त नालायकहरूले रोटी सेक्ने प्रयास पनि गरे होला, जसले त्यो नाउँमा यो हिन्दू मुस्लिमको नाउँमा चाहिँ साम्प्रदायिक दङ्गा गराएर त्यस्ता राख्ने पनि होला। यसबाट त हाम्रो मधेसको जुन जुन एउटा सामञ्जस्य हो, जुन भाइचारा हो, त्यसलाई बिगार्ने प्रयास गर्यो नि त। हामी त
4: नेपालमा त एक विषयलाई राजनीतिकरण गरेर हेर्छन् नि त,
5: त्यो राजनीतिकरण यहाँका नस्लीय शासक वर्गले सुरु गरेको के, अहिले पनि ककले फाइदा उठाउन खोज्यो त आउँला म त्यसमा। तर मधेसी एकतालाई विभाजन गर्ने श्रेण त पटक पटक भएको हो नि त, विभिन्न नाउँमा चाहिँ विभाजन ल्याउने काम त विगतमा पनि भएको, अहिले पनि भइरहेको हो नि त।
4: अहिले मधेसी विभाजन गर्ने खलबल ल्याउन खोज्ने चाहिँ को थियो? सिधा
5: मधेसी हेर्नुहोस्,
4: सन्त जान चाहन्छ,
5: हिन्दू होस् या मुस्लिम होस् सबै मधेसी हो, त्यही नाउँमा उत्पीडन भएको देशमा विभेद भएको छ, चाहे मुसलमान होस् चाहे हिन्दू होस् सबै चाहिँ मधेसी भनेर राज्यले हेपेको न हो। अनि त्यो जब मिलेर सङ्घर्ष गर्ने जब कुरा देशमा आउँछ नि त्यहाँ विभाजन ल्याउने प्रयास हुन्छ राज्यबाट, चिन्तन सोच राख्ने राज्य त्यस्ता पार्टी या त्यस्ता नेताहरूबाट या राज्यबाट त्यस्तो काम हुने गरेको छ विगतमा। मधेसीमा चाहिँ मधेसी थारू छुट्याउने, मधेसी मुस्लिम छुट्याउने, अनि डिभिजन गर्ने, अनि डिभाइड एन्ड रुलको चाहिँ फर्मुला लाएर चाहिँ अझ शोषणलाई शासनलाई जुन एकल नस्लीय चिन्तन सोच 270 वर्षदेखि चलिरहेको छ त्यसलाई अझ कसरी चाहिँ लम्ब्याउन सकिन्छ?
4: अहिलेको राज्य सरकार नेतृत्व पनि एकल नस्लीय सोचबाटै ग्रसित छ,
5: थपलियाको मात्रै शासन यो देशमा चल्दैन के, ओली र देउपा र प्रचण्डको मात्रै शासन चल्दैन, यो देशमा सबैको शासन चल्छ। अब तपाईँ भन्नु होला बालनको शासन आयो त्यसमा म आउला, बालनको शासन के हो कसो हो म त्यसमा पनि आउला, तर यो जुन कुरा तपाईँको जुन कुरा हो नि यो गलत हो, यो चाहिँ चिन्तन सोच नै गलत हो। यो त जसले मधेसलाई त्यसै झगडा लाएर रोटी सेक्ने काम त्यसको प्रतिनिधि पात्रको रूपमा तपाईँ देख्नुभयो के, त्यसैको प्रतिनिधि पात्रको रूपमा तपाईँको अभिव्यक्ति भयो, तपाईँको
4: निष्पक्ष
5: ढङ्गले आएन के, आएन आएन त पहिलो कुरा
4: पटक पटक अवसर पाउनु भएको,
5: मेरो
4: मधेसलाई जोड्ने, राष्ट्रिय एकता कायम गर्ने,
5: पहिलो त
4: तपाईँहरू पनि आरोप
5: प्रत्यारोप
4: गर्ने,
5: सुन्नुहोस् पहिले मेरो आपत्ति त्यहाँबाट हो, त्यसैले त चाहिँ जसले पनि रोटी सेक्ने काम गर्यो त्यो त विगतमा पनि भयो अहिले पनि भइरहेको थियो, दुर्भाग्यपूर्ण अवस्था हो, रोटी सेक्न पाउँदैन, समयमै चाहिँ त्यो अझ गरेको भए, राज्यले सरकारले गरेको भए यति अगाडि बढ्ने पनि थिएन। एक ठाउँबाट सुनसरीबाट त्यो देवानगञ्जबाट हुँदा हुँदै चाहिँ मधेसका अन्य जिल्लाहरूमा चाहिँ साम्प्रदायिक दङ्गा हुने, यसरी चाहिँ के भन्छ एक समाजका एउटा अङ्गले अर्को अङ्गमाथि आक्रमण गर्ने, अनि असुरक्षित महसुस हुने, अनि धन धनको क्षति हुने, यो अवस्था आउने थिएन। यो त राज्यको ठुलो अब रोटी सेक्नेले त सेक्ने प्रयास विगतमा पनि गर्यो अहिले पनि गर्यो
4: राजेन्द्र महतो,
5: तर
4: गत चुनाव राज्य जसरी राष्ट्रिय स्वतन्त्र पार्टीले झन्डै 2/3 मत ल्यायो नि त्यसपछि अहिले एउटा आगो बाल्नुभयो विपक्षीहरूले, बाहिरको मैले कुरा गर्दैछु, अनि यही हो मौका भनेर कुनै केको न्यानोमा रमाइरहनु भएको थियो, तर उहाँहरूले त्यसलाई सहज हिसाबले अवतरण गराइदिनु भयो, समस्या समाधान गरिदिनु भयो,
5: त्यो पनि ठिक भन्नुभयो। कसैले त अब यो साम्प्रदायिक दङ्गा गराएर सरकार असफल गर्ने पनि त्यो कसैको रणनीति हुन सक्छ होला, मधेसमा साम्प्रदायिक दङ्गा गराएर प्राप्त उपलब्धिलाई पनि सिद्ध्याउने त्यो षड्यन्त्र होला, संहितामाथि आक्रमण गर्ने पनि षड्यन्त्र होला, मधेस अझ पनि कमजोर भएर जाओस् त्यो चाहिँ चिन्तन सोच होला, त यो त विगतमा पनि भएको अहिले पनि त्यो खेती त भइरहेको हो, त्यो त हामीले महसुस गरेको हो नि त, मैले के भन्दै थिएँ भने यो जुन फैलियो नि यो त एक ठाउँबाट 13 ठाउँमा फैलियो नि त यो राज्यको पहिलो कुरा त रोटी सेक्नेले त्यो त गर्छ
4: अहिले यो खेती चाहिँ कसले गरिरहेछ सिधा भन्दिनुस् न कुरा नचपाई गर्न
5: त्यो त राज्यको दायित्व राज्यको जिम्मेवारी हो यो चाहिँ रोटी सेक्नेको हो या त्यस्तो यस्तो चाहिँ द्वन्द्वलाई अगाडि बढाउने अझ चाहिँ धन्काउने फैलाउने को को तत्त्व हो
4: भन्दैछु
5: यो त हाम्रो घर जलाउने हामीलाई कमजोर गर्ने काम मा हामी आफै लाग्ने आफ्नो घर आफै जलाउने काम कसैले गर्छ यस्तो नलायकीपन कसैले गर्छ र यस्तो चिन्तन सोच जसको चोर उसैको ठुलो सर भनेको जस्तै भयो के यो देशका नस्लीय चिन्तन सोच बोकेका शासक वर्गीय चिन्तन सोचबाट प्रभावित पार्टी नेता र सरकारले यी काम विगतमा गर्यो अहिले पनि गरिरहेको छ कुरा त बुझ्नुभयो त यो चाहिँ औला चाहिँ कहाँ उठ्नुपर्ने उल्टो उठाइरहनु भएको छ कि
4: राजेन्द्र महतोजी अहिले नेकपा एमालेले आरोप लगाएको छ
5: एक मिनट
4: आफैले खाडल खन्या थियो आफैले परिचालित गर्यो आफैले यो ग्रान्ड डिजाइन गरेर सरकारले यस्तो किसिमको षड्यन्त्र रच्यो भनिरहेछ नि तपाईँहरूको बुझाइ चाहिँ के हो
5: म त राज्यलाई भनिरहेको छु राज्य यो चाहिँ यो यो यो यो जुन यो दङ्गा जुन फैलियो नि त राज्यको नालायकीपनले सरकारको कमजोरीले भयो भने अस्ति प्रधानमन्त्रीलाई यही कुरा मैले भनेको थिएँ यो त तपाईँको कमजोरी तपाईँको सरकारको कमजोरीले त भएको हो यो त तुरन्त चाहिँ टेकअप गरेको भए अनि यो अवस्था त समाधान हुन्थ्यो नि त तपाईँ चार दिन पाँच दिनपछि चाहिँ सम्बोधन गर्नुभयो त्यो त पहिले गर्नु पर्थ्यो नि तपाईँको गृहमन्त्री यहाँ काठमाडौँमा तै के यता भयो भने सानोतिनो कुरामा दौडिरहन्छ त्यहाँ मधेस जलिरहेको छ त्यहाँ किन गएन
4: दलका नेताहरूसँग भेटिसकेपछि चाहिँ निकास त निस्क्यो नि होइन फेरि
5: निस्क्यो त्यसमा सही चौतर्फी प्रयास भयो हाम्रो पनि प्रयास
4: भनेपछि यसमा आगो कसले झोसेको थियो भनेर सहज अनुमान गर्न सकिँदैन र
5: पहिलो कुरा त म प्रधानमन्त्रीलाई पनि भन् मधेसलाई कमजोर गर्ने काम यहाँका शासक वर्गीय पार्टी नेता र राज्य सरकार समेतबाट यो प्रहार विगतमा पनि भएको छ मधेसलाई तोड्ने पोड्ने डिभिजन गर्ने अहिले पनि भइरहेको छ त यो त नाउ किटान त गरिराख्नु पर्ने जरुरी भएन यही भित्र पर्ने हो के र अर्को के हुन सक्छ भने हिन्दू मुस्लिम दङ्गा गराएर अरू एजेन्डाहरूलाई चाहिँ त्यो चाहिँ रोटी सेक्ने काम पनि त्यो होला हुनसक्छ त्यो धर्मको नाउँमा राजनीति गर्ने या अरू विभिन्न नाउँमा राजनीति गर्ने हुन्छ नि त त्यो हुनसक्छ केही छैन त मैले के भने भने यो समयमै सम्बोधन भएको भए यो अगाडि बढ्ने थिएन पहिले त राज्यकै कमजोरी अर्को कुरा म प्रमेशलाई पनि भने तपाईँको सिडिओले भन्छ घटना हुने दिन यो चाहिँ सरकार यो पुलिसको गोलीबाट पुलिसले गोली चलाएको होइन कसले गोली चलाएको त त्यहाँ हिन्दू मरेको छ पुलिसले गोली चलाएको छैन भन्न खोज्या के त मुसलमानले गोली चलायो भन्न खोज्या हो त्यसबाट दङ्गा त बढ्ने भयो त राज्यको काम त्यही हो त्यो सत्य तथ्य कुरा बोल्नुपर्छ ए सत्य तथ्य कुरा पत्ता लगाउनु पर्छ त्यसरी
4: उहाँहरूले त्यसका लागि आवश्यक पहल चाहिँ गर्नुभयो होइन
5: होइन त्यो त्यसरी स्टेटमेन्ट नै गर्नु
4: उहाँहरूको पहल कदमी दूरदर्शिता
5: त्यो समयमा देखिएन राज्य
4: तत्परताले गर्दाखेरि
5: त्यो समयमा नदेखिएकोले यति चाहिँ फैलेको हो तर जब पहल भयो जब सबै पक्षबाट पहल भयो
4: राष्ट्रपति सभापतिले सर्वदलीय बैठक बोलाउनु भयो प्रधानमन्त्रीले तपाईँहरूसित पनि छलफल गर्नुभयो राष्ट्रको नाममा सम्बोधन गर्नुभयो
5: सबै पक्षबाट पहल भएपछि त्यो त अलिकति भनौँ नि सामान्य रूपमा दुईवटा घारा एक ठाउँमा पछि अलिकति ठोकिन्छ नि त समाजमा त्यस्तो पनि कहिले काहीँ हुन्छ त त्यो चाहिँ त्यो यही रूप लिइराख्नु जरुरी थिएन तर त्यो रूपमा आएपछि त्यो चाहिँ सबै पक्ष चाहिँ त्यसमा प्रयास गरेपछि अलि अहिले शान्त भएको छ र बिस्तारै शान्त पनि हुन्छ यो चाहिँ राम्रो कुरा छँदै होइन नि त यो देश र जनताको लागि राम्रो होइन के यसो एक चुनावमा कसैले राजनीति गर्छ भने त्यो राम्रो कुरा होइन राजनीति गर्न त आफ्नो एजेन्डाको लागि राजनीति गरे हुन्छ नि त साम्प्रदायिक दङ्गा फैलाएर चाहिँ मानव मानवको बिच के अरे बिचमा चाहिँ यसरी चाहिँ गरेर त हुँदैन यो यो सामाजिक संरचना जुन हो
4: त्यो तत्त्वको नाम भन्नुहोस् न त सिधा कुन चाहिँ मार्क्सवादी सोचबाट ग्रसित मान्छे थियो सिधा भन्नुहोस् न
5: यो राज्यको काम हो पत्ता लाउने तर यो धन्दा विगतमा देखि लिएर आजसम्म कसले गर्यो एउटा कुरा त यो नाउँमा राजनीति गर्ने विभिन्न एजेन्डा धर्मको नाउँमा राजनीति गर्नेको पनि हुन सक्छ भने कुरा आइरहेको छ र यो मधेसलाई कमजोर गर्ने काम यो चिन्तन सोच बोकेका मैले भने नि राजनीतिक दल नेता नस्लवादी चिन्तन सोच बोकेका पार्टी नेता र राज्य र सरकार समेतले यस्तो धन्दाहरू विगतमा गरेको छ अहिले पनि गरिरहेको छ त कसले गरे यही भित्रको गरिरहेको छ भने कसले गरिरहेको छ यही भित्र कसले गरिरहेको
4: तपाईँहरू चाहिँ पानीमाथिको ओभान हो
5: यस्तो काम म यो एउटा मधेसको एउटा प्रतिनिधिले यस्तो कामको के अरे आफै गर्ने त्यो सपना कल्पना पनि गर्न सक्दैन यो त कस्तो भने तपाईँ जस्ता मिडियाले म भने नि बहुत
4: तपाईँहरू चार दशकभन्दा बढी समयदेखि राजनीति गरिरहनु भएको छ पटक पटक मन्त्री बन्नुभयो उप प्रधानमन्त्री बन्नुभयो तर प्रधानमन्त्री त मधेसको छोराले पाउन सकेको थिएन तर अहिले प्रधानमन्त्री बालेन्द्र शाह मधेस के छौडा प्रधानमन्त्री बन्नुभयो अनि तपाईँहरू आक्रामक भएर आउनुभयो आफ्नो भाग खोज्नुभयो भनेर
5: कसले भन्यो त
4: समाजको बुझाइ टिप्पणी
5: तपाईँले कसले भन्यो यो यो यो यो कसले भन्यो यो चाहिँ यो पालि यो देशको इतिहासमा जो 75 वर्षको इतिहासमा मधेसी जनताले देखेको सपना यो चाहिँ बालेन्द्र शाहको अनुहारबाट पुरा भएको देशको प्रधानमन्त्री बन्ने जुन मधेसी छोरा मधेसीको सन्तान प्रधानमन्त्री बन्ने हामी आफै उठाइरहेथ्यौँ 35 वर्षको राजनीतिमा मधेसको राजनीतिमा हामी आफै भनिरहेको थियौँ नि त यो देशको कार्यकारी पदमा चाहिँ मधेसीका सन्तान पुगेन
4: कि बाहिर बाहिर आहा गर्ने अनि भित्र चाहिँ डाहा गर्ने के तपाईँहरूको प्रवृत्ति
5: यहाँका त नस्लीयलाई त्यस्तो लागेको छ तपाईँ जस्तो नस्लीय चिन्तन सोच बोकेकालाई त्यस्तो लागेको हुन सक्छ तर मधेसको जित हो नि यार मधेसले यो पैमानामा सम्पूर्ण मधेसको चाहिँ
4: म त मधेस पहाड हिमाल सबैले जोड्न चाहन्छु
5: पुराको तपाईँ मधेसको कुरा गरेपछि मधेसको कुरा सुन्नुपर्छ पुरै देशले दिएको छ बालेनलाई तपाईँ मधेसमा उहाँलाई लैजानुभयो नि तपाईँले त पुरै देशले बालेनलाई दिएको छ परिवर्तनको नाउँमा दिएको छ देशमा परिवर्तन होस् भनेर दिएको छ अब परिवर्तनको अनुभूति दिलाउने उहाँको काम हो उहाँको सरकारको काम हो र मधेस किन दिएको छ त्यसको थप एजेन्डा फेरि परिवर्तनको लागि पुरै देशले दियो सुशासन समृद्धिको लागि पुरै देशले दियो मधेसले थप पनि एजेन्डा त्यसमा रहेको पुरै मधेसले दियो थप एजेन्डा के थियो भने मधेसी सन्तान चाहिँ प्रधानमन्त्री हुने त्यो चाहिँ एजेन्डा थियो त्यो हाम्रो एजेन्डा
4: तपाईँहरूले रुचाउनु भएन नि त पचाउनु भएन नि त बीचमा आगो उकल्नु
5: सरी सरी तपाईँ तपाईँहरू त्यो भनेर सन्तोष गर्न खोज्नु भयो कि मधेसवादी पार्टीहरू खतम भयो नेताहरू खतम भयो त्यो तपाईँ आफ्नो
4: अहिले पनि प्रधानमन्त्री बालेन्द्र शाहलाई सबैभन्दा बढी आलोचना गर्ने को हो मधेसवादी दलहरू मधेसबाट प्रतिनिधित्व गर्ने नेताहरू होइन
5: बिल्कुल बिल्कुल अब आउनुहोस् अब बडा गम्भीर प्रश्न उठाउनु भयो त्यो सुन्नुहोस् यो कुरा सुन्नुपर्छ देशवासीले सुनाउनु पर्छ एकदम सही कुरा हो पहिलो कुरा त बालेनलाई मैले भने थप एजेन्डाको नाममा बालेनले मेचीदेखि महाकालीसम्म पुरै मधेसको झापादेखि कञ्चनपुरसम्म 80 सिटमा 75 सिट बालेनले पायो र साउनपातिकमा 30-35 लाख भोट चाहिँ मेचीदेखि महाकालीसम्म मधेसले दियो रासोपाले पाएको या बालेनले पाएको जति समर्थन हो नि 182 सिटमा म भन्ने गरेका छु 182 सिटमा त 2/3 शक्ति सिट त्यो मधेसबाट पाएको मेचीदेखि महाकालीसम्म त्यो शक्ति बालेनलाई दिएको किन दिएको थप एजेन्डाको कारण थप एजेन्डा के थियो मधेसीको सन्तान प्रधानमन्त्री हुने जो जनकपुरमा उहाँले भन्नुभएको थियो मधेसी छोरा प्रधानमन्त्री हुने र बलगर संहिता ल्याउने र यसको लागि काठमाडौँ जान नपर्ने भनेर जुन अभिव्यक्ति दिनुभयो यो कारणले चाहिँ पुरै मधेस ढकियाले भन्छ नि पुरै ढकियाले जो अपूर्व अहिलेसम्म त्यस्तो मतदान भएकै थिएन
4: किस्तीमा हालेर लगेर सिधा
5: यो पैमानामा मधेसी जनता मेचीदेखि महाकालीसम्म यसरी चाहिँ मतदान गरेको थिएन
4: प्रधानमन्त्री बालेन्द्र शाहको उमेर जति त तपाईँले राजनीति नै गर्नुभयो तर उहाँले एकै सर्टमा काम तमाम गरिदिनु
5: हाम्रो काम त्यही त हामीले उठाएको एजेन्डा को पूर्ति जनताले गर्यो यहाँ यहाँ सवाल कुनै मधेसको कुनै पार्टी कुनै नेता जित्ने हार्नेसँग मतलब थिएन त्यो चाहिँ एजेन्डा जुन मधेसले उठाएको एजेन्डाको पूर्ति गर्यो, त्यो त हामीले उठाएको एजेन्डा हाम्रै कार्यकर्ताले भन्थ्यो नि त, यो त योपालि बालेन सरकार प्रधानमन्त्री बनाउनु पर्छ भने भन्यो नि त, अनि त्यसको पूर्ति गर्यो नि त यो सबभन्दा ठुलो उपदेश, यो यो योगदान हो अहिलेको सरकारको, पुरै देशको योगदान हो, त्यसमा मधेसको योगदान अत्यधिक योगदान हो, त्यो पहिलो कुरा। जसले योगदान दिन्छ उसले खालि नामको लागि हुँदैन, मधेसी सन्तानलाई खालि प्रधानमन्त्री बनाउनलाई मधेसले मतदान गरे होइन, याद गर्नुहोला, जहाँ लगानी हुन्छ त्यहाँबाट रिटर्न खोज्छ मान्छेले, त्यो मधेसले रिटर्न खोजिरहेको छ। बालेनलाई प्रधानमन्त्री बनाएपछि मधेसी सन्तान प्रधानमन्त्री भनेपछि त अनुहारको लागि नामको लागि मात्रै बनाउने होइन, उहाँले काम पनि भने हो, बलगर संहिता मधेसबाट उठेको एजेन्डा, यो देशको शासन शासन सबैको लागि हुनुपर्छ, यो एकात्मक शासन प्रणालीबाट भएन। यो
4: मधेस के छौ र बालेन्द्र शाह प्रधानमन्त्री भइसकेपछि रिटर्न चाहिँ पाएनन् नेपाली जनताले अथवा मधेसी जनताले?
5: पाएको भए त तपाईँले जुन भन्नु आलोचना जुन भइरहेको त्यो आलोचना किन हुन्थ्यो? आलोचना हुने त कारण छ नि त, जुन मधेसले पुरै देशले दिएको छ है, तपाईँ मधेसमा केन्द्रित भएको, मधेस केन्द्रित भएर कुरा गरिरहेको छु, जुन मधेसले त्यत्रो दुई तिहाई जन्म दिएको छ बालेनलाई, बालेनको अनुहारको नाउँमा दिएको, पार्टी साटी मतलब होइन, अनुहार के अरे अरू उम्मेदवारलाई पनि चिनेको छैन, बालेनलाई चिनेको, बालेनलाई दिइरहेछु भनेर सम्पूर्ण मधेसले बालेनलाई भोट दियो, अब कि बार बालेन सरकार पनि बालेनलाई भोट दियो, त बालेनबाट आशा उम्मेद अपेक्षा त राख्छ नि त हो, अनि त्यो उम्मेद राखे पछि बालेनले र बालेन सरकारले के दियो त त्यो मधेसलाई? पहिलो कुरा त त्यो 100 रुपियाँ चाहिँ त्यो सीमा क्षेत्रको जनतालाई 100 रुपियाँ भन्दा माथिको केही सामान ल्यायो भने बोर्डरमा चाहिँ रोकटोक गर्ने दुःख दिने काम जुन सङ्केतको रूपमा आयो नि, जनताले त त्यसलाई रुचाएन नि, त्यो गलत कुरा हो नि त।
4: यसमा अहिले सामाजिक सञ्जालमा के लेखिरहेका छन् भने नि, विगतमा मधेसवादी दलहरूले नाकाबन्दी गरेका होइनन्, अनि अहिले 100 रुपियाँको कुरा उठाएर आलोचना गर्ने विरोध गर्ने?
5: नाकाबन्दी त राजनीतिक उद्देश्यको लागि भएको थियो, यो एकल नस्लीय चिन्तन सोचबाट यो जुन काङ्ग्रेस एमाले माओवादी संविधान बनाइरहेको थियो, त्यो 64 साल फाल्गुन 16 गते गरिएको सम्झौता अनुसार त्यसलाई रद्दीको टोकनीमा फालेर गोली चलाएर संविधान बनिरहेको थियो, त्यसको विरोध
4: हो, त्यही भएर भनिरहेछन् त,
5: विरोध बापत
4: नाकाबन्दी गर्नेहरूले बोर्डरको कुरा उठाउने, सीमा समस्या देख्ने।
5: अहिले 50 वर्ष पहिले 100 रुपियाँको जो कानुन बनाएको थियो 50 वर्ष पहिले 2026 सालमा, त्यो कानुनलाई अहिलेको बालेन सरकारले त्यसरी 100 रुपियाँ गर्दाखेरि त्यो जनतालाई दुःख नि, त्यसको लागि थोरै मतदान गराएको थियो, अनि आलोचना गर्दैन, अनि त्यो मधेसले आलोचना गर्यो नि त यो के गरे भनेर, त्यो गलत भयो नि त, जनतालाई दुःख दिने काम भयो नि, बलगर संहिता बनाउँछु भने भन्यो, त्यो चितवनको महाधिवेशनबाट उसको पार्टीले चाहिँ एकल नस्लीय चिन्तन सोचबाट प्रेरित भएर प्रदेश सभा खारिज गर्ने भनेको मतलब संहितामाथि नै आक्रमण गर्ने जस्तो प्रस्ताव पारित भयो, अनि मधेसले आलोचना गर्दैन।
4: तपाईँहरूसँगको भेटमा अस्ति प्रधानमन्त्री बालेन्द्र शाहले ढुक्क हुनुहोस् भन्नुभयो होइन, म संघीयता विरोधी होइन,
5: पक्नुहोस् न पक्नुहोस्
4: हिन्दू राष्ट्रको पक्षमा पनि छैन,
5: तपाईँ तपाईँ मधेसमा आलोचना किन भन्नु प्रश्न गर्नुभयो, त कारण म बताइरहेको छु, यो कारणले चाहिँ आलोचना त्यसै आलोचना गरे होइन नि,
4: विश्वस्त चाहिँ हुनुभयो भएन, प्रधानमन्त्रीसँगको भेटपछि
5: पूजा गर्नलाई कसैलाई जित दिएको होइन, बालेनको अनुहार त्यो मधेसी अनुहार प्रधानमन्त्री बनाउन त सपना थियो, तर त्यो सपना किन थियो भने कार्यकारी ठाउँमा आफ्नै सन्तान पुगेपछि हाम्रो पीडा हेरिदेला नि त, हाम्रो समस्या समाधान गरिदेला नि त, यो त यो अहिलेसम्म का शासकले एकल नस्लीय चिन्तन सोचबाट शासन गरे, हाम्रो सन्तान भएपछि हाम्रो समस्या हेरिदिन्छ, नहेरेपछि शङ्का लाग्यो, अनि सङ्केत राम्रो आयो, उनलाई त यी 3-4 महिनाभित्र त के हुने हो, केही हुने होइन, तर सङ्केत नराम्रो आएकोले अस्ति भेटमा मैले भने, तपाईँले जुन अहिले भन्नु नि त, अस्ति प्रधानमन्त्रीको भेटमा मैले भने त्यो कुरा, हामीले भन्यो त्यो कुरा,
4: प्रधानमन्त्रीले तपाईँलाई रेड कार्पेट बिछाउनु भएको छ,
5: हामीले त्यो कुरा
4: विशेष गरी मधेसवादी नेताहरू
5: के रेड कार्पेट के सब प्रयोग गर्छ यार, के रेड कार्पेट के हुन्छ रेड कार्पेट, हामीले भन्यौँ
4: त्यहाँ उत्साहित हुनुहुन्छ,
5: उहाँले सफाई दिनुभयो भन्नुभयो, तर गर्न बाँकी नै छ नि, कथनी र कर्नीमा एकरूपता देखिनु पर्यो नि, बालेन बालेनलाई मत दिएको, बालेनको पार्टी त्यो शक्ति बालेनको पार्टीमा गएको छ, अब बालेनको पार्टी र बालेन बीच कति सामञ्जस्यता कसरी गर्ने हो, बालेन त अस्ति पनि भन्यो होइन म त बलगर संहिताकै पक्षमा हो, म त यो संहिता विरोधी होइन नि त, यो त संहिता विरोधी संहिता खारिज गर्ने बरु यो त राजावादी हिन्दूवादीहरूले संहिता विरोधी खारिज गर्ने कुरा गर्छ, म त संहिता खारिज गर्ने पक्षमा छैन, संहिता विरोधी होइन, म त त्यस्तो नचिताउनु होला, म संहितालाई बलियो बनाउने पक्षमा छु र संहिता विरोधी मलाई नठान्नुहोस् भनेर भनेपछि अलि लाग्यो ठिकै तर त्यो अनुसार काम त हुनु पर्यो नि काम त अब भविष्यमा देखिन्छ नि
4: तपाईँहरूको क्रोध र आक्रोश अलिक कन्ट्रोल भयो
5: होइन क्रोध र आक्रोश शङ्का अलि जति शङ्का व्याप्त थियो त्यो शङ्कालाई समाधान गर्ने त्यो शङ्का
4: भेट्नै पनि पाउनु भएको थिएन नि त चार महिना पाँच महिनासम्म
5: उहाँले भेट्न त के जरुरी भेट्न जरुरी उहाँले भेट्न खोजेपछि हामी भेट्न गयौँ
4: उहाँले पटक पटक प्रधानमन्त्रीको दर्शन गर्न पाऊँ भनेर गुहारिरहेको थिए त मधेसवादी नेताहरू
5: कहाँ तपाईँ प्रमाण जुटाउनु भयो कसरी मतलब किन त्यो त मधेसी जनताले आफ्नो सन्तानलाई प्रधानमन्त्री बनाएको छ उसले गर्छ भनेर आशा साथ बसेको छ नगरेपछि सार्वजनिक रूपमा आलोचना गरेको छ म स्वयंलाई आलोचना गरेको छु यो सङ्केत राम्रो भएन है तीन महिना सय दिनमा मात्रै त निष्कर्ष त निकाल्न सकिन्न तर सङ्केत राम्रो छैन है प्रधानमन्त्रीजी रस्ती भेटमा पनि मैले भने आफ्नै भाषामा फेरि मधेसी सन्तान भएपछि त्यहाँ आफ्नो भाषामा पनि कुरा गर्न पाइयो नि त म त मैथिलीमै कुरा गरेको नि प्रधानमन्त्रीसँग तपाईँको चाहिँ यो कम्प्लेन यो शिकायत यो शङ्का छ तपाईँ माथि तपाईँ सुधार
4: महेन्द्र महतोजी प्रधानमन्त्रीसँगको भेटमा तपाईँले गीत पनि सुनाउनु भएछ नि होइन त्यो गीत जनतालाई पनि सुनाउनुहोस् न आज
5: त्यो चाहिँ मैले त्यो दङ्गाको के अरे यो साम्प्रदायिक जुन दङ्गा भइरहेको थियो जुन मुठभेड भइरहेको थियो उहाँ चार पाँच दिनपछि जुन गर्नुभयो नि त के भन्छ नि सम्बोधन मैले भने यो ढिलो भयो तपाईँलाई यो त पहिले आउनुपर्ने पहिले गर्नुपर्ने होइन आते आते एउटा हिन्दीमा के अरे आते आते बहुत देर गर्ने भने गाना जस्तै तपाईँले चाहिँ यो चाहिँ सम्बोधन आउँदा आउँदै ढिलो गर्नुभयो र त्यति क्षति भइगयो त्यो मान्छे मर्यो चाहिँ त्यसो जनजनको क्षति भयो त्यो तपाईँको के भन्छ नि यो एक्सन जुन हो तपाईँ गृहमन्त्री र तपाईँको एक्सन ढिलो भयो त्यो ढिलो ढिलो भएको कुरा मैले त्यो गानासँग जोडेर मैले भने उहाँलाई त उहाँले होइन प्रयास त गरेकै हो तर नभएपछि सम्बोधन पनि गर्नुपर्छ ठिक छ उहाँ अनुभव पनि अभाव छ नि त अब हेर्नु जोस छ होस हुनु पर्यो अनुभव हुनु पर्यो त्यसको त अभाव छ नि त बिस्तारै होला हामी आशा गरौँ के भन्छ होस पनि आओस् र जनतालाई दिएको वचन परिवर्तन जाने बित्तिकै मैले भने परिवर्तनको लागि तपाईँ यो सामान्य सरकार होइन तपाईँहरू भनिराख्नु भएको छ परिवर्तनको लागि आएको सरकार सुशासन समृद्धिको लागि आएको सरकार तपाईँ जनकपुरमा भनेर मधेसी सन्तान प्रधानमन्त्री हुने र संहिता चाहिँ बलियो संहिता बनाउने काठमाडौँ जान नपर्ने त्यसको लागि आएको सरकार त्यो अनुसार काम गर्नु पर्यो त्यो अनुसार काम देखिएन काम के भन्छ खालि कुरा गरेर भएन काम पनि देखिनु पर्यो सङ्केत राम्रो देखिएन प्रधानमन्त्रीजी त्यो सङ्केत ठिकसँग आउनु पर्यो अनि अब त्यो तिन महिनामै त्यो मात्रै त के हुन्छ भनेर उहाँले पनि भन्नुभयो अब आगामी दिनमा भनेको गरेको कुरा गर्छु हेर्नुहोस् कस्तो पनि आशामा दुनियाँ टिकेको छ प्रधानमन्त्रीले अब ठिक छ हुन्छ भनेपछि त भरोसा नभए पनि आशा त गर्नु पर्यो नि भरोसा त
4: भरोसा छ कि छैन
5: छैन नो भरोसा जबसम्म
4: आशा पनि छैन
5: आशा त छ नि आशा भएर त्यत्रो भोट दिएको नि त
4: तपाईँहरूलाई छ कि छैन
5: होइन होइन हाम्रो
4: सत्ताको अनुभव पनि छ कतिको सम्भव हुन्छ अब कार्यान्वयन गर्न सकिन्छ
5: कस्तो छ भने
4: सबै भुक्तभोगी हुनुहुन्छ
5: कस्तो छ भने आशा त राख्नुपर्छ हाम्रो जनताले आशा राखेपछि हामीले पनि आशा छ नि त हेर्नुहोस् त्यो सरकार असफल नहोस् भने हामीले चाहेको जनताले चाहेको नेपाली जनताले बालनलाई जुन उद्देश्यले प्रधानमन्त्री बनाए नि बालनको अनुहारको नाउँमा पुरै देशले दियो हिमाल पहाड तराई मधेसको जनताले बालनलाई भोट दिएको के यो पाली के अनि बालनले आफ्नो काममा सफल होस् परिवर्तनको आओस् के भन्छ त्यसको प्रतिफल आओस् सुशासन समृद्धि देशले पाओस् करप्सन भ्रष्टाचार यो काण्डै काण्ड जुन हो त्यो चाहिँ त्यो चाहिँ त्यसलाई खरानी गर्नु पर्यो नि खालि यो देशलाई खरानी गरेर त भएन नि त्यो त्यसलाई खरानी गर्नु पर्यो विभेदलाई खरानी गर्नु पर्यो करप्सनलाई खरानी गर्नु पर्यो होइन त्यो चाहिँ जति गलत काम कुराहरू या भेदभाव या अन्यायहरू भइरहेछ त्यसलाई खरानी गर्नु भने त्यसलाई त्यसमा मुक्ति चाहियो नि जनतालाई त्यो चाहिँ परिवर्तन देखाउनु पर्यो त्यो सम्पूर्ण जनताले आशा गरेको छ त्यसैले यो सरकार जुन उद्देश्यका साथ जनताले समर्थन गरेको छ आँखा चिम्लेर मतदान गरेको छ त्यो अनुसार यो सरकारले काम गरिदियोस् भनेर जनताले चाहेको त्यो चाहिँ यो कुनै पनि हालतमा यो सरकारलाई त्यो असफलता असफल हुने छुट छैन, त्यो हामीले भनिरहेको। जनताको प्रयास, जनताको मतदान, जनताको प्रदान गरेको शक्ति बर्बाद हुन्छ नि त, असफल भयो भने त बर्बाद हुन्छ नि। त्यसैले यो सरकार सफल होस् भनेर नेपाली जनताले चाहिरहेको छ नि। र मधेसको जनता त पहिलोचोटि झन् मधेसी सन्तान प्रधानमन्त्री भएपछि उस त झन् चाहिँ सफल होस् र हाम्रो समस्या समाधान गरिदेओस् भनेर
4: तपाईँहरूले झस्किनु भएको छ कि छैन? जस्तो संघीयता, प्रदेश सभा खारेजी, होइन
5: हामी त झस्किएकै हो। हाम्रो त प्रथम अध्याय भनौँ नि, प्रथम गाँसमै के भन्छ त कि भन्यो नि,
4: पहिलो गाँसमै ढुङ्गा भने
5: त्यो चितवन महाधिवेशनबाट त्यस्तो निर्णय भएपछि झस्किँदैन। अनि त्यो 100 रुपियाँको भन्सार भनेर त्यो बोर्डरमा त्यस्तो कुरा गरेर झस्किँदैन। यही सुकुमवासीलाई के भन्छ यो डोजर आतंक सृजना गरेर झस्किँदैन।
4: संघीयता पुनर्विचार चाहिँ जरुरी छ कि छैन?
5: संघीयता पहिलो कुरा त किन आयो यो कुरा बुझ्नुपर्छ। संघीयता त यहाँ एकात्मक शासन प्रणाली, केन्द्रीकृत शासन प्रणालीबाट सम्पूर्ण देशको जनताले, सबै भेका, सबै क्षेत्र समुदायका जनताले अनुभूति गर्न सकेन। नस्लीय एकल चिन्तन सोचबाट शासन गरियो,
4: हाम्रो अभ्यासै गलत छ नि त
5: हो। त्यसको एवजमा चाहिँ संहिता आयो भने आफ्नो ठाउँमा शासनको अनुभूति हुन्छ, विकास गर्छ। त्यो प्रयुक्त यो संहिता त यो कुन संहिता? संहिता छोडै होइन, यो त काम न काजको संहिता, स्वायत्ता सहितको संहिता। स्वायत्ता कोही न अधिकार छ, न पहिचान, न स्वायत्ता केही पनि छैन। भनेको मतलब ऊ आयोगले, सरकारी आयोगले जुन परिवार आयोगले दिएको प्रतिवेदन अनुसार पनि संहिता गरेन। सरकारी आयोगले दिएको प्रतिवेदन थियो नि त, 10+1 प्रतिवेदन थियो नि त, त्यो अनुसार पनि बनाएन। यो त डेमोग्राफी जस्तो तपाईँ संरचना यस्तो बनायो कि फेरि एकल चिन्तन सोचबाट शासन हुने। त्यो हिसाबको त संहिताको त अर्थै रहेन नि, न कुनै अधिकार छ, न कुनै कर्मचारी छैन। जुन जसको सरकार भन्छ आफ्नो कर्मचारी छैन, सरकार भन्छ उसको आफ्नो पुलिस छैन, सरकार भन्छ उसको आफ्नो रेभिन्यू, आफ्नो इन्कम सोर्स छैन, उस के भन्ने त यो संहिता भएन नि। यो संहिताले बदनाम गर्ने काम, यहाँका शासकले संहितालाई बदनाम गर्ने काम गर्यो। अस्ति बालनजीले भन्दै हुनुहुन्थ्यो, ठिकै छ यो जे कमी छ त्यो गर्नुपर्छ, सुधार्नुपर्छ, तर दिएको अधिकार पनि किन नप्रयोग गरेको भन्नु उहाँले उठाउँदै हुनुहुन्थ्यो कि मुख्यमन्त्रीहरूले किन गरेन। अब विगतका प्रधानमन्त्रीले गर्न दिएन, तपाईँ प्रेरित गर्नुहोस् बोलाएर, सब मुख्यमन्त्रीलाई बोलाउनुहोस् र भन्नुहोस् जुन अनुसूचीमा जति अधिकार दिएको त्यो प्रयोग गर्नुहोस्।
4: तपाईँहरू पनि सङ्घ सरकारमा सहभागी भएकै हो, प्रदेश सरकारको नेतृत्व गरेकै हो, प्रदेश सरकारमा मन्त्री सांसद भएकै हो, अनि केले रोक्यो?
5: फेरि तपाईँ
4: खालि नस्लवादी सोच भनेर
5: तपाईँ कुरा
4: अर्कोतिर
5: तपाईँ
4: कुरा मोडेर मात्रै सुख पाइन्छ र
5: तपाईँ कुरा बुझिराख्नु भएको छ।
4: तपाईँ मुक्ति पार्टी भन्नुहुन्छ, त्यति गर्दै मुक्ति पाइन्छ र?
5: बिल्कुल, पहिले त्यसैबाट मुक्ति चाहियो, यो चिन्तन सोचबाट देशलाई मुक्ति चाहियो। 7 संविधान बन्यो, किन असफल हुन्छ? 70 वर्षमा 7 संविधान बनाउने नेपाल मात्रै हो, गिनिज बुक अफ वर्ल्ड रेकर्डमा चाहिँ आउने नेपाल हो। किन त्यस्तो हुन्छ? 70 वर्षमा 7 संविधान
4: बनाइएको संविधान संशोधन गर्न कार्यदलले गठन गरेछ त
5: ऋषिजी, सुन्नुहोस् न, यो किन पटक पटक खेल हुन्छ? जब जुन मूल कुरा हो त्यसमा प्रहार त गर्नुपर्छ नि त, पटक पटक किन संविधान? किन आफ्नो लागि संविधान बनाउँछ, सबैको लागि बनाउँदैन? नेपाल त सबै नेपालीको लागि त हुनु पर्यो नि त।
4: तपाईँले यो संविधान संशोधन कार्यदलको संयोजक प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारलाई सुझाव दिनु भएन संविधानको विषयमा?
5: सुझाव दिएको छ। तपाईँ यो प्रदेशको कुरा गर्नुभयो नि, प्रदेशमा सरकार छ, त ठिकै छ, प्रदेशको सरकारको कमी कमजोरी आफ्नो ठाउँमा होला, त्यसलाई गलत काम गरेको छ भने त्यसलाई राज्यले कारवाही गर्नुपर्छ। के गरेर बसिरहेको छ? कारवाही गर्नु पर्दैन। र मुख्य कुरा तपाईँले जुन प्रदेशको जुन अहिले संहिता दिएको जुन प्रदेश, त्यो अधिकारविहीन प्रदेश हो के? त्यो केही नभएको, केही त नाम नामको प्रदेश संहिता हो के? त्यो संहिताबाट काम चल्दैन। त्यो त पहिले यो विकास क्षेत्र हुन्थ्यो नि, त्यस्तै त हो। त्यो केही, त्यो त पालिकाहरूभन्दा पनि कमजोर अहिलेको प्रदेश हो नि त। त्यसैले त प्रदेश शासनको अनुभूति हुने गरी शक्तिशाली प्रदेश चाहियो भनेर त्यो बालनजीले त्यो जनकपुरमा गएर भन्नुभयो। त्यो अनुसार प्रदेश बनाउनु पर्यो, बलियो संहिता बनाउनु पर्यो।
4: त्यो त प्रदेश सरकारमा प्रतिनिधित्व गर्ने दलहरू, नेताहरू, मन्त्री मुख्यमन्त्रीलाई हेर्नुहोस् न, अलिकति केही पर्ने बित्तिकै केन्द्रको मुख ताक्ने, अनि केन्द्रका नेताहरूलाई
5: किनभने सिस्टममै
4: प्रवृत्ति त्यस्तो छ नि त, अनि व्यवहारमा कार्यान्वयन गर्न सकिन्छ।
5: सिस्टममै यस्तो बनाइदिएपछि केन्द्रको मुख ताक्नु पर्ने, किन बनाउनु पर्ने? यो देश दुनियाँमा संहिता नेपालमा मात्रै हो, अनि दुनियाँको संहिताको अध्ययन गर्नु पर्दैन? यहाँका कुवाको भ्याग्द भएर चिन्तन गर्ने सोच्ने हो र त्यसैले
4: विकास संहिता नभएको देश पनि भएकै छ,
5: संहिता
4: नभएको अधिकार पनि भएकै छन्,
5: संहिता नभएको देशहरू पनि छ र संहिता भएको देशहरू पनि छ। त संहिता भएको देशहरू कसरी संहिता चलाइ? हाम्रोभन्दा पनि सानो देश स्विजरल्यान्ड म गएको थिएँ के यही अध्ययन गर्न, कस्तो कसरी संहिता सफल भएको छ, सानो देशमा कसरी अधिकार सम्पन्न भयो जनता, कसरी देश विकास भइरहेको छ सिक्नु पर्दैन? बैमानी गर्ने, षड्यन्त्र गर्ने, जालझेल गर्ने अनि एकल चिन्तन सोचबाट त्यो संहिता दिएर पनि शासनको प्रवृत्ति त्यही बनाउने हो।
4: राजेन्द्र महतो, ठिक छ, यो विषय त तपाईँले वर्षौंदेखि उठाउँदै आउनु भएकै छ। हालैको विषय गृहमन्त्री सुदन गुरुङले जनकपुरमा हिन्दू धर्म मान्ने व्यक्तिहरूसँग, हिन्दू धर्मका गुरुसँग हिन्दू राष्ट्र बनाउने सम्झौता, मौखिक सम्झौता गरेर आउनुभयो भन्ने चर्चा छ नि।
5: मलाई यतिसम्म थाहा छ कि हिन्दूवादीहरूले आफ्ना माग चाहिँ प्रस्तुत गरे अनि त्यो माग चाहिँ ल ठिकै माग हो हेरौँ भनेर लिएर आएको छ, केही सम्झौता चाहिँ भएको छैन। राज्य पक्षबाट त
4: मौखिक रूपमा आश्वासन दिनुभएको छ भन्ने
5: मौखिक रूपले तपाईँ त्यहाँ हुनुहुन्थ्यो, मलाई थाहा छैन, म थिएँ त्यहाँ, अब के सम्झौता भन्ने कुरा मैले सुने छैन, तर माग त गर्न पाउँछ नि हो। यो हिन्दू राष्ट्र छँदै थियो नि, यो त हिन्दू राष्ट्र थियो, फेरि हिन्दू राष्ट्रको माग कसैले गर्यो भने त्यो अपराध हो।
4: हिन्दू राष्ट्र हुँदा पनि आपत्ति चाहिँ छैन राजेन्द्र महतोलाई?
5: ए बाबा, तपाईँ कस्तो कुरा गर्नुभयो? हिन्दू राष्ट्र यो छँदै थियो, यो त कुनै नयाँ माग होइन नि, र यो सभ्यता, यो त पूर्वीय सभ्यताको धरती, सनातन सभ्यताको धरती हो, जुन सनातन सभ्यतामा चाहिँ 80-90% हिन्दूवादीहरू छन्, अनि तिनीहरूले हिन्दू राष्ट्रैको माग गरे, घोषणा गर्यो भने कुन अनर्थ गरिदियो?
4: तपाईँहरू पनि हिन्दू राष्ट्र बनाउन चाहनुहुन्छ?
5: म उसको कुरा गर्दैछु, यहाँ त मधेसमा हिन्दू राष्ट्रको कुरा गर्नु त एउटा आस्था, यहाँ अर्को पक्ष पनि छ जो हिन्दूलाई राजासँग पनि जोड्ने गरेका छन्, हिन्दू र राजतन्त्रसँगै जोडेर पनि, अब त्यही हाम्रो प्रधानमन्त्री त्यही कुरा गर्दै थियो, यहाँ त धर्मको नाउँमा राजालाई जोड्ने, धर्मलाई जोड्ने र संहिता खारिजको कुरा गर्ने, भने हिन्दूवादी र राजावादीले संहिता खारिजको कुरा गर्छ भनेपछि त कुरा त हामीलाई पच्दै पच्दैन नि। संघीय के अरे हिन्दूको कुरा गर्ने, हिन्दूवादी कुरा गर्ने र राजा कुरा गर्ने त ठिक छ, गर्न पायो त गर्नुहोस्, एकदम गर्नुहोस्, नेपाली जनता जस्तै आएको दिन त्यो पनि हुन्छ, तर संहिताको विरोध गर्यो भने हामी त विरोध गरिदिन्छौँ नि त। तपाईँ राजावादी हिन्दूवादी भनाउँदाले संहिता खारिजको कुरा गर्यो भने सिरीदेखि हामी पनि खारिज गरिदिन्छौँ नि त, त्यो
4: त भएन नि त। राज संस्था ल्याउँछौँ भन्न पनि पाए, हिन्दू राष्ट्रको माग पनि गर्न पाए, तर संहिता खारेज गर्छौँ भन्न पाएनन्। तपाईँहरूले त्यसलाई सिधा काउन्टर गर्नुहुन्छ?
5: संहिता त कुनै खास उद्देश्यको लागि मागिएको हो, त्यसलाई खारिज किन गर्? आफ्नो कुरा राख्नु पर्यो नि त, जसलाई राजा चाहिन्छ राजाको कुरो, त्यो त लोकतन्त्र हो नि, त्यो राख्न उठाउन पाइयो नि त। हिन्दू राष्ट्र चाहियो भने त्यो पनि उठाउन पाइयो नि त, रोक्नु तपाईँ रोक्न सक्नुहुन्न नि त, त्यसैले नेपाली जनताको त्यो अधिकार हो।
4: त्यसमा त्यो माग गर्नेहरूलाई तपाईँ शुभकामना नै दिनुहुन्छ?
5: फेरि त्यो त्यो त उसको उठाउने अधिकार हो, उठाउन पाउने अधिकार हो, जनताले सपोर्ट सहयोग गर्यो भने जनताको लोकतन्त्रमा जनताले भनेअनुसार नै हुन्छ।
4: नेपालमा राज संस्था फर्किन सक्छ, हिन्दू राष्ट्र घोषणा हुन सक्छ,
5: नेपाली जनताले चाहे भने जे पनि हुन सक्छ, नेपाली जनताले चाहनु पर्यो के, नेपाली जनताले चाहनु पर्यो, परिवर्तन नेपाली जनताको आकाङ्क्षा अनुसार हुन्छ। मलाई पूर्वी नेपाली जनताले आकाङ्क्षा गरेको कुरा नेपाली जनताले पाउने हो, त्यसैले उठाउ लोकतन्त्रमा उठ्दैमा कुनै कुरा उठ्दैमा त्यसलाई आतिनु पर्दैन, मातिनु पनि पर्दैन, जनताले उठाउने त्यो जनताले जुन दिन सपोर्ट गर्छ, जनताले जुन दिन त्यो एजेन्डालाई स्वीकृत गर्छ, त्यो त्यो एजेन्डा अगाडि बढ्छ।
4: राजेन्द्र महतोजी, प्रधानमन्त्री बालेन्द्र शाहको एक्सन अनि बालेन सरकार कतिको खुसी हुनुहुन्छ?
5: हेर्नुहोस्, बालेन सरकारलाई त हामीले बालेनलाई प्रधानमन्त्री त जनताले, पुरै देशको जनताले, म अघि नै भने कुनै खास उद्देश्यको लागि बनाएको, त्यो उद्देश्य अनुसार काम गर्नु पर्यो। अब
4: उहाँहरूले काम त गरिरहनु भएको छ नि, जस्तो सुकुम्बासी बस्ती हटाउनेदेखि लिएर,
5: यो तरिका ठिक भएन नि त
4: राजधानी,
5: यो त सुकुम्बासी
4: छ नि, नागरिकता घर घरमा पुर्याउनेदेखि लिएर, उहाँहरूले त अझ भन्नुभएको थियो विदेशमा भएका नेपालीहरूलाई 100 दिनमा कम्तीमा पनि 100 जनालाई गल्ली गल्लीबाट ल्याइन्छ भन्नुभएको थियो,
5: त खोइ आयो,
4: त्यो काम पनि गरिरहेको छ भन्नुभएको
5: थियो, खोइ आएको छ त्यही त कर्णी र
4: सुशासनको क्षेत्रमा अनि व्यक्तिहरू पक्राउ गरेको भिआइपीहरूलाई पनि नछोडेको सम्पत्ति छानबिन गर्ने विषय यी आवत विषयहरूमा
5: अब यी सबै कुरा उहाँले वचन दिएका थिए सबै परिवर्तन हुन्छ भनेर भनेको थियो बालेनजीले रासोपालले सबै कुरा भनेको थियो तपाईँले भनेको सबै कुरा भनेको थियो तर त्यो अनुसार सबै कुरा 3 महिनामा या 100 दिनमा हुँदैन त्यो हामीलाई थाहा छ नेपाली जनतालाई थाहा छ तर सङ्केत चाहिँ पोजिटिभ आउनु पर्यो त्यो चाहिँ आएन त्यो चाहिँ जनताको गुनासो हो त्यसैले जनता खुसी नभएको कारण त्यो हो सुकुम्बासी कुरा गर्नुभयो जुन हिसाबले सुकुम्बासीलाई अरे पहिले त उसको व्यवस्थापन जो वास्तव हुकुम्बासीको कुरा मिले गरेन वास्तविक सुकुम्बासीको पहिचान गरेर उसको व्यवस्थापन गरेर पो डोजर चलाउने हो अनि त्यसरी घरबार विहीन गरिदिने त्यो गरिबभन्दा गरिब भनौँ नि भूमिहीनलाई या असली सुकुम्बासीलाई त्यस्तै अन्य कुराहरू म अघि जुन भने त यी कुराहरू त अलिकति अनम्याच्योर्ड भयो नि त अलि एक्सन क्रियाकलाप गतिविधि चाहिँ यो लोकतन्त्र देशमा यो निरङ्कुश शासन होइन नि हो जे मन लाग्यो तपाईँ राम्रो काम पनि निरङ्कुशता प्रदर्शन हुने गरी गर्न सक्नुहुन्न नि त अनि जनताबाट जनतामा नजाने पार्लियामेन्टमा नजाने आफ्नो कुरा नराख्ने इन्टरेक्सन नगर्ने यो त जस्तै भनौँ नि यो दङ्गा जुन भयो यो जुन भएको थियो साम्प्रदायिक दङ्गा मधेसमा यो चाहिँ जुन सर्पक्षीय जुन इन्टरेक्सन सुरु भयो पहल जुन भयो सभापतिबाट र प्रधान सरकारबाट र फिल्डमा ग यो सबै अन्तर्क्रिया जनताको बिचमा सबै सर्पक्षीय सर्प गरेपछि अनि पो चाँडै शान्त भयो
4: 4-5 दिनमा राष्ट्रपति सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह तपाईँ चाहिँ राजनैतिक रूपमा कसलाई परिपक्व देख्नुहुन्छ
5: होइन होइन यो चाहिँ कुनै व्यक्तिलाई त्यसरी चाहिँ म टार्गेट गर्दैन फलाना टिकानामा भन्दैन
4: तथापि तपाईँको बुझाइ मूल्याङ्कन विश्लेषण त छ नि
5: त्यो म भन्दैन कसैलाई तुलना गर्न म यहाँ आएको होइन मुख्य कुरा मैले के भने काम गराई चाहिँ भएन रासोपा पार्टीको सरकार बालेन सरकारको काम गर्ने तौर तरिका अलि त्यसमा चिन्तन म्याच्युरिटी आउनु पर्यो परिपक्वता आउनु पर्यो लोकतन्त्र हो देशमा मनपरितन्त्र होइन विधिको शासन लोकतन्त्रमा जनतालाई कन्भिन्स हुने गरी पनि काम हुनु पर्यो जति राम्रो
4: तपाईँले अहिले के व्यवस्था लगाइरहेका छन् भने प्रधानमन्त्री बालेन्द्र शाह भन्दा सभापति रवि लामिछाने परिपक्व हुनुहुन्छ त्यस कारणले
5: अब त्यो
4: प्रधानमन्त्री पनि रवि लामिछानेलाई बनाउनु पर्छ
5: अब
4: ढिलो चाँडो उहाँले नै हो टेक ओभर गर्ने त्यसो हुँदाखेरि मात्रै दुर्घटनाबाट बचाउन सकिन्छ देशलाई
5: अब त्यो मलाई त्यसमा प्रवेश नगराउनु फेरि त्यसमा प्रवेश गर्ने अर्को कुरा हुन्छ के त्यो राष्ट्रपा पार्टी
4: हो त्यही भनिदिनुहोस्
5: राष्ट्रपा पार्टीको राजनीति मैले गर्ने होइन के मलाई यति थाहा छ यो देशको जति मत आएको छ बालनको अनुहार हेरेर बालनको वचनमा चाहिँ मत आएको छ त्यसको जिम्मेवार बालन हुनुपर्छ र पार्टी पनि हुनुपर्छ
4: त्यसो बालन असफल हुने छुट छैन
5: त्यो असल हुने छुट छैन र त्यो पार्टीको आन्तरिक राजनीति कसरी जाने हो जो संसदीय दलको नेता हुन्छ ऊ प्रधानमन्त्री बन्छ त्यो पार्टीको विधानमा लेखा छ देशको विधानमा ऊ पार्टीको भित्र के प्रक्रिया षड्यन्त्र या गतिविधि या पार्टीमा के हुन्छ त्यो मलाई थाहा छैन नि त मलाई त यो जेनरल इलेक्सनमा जुन भएको हो त्यो कुरा मात्रै मलाई थाहा छ उसको पार्टीको भित्र कुरा थाहा छैन को प्रधानमन्त्रीको कसले हुने हो के हो तर त्यो चुनाव ताता जुन भएको त्यो कुरा म गर्दैछु त्यसको जिम्मेवार बालेन हो त्यो हिजो सङ्ग्रौलाको खगेन सङ्ग्रौलाको मैले सुनिरहेको थिएँ म त मधेसमा मधेसको अनुहार के अरे बालेनको अनुहार दिएर हेरेर बालेनको कुराबाट सबै पुरै मधेसको जनताले भोट दियो अरू कुनै उम्मेदवारलाई कसैलाई पार्टीलाई भोट दिएको छैन त्यो मधेसको कुरा त मलाई थाहा छ त्यो पहाडतिर कुरा पनि उहाँले गरिदिनु पहाडमा पनि उम्मेदवारलाई चिनाएको छैन रे बालनलाई भोट दिएको अरे त पुरै देश बालनलाई भोट दिएको भन्ने कुरा जुन आइरहेको छ त्यो जिम्मा बालन लिनुपर्छ बालनले जिम्मा लि त्यो आफै पनि गर्न सक्छ अरूबाटै गराउन सक्छ प्रधानमन्त्री जोसुकै होस् न हाम्रो सरकारको विषय हुने त
4: बालनले जिम्मा लिनु भएन भने के गर्नुहुन्छ
5: होइन
4: फेरि क्रान्ति गर्नुहुन्छ
5: अरे बापरे त यो
4: विकल्प खोज्नुहुन्छ
5: मल्टी पार्टी डेमोक्रेसीमा लोकतन्त्रमा जनतालाई वचन दिएर मत लिने र त्यो अनुसार काम नगरेपछि जनताले विकल्प खोज्छ र मधेसको सन्दर्भमा एउटा कुरा म भनिदिन्छु तपाईँलाई सुन्नुहोस् जुन एकता साथ नेपालको इतिहासमा पहिलोचोटि मधेस एक भएर एजेन्डामा मधेसीलाई प्रधानमन्त्री बनाउने र उनले समस्याको समाधान गर्ने जुन वचन दियो बालनले, त्यो वचनको आधारमा, त्यो अनुहारको आधारमा पुरै मधेस भने नि दुई तिहाई जनमत, 182 दुई तिहाई जनमत मधेसले बालनलाई दिएको नि त। र बालनले गरेन भने के हुन्छ, रासपाले गरेर भने के हुन्छ भने जुन स्पिडमा आएको हो त्यही स्पिडमा रिजेक्ट पनि हुन्छ, बालन पनि रिजेक्ट हुन्छ, रासो पनि रिजेक्ट हुन्छ, र फेरि आफ्नो बाटो खोज्छ नि त। मल्टिपार्टी डेमोक्रेसी हो नि, लोकतन्त्र हो नि त बदुवा।
4: त्यसका लागि तपाईँहरूले ढोक्सा चाहिँ थापेर बसिरहनु भएको छ होइन, आज मात्रै अग्रगामी मोर्चा घोषणा गर्नुभयो, तपाईँ चाहिँ उपस्थित हुनुहुन्थेन। फेरि डाक्टर सिके राउत, उपेन्द्र यादव, जनार्दन शर्मा प्रभाकर, प्रभु शाह लगायतका नेताहरू अग्र मोर्चा घोषणा गर्ने,
5: ठिकै छ नि, लोकतन्त्रमा त विभिन्न मोर्चाहरू घोषणा भइरहन्छ नि, कुन ठुलो कुरा।
4: त्यो मोर्चामा तपाईँ पनि सहभागी हुनुहुन्छ होइन?
5: छैन, म छैन।
4: तपाईँको दललाई पनि सरी गराउने भनेर लेख्नु भएको छ नि त उहाँहरूले।
5: अब त मलाई थाहै छैन के मोर्चा घोषणा भएको, के काम प्रयोजनको लागि, सत्ताको लागि, सरकारको लागि, तपाईँले भन्यो त्यसको लागि भएको हो कि कसको लागि, अधिकार पहिचानको लागि कि समृद्धि के को लागि हो, मलाई
4: त्यो मोर्चामा नेत्र विक्रम चन्द, विप्लवदेखि हर्क साम्पाङ समेतलाई समेट्ने भनि सक्नुभयो,
5: त्यो मलाई थाहा छैन।
4: अनि तपाईँहरू चाहिँ त्यो एउटै छाता मुनि नबस्ने,
5: मलाई थाहा छैन, मलाई थाहा छैन त्यो मोर्चाको बारे। मलाई जुन दिन थाहा हुन्छ त्यो दिन कुरा गरौँला, अहिले मलाई थाहा छैन।
4: मधेसी मोर्चामा त हुनुहुन्थ्यो त फेरि
5: तपाईँ, प्रयोजनको लागि म मधेसको सन्दर्भमा कुरा गरिरहेको थिएँ। म मधेसको सन्दर्भमा के कुरा गरेको भने, बालनले, बालनलाई मतदान गर्ने जनताले बालनले काम गरिदिएन भने त्यो जनता फेरि चाहिँ विकल्प चाहिँ खोज्छ, त्यो मलाई थाहा छ के। त्यो आफ्नो माग पुरा गराउनलाई आफ्नो एजेन्डा, जुन एजेन्डा, जुन वर्षौँदेखि देखेको सपना, यो देश नेपाल सबै नेपालीको, यो देश बहुल राष्ट्रिय राज्य,
4: माग पुरा नभएको खण्डमा तपाईँहरू आन्दोलनको जिहाद छेड्न पनि तयार हुनुहुन्छ।
5: कस्तो छ भने
4: आदि बिहारी ल्याउनुहुन्छ,
5: कस्तो छ भने यो त आफ्नो माग मुद्दाको लागि या अन्यायको विरुद्धमा यो त सङ्घर्ष त दुनियाँमा हुन्छ नि त, यो देशमा पनि भएको छ, मधेसमा पनि बटक बटक भएको छ, र यही अवस्था रह्यो मधेसमा त फेरि पनि त्योभन्दा पनि ठुलो सङ्घर्ष त हुन्छ नि। बालनले पनि माग मुद्दा पुरा गरिदिएन भने जनता चुप लागेर त कहिले बस्दैन।
4: मधेसवादी दलहरू सहित विपक्षीहरू सबै मिलेर सङ्घर्ष गर्नुहुन्छ, जस्तो अहिले काङ्ग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी सबै असन्तुष्ट हुनुहुन्छ, हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी,
5: काङ्ग्रेस, एमाले, माओवादी त 35 वर्ष शासन गरेको हो र उनले नगरिदिएपछि हामीले पटक पटक काङ्ग्रेस, एमाले, माओवादीको नीति, कार्यक्रम, व्यवहारबाट विरोध गरायो नि त।
4: त्यसमा केपी शर्मा ओली, गगन कुमार थापा, पुष्पकमल दाहाल प्रचण्डहरूसँग चाहिँ तपाईँहरू सहकार्य गर्नुहुन्न,
5: होइन? कसरी हुन्छ सहकार्य, लोकतन्त्रको लागि हुन्छ नि,
4: प्रधानमन्त्री पनि बन्नु भएकै हो सहकार्य गरेर,
5: लोक त होइन, हामी त सडक, सदन र सरकार सबै ठाउँमा गएको नि त, सबै ठाउँमा, सरकारमा पनि, केपी
4: सरकार पनि चलाउने, संविधान नै जलाउने गर्नु भएकै हो,
5: जलाउनु परेन, पूजा गर्ने, यसैले त 7 वटा संविधान बन्यो देशमा, संविधान बनाउने नि, बाइबल, कुरान, गीता, महाभारत बनाएर, अनि त्यसमा कमी छ भने आगो लगाउनु पर्छ नि, अनि सुधार भयो भने हुन्छ। अमेरिकामा 250 वर्षमा एउटै संविधानले काम चल्यो किनभने समयअनुसार परिवर्तन भयो, भारतमा 70 वर्षमा एउटा संविधान बनाएर 100 पटक भन्दा बढी संशोधन भयो, यहाँ बाइबल, कुरान, गीता बनाइराखेपछि आगो लगाउनु परेन, अनि त्यही संविधानमा सरकार पनि बनाउने, मन्त्री पनि खाने, आगो पनि ल्याउने भन्न, यही मानसिकताले 7 वटा संविधान बन्यो र 8 औं संविधान
4: अहिले त उहाँहरूले संविधान कार्यदल बनाउनु भएको छ त,
5: 8 औं संविधान
4: कार्यदलले सुझाव पनि दिइसक्यो,
5: अब त्यो कार्यदल के हो कसो हो त मलाई, अब त्यही त, अब आगामी दिनमा हेर्नु छ त कस्तो त्यो संविधानको कस्तो संशोधनको कुरा हुन्छ, अब त्यो देश र जनताको हितमा संहितालाई बलियो बनाउने या त्यसमा कमी कमजोरी जुन संविधानमा देखिएको त्यो कमी कमजोरीलाई सुधार गर्ने हिसाबले बनाउने हो कि, न त यो संविधान, यो जुन भनेको थियो नि, यो काङ्ग्रेस, एमाले, माओवादीले बनाएको संविधान, जनतालाई गोली ठोकी ठोकी बनाएको संविधान होइन, अरे जुन जनताको लागि संविधान बनाउँछ त्यसैलाई गोली ठोकेर संविधान बनाइन्छ, यस्तो पनि हुन्छ त्यसैले,
4: अनि त्यही संविधान अनुसार शपथ खानुभयो होइन,
5: त्यही भन्दैछु, त्यही संविधान
4: पटक सत्तामा जानुभयो, मन्त्री बन्नुभयो, उप प्रधानमन्त्री बन्नुभयो, सांसद बन्नुभयो,
5: म त्यही भन्दैछु,
4: अहिले मात्रै सत्ता र शक्ति बाहिर हुनुहुन्छ, राजेन्द्र महतो लगायत मधेसवादी नेताहरू,
5: म त्यही भन्दैछु, त्यही संविधान भित्र बसेर,
4: मैले तपाईँलाई फ्ल्यास ब्याकमा लाँदैछु,
5: म त्यही संविधान भित्र बसेर अनि त्यो संविधानमा भएका कमी कमजोरीको सुधार हुनु पर्यो भनेर आवाज उठाएको, आवाज नउठाएकोले सातवटा संविधान बनाउनु पर्यो र सातौँ पनि फेल भएर आठौँ संविधानमा प्रवेश गर्ने अवस्था आउँदैछ। त्यसैले संविधानलाई बाइबल कुरान मान्नुहुन्न। संविधान संविधान बनाउने, संविधान भित्र प्रवेश गरेर त्यसलाई सुधार गर्ने काम गर्नु,
4: त्यसो भए अर्को संविधान बनाउनु पर्छ भन्ने चाहिँ तपाईँहरूको बटम लाइन हो, संशोधन होइन नयाँ संविधान।
5: यस्तै होइन, यसको पुनर्लेखन व्यापक संशोधन त गर्नै पर्छ नि।
4: त्यसका लागि तपाईँहरू त मधेसवादी दलहरू,
5: यो भयो
4: त महन्त ठाकुर, उपेन्द्र यादव, डाक्टर सीके राउत लगायतका नेताहरूसँग तपाईँ आफै सहकार्य गर्न तयार हुनुहुन्न, अग्रगामी मोर्चामा सरिक हुन्न भन्नुहुन्छ,
5: कसले
4: प्रस्तावै आ छैन भन्दै हुनुहुन्छ,
5: कसले
4: जनताको आँखामा
5: जनताको
4: अहिलेसम्म छारो हाल्नुहुन्छ?
5: एजेन्डाको आधारमा, एजेन्डाको आधारमा चाहिँ सहकार्य हुने हो के, जो सुकैसँग पनि सहकार हुने हो। कुनै सवालमा तपाईँले भने जस्तै लोकतन्त्रको

0: सहकार हुने हो के। त्यसैले तपाईँहरूको यो प्रश्न तपाईँको जुन हो नि बडा गोलमटोल प्रश्न, गोलमटोलले हुँदैन।
1: राजेन्द्र महतोजी, सत्ता शक्ति पद कुर्सी बिनाको राजेन्द्र महतोको जीवन अहिले कस्तो चलिरहेछ?
0: एकदम ठिक चलिरहेको छ, एकदम ठिक चलिरहेको छ। सत्ता कुर्सी यो पर्मानेन्ट कसैको लागि दुनियाँमा हुँदैन, राजेन्द्र महतो मात्रै होइन दुनियाँमा कसैको लागि पनि यो पर्मानेन्ट, यो जीवनै पर्मानेन्ट होइन भने सत्ताको कुरा त के गरे तपाईँले। त्यसैले राजनीति गर्दाखेरि यो पर्मानेन्ट चिजै होइन के। सत्तामा भएको बेला पनि जनताको सेवा गर्ने, सत्ताभन्दा बाहिर रहेको पनि भूमिका त्यही अनुसारको भूमिका हुन्छ नि त। अहिले पनि त हाम्रो भूमिका त त्यही अनुसारको भइरहेको छ नि त। त्यति बेला ठाउँमा के अरे काम गर्ने ठाउँमा पुग्यो भने काम गर्नु पर्यो, त्यहाँ गएर आवाज उठाउनु पर्यो, सदनमा छ भने सदनमा आवाज उठाउनु पर्यो, सरकारमा छ भने सरकारमा गएर आवाज उठाउनु पर्यो, त्यहाँ छैन भने सडकमा आवाज उठाउनु पर्यो। त यो त आफ्नो दायित्व त निर्वाह त गर्नुपर्छ नि। समय सापेक्ष जनताले
1: छटपटी चाहिँ भएको छैन,
0: होइन के को छटपटी हुन्छ, छटपटी के हुन्छ,
1: लामो सास फेर्नु परेको छैन।
0: नहीं नहीं नहीं नहीं, छटपटी त्यहाँका शासक,
1: त्यो सत्ताको शान सम्झिनुस् न,
0: यहाँको शासक जसले यो शासनलाई यो सत्तालाई आफ्नो चाहिँ
1: सत्ताको भत्ता स्यालुट होइन सुरक्षा कर्मी गाडी त्यो सुविधा देखेर त लालायित हुन्छन् नि त नेताहरू।
0: हामी त होइन, त्यो त सत्तामा जानेले सुविधा त पाइहाल्छ नि,
1: अनि कमाउने भ्रमलुट गर्ने,
0: त्यो त भ्रमलुटहरू गर्ने, त्यही त अब त्यो परिवर्तनको लागि यो सरकार आएको छ नि त। अनि जति भ्रमलुटहरू छन् त्यो भ्रमलुटलाई पर्दाफाश गरेर दण्डित गर्ने काम त्यही परिवर्तनको लागि त आएको यो सरकार आएको होइन।
1: विगतमा नेताहरूको प्रवृत्ति त त्यस्तो थियो नि त।
0: हो त बिल्कुल, त्यसैलाई त रोक्ने र त्यसलाई पत्ता लाउने र त्यसलाई दण्डित गर्ने कामको लागि आएको, जो जो विगतको शासन सत्ताले गर्न सकेन।
1: मधेसबाट प्रतिनिधित्व गर्ने राष्ट्रपतिका नेताहरूसँग चाहिँ तपाईँको छलफल कुराकानी हुन्छ हुँदैन? डाक्टर अमरेश कुमार सिंह,
0: सबैसँग छलफल हुन्छ, छलफल त हुन्छ नि, छलफल किन हुँदैन?
1: उहाँहरूसँग निकट भविष्यमा सहकार्य गर्ने, सँगै मिलेर जाने भन्ने विषयमा नि छलफल हुन्छ?
0: होइन,
1: उहाँहरू अहिले राष्ट्रपतिमा असन्तुष्ट हुनुहुन्छ।
0: कस्तो छ भने माग मुद्दाको लागि, सवालको लागि, समस्या समाधानको लागि मिलेर काम गर्नुपर्छ, आवाज उठाउनु पर्छ। किनभने हेर्नुहोस्, राष्ट्रपा पार्टीमा रहेका सांसद या जो पदाधिकारीहरू छन् त्यो सवालहरू सम्बोधन भएन भने उसले पनि उठाउनु पर्छ के, उसले पनि दबाब बनाउनु परेन। आफ्नो पार्टीभित्र दबाब बनाउनु परेन, आफ्नो सरकारमाथि दबाब बनाउनु परेन।
1: सल्लाह छलफल चाहिँ हुन्छ कि हुँदैन भनेको सीधा?
0: बिल्कुल हुन्छ, सल्लाह छलफल
1: अमरेश कुमार सिंहसँग
0: हुन्छ, हुन्छ,
1: सहकार्य गर्नुहुन्छ,
0: छलफल भइरहेको अवस्था पनि सहकार्य पनि हुन्छ नि त।
1: हस्, समय संवाद र विचारका लागि यहाँलाई हार्दिक धन्यवाद।
0: थ्याङ्क यू,
1: हस्, नमस्कार।
2: 93.2 स्वदेश FM
3: प्रश्न प्रश्नमा तपाईँलाई हार्दिक स्वागत छ, म राजेन्द्र बानिया। आजको प्रश्न प्रश्नमा मैले आमन्त्रण गरेको छु काङ्ग्रेसको नेता भएर पनि आम नागरिकहरूले एउटा अभियन्ताका रूपमा, आम नागरिकहरूले एउटा राष्ट्रिय भावनाले ओतप्रोत भएको व्यक्तिका रूपमा र एउटा विद्वानका रूपमा स्वीकार गर्ने नेपाली कङ्ग्रेसका नेता डाक्टर चन्द्र भण्डारीलाई आजको प्रश्न प्रश्नमा मैले आमन्त्रण गरेको छु। मैले सुरुमै भने हाम्रो आजको शर्त हो यो समाजलाई शान्त राख्नु, हाम्रो आजको शर्त हो यो समाजमा कसैले गोली खानु नपरोस्, धर्म वर्ण वर्ग जातका नाममा यो समाज विभाजित नहोस्, मुलुक समृद्ध हुने दिशामा जानका लागि शान्ति आवश्यक छ, त्यसले एउटा आधारभूमि तयार गर्छ। आज हामी यही विषयको वरिपरि रहेर डाक्टर चन्द्र भण्डारीसँग प्रश्न प्रश्न गर्छौँ। डाक्टर साहब, स्वागत छ कार्यक्रममा।
4: धन्यवाद राजनजी।
3: वरिपरि झुपडी भएको बीचको माहौल त सुरक्षित रहँदैन, नेताहरूले यो भनाइबाट किन शिक्षा लिएनन् कि म या मेरा मान्छे मात्रै धनी हुने र जनता गरिब हुने हुँदा एउटा यस्तो आक्रोश सृजना हुन्छ, त्यो आक्रोशको ज्वालाले कुनै दिन मैला पोल्ने हो, त्यो किन थाहा नपाएको?
4: यस्तो भयो, उहाँहरूले हार्डवेयरमा काम गर्नुभयो, यो जस्तै भने अस्ति सुरुङमा, सुरुङ त सुरु गरेका हो नि हामीले,
3: तर
4: बनाएकै हो नि, बनाएकै हो, तर एउटा अहिले हामीले के सिक्न पर्ने भने सुरुङ बनायौँ हामीले बनाएको, सडक हामीले बनाएको, पानीपानी हामीले बनाएको, बिजुली हामीले बनाएको, सबै गराएको हो,
3: त्यो चाहिँ हार्डवेयर हो,
4: हार्डवेयर गरेको, तर बालन उद्घाटन गर्नु गएनन्, लोभ त देखाएनन् नि, बालनलाई अहिले पैसा खा त भन्दैनन् नि,

0: ती सानो कुरा पनि दौड धुप गऱ्यो नि उद्घाटन गर्नलाई, लोभ देखायो नि ती सानो मान्छे।
1: यहाँसम्म कि धेरै आलोचना गरौँला भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको, तर उनले पनि रिबन काटेनन्, त्यहीँकै एउटा मजदुरलाई काट्न दिए
0: होइन काट्न त हेर्नु ठुल्ठुला कुराहरू राज्य प्रमुखहरूले उद्घाटन गर्ने यसलाई नराम्रो भन्नु हुँदै धेरै त ऊ छ।
1: तर यो कुरा चाहिँ अहिले तपाईँले देखेको दृश्य चाहिँ मैले यही सुनिल लम्सालजीको देखेको, त्यो बाहेक हेर्ने भने सरकार बनेपछि मन्त्री भए पछाडि स्कुलको चाहिँ अभिभावक दिवसदेखि लिएर पार्टीका कार्यक्रमदेखि लिएर यति धेरै हुन्थ्यो नि, त्यो चिज त अहिले छैन।
0: अनि एउटा त्यो त हामीले कम गर्दै जानुपर्छ, उसलाई पनि त रेस्पोन्सिबल हुनु, गाउँमा हाई स्कुल छ भने गाउँपालिकाको प्रमुखलाई उत्तरदायित्व दिनु पऱ्यो, प्रदेशलाई प्रदेशलाई दिनु पऱ्यो, ठुला ठुला मेजर प्रोग्रामहरू हामीले ल्याइदिनु पऱ्यो। जस्तो अहिले सरकारको काम के हो भन्नुहुन्छ भने आइटी पढ्न बाहिर जानु नपरोस्, एआई पढ्न बाहिर जानु नपरोस्, डाटा साइन्स पढ्न बाहिर जानु नपरोस्, नर्स पढ्न बाहिर जानु नपरोस्, प्यारामेडिकल पढ्न बाहिर जानु नपरोस्, होटल म्यानेजमेन्ट पढ्न बाहिर नपरोस्, सिएमए सिए पढ्न जानु नपरोस्, यस्ता धेरै कुराहरू छन्। दर्शनशास्त्र पढ्न बाहिर नजाने पोलिसी माथिकाले ल्याइदिने हो, अरू त इकोनोमिक्स डिपार्टमेन्टको जिम्मा त दिनलाई दिनु पऱ्यो नि।
1: होइन मैले तपाईँलाई सोध्न लागेको विषय चाहिँ के थियो भने हिजोका ती पुराना नेताहरूको जे खराब चरित्र थियो नि त्यो चाहिँ अहिलेको नयाँ नेतृत्व अहिलेको नयाँ सरकारका मान्छेमा पनि सर्या देखियो, जस्तै वरिपरिका आसेपासेहरूबाट बढी प्रभावित हुने र तिनीहरूले गरेका गलत कर्मका कारणले गर्दाखेरिमा कुनै न कुनै रूपमा नेतृत्व बदनाम हुने।
0: होइन यिनीहरूले के बुझेको छैन भने मैले तपाईँ राजनजी भन्छु, अहिलेको एक्काइसौँ शताब्दीको नेतृत्व के भने तपाईँको भन्ने होइन तपाईँको पछाडिको छ भन्ने हो।
1: ओके
0: जो बाइडन अमेरिकाको राष्ट्रपति भएको एक महिनापछि उनले आफ्नो उपराष्ट्रपति कमला हेरिसलाई के भने प्रेसिडेन्ट भनेर सम्बोधन गरे है, त्यो उनको गल्ती होइन जनताको गल्ती गर्ने हो, त्यो उमेरको हो नि होइन, उमेरकाले गल्ती गरे होला, तर युवाले त सिक्न पऱ्यो नि, वरिपरि मान्छे भर्ना गरेको छ नचाहिने गरेको छ न, उनले त नयाँ अभियान पो चलाउने हो। जस्तै भन्नुहोस् अभियान नयाँले गर्ने के हो त भन्दाखेरि आज मेरोमा गरिब भयो बच्चाले पढ्न पाएन, जो हुने खानी छौ, जो राम्रो पदमा छौ, जो विदेशमा गएर बच्चा भएर बसेका छौँ, एउटा बच्चा पढाइदिउँ न भन्ने आह्वान पो गर्ने हो र
1: अभियानै
0: बनाउने हो नि। जस्तै भन्नुहोस् महात्मा गान्धी त नाङ्गै बिडल हाउसमा बस्ने, जो मलाई सदनमा बोल्ने मन थियो मैले आज तपाईँलाई,
1: अब सदनमा त तपाईँलाई कहिले
0: सदनबाट हामी बिदा भयौँ होइन, तर मैले के भन्नु गान्धीले के बिडल हाउसमा बस्यो, गान्धी नाङ्गै छ धनी कहाँ बस्छ भन्ने, गान्धीजीले के भन्नु भने हे भारतीय पुँजीपतिहरू तिमीहरूसित धेरै भएको पैसा तिमीले फिर्ता गरिदेऊ समाजमा भन्नुभयो, आभार गर्नुभयो। त्यसलाई रतन टाटादेखि अहिले टाटाले सबै सबै पैसा फिर्ता गरेर समाजमा विभिन्न टसहरू बनाएर विभिन्न हस्पिटलहरू बनाएर सब फिर्ता गरेर के गरे देख्नु हो नि तपाईँलाई कस्तो छ। त्यसलाई प्रयोग गरेर माओले के गर्नु भन्यो भने तेरो पैसा फिर्ता गर्ने गर नत्र तँलाई ठोक्छु भन्यो, उसले हाँसेर भन्यो, उसले कानुन प्रयोग गरेर भन्यो,
1: उसले आह्वान गरेर भन्यो, उसले निर्देशन दिएर
0: भन्यो। त्यसपछि उसले बिल गेटले म 20 वर्षमा सबै फिर्ता गर्छु भने के भने
1: भने
0: अहिले हामीसित त्यत्रो पुँजीपतिहरू छन् जसलाई हामीले आह्वान गर्न सक्छौँ नि, त्यो कसले गर्न सक्छ भने बलिला तपाईँ चरित्रवान हुन पऱ्यो होइन। जस्तै हाम्रो मिनबहादुरले मैले आदि सम्पत्ति दिन्छु भने नै
1: मिनबहादुर
0: उनीको जलायौँ नि हामीले होइन, उसैको जलायौँ नि हामी
1: सबै।
0: त्यस कारणले हामीले के सोध्नु पऱ्यो, देशको जो लिडर हो उसले पहिला जान्नु पऱ्यो, हरेक पोलिटिक्स ठुलो भएपछि त हरेकको दोष देखिन्छ, मेरो के दिन्छ सडकमा हिँड्ने मान्छेको, मतलब सडकमा हिँड्ने मान्छे
1: जो पावरमा छ
0: उसले हरेक कुरामा कन्सर्न हुनु पऱ्यो नि। त्यस कारण उसले फाउन्ड नपरेको वाट इज द मोस्ट इम्पोर्टेन्ट टाइम फर अस, वाट इज द मोस्ट इम्पोर्टेन्ट वर्क फर अस, वाट इज द मोस्ट इम्पोर्टेन्ट पर्सन फर अस भन्ने जान्न पऱ्यो।
1: तर मैले तपाईँलाई त्यहाँनिर अझ थपेर सोध्न चाहेको चाहिँ ती वरिपरिका मान्छेले, तपाईँ पनि नेताको वरिपरि पुग्नु भएको छ, नेता भएर बस्नु भएको छ, या तपाईँको पनि हुन त अब तपाईँ अहिलेसम्म त्यो पदमा पुग्नु भएको छैन, त तपाईँका पनि चाकडी गर्न मान्छेहरू धुरिन्छन्, ती के भन्न आउँछन्, के भनेर कन्भिन्स गर्छन्, जसका कारण त्यो नेतृत्वमा बस्ने मान्छे चाहिँ समाजबाट अलग थलग हुन्छ, जनताबाट अलग थलग हुन्छ, आवश्यकताबाट अलग थलग हुन्छ, परिस्थितिबाट अलग थलग हुन्छ, र अन्ततः एक दिन त्यो रोबिन्सन हुन्छ।
0: हाम्रोमा के छोड्यो पौष्टिक आहारकै कमी हो आमालाई नै राम्रो बनाउनु पर्यो, आमाबाट नै सुरु गर्नु पर्यो र आमाले नै भन्नु पर्यो।
1: होइन अहिले पनि हेर्नु न प्रधानमन्त्रीज्यूको चाहिँ तपाईँले अहिले भनिसक्नुभयो होइन, बालन शाहले भ्रष्टाचार गरे सुनेको छैन, बालन शाहले पैसा खाए सुनेको छैन, बालन शाहले आफ्नो परिवारको मान्छेलाई नियुक्त गरे सुनेको छैन, होइन त्यो सबै कुरा त हो। तर उहाँको मन्त्री परिषद या उहाँका सल्लाहकारहरूका चाहिँ यति धेरै कुरा आउँछन् कि यी मान्छे गलत छन् भनेपछि ती गलत मान्छेको सङ्गतबाट बाहिर आउन त बालन शाह सक्नु भएन, उहाँको पनि काहीँ न काहीँ चाहिँ तपाईँ डिएनए त ती पुरानै नेताको
0: ट्रान्सफर भएर होइन। उनीहरूले यस्तो हुन्छ बालनको उमेरको कारणले अलि एग्रेसिभ भए भन्न सक्नुहुन्छ होइन, धेरै एकैचोटि खोले भन्न सक्नुहुन्छ, धेरैलाई एकैचोटि शत्रु गराउन खोजे भन्न सकिन्छ। यो त खाएकाहरूको बाहुल्यता भएको देश हो नि, खानेहरूको बाहुल्यता भएको, खानेहरूले रुल गरेको देश हो नि यो त,
1: अर्थात् दाग लागेकाहरू,
0: दाग लागेकोहरूको हो नि यो त, यो जनताको देशै होइन। यो अवस्थामा म प्रधानमन्त्री भएछु भनेर बुझ्नु पर्यो, त्यस कारण मान्छेहरूको उहाँले वाट इज द मोस्ट इम्पोर्टेन्ट पर्सन फर अस भनेर मान्छे चिन्नु पर्यो उहाँले, र उहाँले बनाएका मान्छेहरू बोल्नु नचाहिने बोल्न बोल्न भएन, शिष्ट हुनु पर्यो। अब संसद बाबुको गाउँमा लड्न जान्छ, संसद बाबुको गाउँमा नाच्न जान्छ, जनताले बोल्यो
1: के भन्छ भन्छ, जनताले होला गलतै प्रश्न सोधे होला, गलतै आरोप लगाए होला, तर एउटा सांसद के भन्छ भने बढी भएको तँलाई थुनिदिन्छु अहिले भर्खर हालिदिन्छु,
0: हिजो उसलाई दिँदा भोट दिँदा ठिक हुने त्यही आज त्यही जनताले आज प्रश्न सोद्धा थुनिदिन्छु, त्यस कारणले कसले हुन्छ भनिन्छ भने त्यो वरिपरिका ती व्यक्तिहरूले गर्दा ठिक हुन्छ। तर उनीहरूलाई पनि कस्तो अप्ठ्यारो छ भने जलापाई टिकट दे, नचिनिकन टिकट दे,
1: संगठनै थिएन
0: होइन, नचिनिकन टिकट दे, सन्धन थिएन, चार वर्षमा पार्टी बनाएर दुई तिहाई भएको, कसैले कसैलाई चिनेको छैन, त्यस कारणले यो समस्या उहाँसित भएको हो। त्यस कारण उहाँहरूले आफ्नो फेरि एउटा यो लाइनमा जानु भने मेरो काम हो यो, मैले यो काम गर्नुपर्छ है भनेर त समाउनु हो भने फेरि यसले राम्रो लैहाल्छ,
1: तर एउटा
0: मुलुक पनि भन्छ
1: एउटा उहाँहरू निक्लिन नसकेको या पोलिटिकल साइन्सले पनि एकदम गलत भन्ने कुरा चाहिँ पब्लिसिटी स्टन्ट हुन्छ नि, सबैलाई खुसी पार्न त एउटा भनाइ पनि छ, इफ यु वान्ट टु प्लिज एभ्रीबडी डन्ट बी द लिडर सेल द आइसक्रिम भन्छ नि होइन, सबैलाई खुसी बनाउन खोज्दा कहिलेकाहीँ सबै रिसाउने हुन्छ नि।
0: अनि यस्तो भयो कि डिस्क्रिमिनेसन जस्तो भन्नुहोस् त करप्सनको केसमा हो, करप्सनमा त कारवाही त गर्नुपर्छ नत्र मुलुक बन्दैन नि, वारदेखि सबैलाई कारवाही गर्छु, सबैलाई सम्पत्ति बुझा अरे
1: एकैचोटि
0: एकैचोटि एक थरीलाई फेरि बुझाउनु पर्दैन अरे, त्यसै देश बिग्रियो छ, गरिबले सरकारी स्कुलमा धनीले निजी स्कुलमा पढ्ने भन्दा दुई तरिका नागरिक
1: डिस्क्रिमिनेट भएर त हुन्थ्यो,
0: बल्ल बल्ल सरकारी स्कुलहरू बन्दैछन्, बच्चाहरूले देश छोड्दैछन्, मेजर कारण यो हो नि। अब आएर फेरि एक थरी चाहिँ कारवाही गर्ने अरे, एक थरीले बुझाउनु पर्ने अरे, एक थरीले बुझाउनु नपर्ने
1: अरे,
0: नपर्ने तँ पनि कुनै देश हो, तँ पनि तरिका हो, तँ पनि कुनै मोरल हो, त्यस कारण यस्ता कुराबाट बजेर पछि यिनी एकैचोटि विरोधी केही होइन, अगाडि चिप्लो छ खाडल छ, त्यो चिप्लेमा चिप्लोमा नपरेको नेपालमा कुनै पनि नेता छैन, त्यो खाडलमा नपरेको कुनै मान्छे नेता छैन, चाहे आफै होस् चाहे धकल दिएर होस्,
1: अनि उहाँहरूले बुझ्न नसकेको हो कि डाक्टर साहब, जस्तै तपाईँ त यो शिक्षाको विषयमा स्वास्थ्यको विषयमा निरन्तर बोल्दै आउनु भएको छ, तपाईँलाई मैले कमन ग्राउन्ड प्रयोग गरेर पनि धेरै पटक शिक्षाको विषयमा बहस गरेका छौँ होइन, निजी विद्यालयमा हो, अब नेपालमा कहाँ हुने खाने छन् त सरकारी स्कुल चाहिँ राम्रो नभएको कारणले निजीमा जानु परे हो नि भन्ने एउटा सतत वाक्य हो, तर यथार्थ के हो भने अलि पैसा हुने मान्छे नै निजी हस्पिटल जान्छ, तिर्न सक्ने मान्छे नै निजी स्कुल जान्छ, हुनेबाट लिएर नहुनेलाई दिने सिद्धान्त हो समाजवादमा होइन त। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले समता करका नाममा 3% निजी स्कुल र अस्पतालमा लगाउने नियम ल्याउनु भयो, त्यसको केही समय विरोध भयो होइन सामाजिक सञ्जालमा, उहाँहरू त्यहाँबाट पछि हट्नुभयो, निर्णय गर्दा एउटा बिन्दुमा सम्पूर्ण तर्क र तथ्यबाट गर्ने र त्यसलाई यथार्थमा कानुन गरेर देखाउने
0: यस्तो हो कि उहाँहरूले के नजानेको भने मैले स्वर्णिमजीलाई मैले फोनै गरेर भनेको जस्तै भन्नुहोस् है, मैले हामी म अहिले म सधैँ मोटरसाइकल पनि हिँड्छु पठाउबाट ट्याक्सीबाट हिँड्छु
1: पठाउ, अस्ति त्यहाँनिर रोक्छु एउटा तपाईँले भन्दा तपाईँलाई कोही एउटा सञ्चारकर्मी नै भन्ने होला होइन, क्यामेरा ठडाएपछि मोबाइल ठडाएपछि सञ्चारकर्मी हुन्छ होला हाम्रोमा, तपाईँलाई सोधेको थियो होइन, उसलाई यति पनि थाहा रहन्छ कि डाक्टर चन्द्र भण्डारीको आफ्नो गाडी छैन भन्ने थाहा रहन्छ, तपाईँ गाडी चढ्नुहुन्छ भनिरहेको थियो होइन, अनि तपाईँले मेरो गाडी साडी केही छैन
0: मैले भने कि हजुरलाई जस्तै भन्नु जान्न पऱ्यो कि जस्तै भन्नुहोस् हामी 34 वर्ष पनि बौद्ध लगाएको म यो सबै नेतालाई भन्यो 13,500 ट्याक्सी चल्छन् यहाँ काठमाडौँमा उपत्यकामा 2,25,000 बच्चाहरूले मोटरसाइकल स्कुटी चलाएर रोजगारी चलाएका छन् अहिले पठाओ चलाए बापत 20% दिन्छन् एप चलाउनेलाई बाहिर
1: जान्छलाई
0: त्यो दिनको 2 करोड पैसा हाम्रो बाहिर जान्छ होइन सबै गरेर यसलाई हामी रोक्न सक्छौँ भने मैले यो सदनमै भनेको रोक्न सक्छौँ कसरी रोक्न सक्छौँ त भने तिनीहरूले 20% लिँदा तपाईँको त महँगो भयो नि ट्याक्सीमा मोटरसाइकलमा म त उनका कुरा सुन्छु नि कति भाडा तिर्छ कति गर्छ म यिनीहरूसित बस्छु भयो त्यसमा मैले के भने 5% तिमीले त्यो सामाजिक सुरक्षाबाट ल्याउँथ्यौ त्यो स्कुटी मोटरसाइकल चलाउनेबाट ट्याक्सी चलाउनेबाट 3% ट्याक्स ल्याऊ 8% भयो नि 3% ट्याक्सले के गर्ने तिमी एप चलाइदेऊ अनिवार्य रूपमा त्यो जुन निगराइदेऊ
1: त्यो बाहिर गएन
0: बाहिर गएन दिनु 2 करोड बच्यो र त्यसले के भइदियो भन्नुहुन्छ त्यो 5%ले ऊ 65 वर्ष पुग्दा दिन जसले लेबर बढी गर्छन् उसले बढी पैसा पाउने उसले 50,000-55,000 पैसा उसले पाउँछ 65 वर्ष पुगेपछि तपाईँ एउटो वर्गबाट त उम्किनु भयो
1: उनीहरूको जिम्मेवारी
0: होइन राज्य किन खुसी भयो नि त्यसले जो चढ्दा पनि मेरो सरकारले यस्तो गरिदिएको छ पैसा पनि बच्यो ऊ त्यो परिवारबाट
1: त्योचित
0: भयो त्यो बच्चा पनि उसले पठाउने भयो होइन त्यस्तै गिट्टी बोक्ने होला गरिब होला केही होला पिउन होला त्यसलाई के गर्नु छ त विभिन्न आधार छन् नि मुलुक बनाउने त त्यो खोजन भनेको त नयाँ सरकार आएको छ युवा छ जोस छ समय छ अहिले अब अहिलेका नेताले मैले गर्छु भन्न पाइन्छ त अब स्मरण शक्ति जो हटिसक्यो न्यु मात्रैले खोज्दियो अर्को हजुरबाले बसेर सिनियर बसेर न्यु खोज्दिनँ हो अहिलेका नेताले त अब न्यु खोज्दियो नि उसो समय छैन यिनसित समय छ भने नयाँ तरिकाले सोध्न पर्दैन तपाईँले राजेनजी अब आउनु यो देश बनाऊ तपाईँले हरेक इन्टरभ्यू लिनुहुन्छ नि लेबर तपाईँले 100 रुपियाँ राज्यलाई हालिदिनुहोस् भने तपाईँ कति खुसी हुन्छ कति प्राउड
1: मैले लिए बापत मलाई राज्यले दिने होला
0: अहिले भने पनि तपाईँले मान्नुहुन्छ कि
1: होइन
0: अहिले
1: तपाईँ तिरिरहेकै छु
0: अहिले यत्रो डक्टरहरू छन् तपाईँले आज यो हस्पिटल चलाइदियो कि इन्डियामा कति बिरामी जान्छ क्यान्सरको किडनीको यही त छ सबै गर्न सकिन्छ किन चाहिँ पऱ्यो हो
1: मैले तपाईँलाई कस्तो राम्रो प्रसङ्ग उक्काउनु भयो योभन्दा ठिक्क अगाडि एकजना तपाईँ कस्तो पात्र हो जोसँग ठ्याक्कै मिल्छ 19 वर्षको 20 वर्षको छोरी 16 वर्षको हुँदा उहाँको शरीर आफैले बालेको चाहिँ ग्यास पड्किँदाखेरिमा उहाँको शरीरको 50% जल्यो पटना अस्पतालले उहाँलाई घर पठाइदियो घरमै उहाँको आमाले नै उहाँलाई चाहिँ ड्रेसिङ गर्ने सारा चिज गर्नुभयो उहाँ नबाँच्ने निश्चित भयो त्यस पछाडि किर्तिपुर आउनुभयो हाम्रै वन अस्पताल त्यहाँ गएर उपचार गर्दा गर्दा भयो उहाँको अनुपम कृपा उहाँ बाँच्नु भयो त्यसको 4 वर्षपछि आजभन्दा 4 महिना अगाडिबाट फेरि उहाँलाई क्यान्सर देखियो पेटको र उहाँ अहिले हरेक 10 दिनमा एउटा डायलासिस गर्नुहुन्छ के अरे किमो दिनुहुन्छ किमो दिँदा 55,000 लाग्छ पोलाइको उपचार गर्दा नै उहाँको सबै चिज सकियो सडकमा आमा साग बेच्नुहुन्छ अहिले उहाँलाई प्रत्येक 10 दिनमा 55,000 चाहिन्छ होइन अभिनव वज्र भन्ने एकजना अभियन्ता हुनुहुन्छ उहाँले लामो समयदेखि सहयोग गरिरहनु भएको थियो अहिले पछिल्लो पटक मैले तपाईँ बसेकै सिटमा राखेर अन्तर्वार्ता गरेँ उहाँले मलाई एउटा मेसेज लेख्नुभयो मेरो किमोको समस्या चाहिँ सधैँको लागि टर्यो त्यति पैसा जम्मा भयो भन्नुभयो क्या
0: यो पनि मैले हजुरलाई बताइछु
1: होइन यो राज्यले त्यस्ता मान्छेहरूलाई
0: तपाईँ केही गरिदिनु पर्दैन यो सदनमा बोलेको छु केही गर्नु पर्दैन मेडिकल साइन्स माइक्रो लेभलमा गएछ दुइटा कुरा हुँदो रहेछ मेडिकल साइन्स माइक्रो लेभलमा गएको फाइदा हुँदो रहेछ मानवीय सभ्यता माइक्रो लेभल दियो भने डिस्ट्रोले हुँदो डिस्ट्राक्सन हुँदो रहेछ मेडिकल केयर जब तपाईँ मान्छे नाकको बारेमा आँखाको बारेमा कानको बारेमा छालाको बारेमा कुरा गर्नुहुन्छ नि मानवीय विकास नै हराउँदो रह्यो डिस्ट्रक्सन माइक्रो मेडिकल साइन्स माइक्रोवेभबाट चाहिँ आँखाको नाकको यो पेटको यो समा पाल खोल्दाखेरि त्यसले फाइदा मान्छेलाई फाइदा हुँदो रहेछ कि
1: हेर्नुहोस्
0: यसरी दुइटा यो केही छैन यो के छ भने हामीले वीर हस्पिटल टिचिङ हस्पिटल छन् नि हामीले एउटैलाई औषधि किन्न नदिएर हस्पिटललाई तपाईँले दिन दिनु भने औषधिको मूल्य 60% कम हुन्छ 60% उसले
1: लिन्छ
0: केही दिन अगाडि 3 डक्टरले एउटा आर्टिकल लेख्नुभएको छ क्यान्सरको 1,000 गुणा महँगो छ भन्छ नेपालमै क्यान्सरको उपचार 1000 अन्त 1000 त्यो त यहीँ गर्न सकिन्छ नि। तपाईँ सिटी

0: पेटी स्क्यान भनिन्छ, इन्डियामा तपाईँलाई 10,000 आइसिपिएन गर्छ, यहाँ 70,000 दिन्छ, सरकारले किन्दिन्न किनभने तिनीहरूसित मिलेको छ, भाइ अरूसित मिलेर
1: बच्चा पनि कात्रोमा पनि कमिसन खानेहरू भए,
0: पशुपतिमा झलाउँदा पनि कमिसन छ। एमा जो तपाईँ अन्तिममा शरण पर्ने हो पशुपतिनाथ, तपाईँलाई गौतम बुद्ध, लुम्बिनी, जानकी, हलेसी, मुक्तिनाथ अन्तिम संरक्षण गर्ने हो, त्यहाँ पनि पैसा खान थालेपछि तपाईँ कहाँबाट बन्नुहुन्छ भने, त्यस कारण योलाई हामीले सरकारले हेरिदिए मात्रै पनि यो मान्छे छन् तपाईँ केही गर्नु पर्दैन। त्यो क्यान्सरको डक्टरलाई बोलाएर भन्नुहोस् त यसमा घटाउन कसरी गर्नुहुन्छ, उहाँहरू बताइदिनुहुन्छ,
1: विज्ञ त
0: उहाँहरू, उहाँ तपाईँ विज्ञ सबै, मैले भनेको मान्छे
1: पुगेपछि त ऊ सबै जाने
0: भयो होइन नि। त्यस कारणले प्रत्येक संस्थाहरू बचाउनु पर्यो है, त्यस होइन भने त डेमोक्रेसी त फेल हुन्छ नि। जो सबै डेमोक्रेसी भनेको त अमर हो नि, यो कहिले फेरि फेल नहुने कुरा हो नि, तर हामीले हाम्रो व्यवहारले फेल गराउँछौँ। त्यस कारण मेडिकल होस् हरेक कुरामा हामी गर्न सक्छौँ, जस्तो भनौँ डक्टरहरू छ, जनरल एजुकेसन पढेका मान्छेहरूको बाहुल्य छ त नेपालमा, बिचरा डक्टरहरूको त के हुने र, उनको पनि 48,000 छ, उनको पनि 48,000 छ। अहिले अरबमा गयो भने एमबिबिएस पढ्यो युथले 16,00,000 कमाउँछ, अहिले तपाईँले 26,000 समथिङ हामीले निकाल 2600 डक्टर निकाल्छौँ, त्योभन्दा बढी विदेश जानु लागेको छन् भनेपछि तलब बढाइदेऊ न तिमीलाई, तिमीबाट काम ल्याऊ, यत्रो हस्पिटल खोलेको छौ,
1: डक्टर एमबिबिएस गरेकाहरूले त इन्टर्न गर्दा 10,000 पाउँदो रहेछ,
0: त्यसलाई देऊ, तिमीले यु आर यङ, तिमी युवा हो भने युवा भएको त दिन पऱ्यो नि त फिलिङ, त तपाईँ पुराना खराब हुनु भने पऱ्यो, नयाँले यो गरे भन्न दिन परेन, तर पनि
1: फिल भएको छ भन्ने,
0: तर पनि मैले भन्छु, तर अहिले यो कुरा गर्ने बेला भएको छैन, भर्खर आएको छ। म जस्तो मान्छेले तपाईँको मिडिया बसेर आलोचना गर, तिमीसित समय छ, अगाडि चिप्लो छ, खाडल छ, सबै धकेल लिएका छन्, तिमी नधकेल ल्याऊ, हेर
1: तपाईँ यसो भन्नुहुन्छ, तर समाजका मान्छेहरू चाहिँ हुन त हाम्रो ग्रन्थी नै नेगेटिभली बनाएको छ होइन, तर भन्न के थाले भने यी पनि वी ड्याङका मुला रहेछन्, तिनीहरूको पनि खुट्टी देखियो भन्न थाले, बेला भएको छ,
0: बेला भएको छ, बेला भएको छ, त्यस्तो त्यसले झन् समाज नेगेटिभ हुन्छ।
1: तपाईँ त्यसो भन्नुहुन्छ प्रचण्डले त सत्ता कसै ढालेर
0: होइन, प्रचण्डजीले त बाहिर भन्नु होला, उहाँ इमोसनल मान्छे हो, उहाँले सदनमा त राम्रो भन्नु हो नि, यो सरकार पनि असफल भयो भने मुलुक असफल हुन्छ, राम्रो गर मलाई पनि बोलाऊ भन्नुभयो नि,
1: जानु पनि भयो
0: होइन, राम्रो भयो, त्यसलाई पनि त यसलाई त्यो अरूलाई मात्रै लिने होइन क्या, भएको सदनमा भएकोलाई आधिकारिक मान न, त्यही सदनमा रविजीले के भन्नु भने कङ्ग्रेस र एमाले मिलिसकेपछि यो सरकार पनि असफल भयो भने के हुन्छ मुलुकमा भनेर रविजी पनि बोल्नुभएको, यो कुरा हामीले लिनुपर्छ क्या। त्यस कारण हाम्रो लिडरहरू जिम्मे आपसमा लाएर आफ्नो स्वार्थ होला मुलुकको पट्टि जिम्मेवार भएर बोल्छन् है नेताहरू।
1: पछिल्लो पटक रवि लामिछानेको कस्तो राम्रो स्टेटमेन्ट छ, तथापि त्यसलाई पनि मान्छेहरू आलोचना गर्छन् होइन, आफ्नो घरबाट निस्केर अर्काको घरमा आगो लगाउनु
0: नजाऊ, राम्रो गर्नु, त्यस अब हामीले जे छ नि नराम्रा कुरा सुधार्दै लैजाने हो नि, मेरो जिम्मेवारी त नराम्रो मात्रै ओकल्ने होइन,
1: हामी सुधारको दिशामा गइरहेछौँ कि थप बिग्रिने दिशामा गइरहेछौँ,
0: सुधारको दिशामा गर्छौँ, बिग्रिने दिशामा गर्छौँ,
1: या पोजिटिभ
0: पोजिटिभ गर्छ, हुन त म मूर्ख हुँ, मेरो पढाइ नै मैले भन्छु है त, मैले मेरो के भयो भने राजनजी मैले के कस्तो गलत पढाइ भयो कि मेरो, मैले नेन्सन मण्डेलाको पढेँ, नेन्सन मण्डेला 27 वर्ष
1: नेपालमा बसेर
0: 27 जेल बस्नुभयो, बिनी मण्डेलाले उहाँको श्रीमतीले खाना पुर्याउनु भयो, जेलबाट निस्क्यो 2 वर्षमा डिभोर्स गर्नुभयो, किन गर्नुभयो भने त मेरो श्रीमतीको कारणले हिंसा भड्केछ र जनतालाई असर गरेछ भनेर डिभोर्स गर्नुभयो,
1: उहाँलाई त रियलाइज भयो,
0: किनभने उहाँ त परिवारभन्दा ठुलो मुलुकको भन्ने भयो नि, त्यो पढेँ मैले, मैले अर्को के पढेँ भन्नुहुन्छ भने फिलिपिन्समा मार्कोस र उथे विनिमन मार्कोस र इमिल जाथे, मार्कोस चाहिँ नि विद्यार्थी नेता, इमिललाई चाहिँ नि कलेजमा पढ्ने, उसले एउटा सोचेँ कि यो मार्कोससित मैले लभ गरेर बिहा गर्छु भने बिहा पनि भयो, त्यहाँको प्रजातन्त्र पनि आयो, दुईचोटि अत्याधिक बङ्कले
1: मार्कोस
0: बन्नुभयो, उहाँले पढ उहाँले चाहिँ नि तपाईँले श्रीमतीले इन्टरफेयर गर्दै जाँदाखेरि जनताले हाम्रो लखाइदिएन, अमेरिकन सेनाले सुरक्षा गरे, तर अहिले के भयो त भन्दाखेरि जनताले लखेटे, अहिले उनीहरूको छोरो राष्ट्रपति भएर मेरो बाबाको पिरियड गोल्डेन एज हो भनेर जनतालाई सन्तुष्ट बनाएको छ। हामी के छौँ त भन्दाखेरि अहिलेका नेता यिनका बाबुहरूले कति दुःख गरे, यिनका कार यिनका यिनका छोराले बाउलाई चिनाएका हुन् बाउले छोरालाई चिनाएका हुन् नि बिचमा आएर के भन्छ बाउहरू नै सात पुस्ता र छोरछोरीलाई सम्पत्ति कमाउनु लाए त्यसले गर्दा हाम्रो यो स्थिति भयो यो हाम्रो डिफेक्ट देखियो लिडरसिपमा भनेपछि यसलाई अब करेक्सन गर्नु पऱ्यो भन्नेतिर हामी गयौँ भने जानुपर्छ त्यो यो नयाँ पुस्ताले यो अहिले छन् नि सरकारमा यिनले गर्नु पऱ्यो हिजोको गल्ती हिजोको कमी कमजोरी नगर्ने अर्कालाई मात्रै गाली गरेर हुन्छ त बट तिमी के गर्दैछौ त म यो गर्दैछु भन्नु परेन
1: त्यही त हाम्रो चाहिँ
0: किन ढिलो गरेको
1: हाम्रो समस्या चाहिँ अर्कालाई दोष देखाउन हामी बढी समय
0: त्यो आवश्यकै छ
1: रचनात्मक र सृजनात्मक कुरामा चाहिँ हामी ध्यान दिँदैनौँ
0: चोरको पनि तिमी चोर नजाऊ त्यसको शैली त बुझ तपाईँ तिमी रोक्न सक्छौ डाकै नगर त्यसको स्टाइल त सिक त्यसलाई जब तब तिमी रोक्न सक्छौ त्यो बुझ्न पनि बुझ्नु नै चोर चोर हो डाका डाका भनेर तिमी कहाँबाट सिक्छौ
1: त्यो त मूर्ख कुरा
0: मूर्ख कुरा भयो नि त्यस कारण लर्न फ्रम द इभेन्ट घटनाबाट सिक लर्न फ्रम द पास्ट पास्टबाट सिक गल्तीबाट सिक तब तिमी पो अगाडि बढ्न सक्छौ र उमेरले केही होइन भन्छु नि मैले तपाईँलाई उमेर होइन पहिले पनि तपाईँलाई भने इफ यु हेभ एनी ड्रिम टु एचिभ युआर यङ इफ यु डोन्ट हेभ एनी ड्रिम टु एचिभ युआर नट यङ केही सपना त देखाऊ बिकज यु आर यङ
1: अहिले हाम्रो नेतृत्वले नेपालमा हामीलाई सपना देखाइरहेछ कि हामीलाई अत्यास देखाइरहेछ
0: त्यो त्यहाँनिर पुग्ने बेला भएको थियो म यहाँ हजुरसित बसेर त्यो त्यसको बारे त्यतातिर
1: तपाईँले यो सरकारको आलोचना गर्नुहोस् भनेको छैन तर तपाईँहरू जतिको अनुभवी मान्छेले चाहिँ यो सरकारलाई चाहिँ उसले औँला छोड्न लायो भने औँला समय दिनुपर्छ
0: अहिले यो सरकार असफल भयो भने अराजकतातिर जान्छ बुलु त्यस कारण अहिले पाँच वर्ष त यही सरकार हो नि पाँच वर्षमा त इन्फ्रास्ट्रक्चर त बनिसकेको छ नि पोलिसी लेभलबाट करेक्सन गर्ने नि हजुर मैले पाँच छवटा एजेन्डा भने नि त्यही बाटोमा लैदिउँ त नि यहाँ त दुःख हिजो पो विकास गर्न दुःख थियो
1: तपाईँले यस्तो पनि हुन्छ फेरि कहिलेकाहीँ यो उमेर हुनु कहिलेकाहीँ उत्साह हुनु कहिलेकाहीँ आफूसँग प्रचण्ड बहुमत हुनुले एउटा अहम सृजना गरिदिन्छ जसका कारण अरूले भनेका कुरा चाहिँ जति राम्रो भए पनि मलाई किन चाहियो को अहमताले पनि कहिलेकाहीँ
0: भनेपछि
1: तपाईँलाई चाहिँ देश बन्छ भन्ने विश्वास छ
0: बढाउनु पर्छ नभनेर के गर्ने अब बन्छ बन्छ बन्छ किनभने भोलि त जस्तै
1: तपाईँले बन्दैन भन्नुभयो भने फेरि उही नेगेटिभ तन्तु
0: किन भन्नुहोस् न
1: 35 वर्ष तिमीले के गरेको थियौ आइहाल्छ क्या
0: होइन
1: यो किन त्यस्तो कुरोको तर्क गरेर बसेको
0: होइन 35 वर्ष के गरेको छु भन्नुहुन्न 35 वर्षमा धेरै कुरा भएको छ होइन 35 वर्ष अगाडि मेरो जिल्लामा तपाईँ जानु नि जो बाटै थिएन खानेपानी थिएन बिजुली थिएन गाडी जान्न त मोटरसाइकल थिएन अहिले त चुनाव लड्ने त सबै गएछन् नि सबै फुल छन् सबै राम्रो छ सहर जस्तो भएका छन् के गरेका छौ भन्ने होइन त्यहाँदेखि त्यो मूर्ख क्वेसन हो
1: अनि त्योभन्दा नि आफूभन्दा अग्रजहरूलाई उनीहरूको गलत चिज छ भने त्यसलाई अनुसरण नगर्ने हो तर उनीहरूलाई सम्मान गर्न सिकिएन भने त्यो पनि त एक हिसाबले कमजोरी नै भयो
0: कमजोरी त्यो गलत हो गलत हो गलत हो त्यस्ता मूर्ख तरिकाले पनि मुलुक चल्दैन समाज पनि अगाडि बढ्दैन एकले अर्काको सम्मान नगरिकन अगाडि बढ्दैन
1: अन्तिममा छु तपाईँलाई नसोध्दै हुन्थ्यो जस्तो लाग्यो होला तर मलाई नसोधिनु हुनेछ यो काङ्ग्रेसभित्र अब अहिले त तपाईँलाई कसैले भेट्यो भने सोध्छ होइन तपाईँ दाई काङ्ग्रेस कि भाइ काङ्ग्रेस भनेर तथापि तपाईँ त अहिले भाइ काङ्ग्रेसै हो
0: म त्यो पनि तपाईँलाई मैले भन्छु मलाई सोध्नुभएको यही
1: हो
0: क्वेसन
1: हो
0: म नेपाली काङ्ग्रेस हो
1: भनेको भाइ काङ्ग्रेस हो
0: तपाईँ होइन
1: गगन भाइ हो नि त
0: तपाईँलाई मैले भन्न दिन्छु सानेपा मेरो अफिस चुनावको चिन्ह मेरो रुख चार ताले झन्डा हो नि यो त स्थापना हुनदेखि त्यहाँ दाई छन् कि भाइ छैनन् भन्ने होइन अहिले भाइ भयो होला हिजो दाई थिए त्यस कारण म त्यही काङ्ग्रेस हुँ
1: होइन मलाई एउटा अवस्था नदिनुहोस् भनेको एकादेशमा नेपाली काङ्ग्रेस भन्ने पार्टी थियो त्यो पार्टी राणा शासन हटाउनका लागि यसरी लडेको थियो होइन राष्ट्रिय काङ्ग्रेस र काङ्ग्रेसको एकीकरण भएर नेपाली काङ्ग्रेस बनेको थियो त्यस्तै त्यो पार्टीको 2083 सालको यति महिना यति गति आधिकारिक रूपमा विसर्जन भयो यस्तो दिन आउला जस्तो पो
0: मैले तपाईँलाई आज मिडिया मार्फत भने यो कुरा मैले के महसुस गरेँ भने तपाईँलाई एउटा कुरा भन्छु निश्चित लक्ष्य लिएर निश्चित साध्य बोकेका पार्टीहरू उसको साध्य सम्पन्न भइसकेपछि डिफङ्ग त्यसलाई त्यति बेलै डिजल्भ गर्न पर्दो रहेछ. नेपालमा नेपाली कङ्ग्रेस
1: हो,
0: भारतमा कङ्ग्रेस, भारतीय कङ्ग्रेस, दक्षिण अफ्रिकाको नेसनल कङ्ग्रेस, यिनी उत्तो रङ्गभेद विरुद्धका आन्दोलन मिसनमा लागेका पार्टीहरूलाई आफ्नो उत्तराधिकारीहरू खराब पऱ्यो भने उनीहरूले पनि आलोचना गर्नु पर्दो रहेछ. इतिहास पनि अप्ठ्यारोमा पर्दो रहेछ.
1: एउटा बिन्दुमा त्यो मैले आधिकारिक विसर्जन गर्दा ऐतिहासिक हुन्थ्यो,
0: त्यो मैले महसुस गरेको छु है. यति कुरा मैले आधामा यो कसैलाई भनेको थिइनँ, तर मैले छलफल गर्दा भनेको थिएँ, मैले आधिकारिक मिडियामा भनेको थिएन. नेपाली कङ्ग्रेस पनि उसको लक्ष्य पुरा भइसकेपछि डिफङ्ग गर्नु पर्दो.
1: कहिले गरे भयो भने 46
0: चालिस सालपछि यसको कङ्ग्रेसलाई डिजल गर्यो.
1: कङ्ग्रेसले आफ्नो चरित्र पनि घुमाउँदै गयो नि त त्यसपछि.
0: त्यस्तो देखियो.
1: हस्, आज तपाईँहरू मेरो एकदमै मुलुक, जनता,
0: समाज,
1: समाज,
0: संस्कृति, शिक्षा
1: होइन त्यसप्रति बढी केन्द्रित भयो. आज तपाईँको केही गुनासो छ?
0: मेरो राजनजी, धेरै दिनपछि हामी भेट भयौँ होइन, तर अब हामीले धेरै पोलिटिक्स त छँदैछ. आज जस्तै अरू समाजका अरू अवयवहरूलाई पनि हामी चलाउनु पर्ने रहेछ, त्यसले मात्रै सस्टेन गर्छ. कस्तो भन्नुहुन्छ भने, त्यो ओबामाको लेटेस्ट 2 वर्ष अगाडिको एउटा स्पिच छ, दुईवटा कुरा उहाँले भन्नु, तिम्रो समाज, तिम्रो संस्कृतिलाई नजोडी गरी गरिएका विकासहरू सस्टेनेबल हुँदैन,
1: अपुरो हुन्छ,
0: अपुरो हुन्छ. दोस्रो, तिम्रो यदि प्रजातन्त्र चाहन्छौ भने संसदीय व्यवस्थाबाट मात्रै जाऊ है भन्ने दुईवटा कुरा सुझाव दिएको छ उहाँको अनुभवको आधारमा. अब यहाँ त धेरै कुरा बुझ्नु नखोज, जुरुङ जुरुङ गर्ने मान्छे जस्तो के लाग्छ र, तर यस्तो गम्भीर विषय तपाईँले आज सुरुवात गर्नुहुन्छ नि, यो मुलुकको निम्ति फाइदा हुन्छ.
1: तपाईँलाई धेरै धन्यवाद. डाक्टर चन्द्र भण्डारी आज प्रश्न प्रश्नमा हामीसँग हुनुहुन्थ्यो. उहाँसँग एउटा कङ्ग्रेस नेताका रूपमा पनि काङ्ग्रेसका बारेमा सोध्यौँ, तर आज सोध्न चाहेको चाहिँ यो तपाईँ हामीले चाहेको समाजको कुरा, तपाईँ हामीले चाहेको शान्तिको कुरा, तपाईँ हामीले चाहेको समृद्धिको कुरा. म तपाईँहरूलाई 10 औँला जोडेर भन्छु, हामी धर्मको नाममा नलडौँ. म तपाईँहरूलाई 10 औँला जोडेर भन्छु, हामी वर्गको नाममा नलडौँ. हामी कम्तीमा पनि 10 औँला जोडेर भन्छु, भूगोलका नाममा, छालाको रङको आधारमा, धर्मको आधारमा हामी नलडौँ. हामी एउटा मान्छे बनौँ, तू नेपाली. आज हामीले डाक्टर चन्द्र भण्डारीलाई यहाँ उभ्याएर तपाईँलाई दिन खोजेको सन्देश, नेपाल रह्यो भने नेपाली रहन्छ.
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि. सम्पर्क 0556-5563-98550-77061 र 98550-77053.
3: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन. फोन 0556-493-440, 493-580 र 98550-26-440.
4: It's 9 o'clock. अहिले 9 बजेको छ.
5: 93.2 स्वदेश FM.
6: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो.
7: राष्ट्रको शान किसान.
8: सुन गाउँ घर तराई शहर, सुन हरियाली पाख पखेर, सुन
9: नेपालीपनको आभास, नेपाली मनको आवाज.
10: सुन हिउ चुली पहाड पहरा, सुन भीर पागल एक बेसी सारा. सुन
9: स्वदेश FM 93.2 MHz.
11: नमस्कार, म सम्झना महर्जन. उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ. सबैभन्दा पहिले मुख्य खबर. करदाता प्रोत्साहन उपहार कार्यक्रममा 15 दिनमा झण्डै 11 लाख कारोबार योग्य, केही दिनमै उपहार घोषणाको तयारी. कोसी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह. 10% निशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनमा स्वास्थ्य मन्त्रालय सक्रिय, अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरण समेत सार्वजनिक. बङ्गलादेशमा दादुरा प्रकोपका कारण विपन्नलाई थप ऋणको भार, 5 महिनामा 800 भन्दा धेरै बालबालिकाको ज्यान गएको तथ्याङ्क, र अमेरिकामा भएको टेनिस प्रतियोगिताको उपाधि फिलिपिन्सकी अलेक्जान्ड्रालाई। नेपाल खबरमा अब पूरा खबर। करदाता उपहार प्रोत्साहन कार्यक्रमका लागि योग्य कारोबार संख्या 11 लाख नजिक पुगेको छ। आन्तरिक राजस्व विभागका अनुसार हिजोसम्ममा यस्तो उपभोक्ता कारोबार संख्या 10,82,622 पुगेको छ। यसमा QR गरिएको कारोबार र नगद कारोबार गरी प्रविष्ट अपलोड गरिएको बिल संख्या समेत समावेश छन्। उपहार घोषणा हुनु अघिसम्म नगद कारोबारमा उपभोक्ताले प्राप्त गरेको भौतिक बीजक अझै पनि पठाउन सकिने भएकाले यो संख्या बढ्ने अनुमान विभागले गरेको छ। विभागका सूचना अधिकारी केशव रघुवंशीका अनुसार साउन 1 गतेदेखि साउन 15 गतेसम्म QR कारोबार गरेका 10,74,796 कारोबार उपहार कार्यक्रमका लागि योग्य छन्। यसै गरी शनिबारदेखि खुल्ला गरिएको भौतिक बिल अपलोड गर्ने सुविधामा पनि उल्लेख्य मात्रामा उपभोक्ताहरू सहभागी छन्। कुल 10,82,622 कारोबार र बिल मध्ये QR कारोबार गरेका 10,74,796 जन छन् भने नगद कारोबार गरेर प्राप्त बिल पेश गरिएको संख्या 3,427 रहेको आन्तरिक राजस्व विभागले जनाएको छ। विभागले पहिलो 15 दिन साउन 1 देखि 15 गतेसम्म 15 जनालाई दैनिक 1-1 लाख र 1 जनालाई बम्परमा 10 लाख पुरस्कार दिने गरी छिट्टै उपहार घोषणा गर्दैछ। पहिलो प्रोत्साहन कार्यक्रम साउन 16 गते सार्वजनिक गर्ने घोषणा गरिए पनि प्राविधिक तयारी नपुगेकाले केही ढिलाइ भएको विभागले जनाएको छ। यस कार्यक्रम अन्तर्गत 100 रुपियाँ भन्दा बढीको वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता प्रोत्साहन कार्यक्रममा सहभागी हुन सक्नेछन्। देशका धेरै ठाउँमा आज पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भेगका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भेग तथा मधेस प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मुसलधारे वर्षाको सम्भावना रहेका क्षेत्रमा गिग्रान, बहाव, बाढी, पहिरो र भूक्षयबाट हुने जोखिमलाई ध्यानमा राखी सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले मौसम सम्बन्धी सूचनाबारे नियमित अध्यावधिक रहन पनि महाशाखाले अनुरोध गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 10% निशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनमा जोड़ दिएको छ। मन्त्रालयले यस सन्दर्भमा देशभरका सेवा प्रदायक, अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरण समेत सार्वजनिक गरेको छ। मन्त्रालयले यस सम्बन्धी सूची सार्वजनिक गर्दै निशुल्क सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न तथा गुनासो आए तत्काल समन्वय गर्न हरेक अस्पतालका सम्पर्क अधिकारी तोकेको जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको विवरणमा संघीय, प्रादेशिक, सामुदायिक, शिक्षण तथा निजी अस्पताल समेटिएका छन्। मन्त्री निशा मेहताको सचिवालयका अनुसार हरेक अस्पतालका फोकल पर्सनको नाम र फोन नम्बर राखिएको छ, जसबाट निशुल्क उपचार सम्बन्धी समस्या आएमा बिरामी वा सेवाग्राहीले सिधै सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ। सचिवालयका अनुसार कार्यविधिले सुनिश्चित गरेको 10% निशुल्क स्वास्थ्य सेवालाई व्यवहारमै कार्यान्वयन गराउन मन्त्रालयले निगरानी र समन्वयलाई थप कडाई गरेको छ। मन्त्रालयले यसअघि नै निशुल्क शैय्या व्यवस्थापनका लागि अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ भने अस्पतालले आरक्षित शैय्याको विवरण नियमित अध्यावधि गर्नुपर्ने व्यवस्था समेत लागू गरिसकेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। उज्यालो सुन्दै गर्नुहोला।
12: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
13: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
12: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
13: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। विराटनगरको प्रतिष्ठित व्यावसायिक घराना देवेनरा ग्रुपको घर तथा व्यावसायिक प्रतिष्ठानमा हिजो बिहान प्रहरीले सड़क घेराबन्दी गरेर करिब 5 घण्टा छापा मारेको भन्दै यसको विरोध भएको छ। उद्योगी व्यवसायीहरूको साझा प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी, मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त विज्ञप्ति निकालेर घटनाको निन्दा र भत्सना गरेका छन्। प्रहरीलाई प्राप्त सूचनाका आधारमा गरिएको छापामा प्रहरीकै विज्ञप्ति अनुसार कुनै किसिमको गैर कानूनी वस्तु वा प्रमाण फेला नपर्नुले प्रहरीको सूचना संयन्त्रको विश्वसनीयतामाथि नै गम्भीर प्रश्न उठाएको संयुक्त विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा अपुष्ट सूचनाको भरमा उद्योगी व्यवसायलाई आतंकित पार्ने शैलीमा लामो समयसम्म छापा मारिएको घटनाले सबैलाई चिन्तित र त्रसित बनाएको उल्लेख छ। निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तनको अपेक्षा गरिरहेको अवस्थामा हतोत्साही हुने गरी छापा मार्ने कार्यले सरकारको नीति र व्यवहार बीच तादम्य नभएको उल्लेख गरिएको विज्ञप्तिमा भनिएको छ। उद्योग वाणिज्य क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड भएकाले यस क्षेत्रलाई शंकाको दृष्टिले नभई सहकार्य, पारदर्शिता, कानूनी सुनिश्चितता र आपसी विश्वासको वातावरणमा अघि बढाउने नीति अवलम्बन गर्न व्यवसायीले सरकारसँग अनुरोध पनि गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आवश्यक कानूनी तथा नियामकीय व्यवस्था तत्काल लागू गर्न माग गरेको छ। विद्युत नियमन आयोगका नवनियुक्त अध्यक्ष डाक्टर राम प्रसाद धिताल तथा सदस्यहरू जयराज भण्डारी, लोकराज पाठक र बलराम सिलवाललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै इपानको प्रतिनिधि मण्डलले विद्युत क्षेत्रको विकास, विस्तार तथा निजी क्षेत्रका लागि लगानी मैत्री वातावरण निर्माण गर्न नीतिगत तथा नियामकीय सुधारका बारेमा आयोगको ध्यान आकर्षण गराएको हो। भेटमा इपानका अध्यक्ष मोहन कुमार डाङ्गीको नेतृत्वले विद्युत क्षेत्रको विकास र विस्तारका लागि आयोगले सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। इपानले प्रस्तुत गरेको ध्यानाकर्षण पत्रमा विद्युत प्रसारण तथा वितरण प्रणालीमा खुल्ला पहुँच, ओपन स्पेस कार्यान्वयन, निजी क्षेत्रलाई द्विपक्षीय विद्युत व्यापारको अनुमति लगायत विशेष समावेश छ। इपानले अन्तर्राष्ट्रिय अभ्यास अनुसार बैंक योग्य विद्युत खरिद बिक्री सम्झौता पीपीएको नमूना तयार गर्नुपर्ने, विवाद समाधान संयन्त्र स्थापना गर्ने तथा आयोगबाट हुने स्वीकृति र अनुमोदन प्रक्रियालाई सरल, पारदर्शी बनाउने विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्न आग्रह गरेको छ। आयोगका अध्यक्ष डाक्टर धितालले निजी क्षेत्र विद्युत क्षेत्रको विकासको मुख्य साझेदार रहेको उल्लेख गर्दै आयोगले निजी क्षेत्रसँग सहकार्य, संवाद र समन्वयलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्ने व्यक्तिमाथि कानून बमोजिम कारवाही गरिने जनाएको छ। समितिका अनुसार देशभरबाट संकलन भएका निवेदनका आधारमा उपलब्ध जग्गाको विवरण सूचना प्रणालीमा प्रविष्ट गरी सम्बन्धित स्थानीय तहबाट निशुल्क रूपमा निस्सा वितरण भइरहेको छ। निस्सा प्राप्त गरेका निवेदकको पहिचान, प्रमाणीकरण तथा उपलब्ध गराइने जग्गाको पहिचान गर्ने जिम्मेवारी स्थानीय तहकै रहेको समितिले जनाएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको यो समितिका अनुसार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला भूमि समस्या समाधान समिति मार्फत आवश्यक कर्मचारीलाई प्रशिक्षण दिएको छ। स्थानीय तहका जनप्रतिनिधि तथा जिल्ला समितिका पदाधिकारीसँग छलफल र विभिन्न जिल्लामा स्थलगत अनुगमन समेत गरिएको जनाएको छ। समितिले पछिल्लो समय निवेदन दर्ता गरिदिने वा निस्सा दिलाइदिने भन्दै केही व्यक्तिले सेवाग्राहीबाट रकम असुलेको गुनासो प्राप्त भएको जनाएको छ। यस्तो कार्य गैर रहेकाले कसैलाई पनि रकम नदिन समितिले आग्रह गरेको छ। अब विदेशको खबर। बंगलादेशमा दशकौंमा सबैभन्दा घातक दादुरा प्रकोपले सयौं बालबालिकाको ज्यान दिएको छ। यसले विपन्न परिवारमा गम्भीर आर्थिक असर पारेको सहायता समूहहरूले चेतावनी दिएका छन्। स्वास्थ्य विभागको तथ्याङ्क अनुसार मार्च 15 अगस्तको सुरुसम्मको झण्डै 5 महिनामा दादुरा प्रभावित 844 बालबालिकाको ज्यान गएको छ। अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट समाजको महासंघ IFRC र बंगलादेश रिड क्रिसेन्ट सोसाइटीका अनुसार दादुराबाट प्रभावित 10 मध्ये 9 परिवारले उपचार खर्च धान्न ऋण लिन बाध्य भएका थिए। सर्वेक्षण गरिएका परिवार मध्ये 35% औषधिको खर्चका लागि आर्थिक सहयोग उपलब्ध गराइएको थियो भने 22% खाना उपलब्ध गराइएको थियो। धेरै प्रभावित परिवार गरिब समुदायका रहेको र उनीहरू औपचारिक काममा निर्भर रहेको पाइएको छ। धेरै हेरचाहकर्ताहरूले बिरामी बच्चाको हेरचाह गर्न लामो समय अस्पतालमै बस्नु परेको कारण जागिर गुमाएको समेत बताएका छन्। दादुरा अत्यन्त संक्रामक रोग हो जुन खोकी र हाच्छिउ मार्फत फैलन्छ। यो रोग जोसुकैलाई लाग्न सक्छ तर बाल बालिकामा सबैभन्दा बढी देखिने गरेको छ। अब खेल खबर। फिलिपिन्सकी अलेक्जान्ड्रा एलाले मुबडाला डीसी ओपन टेनिस प्रतियोगिताको महिला एकल उपाधि जित्दै इतिहास रचेकी छन्। उनले अमेरिकाको वाशिङटन डीसीमा सम्पन्न प्रतियोगिताको फाइनलमा शीर्ष वरियताकी जेसिका पेगुलालाई 4-6, 6-4, 6-0 पराजित गर्दै डब्ल्युटीए टुर स्तरको एकल उपाधि जित्ने पहिलो फिलिपिनो खेलाडी बनेकी हुन्। वर्षाका कारण 2 दिनसम्म लम्बिएको फाइनल आइतबार रोकिएपछि हिजो पुनः सुरु गरिएको थियो। पहिलो सेट गुमाएकी 21 वर्षीय एलाले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै उपाधि जितिन्। आक्रामक वेस्ट लाइन र प्रभावकारी सर्भको मद्दतमा उनले जीवनको पहिलो डब्ल्युटीए उपाधि जितिन्। सन् 2019 डीसी ओपन विजेता पेगुलाले एलाको प्रदर्शनको खुलेर प्रशंसा गरिन्। उनले ट्रफी वितरण समारोहमा एलालाई बधाई दिँदै उनको उल्लेखनीय प्रगतिको प्रशंसा गरिन्। यसैबीच पुरुषतर्फको फाइनलमा अमेरिकी टेलर फ्रिटर्सले स्पेनका 19 वर्षीय राफायल जोदारलाई हराउँदै करियरको 11 एटीपी उपाधि जितेका छन्। चार भन्जाङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। करदाता प्रोत्साहन उपहार कार्यक्रममा 15 दिनमा झण्डै 11 लाख कारोबार योग्य, केही दिनमै उपहार घोषणाको तयारी। कोशी बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। 10% निशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यान्वयनमा स्वास्थ्य मन्त्रालय सक्रिय, अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिको विवरण समेत सार्वजनिक। बङ्गलादेशमा दादुरा प्रकोपका कारण विपन्नलाई थप ऋणको भार, 5 महिनामा 800 भन्दा धेरै बालबालिकाको ज्यान गएको तथ्याङ्क। र अमेरिकामा भएको टेनिस उपाधिको उपाधि फिलिपिन्सको अलेक्जान्ड्रालाई।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू रु 2 करोडसम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
4: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्त व्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
5: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरशिप पनि 100%को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
4: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
5: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
6: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656-5969-53, 98550-77061 र 98550-77053।
7: माडीवासीहरूका लागि खुसीको खबर। पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
2: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
8: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020352012।
1: कालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईलाई स्वागत छ। काठमाडौँको टेकुमा रहेको बायोग्यास प्लान्ट सञ्चालनमा ल्याउन महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र बीच सम्झौता भएको छ। काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो। शहरमा उत्पादन भएको जैविक फोहोर व्यवस्थापनलाई आधुनिक र प्रविधि मैत्री बनाउने उद्देश्य सम्झौता गरिएको हो। प्राविधिक कारणले बीचमा सञ्चालन हुन नसकेको परियोजनालाई फेरि दिगो सञ्चालनमा ल्याउन गरिएको सम्झौता अनुसार महानगरपालिकाले प्लान्टको दीर्घकालीन सञ्चालन तथा मर्मत सम्हारका लागि आवश्यक बजेट व्यवस्थापन गर्नेछ। यो प्लान्ट महानगरपालिकाको एकीकृत दिगो फोहोर व्यवस्थापन परियोजना अन्तर्गत 2072 निर्माण सुरु गरेर 2075 सालबाट सञ्चालन थालिएको थियो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका विभिन्न 11 फर्ममा स्थलगत अनुगमन गरी कारवाही गरिएको छ। हिजो स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि मध्यपुर ठिमी नगरपालिका राधे राधेमा रहेको द बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकनलाई 5,000 रुपियाँ जरिवाना गरेको छ। खरिद बिल बीजक नराखेको पाइएकाले यो फर्मलाई जरिवाना गरिएको विभागले जनाएको छ। यसै गरी हेल्दी बाइट्स सर्भिसेस भैँसी पार्टीलाई कर चुक्ता खानाको मेन्यू लिस्ट खरिद बिक्री बिल लगायत कागजात लिई 3 दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ। साथै उमङ्ग इन्टरप्राइजेस र सगरमाथा ग्यास उद्योगलाई सरकारको मापदण्ड बमोजिम समानुपातिक रूपमा खाना पकाउने ग्यासको बिक्री वितरण गर्न तथा व्यावसायिक मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिएको विभागले जनाएको छ। सशस्त्र प्रहरी बलले काठमाडौँ महानगरपालिका नागपोखरीबाट लागू औषध सहित 4 पक्राउ गरेको छ। एपीएफ इन्टेलिजेन्स ब्युरोबाट खटिएको टोलीले हिजो 296.75 ग्राम खैरो हेरोइन, 220 चक्की ट्रामाडोल र 130 नाइट्रोभेट क्याप्सुल सहित उनीहरूलाई पक्राउ गरेको हो। नागपोखरीका प्रभात तिवारी, बल्खुका भूपेन्द्र श्रेष्ठ, सर्लाही मलङ्गवाका सुजन रायमाझी र ललितपुर बागडोलका सबिन श्रेष्ठलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। यसै बीच भक्तपुर अस्पतालको आइसियूमा तोडफोडमा संलग्न 1 प्रहरीले पक्राउ गरेको छ। साउन 13 अस्पतालको इमर्जेन्सी र आइसियू कक्षमा तोडफोडमा संलग्न 34 जानकी तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। तामाङ विरुद्ध प्रहरीले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। र नेपाल भाषाका वरिष्ठ साहित्यकार तथा कवयित्री नारायण देवी श्रेष्ठको निधन भएको छ। नेपाल महिला संघका संस्थापक सदस्य तथा नेपाल भाषाको गीत रचनाकार समेत रहेका उहाँको हिजो काठमाडौँको वसुन्धारामा रहेको चिरायु अस्पतालमा उपचारका क्रममा निधन भएको हो। जन्डिसका बिरामी उहाँको बिहिबारदेखि आइसियू सघन उपचार कक्षमा उपचार भइरहेको उहाँका छोरा दिनेश राम श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभएको हो। उहाँको पार्थिव शरीरलाई आज बिहान 8 पशुपति मा श्रद्धाञ्जलीका लागि राखिएको छ। त्यसपछि उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ। बिहान 9 राष्ट्रिय र 4 भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। करदाता प्रोत्साहन उपहार कार्यक्रममा 15 झण्डै 11 कारोबार योग्य, केही दिनमै उपहार घोषणाको तयारी। कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अप्नाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह। र बायो ग्यास प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौँ महानगर र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र बीच सम्झौता। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: सामूहिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
2: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
3: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
4: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
3: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
4: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
3: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
4: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
5: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937738, मोबाइल 9855088002।
2: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
6: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
2: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
6: 24 घण्टा इमर्जेन्सी सेवा,
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
6: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
2: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
6: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
6: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
6: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
2: भेन्टिलेटर सेवा,
6: होल बडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
6: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि भरतपुर 10 चितवन, फोन 0656 18853, 518953।
7: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर,
7: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर,
7: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
8: माडी फ्लेक्स एन्ड कम्प्युटर,
7: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर्स, बसन्तपुर बजार माडी, फोन 0556 50 10 60।
9: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
10: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
11: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाउ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।
12: स्वदेश FM 93.2 मेगाहर्ट्ज।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। भारत र चीनले नेपाली भूमि लिप्लिएको हुँदै परम्परागत सीमा व्यापार औपचारिक रूपमा पुनः शुरू गरेका छन्। कोविड-19 महामारीका कारण 2020 बन्द रहेको व्यापार उत्तराखण्डको लिपुलेख र हिमाचल प्रदेशको सिप्किला नाकाबाट फेरि शुरू भएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। लिपुलेख नाकाबाट पहिलो चरणमा 16 भारतीय व्यापारी र 4 सहयोगी तिब्बत प्रवेश गरेका छन्। त्यसै गरी सिप्किला नाकाबाट पनि पहिलो समूहका व्यापारी तिब्बततर्फ प्रस्थान गरेको जनाइएको छ। भारत र चीनले यसअघि जुन 1 व्यापार पुनः सञ्चालन गर्ने सहमति गरेको भए पनि आवश्यक पूर्वाधार र प्रशासनिक तयारी नपुगेको भन्दै कार्यान्वयन भएको थिएन। नेपालले लिपुलेख, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न भूभाग भएको दोहोर्याउँदै आएको छ। भारतले भने लिपुलेख उत्तराखण्डको पिठौरागढ़ जिल्ला अन्तर्गत पर्ने आफ्नो भूभाग भएको अडान राख्दै आएको छ भने चीनले पनि भारतसँगै मार्ग हुँदै व्यापार पुनः सञ्चालन गरेको हो। पुनः व्यापार सञ्चालन हुँदा पनि नेपाल सरकारको तर्फबाट औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। तर परराष्ट्र मन्त्रालयका एक अधिकारीले अनौपचारिक कुरा गर्दै यस विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन्। लिपुलिएको हुँदै भारत चीन बीचको सीमा व्यापार सन् 1992 सञ्चालन हुँदै आएको बताइन्छ। कोशी प्रदेशको प्रमुख तथा चर्चित पर्यटकीय गन्तव्य मध्ये एक धनकुटाको भेडेटारमा सञ्चालित स्काई वाक पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। धनकुटाको सागुरीगढ़ी गाउँपालिका छ भेडेटारमा निर्माण गरिएको स्काई वाकबाट पूर्वी नेपालको प्राकृतिक सौन्दर्य अवलोकन गर्न सकिने भएकाले त्यहाँ दैनिक रूपमा 100 पर्यटक पुग्ने गरेका छन्। स्काई वाकको भूई पारदर्शी काँचले बनेको छ भने त्यसले यसको चुच्चो भागतिर पुग्दा तलको गहिरो भीर स्पष्ट देखिन्छ। त्यहाँ हिँड्ने आगन्तुकले डर र प्राकृतिक सौन्दर्यको अनुभूति एकैपटक गर्न सक्छन्। भेडेटारमा गर्मीयाममा उसो लाग्ने र मौसम चिसो रहने भएकाले विशेष गरी तराईका जिल्लाबाट तथा छिमेकी मुलुक भारतबाट गर्मी छल्न पर्यटक आउने गरेका छन्। गुल्मीको तमघासमा पछिल्लो समय खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि बजार अनुगमनलाई तीव्र बनाइएको छ। उपभोक्ताले ग्यास सहज रूपमा नपाएको गुनासो बढ्न थालेपछि घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको नेतृत्वमा संयुक्त बजार अनुगमन गरिएको हो। घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालय, नेपाल पत्रकार महासंघ, उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स तथा ग्यास विक्रेता संघ लगायतका सरकारवाला निकायको सहभागितामा तमघास बजारका विभिन्न ग्यास डिलर तथा थोक खुद्रा विक्रेता कहाँ अनुगमन गरिएको हो। खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थापनको अवस्था बुझ्ने, मौजदातको विवरण संकलन गर्ने तथा अभाव सृजना भएको वा नभएको विषयमा जानकारी लिन अनुगमन गरिएको जनाइएको छ। संयुक्त अनुगमनका क्रममा तमघास बजारका 39 थोक तथा खुद्रा ग्यास विक्रेताको निरीक्षण गरिएको थियो। अनुगमनबाट बजारमा एलपी ग्यासको माग अत्याधिक रहे पनि आपूर्ति सहज हुन नसकेको पाइएको छ, जसका कारण बजारमा ग्यासको अभाव देखिएको अनुगमन टोलीले जनाएको छ। अनुगमनका क्रममा संकलन गरिएको विवरण अनुसार तमघास बजारमा कुल 2846 एलपी ग्यास सिलिण्डर राख्ने क्षमता रहेको छ, तर हाल विक्रेतासँग जम्मा 258 मात्रै भरिएका ग्यास सिलिण्डर मौजदात रहेको पाइएको छ। त्यसै गरी 2588 सिलिण्डर खाली अवस्थामा रहेको तथ्याङ्कले देखाए यो अवस्थाले बजारमा ग्यासको आपूर्ति मागको तुलनामा निकै न्यून रहेको स्पष्ट भएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कति वालेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ IME गरौ IME गरौ
2: यो हो नेपाली रेडियो
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
4: अब बाकी खबर पूर्वी रोमानियाको बाकाउ शहरमा भएको रेल दुर्घटनामा दुई नेपाली नागरिकको ज्यान गएको छ स्थानीय समय अनुसार आइतबार बिहान करिब 3:21 बजे चिमी सड़क खण्डमा गुडिरहेको रेलले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो बाकाउ आपतकालीन सेवा निर्देशनालयका अनुसार दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्धारका लागि दमकल एम्बुलेन्स र सघन उपचार मोबाइल युनिट सहितको टोली घटनास्थलमा पुगेको थियो तर उद्धार टोली पुग्दा दुवैजनाको घटनास्थलमै मृत्यु भइसकेको थियो प्रारम्भिक अनुसन्धान अनुसार मृतकहरू नेपाली नागरिक भएको खुलेको छ यद्यपि उनीहरूको विस्तृत पहिचान र नेपालमा ठेगाना भने अहिलेसम्म सार्वजनिक गरिएको छैन नेपालीहरू रेलको लिकमा कसरी पुगेर दुर्घटना कसरी भयो भन्नेबारे स्थानीय प्रहरी र रेलवे अधिकारीहरूले अनुसन्धान शुरू गरेका छन् करदाता उपहार प्रोत्साहन कार्यक्रमका लागि योग्य कारोबार संख्या 11,00,000 नजिक पुगेको छ आन्तरिक राजस्व विभागका अनुसार हिजोसम्ममा यस्तो उपभोक्ता कारोबार संख्या 10,82,622 पुगेको हो यसमा क्यूआरबाट गरिएको कारोबार र नगद कारोबार गरी प्रविष्ट गरिएको बिल संख्या समेत समावेश गरिएको छ उपहार घोषणा हुनु अघिसम्म नगद कारोबारमा उपभोक्ताले प्राप्त गरेको भौतिक बिजक अझै पनि पठाउन सकिने भएकाले यो संख्या बढ़ने अनुमान विभागले गरेको छ विभागका सूचना अधिकारी केशव रघुवंशीका अनुसार साउन 1 गतेदेखि साउन 15 गतेसम्म क्यूआरबाट कारोबार गरेका 10,74,796 कारोबार उपहार कार्यक्रमका लागि योग्य रहेका छन् त्यस्तै शनिबारदेखि खुल्ला गरिएको भौतिक बिल अपलोड गर्ने सुविधामा पनि उल्लेख्य मात्रामा उपभोक्ताहरू सहभागी छन् कुल 10,82,622 कारोबार र बिलमध्ये क्यूआरबाट कारोबार गरेका 10,74,796 छन् भने नगद कारोबार गरेर प्राप्त बिल पेश गरिएको संख्या 3,427 रहेको आन्तरिक राजस्व विभागले जनाएको छ यस कार्यक्रम अन्तर्गत 100 रुपियाँ भन्दा बढ़ीको वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ता प्रोत्साहन कार्यक्रममा सहभागी हुन सक्नेछन् हवस् त नेपाली खबर अहिलेलाई यति नै बिहान 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला नमस्कार

0: तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाई हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 9802421343 र 9814829230
2: क्यामराम्यान खसेछ हेत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ ल होस् पनि छैन ल ल ल तुरुन्तै काठमाडौँ

0: अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको
1: बनाउने त भनेको हो नि तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त
0: ल तपाईँलाई त्यति पनि थाहा छैन हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र
2: पदम हार्डवेयर बसन्तपुर बजार माडी
3: हामी कहाँ निर्माणजन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ
4: प्रोप्राइटर माधव विलास पन्त सम्पर्क

अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्रो अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यसले

0: ओखती फेसु जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौँ, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर।
2: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना, स्यालेरी 100, ORM प्लस खाना बस्न फ्री, हाउसकिपिङ क्लिनर 150 जना, स्यालेरी 90, ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। कम्पनीबाट उपलब्ध गरिने सेवाहरू: कर्मचारीको छोराको विवाहमा 100 ORM, कर्मचारीको छोरीको विवाहमा 150 ORM, बाल बच्चा छात्रवृत्ति, कर्मचारीको बच्चाले कक्षा 10-12 वा डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ORM, उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र, करियर वृद्धि र पदोन्नति गर्ने अवसर, प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता, दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा। फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
3: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर, नारायणगढ
4: 56-49-00-34,
3: माडी सम्पर्क 98-426-43-211, 98-142-76-04 र 98-550-58-369।
5: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार, हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
6: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार, हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
5: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
6: सम्पर्क 98-457-31-034 र 97-443-43-915।

0: का साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-5553-98550-77061 र 98550-77053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98550-26440
3: It's 11 o'clock. अहिले 11 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। अरनीको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोको भोटेको सिगाउपालिका 2 लिपिङमा पहिरो खस्ता सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीका अनुसार मंगलबार बिहान 9:30 बजे पहिरो खस्ता सड़क पूर्ण रूपमा अवरूद्ध भएको हो। पहिरोका कारण सड़क खण्डमा सवारी साधन नचलेपछि चीनसँगको प्रमुख व्यापारिक नाका समेत ठप्प भएको छ। महोत्तरीको गौशाला नगरपालिकामा मंगलबार बिहान विद्यालय बस दुर्घटना हुँदा 5 बालबालिका सहित 6 जना घाइते भएका छन्। आज बिहान 7:30 बजेतिर गौशाला नगरपालिका 9 डुम्रावाना स्थित भित्री सड़क खण्डमा मोडन शारदा शिक्षा मदन बोर्डिङ स्कूलको B1 6129 नम्बरको बस इमली बजारबाट गौशालातर्फ जाँदै गर्दा अनियन्त्रित भई उखुबारीमा खसेको हो। दुर्घटनामा बस चालक गौशाला नगरपालिका 5 निवासी करिब 40 वर्षीय विजय भुजेल, गौशाला 11 निवासी महेश्वर महत् का 10 वर्षीय छोरा प्रतीक कुशवाहा र 8 वर्षीय छोरा प्रज्वल कुशवाहा, 13 वर्षीय छोरी प्रीति कुशवाहा घाइते भएकी छन्। त्यस्तै गौशाला 9 निवासी शेख जावेदका 13 वर्षीय छोरा उमर शेख, गौशाला 11 निवासी रमेश कुमार महत्वका 6 वर्षीय छोरा आदर्श कुशवाहा घाइते भएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोलेले जानकारी दिएका छन्। प्रहरी चौकी कान्ति बजारबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि पीके अस्पताल गौशाला तथा स्थानीय मेडिकलमा पठाएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। सरकारले न्यायाधीश नै मेलमिलापकर्ता हुने व्यवस्था गर्न मेलमिलाप सम्बन्धी ऐन संशोधनको प्रक्रिया अघि बढ़ाएको छ। यसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले मेलमिलाप सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गराउनु भएको छ। विधेयकको उद्देश्य मेलमिलाप मार्फत छिटो छरितो र सरल प्रक्रियाबाट विवाद समाधान गरी सर्वसाधारणको न्यायमा पहुँच विस्तार गर्नु रहेको छ। साथै मेलमिलाप सम्बन्धी कार्यलाई प्रदेश तथा स्थानीय स्तरसम्म विस्तार गर्ने लक्ष्य पनि विधेयकले लिएको छ। विधेयकले विवाद समाधानका लागि नियुक्त मेलमिलापकर्ता सम्बन्धी व्यवस्था सरलीकरण गर्दै मेलमिलाप प्रक्रियालाई थप सहज बनाउने प्रस्ताव गरेको छ। मेलमिलापकर्ताका रूपमा काम गर्न तोकिने न्यायाधीशले मेलमिलाप सम्बन्धी आधारभूत तालिम लिएको हुनुपर्नेछ। साथै त्यस्ता न्यायाधीशले मेलमिलापकर्ताको भूमिकामा काम गर्दा कुनै पनि पक्षबाट पारिश्रमिक, सेवा सुविधा वा अन्य कुनै नगद वा चिज लिन पाउने छैनन्। विधेयकमा वाणिज्य क्षेत्रसँग सम्बन्धित विवाद मेलमिलाप मार्फत समाधान गर्न वाणिज्य क्षेत्र मेलमिलाप प्रवर्धन समिति गठन गर्ने प्रस्ताव पनि गरिएको छ। यस अन्तर्गत प्रदेश मेलमिलाप समन्वय समिति र जिल्ला मेलमिलाप समन्वय समिति गठन गरिनेछ। सामुदायिक मेलमिलापलाई व्यवस्थित र प्रभावकारी बनाउन सम्बन्धित स्थानीय तहको सहयोग र सहकार्यमा समुदायले स्थानीय तहमा सामुदायिक मेलमिलाप केन्द्र स्थापना गर्न सक्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कुनै वालेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नेपाली कांग्रेस संसदीय दलले आफ्ना संघीय सांसदहरू प्रतिनिधि सभा र राष्ट्रिय सभाका स्वकीय सचिवहरूको नियुक्तिलाई व्यवस्थित र पारदर्शी बनाउन नयाँ कार्यविधि जारी गरेको छ। सोमबार बसेको संसदीय दलको बैठकले पारित गरेको स्वकीय सचिव नियुक्ति सम्बन्धी कार्यविधि 2083 अनुसार अब सांसदका स्वकीय सचिव बन्न निश्चित शैक्षिक योग्यता सिप अनुभव अनिवार्य गरिएको छ। कांग्रेसले सांसदहरूको संसदीय भूमिका विधायकी उत्तरदायित्व र जनतासँगको समन्वयलाई थप प्रभावकारी बनाउन दक्ष जनशक्ति छनौट गर्ने उद्देश्यले यो मापदण्ड ल्याएको हो। कार्यविधि अनुसार स्वकीय सचिव बन्नका लागि कुनै पनि विषयमा न्यूनतम स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। स्नातकमा कानून, राजनीति शास्त्र, अर्थशास्त्र, सार्वजनिक प्रशासन, पत्रकारिता, सूचना प्रविधि, आम संचार, कृषि, इन्जिनियरिङ, स्वास्थ्य र व्यवस्थापन पढेकालाई कार्यता दिनुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ। रसुवागढ़ी नाका प्रयोग गरेर एक वर्षमा 13,500 धार्मिक पर्यटक चीनको स्वशासित क्षेत्र तिब्बत स्थित कैलाश मान सरोवर भ्रमणमा पुगेका छन्। अध्यागमन कार्यालय रसुवागढ़ीको आर्थिक वर्ष 2082-83 तथ्याङ्क अनुसार एक वर्षमा 13,523 पर्यटक कैलाश मान सरोवर गएका छन्। यो अघिल्लो आर्थिक वर्षको तुलनामा 18.75% बढ़ी हो। आर्थिक वर्ष 2081-82 11,387 पर्यटक कैलाश मान सरोवर गएका थिए। हिन्दू, बौद्ध, जैन, बौद्ध धर्म मान्ने लागि कैलाश मान सरोवर महत्वपूर्ण तीर्थस्थल हो। हुम्लाको हिल्सा नाका हुँदै जान खर्चिलो भएकाले रसुवागढ़ी नाकाको प्रयोग बढ़दो रहेको छ। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। मध्याह्न 12 बजे फेरि नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: चल्ला हौ गेबिट बाल्यो
1: मुङ्गुर पाल्ने घाटै लायो त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
0: ल हेर यिनका बुद्धि जान्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ ल यो विजय प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
2: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
3: भाँडीका लागि आधिकारिक विक्रेता न्यु मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855563172 र 9845512206
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
4: माडीवासीहरूका लागि खुसीको खबर
5: पानी पर्दा हावाहुरी चल्दा हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र
6: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी मोबाइल 9849664977 र 9820235212
7: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
8: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वाल पेपर
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
9: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
3: ग्रुप राइटर नरेश महतो गीता महतो
10: सम्पर्क 97625 73099 98074446

0: त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73089 98 0474 46 142।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता सयौं जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एकालुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग पुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ ब्लक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: पुनश्च आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 5584, 98651549998।
6: सो लवली, मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो, तर
7: तर के डियर,
6: आजै गएर कहाँ बस्ने हो र?
7: त्यसको लागि नो टेन्सन डियर, एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि।
8: चापागाई सप्लायर्स कृतनपुर बजार माडी,
9: हामी कहाँ एक दिनमै घर गोठ निर्माण गर्ने, कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
8: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई, 98451 75518 र 98027 75518।

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आयल निगमले पर्याप्त मात्रामा ग्यास आयात भइरहेको दावी गरे पनि बजारमा अभाव उस्तै, कृत्रिम अभाव गर्नेलाई कारवाही हुने। काठमाडौँ उपत्यका सहित 30 जिल्लामा बाढ़ीको जोखिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना। 25 वर्षपछि राष्ट्रिय यातायात नीति लागू, दिगो सर्वसुलभ पहुँच योग्य सुरक्षित हरित तथा प्रविधि मैत्री यातायात प्रणालीको लक्ष्य। युगाण्डामा नेतन्याहुका दाजुको स्मारक अनावरण, सैनिक साहस र कर्तव्य निष्ठाप्रति सम्मान व्यक्त गर्ने प्रयासका रूपमा प्रस्तुत। र अमेरिकाका रेड्डी 8 वर्षका लागि सबै प्रकारका क्रिकेट प्रतियोगिताबाट प्रतिबन्ध। नेपाल खबरमा अब पूरा खबर। नेपाल आयल निगमले पर्याप्त मात्रामा खाना पकाउने एलपी ग्यास आयात र मौजदात रहेको दावी गरे पनि बजारमा अभाव उस्तै छ। निगमले आपूर्तिमा समस्या नरहेको जनाएको भए पनि डिपो संचालकहरूले उद्योगबाट ग्यास नै नआएको बताएका छन्। सरकारले भरी सिलिण्डर बजार पठाउन थालेको दुई हप्ता नबित्दै काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ठाउँमा अभाव हुन थालेको हो। बजारमा ग्यास नपाएपछि धेरै उपभोक्ताले डिलर र सप्लायर कहाँ पुगेर खाली सिलिण्डर लाइनमा राख्न थालेका छन्। एउटा ग्यास साट्न मात्रै हप्तौंसम्म कुर्नु परेको उपभोक्ताको गुनासो छ। कतिपय उपभोक्ता भने ग्यास सिलिण्डर बोकेर दिनभर लाइनमा बस्ने गरेका छन्। दिनभर लाइनमा बस्दा पनि ग्यास नपाएको भन्दै उपभोक्ताले सरकारको आलोचना गरिरहेका छन्। आयल निगमको टेको कार्यालय तथा बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेपाल ग्यास डिपो, अरू डिलर र विक्रेताको पसलमा ग्यास लिन बसेका सेवाग्राहीको लामो लाइन यथावत छ। यसैबीच वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव गर्ने व्यवसायी फर्मलाई आवश्यक कार्यवाही गर्न निर्देशन दिएको छ। विभागले हिजो काठमाडौँ उपत्यका विभिन्न 11 उद्योग तथा व्यवसायी फर्ममा अनुगमन गरी कार्यवाही तथा आवश्यक निर्देशन दिएको हो। केही दिन यता बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको धेरै गुनासो आएकाले विभागले ग्यासमा केन्द्रित भएर बजार अनुगमन गरेको जनाएको छ। आज काठमाडौँ उपत्यका सहित 30 जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ, भक्तपुर, ललितपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रे पलाञ्चोक, नुवाकोट, लमजुङ, कास्की, म्याग्दी, बागलुङमा आकस्मिक बाढ़ीको मध्यम जोखिम छ। यसै गरी ताप्लेजुङ, इलाम, झापा, धनकुटा, भोजपुर, मोरङ, सुनसरी, बाँके, संखुवासभा, सोलुखुम्बु, उदयपुर, जाजरकोट, रूकुम पूर्व, रूकुम पश्चिम, सुर्खेत, दार्चुला, बैतडी, अछाम, डोटी र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ। विशेष गरी नदी तटीय क्षेत्र, पहिरोको जोखिम रहेका ठाउँ अनि यात्राका बेला चनाखो रहन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेग तथा लुम्बिनी प्रदेशको पहाड़ी भेगका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। राति पनि कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भेग तथा मधेस प्रदेशको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। सरकारले करिब 25 वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन गर्दै कार्यान्वयनमा ल्याएको छ। पूर्वाधार विकास मन्त्रालयले यो नीति संशोधन गर्दै राष्ट्रिय यातायात नीति 2083 जारी गरेको हो। यो नीतिले एकीकृत यातायात प्रणालीको विकास मार्फत दिगो सर्वसुलभ पहुँच योग्य सुरक्षित हरित तथा प्रविधि मैत्री यातायात प्रणाली निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ। मन्त्रालयका अनुसार नयाँ नीतिले सड़क, रेल, जलमार्ग र हवाई यातायात बीच समन्वय कायम गर्दै आधुनिक तथा प्रभावकारी यातायात प्रणालीको विकासलाई प्राथमिकता दिएको छ। सरकारले बदलिदो प्रविधि, बढ़दो शहरीकरण, जलवायु परिवर्तन र दिगो विकासका लक्ष्यलाई मध्यनजर गर्दै करिब 25 वर्षपछि यातायात नीतिलाई परिमार्जन गरी नयाँ कार्यान्वयनमा ल्याइएको जनाएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सार्वजनिक यातायातको गुणस्तर सुधार, सड़क सुरक्षामा अभिवृद्धि, वातावरण मैत्री प्रविधिको प्रयोग तथा डिजिटल प्रणालीको विस्तारलाई नीतिले जोड़ दिएको जानकारी दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइदिएको दिउँसो 12 बजेको नेपाल खबरमा सुन चाँदीको भाव घट्यो, कान्तिपुर सेभिङ र पशुपति सहकारीका 341 जना बचतकर्ताको रकम फिर्ता लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले आयल निगमले पर्याप्त मात्रामा ग्यास आयात भइरहेको दावी गरे पनि बजारमा अभाव उस्तै। काठमाडौँ उपत्यका सहित 30 जिल्लामा बाढ़ीको जोखिम, 25 वर्षपछि राष्ट्रिय यातायात नीति लागू लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबरहरू। हिजो घटबढ नभएको सुनको भाव आज तोलामा सामान्य घटेको छ। सुन तोलामा 200 रूपियाँले घटेर प्रति तोला 2,83,800 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो घटबढ नभएको सुनको भाव आज सामान्य मात्रै घटेको हो। अस्ति आइतबार सुनको भाव प्रति तोला 2,84,000 रूपियाँ थियो। यसै गरी चाँदीको भाव तोलामा 605 रूपियाँले घटेको छ। हिजो 40 रूपियाँले बढ़ेको चाँदीको भाव आज 605 रूपियाँले घटेर तोलाको 3,755 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी प्रति तोला 4,350 रूपियाँमा कारोबार भएको थियो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो पटक कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ। समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका 334 जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने पशुपति सहकारीका 7 जनाले बचत फिर्ता पाएका हुन्। सरकारले संकट समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम पीड़ित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ। यसै गरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले साउन 1 देखि 15 गतेसम्म विभिन्न सहकारीबाट 65 जना ऋणीहरूबाट रकम असुल गरेको जानकारी दिएको छ। समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो। अब विदेशको खबर। युगाण्डाको सेनाले सन् 1976 एन्टेबे विमानस्थलबाट गरिएको ऐतिहासिक बन्दक उद्धार अभियानका क्रममा मारिएका इजरायली कमाण्डो तथा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका जेठा दाजु लेफ्टिनेन्ट कर्णेल योनातान नेतान्याहुको स्मृतिमा स्मारक अनावरण गरेको छ। यो कदमलाई सैनिक साहस र कर्तव्यनिष्ठाप्रति सम्मान व्यक्त गर्ने प्रयासका रूपमा प्रस्तुत गरिएको छ। युगाण्डाका सैन्य प्रमुख जनरल मुहोजी कैनेरू गावाले एनटेबे अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल बाहिर आक्रमणकारी राइफल समातेको योनातान नेतान्याहुको पूर्णकद मूर्तिको अनावरण गर्नुभएको हो। केनेरू गावा राष्ट्रपति योवेरी मुसेभेनीका जेठा छोरा तथा सम्भावित उत्तराधिकारी मानिनुहुन्छ। स्मारक अनावरणपछि केनेरू गावाले योनातान नेतान्याहुको सम्झना केवल एक सैनिकको सम्मानमा सीमित नभई साहस निर्दोष नागरिकको रक्षा गर्ने अटल प्रतिबद्धता र कर्तव्यप्रतिको समर्पणको प्रतीक भएको बताउनुभयो। हाल युगाण्डा र इजरायल बीच मैत्रीपूर्ण सम्बन्ध छ। राष्ट्रपति योवेरी मुसेभेनीले इजरायल प्यालेस्टाइन द्वन्द्वको समाधानका लागि दुई राष्ट्र अवधारणालाई समर्थन गर्दै आउनुभएको छ। अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले अमेरिकाका बोडुगुम अखिलेश रेड्डीलाई 8 वर्षका लागि सबै प्रकारका क्रिकेट प्रतियोगिताबाट प्रतिबन्ध लगाएको छ। आईसीसीको स्वतन्त्र भ्रष्टाचार विरोधी न्यायाधिकरणले सन् 2025-26 अबुधाबी T10 प्रतियोगिताका क्रममा म्याच फिक्सिङको प्रयास गरेको, अर्का खेलाड़ीलाई त्यसमा संलग्न गराउन खोजेको तथा अनुसन्धानका क्रममा मोबाइल फोनबाट सम्बन्धित सन्देश र डेटा मेटाएर अनुसन्धानमा अवरोध पुर्याएको ठहर गर्दै प्रतिबन्ध लगाएको हो। यसअघि अनुसन्धान जारी रहेको बेला सन् 2025 नोभेम्बर 21 अस्थायी निलम्बनमा रहेका 26 वर्षीय रेड्डीको 8 वर्षे प्रतिबन्ध त्यही मितिदेखि लागू हुने आईसीसीले जनाएको छ। रेड्डीले सन् 2025 अप्रेलमा अमेरिकाबाट T20 अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। आयल निगमले पर्याप्त मात्रामा ग्यास आयात भइरहेको दावी गरे पनि बजारमा अभाव उस्तै, कृत्रिम अभाव गर्नेलाई कारवाही हुने। काठमाडौँ उपत्यका सहित 30 जिल्लामा बाढ़ीको जोखिम, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना। 25 वर्षपछि राष्ट्रिय यातायात नीति लागू, दिगो सर्वसुलभ पहुँच योग्य सुरक्षित हरित तथा प्रविधि मैत्री यातायात प्रणालीको लक्ष्य। युगाण्डामा नेतन्याहुका दाजुको स्मारक अनावरण, सैनिक साहस र कर्तव्यनिष्ठाप्रति सम्मान व्यक्त गर्ने प्रयासका रूपमा प्रस्तुत। र अमेरिकाका रेड्डी 8 वर्षका लागि सबै प्रकारका क्रिकेट प्रतियोगिताबाट प्रतिबन्ध। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।
2: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
3: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने, चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ, आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागी जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौ भने काम छैन, विदेश जाऊ भने सिप छैन, के गरेर होला हौ मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ,
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-496-94-95-10-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्य सेवाको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर।
3: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2:30 बजेर लागेछ यार, होइन भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन पनि चित्त बुझाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।

कमाएको पैसा डिजिटल्ली तपाईँको प्रियजनको हात हातमा पुर्याउँदैछ आइएम।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर बन्ने जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने, रगत आउने, दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने, फुट्ने, पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
2: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
0: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
2: सम्पर्क 9847531034 र 9743443915।
0: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन।
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
2: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
2: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
2: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-5188-5853।

0: समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6553, 98-550-77-061 र 98-550-77-053।
2: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 056-493-440, 493-580 र 98-550-26-440।
3: It's 1 o'clock. अहिले 1 बजेको छ।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। सुनसरीको देवानगंज गाउँपालिका तीन कप्तानगंजमा दुई समूहको झडपमा प्रहरीले चलाएको गोली लागेर मृत्यु हुनेको संख्या तीन पुगेको छ। साउन 10 गते राति प्रहरीले चलाएको गोली लागेर घाइते भएका देवानगंज तीनका 21 वर्षीय रविन्द्र कुमार मेहताको उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीका अनुसार मंगलबार बिहान मेहताको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपाधीक्षक पुष्पराज मल्लले मेहताको मृत्युको खबर आएको बताउनुभयो। हामीले पनि भर्खरै थाहा पाएका छौं, उहाँले भन्नुभयो, टिचिङ अस्पतालमा उपचाररत हुनुहुन्थ्यो। 10 साउनमा दुई समुदाय बीचको झडपमा प्रहरीले चलाएको गोली लागेर 10 जना गम्भीर घाइते भएका थिए। घाइते मध्ये देवानगंज 4 25 वर्षीय ओमप्रकाश मेहताको सोही दिन मृत्यु भएको थियो। देवानगंज 3 22 वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहिबार दिउँसो न्युरो अस्पतालमा मृत्यु भएको थियो। शुक्रबार बिहान सरकारसँगको 7 बजे सहमतिपछि दुवैजनाको शव गोली लागेकै स्थानमा अन्त्येष्टि गरिएको थियो। यही घटनाको विरोधमा सिराहाको गोलबजारमा प्रहरीले गोली चलाउँदा गणेश यादवको पनि मृत्यु भएको थियो। बायाँतेग्रामा गोली लागेर गम्भीर घाइते भएका रविन्द्र कुमार मेहतालाई विराट नर्सिङ होमबाट थप उपचारका लागि शुक्रबार काठमाडौँको टिचिङ अस्पताल ल्याइएको थियो। टिचिङका क्रममा रविन्द्रको बायाँ खुट्टा काटिएको थियो। देवानगंज गोलीकाण्डका अर्का घाइते देवानगंज 3 18 वर्षीय अमित यादवको काठमाडौँकै ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनलाई हात र कोखामा गोली छ। नोबेल शिक्षण अस्पतालबाट उनलाई नेपाली सेनाको स्काई ट्रक मार्फत बिहिबार काठमाडौँ ल्याइएको थियो। सो घटनामा गोली लागेर गम्भीर घाइते भएका देवानगंज 4 18 वर्षीय मिथिलेश मेहता, 22 वर्षीय हरेराम यादव र देवानगंज 3 18 वर्षीय अमलेश मेहताको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ। मिथिलेशको पेटमा गोली लाग्दा आन्द्रा बाहिर निस्केको छ। उनको शल्यक्रिया गरेर गोली निकालिएको थियो। हरेरामको तेघ्राको माथिल्लो भागमा गोली लागेको थियो। अम्लेशको बायाँ पिठ्यूमा गोली लागेको थियो। यसै गरी अमित कुमारको कम्मरमा गोली लागेको थियो भने 26 वर्षीय सुनिलको बायाँ हातको कुइनामा गोली लागेको थियो। 25 वर्षीय सुनिलको खुट्टामा गोली लागेको थियो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आज 20 वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकारी सीईओसँग छलफल गर्दै हुनुहुन्छ। बजेटले घोषणा गरेका आर्थिक सुधारका उपायको कार्यान्वयनका प्रमुख वित्तीय संस्थाको भूमिका तथा वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उहाँले सीईओलाई छलफलका लागि बोलाउनु भएको छ। अर्थ मन्त्रालयमा अहिले दिउँसो 3 बजे हुने छलफलमा नेपाल राष्ट्र बैंकले क वर्गमा सूचीकृत गरेका 20 वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकारी सहभागी हुने उहाँको सचिवालयले जनाएको छ। सरकारले खाली रहेका 20 राजदूतको नियुक्तिको सिफारिश गर्ने तयारी गरेको छ। परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार अहिले आएका आवेदनहरूको अध्ययन भइरहेको छ। त्यसमध्येबाट उपयुक्त पात्र चयन गरी अर्को सातासम्म सिफारिश गर्ने तयारी छ। खुल्ला आवेदनबाट पहिलो पटक राजदूत नियुक्त सिफारिश हुन लागेको हो। करिब 3,000 भन्दा बढी नामबाट छानेर नियुक्ति सिफारिश गर्न लागि हो। हाल भारत, अमेरिका, चीन, अस्ट्रेलिया, जर्मनी, इजरायल, जापान, दक्षिण कोरिया, मलेसिया, ओमान, कतार, रूस, साउदी अरब, श्रीलंका, बेलायत र स्पेन गरी 16 देशमा राजदूत खाली छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कुनै वालेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। सरकारले न्यायाधीश नै मेलमिलापकर्ता हुने व्यवस्था गर्न मेलमिलाप सम्बन्धी ऐन संशोधनको प्रक्रिया अगाडि बढ़ाएको छ। यसका लागि कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता गराउनु भएको छ। विधेयकको उद्देश्य मेलमिलाप मार्फत छिटो छरितो र सरल प्रक्रियाबाट विवाद समाधान गरी सर्वसाधारणको न्यायमा पहुँच विस्तार गर्नु रहेको छ। र कीर्तिमानी आरोही निर्मल पूर्जा निम्सदाई सहित अन्य आरोहीको शव संकलनमा ढिलाइ भइरहेको छ। विश्व पर्वतारोहण इतिहासमै बेग्लै पहिचान बनाउन सफल निम्सदाई सहित अन्य आरोहीको मृत्यु भएको पुष्टि भइसके पनि शव संकलन हुन नसकेको हो। विश्वको 12 अग्लो हिमाल ब्रोड पीक 8,047 मिटरको क्याम्प 3 भन्दा केही तल गएको भीषण हिम पहिरोमा परि निम्सदाई र 6 नेपाली आरोही सहित 10 जनाले ज्यान गुमाएका थिए। आरोही लगाएको शवलाई आधार शिविर बेस क्याम्पसम्म ल्याउन प्रतिकूल मौसम, कठिन भौगोलिक बनाव र पाकिस्तानको विशिष्ट उद्धार प्रक्रियाका कारण ढिला भएको देखिन्छ। अवस्त अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अहिले 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढ़ को सह डीलर का रूप में माड़ीसात कीर्तनपुर स्थित कुंवर मोटरसाइकिल वर्कशप में विभिन्न किसिम का चार्जिंग स्कूटर साइकिल ई रिक्शा को बिक्री शुरू भइसकेको छ। आज संपर्क गर्नुहोस्।
0: संपर्क कुंवर मोटरसाइकिल वर्कशप कीर्तनपुर, प्रोप्राइटर इंद्रजीत कुंवर, फोन 9802421343 र 9814829230।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनो कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका। मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
4: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937338, मोबाइल 9855088002।
5: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीं गरिएन। अब चाउमिन पनि चित्त उदाउन त होला नि।
7: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार, माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 9745231963।

0: सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119 32811 र 98653 73687।
5: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98550 63172 र 98452 12200 छ।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
6: माडीवासीहरूका लागि खुसीको खबर।
7: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
5: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020352012।

0: साथमा
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98 5 50 77 0 61 र 98 5 50 77 0 53
2: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 4 93 4 40 4 93 5 80 र 98 5 50 26 4 40
3: 2 o'clock अहिले 2 बजेको छ
4: समयमा उपचार पाए भने यो 100% रोकथाम गर्न सकिने बिमारी हो सम्माननीय सभामुख महोदय आर्थिक वर्ष 2065-66 करिब 26,500 रहेको जनावरको टोकाई आर्थिक वर्ष 80-81 आउँदा 2,10,000 पुगेको छ र यो 15 वर्षमा एआरबीको प्रयोग करिब 1.5 लाख भाइलबाट बढेर 4.5 लाख भाइल पुगेको छ नेपालको तथ्याङ्कले यो मात्र देखाउँदैन यसले एउटा उत्साहजनक प्रगति पनि देखाउँदछ यो के हो भने रेबिजबाट हुने वार्षिक मृत्युदर 97 घटेर करिब 10 र 14 पनि झरेको छ यसले जनचेतना स्वास्थ्य सेवामा पहुँच नियम निगरानी प्रणाली र पोस्ट एक्सपोजियर प्रोफाइलेक्सिसको प्रभावकारिता बढेको स्पष्ट देखाउँछ यस सन्दर्भमा स्वास्थ्य सेवा विभागले अहिले नियमित खरिद प्रक्रिया मार्फत 1,90,000 भाइल एआरबी प्राप्त गरेको सूचना मैले प्राप्त गरेँ र यसै सातै प्रदेशमा आज भोलिमै वितरण हुने गर्ने भएकोले सरकारलाई म धेरै धन्यवाद दिन चाहन्छु अब यो एआरबी प्रभावित क्षेत्रसम्म तत्काल पुग्नुपर्छ र पुग्छ भन्ने हामी सबैलाई विश्वास छ तर शून्य मृत्यु अझै पनि हासिल भएको छैन त्यसैले जोखिमका आधारमा एआरबीको पूर्व अनुमान र वितरण प्रभावकारी निगरानी समयमै उपचार तथा वान हेल्थ कन्सेप्टका अनुसार स्वास्थ्य पशु सेवा र स्थानीय तहबीच समन्वय अझ सुदृढ गर्न आवश्यक छ यही बाटोले 0/30 राष्ट्रिय लक्ष्य हासिल गर्न सकिन्छ धन्यवाद
5: मान्य सदस्य रमेश कुमार मल्ल
6: सम्माननीय सभामुख महोदय ब्रड पिकमा अस्ताउनुभएका आरोही निर्मल पूर्जा निम्स दाई लगायत सम्पूर्ण दिवंगत आरोहीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँका सम्पूर्ण परिवारजनप्रति गहिरो सम्वेदना प्रकट गर्दछु सभामुख महोदय चिकित्सा शिक्षा आयोगले गत असार 11 सार्वजनिक गरेको शैक्षिक क्यालेन्डर अनुसार साउनको पहिलो हप्तामै एमबिबिएस लगायत चिकित्सा शिक्षा सम्बन्धी 17 शैक्षिक कार्यक्रमका लागि आवेदन आह्वानको सूचना प्रकाशित गरिसक्नुपर्ने थियो तर सरकारले आयोगका पदाधिकारीलाई अध्यादेश मार्फत पदमुक्त गरेपछि आजसम्म नयाँ निर्देशकहरू नियुक्ति गरेको छैन आयोग निर्देशक विहीन हुँदा कलेजहरूको कोटा निर्धारणदेखि प्रवेश परीक्षा सञ्चालन समयका सबै काम प्रभावित भएका छन् हजारौँ विद्यार्थी महिनौदेखि प्रवेश परीक्षाको तयारी गरेर बसेका छन् गत वर्ष करिब 58,000 विद्यार्थी सहभागी भएको यो परीक्षामा यस वर्ष 60,000 बढी सहभागी हुने अपेक्षा छ तर आजसम्म आवेदन सम्बन्धी सूचना समेत आउन सकेको छैन यसले विद्यार्थी र अभिभावक दुवैलाई अन्यलमा राखेको छ सभामुख महोदय यस वर्ष राष्ट्रिय परीक्षा बोर्डले कक्षा 12 नतिजा प्रकाशित गर्दा सरकारले यसलाई ठुलो उपलब्धिको रूपमा प्रस्तुत गर्यो तर अहिले चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा भने धेरै समय पछाडि धकलिने अवस्था बनेको छ यसको जिम्मेवारी कसले लिने सरकार पासपोर्ट जनताको घरसम्मै पुर्याउँछु भन्दै थियो तर पासपोर्ट लिनेको लाइन घरैसम्म पुगेको छ त्यस्तै लाइन सरकारी सेवा प्रदायक अन्य कार्यालयमा लागेको छ उपभोक्तालाई खाना पकाउने ग्यास र किसानलाई मलको अभाव कायमै छ महँगीको कारण नागरिक शास्ति बेहोरिरहेका छन् अब चिकित्सा शिक्षाको प्रवेश परीक्षामा पनि अनावश्यक ढिलाइ र अन्यल सिर्जना हुनु दुःखद छ सम्मान्य सभामुख महोदय मार्फत शिक्षा शिक्षा आयोगमा तत्काल रिक्त निर्देशकहरू नियुक्ति गरी प्रवेश परीक्षासहित सम्पूर्ण शैक्षिक प्रक्रिया अविलम्ब अगाडि बढाउन नेपाल सरकारको गम्भीर ध्यान आकर्षण गराउँदछु धन्यवाद
5: मान्य सदस्य शम्भु कुमार यादव
7: सम्मान्य सभामुख महोदय सम्मान्य सभामुख महोदय सर्वभौम सर्वधन सम्पन्न जहाँ 2011 हाउसिङ सेन्सेसमा 125 जाति र 2021 सेन्सेसमा 142 जातिले बसोबास गरेको हाम्रो राष्ट्र जसमा 81.19% हिन्दू एथनिक ग्रुप छ आफ्नो राष्ट्र आफ्नो समाज आफ्नो परिवारको कल्याणको लागि ईश्वरसँग प्रार्थना गर्न जाँदै गर्दा केही अधर्मीहरूले सामाजिक उत्थानको चाहनालाई छाती र टाउकोमा प्वाल पारी सधैँका लागि बाहिर निकालियो त्यो अत्यन्तै निन्दनीय छ धर्मको नाममा राजनीति गर्नेले सामाजिक सद्भाव बिगाड्ने मौका पाए। इतिहास हेर्दा क्षेत्रीय पहिचानका आधारमा साम्प्रदायिक द्वन्द्व संहिता आएपछि निकै कम भए पनि राजनीतिक अखाडाको रूपमा धार्मिक पहिचानका आधारमा हिन्दू मुस्लिम बीच द्वन्द्व फैलाउने खेलमा निकै वृद्धि भएको देखिन्छ। पहिलो दङ्गा विक्रम सम्वत 2027 रौतहटको गाईकाण्ड, 63 नेपालगञ्ज दङ्गा, 64 कपिलवस्तुको चन्द्रौटा दङ्गा, विशेष त सन् 2024 2026 आइपुग्दा धार्मिक द्वेषसँग सम्बन्धित घटना उल्लेखनीय वृद्धि भएका छन्। सन् 2022 एउटा मात्र घटना भएको थियो, 2024 यस्ता घटना 8 पुगेका छन्, 2025 3 र 26 प्रारम्भिक महिनादेखि नै दर्जनौ घटना सार्वजनिक भइसकेका छन्। महोदय, राज्यलाई सचेत हुनुपर्ने अवस्था छ। अबको दिनमा राजनीतिक फाइदाको लागि जातीय पहिचानको आधारमा पनि द्वन्द्व हुन सक्छ। जुन मानसिकताको चलखेल भइरहेको छ, आशंका गर्न सकिन्छ लैङ्गिक पहिचानको आधारमा महिला पुरुषमा पनि द्वन्द्व फैलाउन सक्छ। महोदय, सरकारलाई आह्वान गर्न चाहन्छु, धार्मिक संस्थाको पहिचान होस् र त्यसमा 3 अध्यक्ष सहितको समिति बनोस्, जसमा एक पक्ष हिन्दू, एक अर्का पक्ष मुस्लिम र एक अर्का पक्ष सरकारको तर्फबाट सिडिओ अथवा सहायक सिडिओ रहन्, जसले मठ होस् अथवा मन्दिर, मदरसा होस् अथवा बनात, सरकारको।
5: माननीय सदस्य भरत पराजुली।
0: सामान्य सभामुख महोदय, आज म बिपी राजमार्ग

0: हेलो
1: भाउजू, म सन्तोष बोलेको। हिजो काम गर्ने क्रममा ठुलेको माथिबाट खसेर मृत्यु

0: तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाई हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 9802421343 र 9814829230
1: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
3: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
2: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा ईईजी ईसीटी सहितको मनोरोग सेवा
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
4: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 0564397738 मोबाइल 9855088002
5: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार हैन भोक लागेको छैन तिमीहरूलाई
6: भोक त लागेछ नि तर के गर्नु खानाको अर्डर कहीं गरिएन अब चाउमिन पनि चित्त उदाउन त होला नि
7: त के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 9745231963
8: स्वदेश FM 93.2 मेगाहर्ज

0: आर्थिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
2: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजूलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजूलाई।
3: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
4: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ।
5: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
6: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
7: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
8: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैंकको अगाडि।
9: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
8: सम्पर्क 98119 32811 र 98653773687।

0: सम्माननीय सभामुख महोदय, केही दिन अगाडि बागलुङ निसीखोलाकी एक सुत्केरी महिला मिना सुनारलाई हामीले गुमायौँ। हेलिकप्टरमा हवाई उद्धार गर्दा गर्दै उहाँको दुःखद निधन भएको थियो। यस घटनापछि म आफै बुर्तिबाङ प्रादेशिक अस्पताल र बोहरा गाउँको स्वास्थ्य चौकीमा पुगेँ। स्वास्थ्यकर्मीको प्रयासमा खासै कमी थिएन, तर जीवन र मृत्युको दोसाथमा रहेकी बिरामी बचाउन आवश्यक उपकरण, विशेषज्ञ सेवा र गतिलो रिफरल प्रणालीको अचरम अभाव देखिएको छ। सभामुख महोदय, बागलुङ बाहिरबाट सुगम देखिए तापनि बागलुङ क्षेत्र नम्बर 2 पाइला टेकेपछि यो अत्यन्त दुर्गम जस्तो देखिन्छ। बागलुङको कर्णालीको रूपमा चिनिएको बागलुङ क्षेत्र नम्बर 2 यस्ता धेरै समस्याहरू छन्, जुन शिक्षाका समस्या छन्, स्वास्थ्यका समस्या छन्, बाटोघाटोका समस्या छन्। यसैले म यहीँबाट अनुरोध गर्न चाहन्छु, विशेषतः स्वास्थ्यसँग सम्बन्धित रहेर बुर्तिबाङ प्रादेशिक अस्पताल र गलकोट नगर अस्पतालमा पर्याप्त उपकरण, पर्याप्त जनशक्ति।
1: मान्य सदस्यहरू, सुन्ने समयमा मान्य सदस्यले बोल्ने क्रम यहीँ समाप्त हुन्छ। मान्य सदस्यहरू,

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरीको कप्तानगंजमा भएको घटनामा घाइते अर्का एकजनाको पनि ज्यान गयो। सुनकोशी नदीमा हराइरहेका यात्रु र कारको खोजी आज पनि चल्दै। राष्ट्र बैंकको संचालक समितिको संरचनामा सहमति, 3 स्वतन्त्र सदस्य मध्ये एकजना महिला अनिवार्य। विक्रेता र उपभोक्तालाई ग्यास संचित गरेर नराख्न आग्रह, अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न निगमलाई सुझाव। अमेरिकाका 25 वटा राज्यले ट्रम्प प्रशासनको नयाँ भन्सार शुल्क विरूद्धमा मुद्दा दायर गरे, प्रशासनको निर्णय मनोमानी र कानून विपरीत रहेको भनाई। र इंग्ल्याण्डका मिडफिल्डर एन्डरसन चेल्सीमा आबद्ध। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको कप्तानगंजमा गएको साउन 10 गते आइतबार राति भएको घटनामा घाइते अर्का एक युवकको पनि ज्यान गएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार देवानगंज 3 का घाइते 22 वर्षीय रविन्द्र मेहताको तिर्वी शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा आज बिहान ज्यान गएको हो। यो सँगै कप्तानगंज घटनामा ज्यान गुमाउनेको संख्या 3 पुगेको छ भने सिराहामा ज्यान गुमाएका एकजना सहित 4 भएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंज युवाहरूको समूह बीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर 10 जना गम्भीर घाइते भएका थिए। घाइते मध्ये यसअघि देवानगंज 4 का 25 वर्षीय ओमप्रकाश मेहता र देवानगंज 3 का 22 वर्षीय जयप्रकाश मेहताको ज्यान गएको थियो। अरू घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यही घटनाको विरोधमा सिराहाको गोलबजारमा प्रहरीको गोली लागेर गणेश यादवको पनि ज्यान गएको थियो। सिन्धुलीको फिक्कल गाउँपालिका 2 नवलपुर नजिक सुनकोशी नदीमा हराइरहेका 3 जना यात्रु र कारको खोजी कार्य आज पनि भइरहेको छ। हिजो बिहान बागमती प्रदेश 08001X0144 नम्बरको बसले ठक्कर दिँदा सड़कमा रोकिरहेको कार नदीमा खसेर कार र त्यसमा रहेका यात्रु हराएका हुन्। कारमा रहेका सिन्धुपाल्चोकको जुगल गाउँपालिका 7 का निर्माण व्यवसायी दिलबहादुर तामाङ, गोलन्जोर गाउँपालिका 1 का स्काभेटर चालक गणेश थापा र 3 पाटन गाउँपालिका 9 का स्काभेटरका सहचालक सुजन मगर कारसहित हराइरहेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीको खुर्कोटबाट खटिएको गोताखोरसहितको टोली नेपाल प्रहरी र स्थानीय बासिन्दाले डुंगाको प्रयोग गरी खोजी गरिरहेका छन्। सुनकोशी नदी धमिलो र पानीको बहाव उच्च रहेकोले खोजी कार्य चुनौतीपूर्ण भइरहेको प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले बताउनुभयो। सड़कमा रोकिराखेको कारलाई बस चालकको लापरवाहीका कारण ठक्कर दिएको भन्दै चालकमाथि कारवाही गर्न पीड़ित पक्षको माग रहेको छ। नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि आज भएको दफावार छलफलमा संचालक समितिको संरचनाको विषयमा सहमति जुटेको छ। विधेयकको दफा 10 केन्द्रित रही भएको छलफलमा राष्ट्र बैंकको संचालक समिति 7 सदस्य रहने गरी सहमति भएको समितिका सचिव लक्ष्मण अर्यालले बताउनुभयो। जस अनुसार बैंकमा 2 जना डेपुटी गवर्नर रहने वर्तमान व्यवस्थालाई यथावत राखिएको छ भने संचालक समितिमा अर्थ सचिवको उपस्थिति रहने प्रावधानमा पनि सहमति जुटेको छ। संचालक समितिमा रहने 3 जना स्वतन्त्र संचालक मध्ये कम्तीमा 1 जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था सुनिश्चित गरिएको छ। आजको बैठकले संचालक समितिको समावेशी र व्यावसायिक स्वरूपलाई सुदृढ बनाउने उद्देश्यका साथ सहमति कायम गरेको हो। नेपाल आयल निगमले खाना पकाउने ग्यास पर्याप्त आयात र मजदात रहेको दावी गरे पनि बजारमा अभाव उस्तै छ। उपभोक्ता रित्तो सिलिण्डर बोकेर घामपानी नभनी लाइन लाग्न बाध्य छन्। निगमले उपभोक्तालाई ग्यास अनावश्यक सञ्चय नगर्न आग्रह गरिरहेको छ, तर डिपो संचालकले भने उद्योगबाट ग्यास नै नआएको बताउँछन्। सरकारले भरि सिलिण्डर बजारमा पठाउन थालेपछि काठमाडौँ उपत्यकासहित देशभर खाना पकाउने ग्यासको चर्को अभाव भएको छ। यसैबीच जिल्ला प्रशासन कार्यालय कास्कीले कृत्रिम अभाव र कालोबजारी रोक्न अनुगमन तीव्र पारिएको जनाएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले पोखरामा रहेका विक्रेतालाई ग्यास संचित गरेर नराख्न सचेत गराएको बताउनुभयो। पोखरामा ग्यास आपूर्ति गर्ने 19 वटा कम्पनीलाई ग्यास आपूर्ति र बिक्री वितरणलाई सहज बनाउन आग्रह गरिएको उहाँको भनाइ छ। ग्यास उद्योग तथा विक्रेतालाई दैनिक रूपमा प्राप्त र वितरण भएको ग्यासको अभिलेख राख्न उपभोक्ताको नाम, ठेगाना, सम्पर्क नम्बर र बिक्री गरिएको परिमाणको विवरण अध्यावधिक गर्न भनिएको छ। यसैबीच खाना पकाउने ग्यासको अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न उपभोक्ता अधिकार कर्मी र अरू सरकारवाला निकायले नेपाल आयल निगमलाई सुझाव दिएका छन्। अहिले बजारमा खाना पकाउने ग्यासको अभाव छ। आज बसेको संसदको उद्योग वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिको बैठकमा उपभोक्ता अधिकार कर्मीले निगमले उचित व्यवस्थापन गर्न नसकेको बताएका हुन्। बैठकमा उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हाले घरमा ग्यास स्टक भए घाम पानी नभनी कोही पनि रित्तो सिलिण्डर बोकेर लाइन लाग्ने थिएनन् भन्नुभएको छ। निगमले ग्यास वितरणलाई पारदर्शी बनाउँदै दीर्घकालीन समाधान खोज्नुपर्नेमा उहाँको जोड छ। यस्तै नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्दले सरकारको नीतिका कारण बजारमा ग्यासको हाहाकार भएको दावी गर्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवाडीले ग्यास अभाव नभए पनि वितरण प्रणालीमा देखिएको समस्याका कारण अभाव देखिएको बताउनु भएको छ। आधा सिलिण्डर ग्यास वितरणको क्रममा अधिकांश उपभोक्ताले ग्यास नभरेको उहाँले बताउनुभयो। भरि ग्यास वितरण गर्न थालेपछि बजारमा 81 सिलिण्डर आउँदा वितरणमा चाप परेको उहाँको तर्क छ। यसअघि मासिक 46,000 मेट्रिक टनको हाराहारीमा रहेको ग्यासको माग अहिले बढ़ेर झण्डै 60,000 मेट्रिक टन पुगेको उहाँले बताउनुभयो। उहाँले इण्डियन आयल कर्पोरेशनसँग कम्तीमा एकदेखि डेढ़ महिनासम्मका लागि अतिरिक्त आपूर्ति उपलब्ध गराउन आग्रह गरेको पनि जानकारी दिनुभयो। दुवाडीका अनुसार काठमाडौँ उपत्यका सहित विभिन्न 28 जिल्लामा ग्यासको केही समस्या देखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ। फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
3: सुन त मेरो कपडा प्याकिङ गर्देऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333-493-555।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। महिला बाल बालिका तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत ज्यान जोखिममा परेका 2 महिलाको हवाई उद्धार गरी विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइएको छ। अस्ति साउन 17 गते संखुवासभाको खाँदबारी नगरपालिका 33 वर्षीय पर्वा ढुङ्गानाले नवजात शिशुलाई जन्म दिएपछि अत्याधिक रक्तस्राव भई स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। डाक्टरको सिफारिशको आधारमा उहाँलाई तत्काल हवाई उद्धार गरी प्रसूति गृह थापाथली काठमाडौँमा ल्याइएको छ। ढुङ्गानाको विशेषज्ञ डाक्टरको निगरानीमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। त्यसै गरी हिजो जुम्लाको चन्दननाथ नगरपालिका निवासी 28 वर्षीय काशीकला धरलाको गर्भमय शिशुको ज्यान गएपछि उहाँको पनि स्वास्थ्य जोखिमपूर्ण बनेको थियो। धरलालाई तत्काल हवाई उद्धार गरी सुर्खेत प्रदेश अस्पतालमा ल्याई विशेषज्ञ उपचार शुरू भएको छ। दुर्गम तथा विकट क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीले समयमै विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत निशुल्क हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ। अब विदेशको खबर। ट्रम्प प्रशासनको नयाँ भन्सार शुल्क विरूद्ध अमेरिकामा 25 राज्यले मुद्दा दायर गरेका छन्। ती राज्यहरूले 60 व्यापारिक साझेदार देशबाट आयात हुने सामानमा लगाइएको 10-12% भन्सार शुल्कलाई चुनौती दिएका बीबीसीले जनाएको छ। उनीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको निर्णय मनोमानी र कानून विपरीत रहेको बताएका छन्। ट्रम्प प्रशासनले गएको जुलाई महिनामा यी भन्सार शुल्कहरू लागू गरेको थियो। यसमा बेलायत, चीन र युरोपेली संघ लगायत विभिन्न देशहरू सामेल छन्। अमेरिकी सरकारका अनुसार यी देशहरूले जबरजस्ती श्रम प्रयोग गरी उत्पादन गरिएका सामानको आयात रोक्न पर्याप्त कदम चालेका छैनन्। व्हाइट हाउसका प्रवक्ता कुश देसाईले अमेरिकाले आफ्नो अधिकार प्रयोग गर्दै यो कदम चालिरहेको बताउनु भएको छ। उहाँले जबरजस्ती श्रम मार्फत उत्पादित सामानहरू अमेरिका भित्र्याउने देशहरू विरूद्ध उपायहरू अपनाउन आवश्यक रहेकोमा जोड दिनुभएको छ। अब खेल खबर। इंग्ल्याण्डका मिडफिल्डर जोर्डन एन्डरसन 2 वर्षको सम्झौतामा चेल्सीमा आबद्ध भएका छन्। ब्रेन्टफोर्डसँगको सम्झौता आपसी सहमतिमा अन्त्य भएपछि 36 एन्डरसन चेल्सी पुगेका हुन्। एन्डरसनको कप्तानीमा लिभरपुलले प्रिमियर लीग, युईएफए च्याम्पियन्स लीग, एफए कप, 2 लीग कप, युईएफए सुपर कप र फिफा क्लब विश्वकपको उपाधि जितेको थियो। सन् 2023 एन्डरसन साउदी अरेबियाको अल इत्तिफाक पुगेका थिए। त्यसको 1 वर्षपछि उनी नेदरल्याण्ड्स को आयाक्स हुँदै गएको सिजन ब्रेन्टफोर्डबाट फेरि प्रिमियर लीगमा फर्किएका थिए। उनले सन् 2025-26 सिजनमा ब्रेन्टफोर्डमा 32 खेल खेलेका थिए। उनले इङ्ल्याण्डका लागि 91 अन्तर्राष्ट्रिय खेल खेलेका छन्। चेल्सीका नयाँ प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा हेन्डरसन क्लबमा भित्रने 10 खेलाडी हुन्। चारभन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरीको कप्तानगंजमा भएको घटनामा घाइते अर्का एकजनाको पनि ज्यान गयो। सुनकोशी नदीमा हराइरहेका यात्रु र कारको खोजी आज पनि चल्दै। राष्ट्र बैंकको संचालक समितिको संरचनामा सहमति, 3 सदस्यमध्ये 1 महिला अनिवार्य। विक्रेता र उपभोक्तालाई ग्यास संचित गरेर नराख्न आग्रह, अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न निगमलाई सुझाव। अमेरिकाका 25 राज्यले ट्रम्प प्रशासनको नयाँ भन्सार शुल्क विरूद्ध मुद्दा दायर गरे, प्रशासनको निर्णय मनोमानी र कानून विपरीत भएको भनाई। र इङ्ल्याण्डका मिडफिल्डर हेन्डरसन चेल्सीमा आबद्ध।

0: मौलाकालिक अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोड बाटोबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा ईईजी ईसीटी सहितको मनोरोग सेवा
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 056-493-7383 मोबाइल 98550-88002
4: यो माइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार हैन भोक लागेको छैन तिमीहरूलाई
5: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीं गरिएन अब चाउमिन पनि चित्त बुझाउन त होला नि
6: त के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
7: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97-45-23-91-63
8: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
9: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
10: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ

0: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
1: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
0: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184929230।
3: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

0: स्वदेश टाइम चेक
1: इस समय सूचक का साथ में
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0656 59 63 53 98 550 77 0 61 र 98 550 77 0 53
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0656 93 440 4 93 580 र 98 550 26 440
0: It's 4 o'clock. अहिले 4 बजे को छ।
4: सर्वप्रथम माननीय सदस्य अशोक कुमार चौधरी। त्यसपछि माननीय सदस्य इन्दिरा राणा मगर।
5: सम्मान्य सभामुख महोदय, सर्वप्रथम मेरो जिल्ला सुनसरी देवानगर घटनाका घाइते रविन्द्र मेहताको उपचारको क्रममा मृत्यु भएको खबरले स्तब्ध बनाएको छ। साथै सुनसरी र सिरामा भएको दुःखद घटनामा ज्यान गुमाउनुभएका जयप्रकाश मेहता, ओम प्रकाश मेहता, गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्न चाहन्छु। शोक सन्तप्त परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना तथा प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग जोरदार माग गर्न चाहन्छु। सामान्य सभामुख महोदय, माननीय भीष्मराज आङ्गदमेज्यूले प्रस्तुत गर्नुभएको सार्वजनिक महत्त्वको प्रस्ताव र त्यसलाई समर्थन गराउने माननीय एनबहादुर मवर, माननीय युवराज दुलार, मान्य आर्यन राईज्यूको समर्थनप्रति म आफ्नो धारणा राख्न चाहन्छु। वास्तविक भूमिहीन सुकुवासी तथा अवस्थित बसोबासीको समस्या नेपालका लाखौँ नागरिकसँग जोडिएको सामाजिक न्याय, मानव मर्यादा र संविधान प्रदत्त मौलिक हकसँग सम्बन्धित विषय हो। त्यसैले यो विषयलाई कुनै दल वा सरकारको मात्रै मुद्दा नभई राज्यको साझा दायित्वको रूपमा लिनुपर्छ। सभामुख महोदय, नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्ने अधिकार सुनिश्चित गरेको छ। संविधानको धारा 37 प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक प्रदान गरेको छ। धारा 16 सम्मानपूर्वक बाँच्न पाउने हक, धारा 18 समानताको हक र धारा 25 सम्पत्तिको हक तथा राज्यका निरस सिद्धान्तहरूले भूमिहीन विपन्न नागरिकको संरक्षण र उत्थान गर्न राज्यलाई स्पष्ट दायित्व दिएको छ। त्यसैले वास्तविक भूमिहीन नागरिकलाई जग्गाको स्वामित्व दिलाउनु संविधान कारणको महत्त्वपूर्ण पक्ष पनि हो। तथापि विगतमा पटक पटक भूमि समस्या सम्बन्धी आयोग बने तापनि भूमि समस्या सावधान अपेक्षाअनुसार नभएको सत्यतालाई स्वीकार गर्नुपर्छ र वर्तमान सरकारले सुकुम्बासी समस्यालाई विस्तारित गर्न नभई दीर्घकालीन समस्या व्यवस्थापनको निम्ति काम गरिएको छ भन्ने कुरा पनि म निवेदन गर्न चाहन्छु। सभामुख महोदय, भूमि सम्बन्धी समस्या सावधान आयोग मार्फत देशभर वास्तविक भूमिहीन दलित भूमिहीन सुकुवासी तथा अवस्थित बसोबासीको लगत सङ्कलन नापजाँच प्राणीकरण तथा जग्गा धनी पुर्जा लाल पुर्जा वितरणको काम निरन्तर गरिएको छ। तथापि केही ठाउँमा पालिका प्रमुख वडा अध्यक्षहरूको गलत राजनीतिक व्यवहारका कारण वास्तविक सुकुम्बासीको नाम दर्ता समेत गर्न नपाएको भन्ने गुनासो सुन्न आएको छ। सुकुम्बासी समस्यालाई दल वा पार्टी विशेषको बनाउनु हुँदैन, यसप्रति पनि म निवेदन गर्न चाहन्छु। सरकारले झापा जिल्लाको बुद्ध शान्ति नगरपालिका, अर्जुनधारा नगरपालिका, कन्काई गाउँपालिका, बर्दिया जिल्लाको बर्दियाताल गाउँपालिका, चितवन जिल्लाको इच्छा कामना नगरपालिका, डडेलधुरा जिल्लाको अझै मेरो गाउँपालिका लगायतका स्थानीय तहमा 97 गरी हालसम्म 10,033 लाल पुर्जा वितरण गरेको छ भने बाँकी स्थानमा पनि प्रक्रिया तीव्र बनाएको जानकारी प्राप्त भएको छ। स्थानीयले सरकारले स्थानीय तहसँग समन्वय गरी वास्तविक सुकुम्बासीको पहिचान, नक्कली सुकुम्बासी दाबी नियन्त्रण र तथा पारदर्शी रूपमा जग्गा वितरणको प्रक्रिया अगाडि बढाइरहेको छ। यो सकारात्मक प्रयासको लागि भूमि व्यवस्था
4: मान्य सदस्य इन्दिरा राणा मगर। त्यसपछि मान्य सदस्य पारस मणि गेलाल।
6: सामान्य सभामुखज्यू, यो भूमिहीन सुकुम्बासी र अवस्थित बस्ती भनेको चाहिँ यो वर्षौँदेखि नै आजभन्दा 80 पनि मान्छेले चाहिँ भोगचलन गरेका जमिनहरू छन् र कसैले पाए कसैले पाएनन्, अहिले पनि उहाँहरूले त्यो भोगचलन गरिरहेकोलाई जमिनहरू छन् र हिजोसम्म कसको सरकार थियो, अहिले 35 किन बाँडिएन त, कयौं के सुकुम्बासीहरूले पाएकै छैन भने कतिजनाको त अर्को लाल पुर्जा निकालेर ब्याङ्कमा चाहिँ धरोटिरहेछ। यो हामी सबैको दायित्व हो। हामी प्रतिपक्षी साथीहरूलाई पनि म मान्यज्यूहरूलाई के भन्न चाहन्छु भने यो तपाईँहरूले मात्रै गरेको एउटा पार्टीले गरेको होइन, हामी सबै नेपालीले गरेको, हाम्रो सरकारले गरेको, हिजोको सरकारले गरेको र आजको सरकारले जुन नपाएकाहरूलाई चाहिँ चाँडो गरौँ भन्दाखेरि चाहिँ भ्रम फैलाइएको छ। त्यही मेरै क्षेत्र नम्बर दुईमा मैले अस्ति 18 जनाको लाल पूर्जासँग आफैले बाँडेर आएको हो। मैले राम्रोसँग कोर्डिनेसन गरेँ मेयर साहबसँग। त्यहाँ 1 नम्बरमा 200 लाल पूर्जा रेडी भइसकेको छ र पनि बाँड्नलाई स्वघोषित भन्ने एउटा सूचना दिएको बुझ्न जाँदाखेरि उहाँहरूले चाहिँ होइन स्कुलको जग्गाको मात्रै बाँडेको भनेर चाहिँ भ्रम फैलाइएको छ र मैले किन मैले पठाएको भनेर जानुहोस् भनेर मैले चाहिँ उहाँहरूलाई चाहिँ हिजो नगरपालिकामा पठाइसकेपछि चाहिँ अहिले चाहिँ उहाँहरूले सूचना दियो। सूचना पनि टास्न चाहिँ किन अल्मलिएको त हाम्रो स्थानीय सरकार? स्थानीय सरकारमा को हुनुहुन्छ त? प्रदेश सरकारमा को हुनुहुन्छ? सबै मिलेर दिउँ न, उहाँहरूले नपाउनेहरूलाई दिउँ न। यो राजनीति नै गर्ने हो भने स्वस्थ तरिकाले राजनीति गर्ने, यसरी मान्छेलाई अल्मलाउने, भ्रम फैलाउने काम राम्रो होइन। नेपालभरि यो समस्या छ र वर्षौँदेखि कतिजना यहाँ मलाई रुएर रातभरि फोन गर्नुहुन्छ। अब यहाँ अब के अरे धनी पूर्जा पाउनु भएको छ, मोट कायम भएको छैन। कतिजनाको पहिल्यै पाइसक्नु भएको छ, उहाँहरूले ट्याक्स तिरिरहनु भएको छ। उहाँहरूले पनि अब त्यो के अरे मलाई चाहिँ त्यो लाल पूर्जाहरू के पनि देखाउनु भयो तर मोट कायम नभएपछि उहाँहरूको अधिकारै हुँदैन। यस्ता कयौँ के अरे सुकुम के अरे जो धनी पूर्जा पाएका व्यक्तिहरू छन् उहाँहरूलाई पनि समेटिनुपर्छ। मैले यो स्वघोषितमा चाहिँ तपाईँहरूको ब्याङ्क खाता तपाईँहरूले किन्नु भएको छ किनभने 80-50 वर्षमा त धन त जोड्छन् तर आफूले प्रयोग गरिरहेको भूमि त कसले छोड्न सक्छ त? त्यसले गर्दाखेरि यसलाई हामीले एक अर्कालाई आरोप नलगाउँ। हाम्रो मान्यज्यूले जुन प्रस्ताव राख्नु भएको छ एकदमै हामी पनि त्यही हजुरकै समर्थनमा छौँ। तर यसले गर्यो त्यसले गर्यो भनेर होइन कि अहिले चाहिँ स्थानीय सरकारले चाहिँ दुःख दिइरहेको छ। यो बाँडिदिउँ हामी र राजनीति यसमा नगरौँ, राम्रो काम गरेर हामी के अरे स्थानीय के अरे चुनाव पनि जितौँ। तपाईँले जिते पनि हुन्छ, हामीले जिते पनि हुन्छ, तर यसमा भ्रम फैलाएर राजनीति नगरौँ भन्ने म बिन्ती गर्न चाहन्छु भन्दै म बिदा हुन चाहन्छु। धन्यवाद।
4: मान्य सदस्य पारस मणि गेलाल, त्यसपछि मान्य सदस्य भरत पराजुली।

0: सम्माननीय सभामुख महोदय, जुन सार्वजनिक महत्त्वको प्रस्ताव ल्याउनु भएको छ माननीय विश्वराज आङदाम्बेज्यूले, उहाँलाई म हार्दिक धन्यवाद पनि दिन चाहन्छु। तर मलाई के लाग्छ भने अहिले त्यो सार्वजनिक महत्त्वको जुन प्रस्ताव छ, त्यो प्रस्तावका विषयमा हाम्रो सरकारले काम गरिरहेको हुनाले यो प्रस्ताव त्यति धेरै उपयुक्त पनि यो अवस्थामा चाहिँ देख्दिनँ म। किन भन्नुहुन्छ भने धनी पूर्जा बाँड्ने वितरण गर्ने सुरुवात त गरिसकेका छ सरकारका। सम्माननीय प्रधानमन्त्रीज्यूले पनि एकदमै मिडियामा आउने गरी 5 वर्षभित्रमा सबै हामी यो धनी पूर्जा बाँडिसक्छौँ, यसको विषयमा अर्कोपल्ट फेरि पनि राजनीति गर्न जाँदैनौँ भनेर भनिसक्नु भएको छ। भनेपछि समस्या अहिले 35 वर्षसम्म समाधान हुन नसकेको समस्यामा त केही न केही ठुलै जटिलता पनि त होला। र यो धनी पूर्जा बाँड्ने चाहिँ अहिले चाहिँ 4 महिनामा सबै कुरो धनी पूर्जा सिद्धिन्छ भन्ने कुरा पनि त छैन होला। यो चाहिँ विपक्षी दलले बुझ्नुपर्ने आवश्यकता पनि छ। र उहाँहरूले ल्याउनु भएको महत्त्वको विषयलाई त हामी एकदमै हृदयदेखि परिपालन गरिरहेको छौँ भनिसकेपछि त्यसमा हामीले नकार्ने कुरा रहेन। र राजनीतिका लागि राजनीति नगरौँ। नागरिकले राजनीति खोजेकै छैन, नागरिकले काम खोजेका छन्। पूर्व यही प्रस्तावलाई समर्थन गर्ने हाम्रो माननीय आर्यन राईज्यूले उठाउनु भयो बेलुकाको इस्यु, त्यो इस्युको बारेमा नेकपा एमालेको स्थानीय सरकार हुँदा त्यहाँका जनतालाई ठगेर, त्यहाँका जनतालाई धोका दिएर कबुलियती वनको चाहिँ सिफारिस गरियो। त्यही मन्त्रीमण्डलले, उहाँहरूकै मन्त्रीमण्डलले, विपक्षी दलमै हुनुभएका मन्त्रीमण्डलले कबुलियती वन दिने भनेर फर्मलाई कबुलियती वन दियो र त्यसको आन्दोलनमा त्यहीँका केही युवा शहादत प्राप्त पनि भइसकेको अवस्था थियो त्यतिखेर फेरि। र पुनः झुक्क्याउँदै सर्वोच्चमा त्यही रिट दायर गरियो र आफ्नै जसले कबुलियती वन होस् भनेर सिफारिस दियो उसैले रिट दायर गर्यो र सर्वोच्चले के भनिदियो भन्दा यो उपयुक्त रिट भएन र जसले सिफारिस दियो त्यसैले अब हुनुहुँदैन भनेर दिएको हुँदा यसलाई चाहिँ खारिज गरिन्छ, पहिलेकै फर्मलाई चाहिँ दिनुहोस् भनेर भन्यो। त्यस कारणले गर्दा यस्तो द्वैध चरित्र राजनीति समाजले रुचाएको छैन। त्यही नरुचाएकोले राष्ट्रिय स्वतन्त्र पार्टीको अहिले 182 जना माननीय ज्यूहरू यहाँ हुनुहुन्छ। हामीले यो कुरा बुझेका छौँ, यो हामीलाई एकदमै
1: त्यसकारण
0: भूमिहीन होइन। सम्माननीय ज्यू, यो पनि त्यहीसँग जोडिएको हो। त्यहाँ अहिले लगभग 3000 हाराहारी भूमिहीन चाहिँ बस्नुहुन्छ जुन मेरै निर्वाचन क्षेत्र पर्छ। त्यस कारणले गर्दा हामीले सरकारले त्यसतर्फ कार्यान्वयनको पाटोमा सशक्त रूपमा धेरै ठाउँमा चाहिँ त्यसको नापी पनि भएको छैन। त्यो नापी गर्ने र नापी नक्साङ्कन गर्ने अभियानलाई सरकारले अगाडि बढाओस्, धेरै ठाउँमा रोकिएको छ भन्ने चाहिँ स्थानीयबाट त्यो गुनासो आइरहेको छ र यसलाई सरकारले उपयुक्त सम्बोधन गरोस्। हस्त, धन्यवाद।
1: माननीय सदस्य भरत पराजुली, त्यसपछि माननीय सदस्य गुरुप्रसाद बराल।

0: सम्माननीय सभामुख महोदय, माननीय भीष्मराज आङ्दामीले प्रस्तुत गर्नुभएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि म आफ्नो धारणा राख्न गइरहेको छु। सर्वप्रथम उहाँले उठाउनु भएको विषयप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। यस प्रस्तावमा उठाइएका विषय वर्तमान सरकारका लागि नयाँ होइनन्। भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दशकौँदेखि समाधानको प्रतीक्षामा रहेको राष्ट्रिय समस्या हो। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो वाचापत्रमा नै यस समस्याको दीर्घकालीन समाधान गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेको छ। त्यसअनुसार सरकारले सार्वजनिक गरेको शासकीय स्वरूपका 100 बुँदामा पनि र 1000 दिनभित्र कार्यान्वयन गर्ने योजनाहरू अन्तर्गत र आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम तथा बजेट मार्फत पनि भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको पहिचान व्यवस्थापन पुनर्स्थापना सुरक्षित आवास आधारभूत सेवा शिक्षा स्वास्थ्य र रोजगारीसँग जोडिएका कार्यक्रमहरू समावेश भएका छन्। सभामुख महोदय, प्रस्तावक तथा समर्थक माननीय सदस्यज्यूहरू आबद्ध राजनीतिक दलहरूको नेतृत्वमा रहेको प्रदेश र स्थानीय सरकारहरूले पनि यस विषयलाई दलगत वा राजनीतिक दृष्टिकोणबाट नभई राष्ट्रिय समस्याको रूपमा ग्रहण गरी समाधानका लागि रचनात्मक सहयोग गरिदिनु हुन म हार्दिक आग्रह गर्दछु। यदि सबै तहका सरकार सबै राजनैतिक दलहरूले समन्वय र सहकार्य गर्दै साझा जिम्मेवारीका रूपमा लिई अघि बढ्ने हो भने यो भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको समस्या समाधानको दिशामा हामी निश्चित रूपमा अघि बढ्न सक्नेछौँ। यद्यपि सरकारलाई आफ्नो प्रतिबद्धतामा छिटो कार्यान्वयन गर्न स्मरण गराउने उद्देश्यले यो विषय उठाइएको हो भने यसलाई म सकारात्मक रूपमा लिन्छु। वर्तमान सरकार जनताप्रति उत्तरदायी छ र आफ्ना नीति तथा कार्यक्रम अनुसार यस समस्याको स्थायी समाधानतर्फ प्रतिबद्ध छ। सोही प्रतिबद्धता अनुसार नेपाल सरकारले हालै बर्दिया र झापा जिल्लाका भूमिहीन सुकुम्बासी तथा भूमिहीन दलित परिवारलाई जगधानी प्रमाण पूजा वितरण गरिसकेको छ। सभामुख महोदय, सरकारले नीति कार्यक्रम र बजेट मार्फत यस विषयलाई सम्बोधन गरिसकेको अवस्थामा यो प्रस्ताव पारित गर्नुपर्ने म औचित्य देख्दिनँ। तसर्थ म यस प्रस्तावको विपक्षमा रहन्छु।
1: माननीय सदस्य गुरुप्रसाद बराल, त्यसपछि माननीय सदस्य टुका भद्रा हमाल।

0: सभा मुख महोदय, नेपालमा सुकुम्बासी र अव्यवस्थित बसोबासीको सन्दर्भको एउटा लामो इतिहास छ। काठमाडौँ उपत्यका भित्र मात्रै को एउटा सानो उदाहरण पेश गर्ने हो भने पनि 2045 सालमा ठुलो भूकम्प गयो, 68 अर्को भूकम्प गयो, 72 अर्को भूकम्प गयो र मान्छेहरू काठमाडौँतर्फ सुरक्षित आवास र अन्य चिजले खोज्दै आयो। दोस्रो, विगतमा धेरै ठुल्ठुला राजनीतिक द्वन्द्वहरू भए र ती राजनीतिक द्वन्द्वको कारणबाट पनि मान्छेहरू राजधानीतर्फ आए। तेस्रो कुरा, शिक्षा स्वास्थ्यको भरपर्दो प्रबन्ध देशका विभिन्न ठाउँहरूमा हुन सकेन, त्यसले पनि मान्छेहरू शिक्षा र स्वास्थ्यको प्रबन्धका लागि राजधानीतर्फ आए। चौथो कुरा, आमदामीका अरू अवसरहरू र रोजगारीका अवसरहरू प्राप्त गर्न नसकेर पनि नागरिकहरू उपत्यकाभित्र पसे। त्यति मात्रै होइन, देशका विभिन्न भागमा गएको बाढी पहिरो अनि सँगसँगै ग्रामीण क्षेत्र र खास गरी पहाडी क्षेत्रमा व्याप्त बदेल आतंक, दुम्सी आतंक र अरू बनकरको आतंकबाट पनि बाँच्ने आधार टुटेर मान्छेहरू उपत्यकाभित्र आए। त्यति मात्रै होइन, आज विभिन्न ब्याङ्कहरूले, लघु वित्त संस्थाहरूले विभिन्न ठाउँमा जमिन धितो राखेका जमिनहरू लिलाम गर्दा पनि मान्छेहरू क्रमशः सुकुम्बासी हुँदै जाने, भूमिहीन हुँदै जाने र उनीहरू पनि कुनै न कुनै जीविकाको आधार खोज्दै राजधानीतर्फ आउने अवस्था छ। अहिले यी माइतीगर मण्डलाको हजारौँको जुलुस र धर्नालाई पनि हामीले नजिकबाट निहाल्न सक्छौँ सभा महोदय। यस अर्थमा हामीले गम्भीरतापूर्वक ध्यान दिनुपर्छ, यो सुकुम्बासी अथवा अव्यवस्थित बसोबासी भनेको यो सिङ्गो देशको आर्थिक सामाजिक अवस्थाको एउटा बिम्ब हो। यसका लागि हामीले सुरक्षित आवासको प्रबन्ध 1, खाद्य सुरक्षाको प्रबन्ध 2, स्वास्थ्य र शिक्षाको प्रबन्ध 3, उद्यमशीलताको व्यवस्था 4, रोजगारीको सुव्यवस्था 5 र संविधान अन्तर्गत नागरिकहरूको बाँच्न पाउने, सुरक्षित हुन पाउने, आवासको प्रबन्ध गर्न पाउने अधिकारलाई प्रत्याभूति गर्ने प्रबन्धका लागि यो प्रस्ताव आएको छ। त्यस अर्थमा सबै सत्ताधारी दल र हामी सबै मिलेर यो समस्याको समाधान हेतु सङ्कल्प गरौँ र यो प्रस्तावलाई पारित गरेर अगाडि बढौँ। धन्यवाद, नमस्कार।
1: मान्य सदस्य टुका भद्रा हमाल, त्यसपछि मान्य सदस्य अरविन्द शाह।

0: सम्मानित सभा महोदय, मान्य विष्णुराज आङ्नेबेबाट अव्यवस्थित बसोबासीहरूको पहिचान गरी उनीहरूको सम्मानजनक पुनर्स्थापना, सुरक्षित आवास, खाद्य सुरक्षा, स्वास्थ्य, शिक्षा, जीविकोपार्जन तथा शीघ्र लाल पूर्जा वितरण माग गर्दै प्रस्तुत गरेको गर्नुभएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावको पूर्ण समर्थन गर्दछु। यस सम्मानित सदनमा यो जरुरी सार्वजनिक प्रस्तावको समर्थन गरिरहँदा नागरिक विभिन्न कारणले अव्यवस्थित रूपमा बसोबास गर्न बाध्य भएका छन्। प्राकृतिक विपत्ति, गरिबी, रोजगारीको खोजी, द्वन्द्व, विकास आयोजना तथा ऐतिहासिक रूपमा भूमि व्यवस्थाका कमजोरीका कारण धेरै नागरिक आजसम्म पनि आफ्नो बसोबासको कानुनी पहिचानबाट वञ्चित छन्। उनीहरू नागरिक हुन्, कर तिर्छन्, मतदान गर्छन्, राज्यका सबै दायित्व पुरा गर्छन्, तर आफ्नो घर जग्गामाथि कानुनी अधिकार पाएका छैनन्। यो अवस्था सामाजिक न्याय र संविधानको मर्म अनुकूल हुन सक्दैन। नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने सुरक्षित आवास, खाद्य, स्वास्थ्य, शिक्षा, सामाजिक न्यायको हक सुनिश्चित गरेको छ। त्यसैले अव्यवस्थित बसोबासीहरूको समस्या केवल भूमि वितरणको विषय मात्रै होइन, यो मानव अधिकार, सामाजिक न्याय, गरिबी न्यूनीकरण र समावेशी विकाससँग जोडिएको राष्ट्रिय मुद्दा हो। सभामुख महोदय, पुनर्स्थापना केवल स्थानान्तरणमा सीमित हुनुहुँदैन। सरकारले सुरक्षित आवास, खानेपानी, विद्युत, सडक, विद्यालय, स्वास्थ्य, शिक्षा, कृषि वा रोजगारीका अवसर, सिप विकास र जीविकोपार्जनको दिगो व्यवस्था सहित एकीकृत पुनर्स्थापना कार्यक्रम सञ्चालन गर्नुपर्छ। विकास आयोजना वा संरक्षण क्षेत्रका कारण स्थानान्तरण गर्नुपर्ने उचित क्षतिपूर्ति सम्मानपूर्वक पुनर्स्थापना र प्रभावित समुदायको सहमतिलाई प्राथमिकता दिइनुपर्छ। सभामुख महोदय, भूमि केवल आर्थिक सम्पत्ति होइन, यो नागरिकको पहिचान हो, सुरक्षा, सम्मान र भविष्यसँग जोडिएको विषय हो। त्यसैले यो समस्यालाई राजनीतिक नाराको विषय होइन, राष्ट्रिय सहमति र संवेदनशीलताका साथ समाधान गर्न आवश्यक छ। अन्तमा अव्यवस्थित बसोबासीहरूको समस्या समाधान गरी सुरक्षित आवास, खाद्य, स्वास्थ्य, शिक्षा, जीविकोपार्जन, उचित क्षतिपूर्ति, स्थायी पुनर्स्थापना तथा शीघ्र लाल पूर्जा वितरण र सुनिश्चित गर्न सरकारलाई प्रभावकारी कदम चाल्न आग्रह गर्दै प्रस्तुत सार्वजनिक महत्त्वको प्रस्तावलाई पारित गरेर जाउँ भनी
1: मान्य सदस्य अरविन्द साह, त्यसपछि मान्य सदस्य कृपा राम राणा।
2: सम्माननीय सभामुख महोदय, खास नेपाल सरकारले आफ्नो सय बुन्दे शासकीय सुधारमा चाहिँ यो भूमि सम्बन्धीको जुन समस्या छ त्यसको समाधानको लागि अलरेडी 500 दिनमा समाधान गर्ने भनेर द्रुत गतिमा आफ्नो कामहरू गरिराख्दाखेरि यो आइराख्नु, यो भनौँ न प्रस्ताव आउनु भनेको त्यो चाहिँ अलिकति नबुझेको अवस्था छ मलाई। तर पनि खास देशलाई नै यो सुकुम्बासी, भूमिहीन, अव्यवस्थित को समाधानको लागि बेला बेलामा फरक फरक तरिकाले राजनीति गरिँदै आएको छ। त्यसको समाधानको लागि सरकार एकदम अगाडि बढ्नुभएको छ, यसको लागि धन्यवाद पनि दिन्छु। र यसमा मेरो केही कुराहरू, जस्तै नोटिस, अहिलेको सरकारले नोटिस निकाल्दाखेरि अहिले समाधान हुन्छ भनेर धेरैजनाले चाहिँ आतुर भएर अहिले फर्महरू फिलअप गर्नुभएको छ। तर पहिला नोटिसहरू कहिले आयो, कहाँ हरायो, केही पनि थाहा नभएको कारणले गर्दाखेरि म फेरि, मन्त्रीज्यू यही हुनुहुन्छ, म जिल्ला घुम्दाखेरि पनि मन्त्रीज्यूलाई फोन गरेको थिएँ, फेरिदेखि नोटिस निकाल्नको लागि हार्दिक अनुरोध गर्दछु। किनकि हाम्रो सरकारको एउटै मान्यता के हो भने कोही पनि नेपाली भूमिहीन नहोस्, र दोस्रो मान्यता पनि के हो भने सुकुम्बासीको नाममा लुटतन्त्र नहोस् भने, यो दुईटा पार्टलाई एकदमै क्लियर गरिदिनुपर्छ। तेस्रो कुरो चाहिँ मैले के राख्छु भने, हामी यो भूमिहीन सुकुम्बासीका कुराहरू गरिराख्दाखेरि कहीँ कतै मधेसका यो मुसहर, दलित, चमार, यो बस्तीलाई बिर्सिनु भएन, जो पुस्तौ पुस्तादेखि पुस्तौ पुस्तादेखि घरविहीन छन्, जग्गा विहीन छन्। मेरै गाउँको कुरा गर्नुहुन्छ भने 200 भन्दा बढी मेरो वार्डमा, महागढीमा वार्ड नम्बर 7 मा बस्नुहुन्छ, र म सानो हुँदाखेरि मात्र होइन, मेरो परदादा परदादाको बेलादेखि नै उहाँहरू चाहिँ जुन सानो अवस्थामा बसिराख्नु भएको थियो, एउटा घरमा आमा पनि, बुहारी पनि, छोरी पनि पर्दा लाएर बस्नुपर्ने जुन अवस्था छ, त्यसलाई चाहिँ नजरअन्दाज चाहिँ नगरियोस्। र उहाँहरू चाहिँ हामीले सोचेअनुसार आएर मुसहरू फर्म भर्छ, यो भर्छ भनेर सोच्नु भनेको त फेरि अर्को पुस्ताले पनि आएर यही कुरो गर्छ कि खै त तिनीहरू मुसहरूले पाएको। त्यसैले सरकारले यो जुन मुसहर दलितहरूको लागि चाहिँ विशेष ध्यान दिएर उहाँकै ठाउँमा गएर उहाँहरूको यो समस्या समाधान गरियोस्। र साथै मधेसको एउटा अर्को समस्या कस्तो छ भने, यो घरवास के अरे के भन्छ त्यसलाई, ओफ कहाँ हरायो, मिनही, यो मिनही भनेको कस्तो भयो भने परापूर्वकालदेखि उहाँहरूले त्यसको कर पनि तिरिराख्नु भएको छ, तर उहाँको नाममा जग्गा छैन। त्यो भएर यो मिनहीको समस्या पनि सँगै समाधान गरियोस् कि जहिले पनि यो भूमिहीनको कुराहरू नआओस् कि यो वर्ष चाहिँ एकदम मजाले समाधान गरियोस्। यति मात्र भने धन्यवाद।
3: माननीय कृपाराम राणा, त्यसपछि माननीय रीना उप्रेती।

0: सम्माननीय सभामुख महोदय, सर्वप्रथम त मान्य भीष्मराज आङदेमज्यूद्वारा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावलाई पूर्ण रूपमा समर्थन गर्दै मैले आफ्ना कुराहरू अगाडि बढाउन चाहन्छु। सुगमवासी समस्या दया र राजनीति गर्ने विषय होइन, न्यायपूर्ण दिगो समाधान खोज्ने राष्ट्रिय दायित्व हो। यो दायित्वबाट सरकार भाग्न मिल्दैन। म आग्रह गर्न चाहे सरकारले सुगमवासी बस्तीमा डोजर चलाएर समस्या समाधान गर्न खोज्यो, तर त्यो हुन सक्दैन। डोजर आतङ्कले 61 वर्षीय इन्द्रबहादुर राई लगायत थप 2 जनाले हत्या गरे। दिवंगत आत्माको चिर शान्ति र परिवारजनमा गहिरो संवेदना व्यक्त गर्न चाहन्छु। डोजर आतङ्कले नेपाली नागरिकको गासबास कपास र शिक्षा रोजगारी खोज्ने काम गरेको छ। संविधान प्रदत्त मौलिक हकको हनन भएको छ। बाढी र वर्षाले चिसिएर कठिङ्रीको त्यो होल्डिङ सेन्टरको ती बालकको बाल अधिकार र शिक्षाको अधिकार खोज्ने काम भयो। झन्डै 11,100 सुगमवासी नेपाली दाजुभाइहरूको मानव अधिकार हनन भएको छ। म आग्रह गर्न चाहे झन्डै देशभरि 12,67,779 जो अव्यवस्थित सुगमवासी भूमिहीन दलितहरू रहेका छन्, त्यसको कि पहिचान भएको छ। त्यो पहिचानअनुसार सरकारले यथाशीघ्र अविलम्ब लाल पूजा वितरण गर्नुपर्छ र नेपाली जनतालाई जो भूमिहीन दलित छन्, अव्यवस्थित बसोबासी छन्, अहिले जग्गामा बसोबास गरिरहेका छन्, भूमिहीन सुगमवासी छन्, तिनीहरूलाई लाल पूजा वितरण गरेर जग्गाको मालिक सरकारले बनाउनुपर्छ। यो नेपाली जनताको मौलिक अधिकार हो। नेपालको संविधानको धारा 40(5) र 6 जग्गा सम्बन्धी दलितको हक प्रदान गरेको छ, आवास सम्बन्धी हकको ग्यारेन्टी गरेको छ, त्यस्तै सम्मानपूर्वक बाँच्न पाउने अधिकार, सम्पत्तिको हक जस्ता महत्त्वपूर्ण अधिकारको ग्यारेन्टी नेपालको संविधानले गरेको छ। त्यसो भएको हुनाले यो संविधान अनुसार नेपाली जनताले अधिकार प्राप्त गर्न सक्नुपर्छ भन्ने आग्रह गर्न चाहे। तर पछिल्लो समय यो करको दायरा धेरै बढी भएको छ। झनै 1700 वर्गमिटरमा 5% र सोभन्दा माथि 10% राजस्व कायम गरिनुपर्छ र आवासीय क्षेत्रमा 10% करको व्यवस्था कायम गरिनुपर्छ भन्ने हार्दिक आग्रह गर्न चाहे। तर यहाँ चरको मूल्य छ, राजस्व वृद्धि धेरै छ। झन्डै स्थानीय तहहरूमा 80-200%सम्मको जमिनको त्यो राजस्व बढाइएको छ। त्यसले गर्दाखेरि अव्यवस्थित बसोबासी परिवारको आर्थिक क्षमताले थ्याक्दैन, यसले जग्गा वितरण होइन त्यो चाहिँ नै अवरोध गर्ने, वितरण गर्ने सरकारको त्यो काम अवरुद्ध हुनसक्छ। त्यसो भएको हुनाले यसलाई व्यवस्थित गर्नका लागि म हार्दिक आग्रह गर्न चाहन्छु। धन्यवाद।
1: रिना उप्रेती, माननीय रिना उप्रेती, त्यसपछि माननीय हरि मोहन भण्डारी।

0: सम्माननीय सभामुख महोदय, म आज प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता माननीय भीष्मराज आङदम्बेले प्रस्ताव गर्नुभएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा छलफलमा सहभागी हुँदै म यस प्रस्तावको समर्थन गर्दछु। म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु, वास्तविक भूमिहीन सुकुम्बासीको बस्तीमा उचित वैकल्पिक व्यवस्था पुनर्स्थापन र मानवीय संवेदनाको ख्याल नगरी डोजर चलाइँदा हजारौँ परिवार घरबारविहीन भएका छन्। त्यसको असर महिला, बालबालिका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक र अशक्त व्यक्ति सबैभन्दा बढी प्रभावित र जोखिममा छन्। मानवीय संवेदनाभन्दा बढी राज्य शक्ति र बल प्रयोग गरी निकालिएका कारण यी नागरिकहरू आकाशमुनि बस्न बाध्य भएका छन्। त्यसैले सभामुख महोदय, सरकारले सभ्य र स्वस्थ समाज निर्माणका लागि संविधानको धारा 51 गले सामाजिक सांस्कृतिक रूपान्तरणको नीति अवलम्बन गरेकाले सामाजिक सुसम्बन्ध कायम गर्ने खालको वातावरण निर्माण गरियोस्। संविधानको धारा 37 आवासको हक प्रदान गरेकोले नेपालभरि छरिएर बसेका अव्यवस्थित वास्तविक भूमिहीन सुकुम्बासीहरूलाई बसोबासको व्यवस्थापन गर्न र धारा 36 खाद्य सम्बन्धी हक, धारा 25 सम्पत्ति सम्बन्धी हक र धारा 18 समानताको हक प्रदान गरेको हुनाले भूमिहीनको वैज्ञानिक र पारदर्शी ढङ्गले बमोजिम लाल पूर्जा उपलब्ध गराई आधारभूत आवश्यकता, उचित क्षतिपूर्ति तथा जीविकोपार्जनको सुनिश्चित गर्नु सरकार र संविधानको मर्म पनि हो। सुकुम्बासीको नाममा मानव बस्ती भत्काएर विकास र कानुनको कार्यान्वयन मानव मर्यादा र संवेदनाभन्दा माथि हुनै सक्दैन। सभामुख महोदय, भूमिहीन सुकुम्बासी दलित नागरिकहरूको लागि सहज र कानुनी रूपमा जग्गा उपलब्ध गराउनका लागि भूमि सम्बन्धी विधेयक यस अगाडि नै कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा व्यापक छलफल भई प्रतिनिधि सभाबाट पास भएका विभिन्न व्यवस्थाहरूलाई सरकारले पुनः अनुरोध गरोस्, अध्ययन गरोस्। म सरकारलाई आग्रह गर्दछु, सुकुम्बासीको भावनालाई राजनीतिकरण नगरी यो समस्यालाई दीर्घकालीन समाधानका लागि उचित वातावरण तय गरियोस् भनी माग पनि गर्दछु। सभामुख महोदय, यो सुकुम्बासी नागरिकहरू पनि नेपालका नागरिक हुन्, दोस्रो दर्जाका नागरिक होइनन्। यिनीहरू पनि देशका किसान, मजदुर, श्रमिक, ज्यालादारी गर्ने, कर तिर्ने, राष्ट्र निर्माणमा पसिना बगाउने नागरिक भएकाले सरकारले अपराधीलाई जस्तो व्यवहार नगरी सम्मानित नागरिक भएर बाँच्न पाउने अधिकार प्रदान गरोस् र म यो प्रस्तावको समर्थन गर्दै पारित गर्नुहुन जोडदार माग गर्दछु। धन्यवाद। जय नेपाल।
1: माननीय हरिमोहन भण्डारी, त्यसपछि राजीव खत्री।
2: सम्माननीय सभामुख महोदय, म भीष्म आङदेवजीले राखेका कतिपय कुरामा सहमत भए पनि धेरै जसो कुरामा म असहमत छैन। यसलाई सेन्टिमेन्ट टल तरिकाले लानुभन्दा पनि यसलाई समाधानको विषयमा लानुपर्छ। 2046 सालदेखि धेरै उपलब्धि भएको अवस्था होइन। कार्यकर्तालाई भर्ती केन्द्रको रूपमा राखेर एउटा जिल्लामा मलाई लाग्छ 3-4 लाख मन्थली खर्च हुन्थ्यो त्यो भर्ती केन्द्रको रूपमा रहे र उहाँले नै भनेअनुसार रिस्की सुकुम्बासीको व्यवस्थापन र हस्तान्तरण गर्नुपर्छ। जो बागमतीमा रिस्की सुकुम्बासी थिए, म आज मात्रै प्रधानमन्त्रीलाई भेटेर आएको छु। अब नेपालमा सुकुम्बासीको समस्या समाधान गर्नुपर्छ। हाम्रो मन्त्रीजी पनि यहाँ हुनुहुन्छ। अब कुनै व्यक्ति पनि घरबार हुनुहुँदैन। म ठोकका साथ भन्दछु, जसले यो राज्यलाई असर हुने गरी गरेका छैनन् ती सुकुम्बासीहरू यथावस्थानमा बस्न म लगायत हाम्रो सम्पूर्ण सांसद तयार छौँ। उहाँले घर छोड्नु पर्ने अवस्था आउँदैन। 1, 2, 3 यो ठोको हो। र त्यसपछि पद्मा अर्याल नेकपा एमालेको पूर्व मन्त्रीजीले भन्नुभयो, अहिलेसम्म 12 लाख पहिचान गर्नुभयो, उहाँले 58 हजार वितरण गर्नुभयो। त्यसमा उहाँका करिब कति कार्यकर्ताले पाए त्यो थाहा छ, हामीलाई पनि थाहा छ। अब त्यो हुँदैन, यसै पाली गरिदिन्छौँ हामी।

0: पाँच वर्षभित्रमा जागिरी खान आएका होइनौँ हामी, हामीलाई जागिरी खानु छैन। कति पैसा खर्च भयो अहिलेसम्म यो राज्यमा तपाईँलाई थाहा छ? भूमिहीनको नाममा कति पैसा खर्च भयो? अब यसैका लागि यो सरकार बनेको हो। मन्त्रीज्यूलाई यहीँ हुनुहुन्छ आह्वान गर्छु, अब एउटा पनि सुकुम्बासी भूमिहीन हुनु हुँदैन। नेपालीको छोरो, यो चाहिँ अब व्यवस्थापन गर्छौँ। मैले त रिजाइनै गरिदिने प्रतिबद्ध गरिदिएँ भनेपछि बुझ्नुहोस् तपाईँहरू, त्यो भावना लिएर आएका मान्यौँ हामी, जागिर खान आएका मान्ने होइन हामी। यो देश बनाउनु पर्छ, यहाँ बसका लागि
1: राजीव खत्री, त्यसपछि माननीय कृष्ण हरि बुरा थोकी।
2: सम्माननीय सभामुख महोदय, माननीयज्यूहरूले जुन सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गर्नुभएको छ, यसमा आफ्नो भनाइ राख्दैछु। सायद यति चासो पहिले नै राखिदिनु भएको भए आज यो सरकारले पक्कै यो जिम्मेवारी उठाउनु पर्दैन थियो। एकजना पूर्ववक्ता मान्यज्यूले सुकुम्बासी बस्ती खाली गराउँदाको दिन इतिहासकै अमानवीय घटना भएको दिनको रूपमा चित्रित गर्नुभयो। तर त्यो दिन सुकुम्बासी बनाइएकाहरूलाई 35 वर्षको खिल निकालेको दिनको रूपमा उहाँले बुझ्नु भएन जस्तो लाग्छ। खिल निकाल्दा नहुनुपर्ने कुराहरू केही भए त्यसको दोष सरकारले लिन्छ, तर 35 वर्षको दोष कसले लिने? अहिले सरकारले लाल पूर्जा बाँड्दा जस लिन खोज्ने मान्यज्यूहरूले काम गर्न नसकेकोमा चाहिँ माफी माग्ने कि नमाग्ने? सरकारले अहिले गरिरहेको काम सुकुम्बासी व्यवस्थापन मात्रै होइन, सुकुम्बासीको नाम बेचेर खाने अनि तिनैलाई लुट्ने, ठग्ने र राजनीति गर्नेहरूबाट वास्तविक सुकुम्बासीहरूको उद्धार हो यो। जब वर्षौँदेखि लाल पूर्जाको पर्खाइमा बसेका सक्कली सुकुम्बासीलाई सरकारले लाल पूर्जा उपलब्ध गराउन सुरु गर्छ, तब बिचौलिया, भूमाफिया, अतिक्रमणकारीहरू आफै भाग्छन् या आत्मसमर्पण गर्छन्। सुकुम्बासीको नाममा राजनीति गर्नेहरूको रोइलो पनि तब बन्द हुन्छ। यथार्थमा सुकुम्बासी समस्या होइन, सुकुम्बासीका नाममा राजनीति गर्नेहरू हुन्। अब कसैको राजनीतिक स्वार्थ पुरा गर्न हरेक वर्ष बाढीको जोखिम कसैले मोल्न सक्दैन। सरकार सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउन पक्कै प्रतिबद्ध छ। जोखिम रहित व्यवस्थापन हरेक नागरिकको अधिकार हो। एउटा कुरा सरकारबाट गल्ती भएकै हो, त्यो थियो खोलाबाट लगेर खोलामा राखिनु। हामीले देखेका छौँ सुकुम्बासी बनेर ललिता निवास कृत्य गरेको, कोही परिवारलाई सुकुम्बासी बनाएर जग्गा हडपेको, सक्कली सुकुम्बासी त्रिपालमा, नक्कली सुकुम्बासी संसदमा छिरेको पनि देख्यौँ। सुनका लट्ठा भिरी, ब्रासलेट, सुट बुट लगाई प्राडोबाट झरेर सुकुम्बासी आन्दोलनमा भाग लिई भूमाफियासँग लुसुक्क 5 तारे होटलमा छिरेर पार्टी गरेर निजी महलमा सुत्ने नक्कली सुकुम्बासी वास्तवमा असली सुकुम्बासीका दुश्मन हुन्। रासपाको प्रतिबद्धता पत्रमा समेत उल्लेख रहेको विषय र यसमा सरकारले काम गरिरहेकाले यो जरुरी सार्वजनिक महत्त्वको विषय आज सदनका लागि खासै महत्त्व राख्दैन। धन्यवाद।
1: माननीय कृष्ण बुरा थोकी। त्यसपछि माननीय खड्ग बहादुर बुढा।
3: सम्माननीय सभामुख महोदय, माननीय भीष्मराज आङदेम्बेज्यूले पेश गर्नुभएको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव महत्त्वपूर्ण छ। प्रस्तावकज्यूलाई धन्यवाद ज्ञापन गर्दछु। यो विषय नेपालको संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, सुरक्षित आवास, सामाजिक न्याय, समानता र मानव मर्यादासँग प्रत्यक्ष रूपमा जोडिएको यो महत्त्वपूर्ण विषय हो। सभामुख महोदय, दशकौँदेखि हजारौँ नेपाली नागरिक भूमिको स्वामित्वबाट वञ्चित हुनुहुन्छ। यसको स्थायी समाधानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रले पनि स्पष्ट प्राथमिकता राखेको छ। त्यसै गरी नेपाल सरकारको नीति तथा कार्यक्रम, आर्थिक वर्ष 2083-84 बजेट तथा भूमि व्यवस्था र सहकारी तथा गरिबी निवारण मन्त्रालयका कार्यक्रमहरूमा पनि भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको

0: समस्या समाधान गर्न विभिन्न कार्यक्रमहरू समावेश गरिएका छन्। सम्माननीय सहमहज्यू, विगतका सरकारले 3 दशकभन्दा बढी समयदेखि निरन्तर प्रयास गर्दै आएको देखिन्छ। 2051, 2067, 2068 उच्च स्तरीय भूमि सुधार आयोग गठन भए 47 देखि 81 सम्म हेर्दा त 19 वटा आयोग, समिति, कार्यदल गठन भएका छन्। राज्यले ठुलो मात्रामा स्रोत साधन, जनशक्ति र बजेट परिचालन गरेको देखिन्छ र करोडौँ खर्च भएको देखिन्छ। सम्माननीय सहमहु महोदय, तर अहिले पनि 88,998 भन्दा बढी भूमिहीन दलित परिवार, 168,441 भूमिहीन सुकुम्बासी परिवार छन् भने 8,72,181 भन्दा बढी अव्यवस्थित बसोबासी परिवार व्यवस्थापनको पक्षमा छन्। सम्माननीय सहमहु महोदय, वर्तमान सरकारले विशेष तदारुकताका साथ यसमा काम गरिरहेको छ। म सरकारलाई धन्यवाद ज्ञापन गर्दछु। साँच्चीकै सरकारले विगतका कमजोरीबाट पाठ सिक्दै यस समस्याको स्थायी समाधानतर्फ ठोस र संरचनागत पहल लिएको छ। विगतमा सङ्कलित सबै निवेदनलाई एकीकृत गरी डिजिटल सूचना प्रणालीमा प्रविष्ट गर्ने, वडा स्तरबाट निस्सा वितरण गर्ने, वास्तविक लाभग्राहीको वैज्ञानिक पहिचान र प्रमाणीकरण गर्ने, उपलब्ध गराइने जग्गाको पहिचान गर्ने, स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण गर्ने, प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला भूमि समस्या समाधान समितिलाई सक्रिय बनाउने, देशभरका पालिकासँग समन्वय गर्ने तथा प्रक्रियागत अनियमितता, बिचौलियाको चलखेल, आर्थिक लाभ लिने प्रवृत्तिमाथि कानुन बमोजिम कडा कारवाही गर्ने नीति सरकारले अवलम्बन गरेको छ। म सरकारलाई सरकारको कदमप्रति हार्दिक प्रशंसा व्यक्त गर्दै धन्यवाद ज्ञापन।
1: माननीय खड्ग बहादुर बुढा, त्यसपछि माननीय नरेन्द्र कुमार केरुङ।
2: सम्माननीय सभामुख महोदय, नेपाली कङ्ग्रेस संसदीय दलका नेता माननीय विष्णुराज आङदेम्बेज्यूले यस गरिमामय सदनमा प्रस्तुत गर्नुभएको वास्तविक भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका सम्बन्धमा सार्वजनिक महत्त्वको प्रस्तावमाथि पूर्ण समर्थन गर्दै म छलफलमा भाग लिने अनुमति चाहन्छु। नेपाली कङ्ग्रेस लोकतन्त्रसँगै सामाजिक न्यायमा विश्वास गर्ने पार्टी हो। हामी सार्वजनिक जग्गा संरक्षणको पक्षमा छौँ, तर नागरिकको सम्मान, मानव अधिकार र संविधानले प्रतिपादित गरेका आवासको अधिकारलाई पनि उत्तिकै महत्त्व दिन्छौँ। वर्षौँसम्म राज्यले व्यवस्थापन गर्न नसकेको समस्या आज एकाएक बल प्रयोग गरेर समाधान हुन्छ भन्ने सोच गलत हो। वास्तविक भूमिहीन नागरिकलाई अपराधी सर व्यवहार गर्नु राज्यको दायित्वबाट पन्छिनु हो। सरकारले सर्वप्रथम वास्तविक सुकुम्बासी र अव्यवस्थित बसोबासीको निष्पक्ष पहिचान गर्न पर्थ्यो। त्यसपछि कानुन अनुसार जग्गा उपलब्ध गराउने वा उपयुक्त पुनर्स्थापनाको व्यवस्था गर्नुपर्थ्यो। सार्वजनिक सम्पत्तिको संरक्षण र नागरिकको मानवीय अधिकारबीच सन्तुलन कायम गर्न पर्थ्यो। यो चाहिँ भएको छैन। त्यसकारण लोकतान्त्रिक शासनको चाहिँ विरुद्धमा राज्य कतै गएको हो कि भन्ने हामीलाई आभास भएर यो चाहिँ सार्वजनिक महत्त्वको प्रस्ताव हामीले यो संसदमा प्रस्तुत गरेका छौँ। हामी सरकारसँग आग्रह गर्दछौँ, संवाद, सहमति र संवेदनशीलताका आधारमा समाधान खोजियोस्। गरिब नागरिकमाथि डोजर चलाएर होइन, न्यायपूर्ण नीति र व्यवहारबाट समस्या समाधान गरियोस्। सभामुख महोदय, आज सरकारको कार्यशैलीका कारण हजारौँ विपन्न नागरिकहरू त्रसित छन्। वर्षौँसम्म राज्यले कर उठायो, बिजुली जोड्यो, पानी दियो, मत माग्यो, तर आज त्यही नागरिकलाई अवैध भन्दै सडकमा पुर्याउने तयारी गरिरहेको छ। यो कस्तो राज्य हो? त्यसकारण सार्वजनिक जग्गा संरक्षणको नाममा गरिबमाथि मात्र शक्ति प्रदर्शन गर्ने तर सार्वजनिक सम्पत्तिमाथि कब्जा गर्ने पहुँचवालामाथि मौन बस्ने प्रवृत्ति स्वीकार्य हुन सक्दैन। कानुन सबैका लागि बराबर हुनुपर्दछ। म अन्त्यमा राज्यले सफलता डोजर चलाउनुमा होइन, विवादलाई सहमतिमा बदल्नुमा हुन्छ। नागरिकलाई शत्रु ठानेर होइन, साझेदार मानेर समाधान खोज्नु नै लोकतान्त्रिक शासनको मर्म हो। त्यसै

0: म सरकारसँग आग्रह गर्दछु, हतार नगर्नुहोस्, संवादलाई प्राथमिकता दिनुहोस्, कानुनी शासनको काम राख्दै मानवीय संवेदनलाई केन्द्रमा राख्नुहोस्। त्यसो गर्न सके मात्र यो समस्या स्थायी रूपमा समाधान हुन्छ र यो प्रस्तावको पूर्ण समर्थन गर्दै यहाँहरू सबैलाई मान्य सदस्यजीहरूलाई यो प्रस्तावमा सबैले समर्थन देखाउनु हुन म हार्दिक अपील गर्छु। धन्यवाद।
1: माननीय नरेन्द्र कुमार केरुङ, त्यसपछि माननीय शम्भु प्रसाद ढकाल।

0: सम्माननीय सभामुख महोदय, मनुस्मृतिको अध्याय 8 को श्लोक 15 के भन्छ भने, अधर्मेण जयन्येव क्षणम तिष्ठति मानव धर्मो रक्षति रक्षितौ हन्ति धर्मो हतो हतः भन्छ। मैले यो महत्त्वपूर्ण श्लोक यस सदन समक्ष प्रस्तुत गर्न चाहन्छु। विषयवस्तुको उत्पत्ति कसरी भयो भन्ने विषयसँग म यहाँ मान्यज्यूहरूको सम्मान्य सभामुखज्यू मार्फतबाट सम्बद्ध निकायको ध्यान आकर्षण गराउन चाहन्छु। हाम्रो देशमा 280,229 भूमिहीन छन् अनुमानित हो, अनि 933,583 अव्यवस्थित बसोबासी छन्। विषयवस्तु त्यो विषयवस्तु विगतका सरकारहरूदेखि पनि उठ्दै आएकै विषयवस्तु हो। यो सरकारले त्यसलाई आफ्नो स्वामित्व ग्रहण गरे, हामी धन्यवाद दिन्छौँ। जहाँ जहाँ धनी पूर्जा वितरणको प्रारम्भ भयो, हामी मुक्त कण्ठले प्रशंसा गर्छौँ। राम्रा कामहरूलाई हामी राम्रै भन्छौँ, नराम्रा कामहरूलाई हामी नराम्रो भन्छौँ। एउटा सचेत नागरिक भएको हैसियतले हामी एउटा नागरिक दायित्व र नागरिक धर्म पनि पालना गर्दछौँ। सम्मान्य सभामुख महोदय, किर्तिपुरको होल्डिङ सेन्टरमा एउटा सानो बालकलाई खाना खायौ भनेर सोद्धाखेरि मैले धेरै दिनदेखि खाएको छैन भनेर सानो निन्याउरो अनुहार लागेको एउटा बालकको चित्रले कस्तो हृदयलाई छुन सक्दैन होला, कस्तो मानवीयतालाई त्यसले छुन सक्दैन होला। विषयवस्तु त्यहाँबाट उठान भएको हो, विगतका सरकारहरूबाट हुँदै आएका विषयवस्तुहरूलाई अर्को सरकार, निरन्तर उत्तराधिकारवाला सरकारले गर्दै जानुपर्छ। त्यो एउटा सामान्य विषयवस्तु रह्यो। अमानवीयताको पराकाष्ठाका बिचमा एउटा धर्म पनि नसम्झिकन मैले अघि यहाँ समक्ष निवेदन गरेको एउटा श्लोकको भावार्थ, सुरु सुरुमा अन्यायले विजय गरेको जस्तो महसुस हुन्छ, तर जसले धर्म गर्छ त्यो धर्म गर्नेलाई धर्मैले रक्षा गर्छ, र अन्तत्वगत अन्याय गर्ने मान्छेहरू बिस्तारै बिस्तारै समाप्त हुँदै जान्छन्। भावार्थ यही हो। सम्मान्य सभामुख महोदय, के ती जो मान्छेहरूलाई जुन विषयवस्तुको उत्पत्ति भयो, त्यो उत्पत्ति भएको विषयवस्तुभित्र रहेका पात्रहरू सुकुम्बासी हुनका निम्ति अत्यन्तै ठुलो अपराध थियो? त्यो नेपालको संविधानको धारा 16 के भन्छ, धारा 17 के भन्छ, धारा 18 के भन्छ, र धारा 19 के भन्छ? एउटा सामान्य टहरो बनाएर आफ्नो जीवन गुजारा गरिरहेका ती नागरिकहरू प्रति सरकारले गरेको अमानवीय व्यवहारले उत्पन्न गराएको यो विषयवस्तु हो। यस कारणले यो
1: माननीय सदस्य समय छोटो आउनु,
0: हार्दिक समर्थन गर्दै मेरो कुराहरू टुङ्ग्याउँछु। धन्यवाद।
1: माननीय शम्भु प्रसाद ढकाल, त्यसपछि माननीय गणेश कार्की।

0: सम्माननीय सभामुख महोदय, प्रस्ताव सम्बन्धमा माननीय भीष्मराज आङ दाम्बेलाई स्वागत गर्दछु। मेरो बुझाइ अलि फरक छ। म 35 वर्षलाई गाली गर्न चाहन्न र डेढ दर्जनभन्दा बढी आयोग र समितिलाई पनि गाली गर्न चाहन्न र अरबौँभन्दा बढी खर्च भएको नेपालको सम्पत्तिलाई पनि गाली गर्न चाहन्न। यसलाई मैले सबैले सक्छ सबैले गर्छ भन्ने छैन। नगरेको अवस्थामा गर्न नसकेको अवस्थामा प्रायश्चित हो यो प्रस्ताव भनेर सकारात्मक स्वीकार गर्दा के हुन्छ भन्ने निवेदन गर्न चाहन्छु। म भर्खरै झापा पुगेर आएको, केही धनी पूर्जाहरू झापाको कन्काईमा वितरणमा उपस्थित हुने वितरण गर्ने अहोभाग्य मिल्यो। म मन्त्रीज्यूलाई केही समस्याहरू राख्न चाहन्छु। हामीले सोचे जस्तो सजिलो पनि छैन, नगरी पनि भएको छैन। हिजो बाचा गरेर आएका छौँ र सम्पूर्ण अथवा धेरैजसो अधिकार ओडा र पालिकालाई हामीले प्रदान गरेका छौँ र कर्मचारीहरूलाई त्यो अधिकार दिएका छौँ। अघि यहाँ पनि कुरा उठेको छ, नापी सम्बन्धमा केही समस्याहरू छन्। वनको कुरा गरिन्छ, हिजो चाहिँ सरकारले रोक्दा रोक्दै वन अतिक्रमण गरेको अवस्था होइन। 22 सालमा राजा महेन्द्रले दिएको बस्न दिएको जमिन पनि आज मान्छेले भोक्चलन गरेको छ, धनी पूर्जा पाएको छैन। 2017 सालमा त्यसै गरी जमिनमा मानिसहरू बसेको अवस्था छ र त्यति बेला चाहिँ कुत उठाउने त्यति बेलाको चाहिँ जिम्मदारले त्यो जग्गा आफ्नो नाममा पारे र हदबन्दी लगाइसकेपछि त्यो स्कुल र कलेजलाई दिए, त्यहाँ चाहिँ मान्छेको बसोबास गरेको छ। यस्ता अप्ठ्यारा अवस्थाहरू पनि छन्। त्यसले गर्दा यो विविध अप्ठ्यारा बिच धनी पूर्जा प्रदान गर्नुपर्नेछ, मानिसलाई जग्गा जमिन दिनुपर्नेछ। कानुन नियम र कार्यविधि चाहिँ समाजलाई र व्यवहारलाई व्यवस्थित गर्न भन्ने हो। कानुन नियम यस्तो छ भनेर फेरि जनतालाई नकारात्मक असर पार्न पाइँदैन। हिजो भूमिहीन भनेर दर्ता गरेको मान्छे आज चाहिँ अव्यवस्थित बसोबासीमा परेको छ, किनभने काहीँ न काहीँ उसले अलिकति जग्गा जमिन आदि जोडेको अवस्था पनि छ। त्यहीँ धनी पूर्जा वितरण गर्दा एउटा के देखियो भने 17 धुर जग्गाको धनी पूर्जा वितरण गरेको छ, कृषि भनेर लेखिएको छ। अब उसले के गर्ने, बेचबिखन गर्न पाइँदैन, घर बनाउन पाइँदैन। यस्ता प्राविधिक समस्याहरू पनि छन्। र अर्को चाहिँ समस्या के छ भने बेचबिखन गर्न त पाइँदैन तर त्यसैको आधार थियो, हिजो चाहिँ नम्बरी जग्गा थिएन अथवा त्यही कसै केही कारणले बस्यो के गर्यो, दुईवटा छोरा भए अथवा जग्गा जमिन छैन, बेचबिखन गर्न पाएन, कसैको ऋण सरसपाटी लिएको थियो, उसलाई अलिकति एक टुक्रो जग्गा जमिन दियो, पुनः तथ्याङ्कीकरण गर्नुपर्ने अवस्था पनि हुनसक्छ। मैले यसकारण चाहिँ व्यवहार अनुसार कानुन र नियम बनाइनुपर्छ र जसले जोतभोग गरिरह्यो हदभन्दा भित्र रहन्छ भने कुनै पनि अवस्थामा पुनः तथ्याङ्कीकरण गरेर भए पनि यसलाई चाहिँ उसले भोगचलन गरेको जमिन चाहिँ दिनुपर्दछ। नियम यस्तै छ, कानुन यस्तै छ, यो वनभित्र छ, यो डगरभित्र छ, यो बगरभित्र छ भन्ने परिभाषाभित्र रह्यौँ भने फेरि पनि हामीले अन्याय गर्दैछौँ अथवा सबैलाई दिन सक्दैनौँ, हामी असफल हुनेछौँ। मैले चाहिँ प्रस्ताव दर्ता गर्ने मानिसज्यूलाई धन्यवाद व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद।
1: माननीय गणेश कार्की, त्यसपछि माननीय मनमाया विश्वकर्मा।

0: सम्माननीय सभामुख महोदय, प्रस्तावक विश्वराज आङदामेलाई धन्यवाद छ। मात्रै भनेर फर्किन मन थियो, तर केही तर्कहरू, केही धारणाहरू र केही आरोपहरू आए र केही अप्ठ्यारा कुराहरू आए, त्यो बारेमा स्पष्ट पार्नुपर्छ भन्ने लागेर म मेरो पुरा समय लिँदैछु। उहाँले भन्नुभयो यो बल्झिरहने रोग नबनोस् भनेर, हामी पनि चाहँदैनौँ कि यो बल्झिरहने रोग बनोस् भन्ने। र उहाँले के भन्नुहुन्छ भने, ठ्याक्कै कानुन बन्न लागेको थियो, सदन विघटन भयो, उहाँले समय भन्नुभएन, कहिलेको सदन विघटन भनेर कानुन बन्न पाएन। 51 सालमा मनमोहन अधिकारीले सदन विघटन गर्दाखेरि हो कि, 55 सालमा गिरिजा प्रसाद कोइरालाले सदन विघटन गर्ने प्रयास गर्दा हो कि, अथवा शेरबहादुर देउवा, केपी ओली लगायत कसले सदन विघटन गर्दा हो कि, ठ्याक्कै जेएनजी आन्दोलनका बेला भएको हो। समय तोक्नु भएन, यो स्पष्ट पारिदिनु भएको हामीलाई पनि सजिलो हुन्थ्यो। अर्को, यो छलफल एकदमै वृहत छलफल आवश्यक छ, अलिक हतारो भयो भने जस्तो पनि कुरा गर्नुभयो, तर वृहत छलफल गर्दाखेरि 35 वर्ष लागेछ जेएनजी आन्दोलनमा कानुन बन्न रोकिएको हो भने, अब फेरि 35 वर्ष छलफल गरेर समय बर्बाद नगरौँ। छलफलमा घर बन्दैन रहेछ, छलफलमा खेती गर्न नमिल्दो रहेछ, त्यही भएर छलफल पुगे, अब काम गरौँ। तर छलफल गर्दाखेरि अब वन क्षेत्रमा बसोबास गर्न दिनु हुँदैन भन्ने छलफल अब नगरौँ। मेरो मोरङ क्षेत्र नम्बर 3 का धेरै ठाउँ वन क्षेत्रमा पर्छन्, जहाँ एउटा सालको ठुटो देखाइदिनु होला 2 लाख रुपियाँ दिन्छु भनेर वडा अध्यक्षले पटक पटक दाबी गर्नुहुन्छ। सालको रुख छैन, आँप होलान् पछि मान्छेले रोपेका, त्यो वन क्षेत्रमा छ। अब त्यो वन क्षेत्र त्यहाँका मान्छेलाई नदिने भन्ने त यो राज्यले कल्पना गर्छ भने त्यसको विरुद्धमा सांसदहरूमा म उभिन बाध्य हुन्छु। त्यही भएर यस्ता छलफलहरूतिर नलागौँ, प्रष्ट तर्क गरौँ, मान्छेलाई सहजताका लागि यो सरकारले गरिरहेको कामलाई अझ बलियो बनाउनका लागि यो प्रस्ताव आएको हो भने त्यो शर्तमा यो प्रस्तावलाई मनैदेखि स्वागत गर्दछु। तर होइन, क्रेडिट चाहिएको, नाम चाहिएको भने मेरो तर्फबाट मोरङ क्षेत्र नम्बर 3 मा भएका समस्या समाधान कसले गरेको भन्दा, कसैको नाम चाहिन्छ भने यसले गरेको भनेर दिनलाई मेरो हदसम्मका लागि त्यो पनि म तयार छु। तर नामका लागि, राजनीतिका लागि र अरू केहीका लागि यो प्रोसेस, यो प्रक्रिया, सरकारले अगाडि बढाइरहेको कामलाई रोक्ने अथवा यसलाई डिरेल गर्ने, अन्यत्र लाने काम नगरौँ। यही भएर यी कुराहरूमा असहमति राख्दै भूमि समस्यालाई सल्टाउने विषयमा सरकारको कामलाई थप बलियो बनाउने शर्तमा यो प्रस्तावको समर्थन गर्दछु। धन्यवाद।
1: माननीय मनमाया विश्वकर्मा, त्यसपछि माननीय सजिदा खातुन सिद्दिकी।

0: सम्माननीय सभामुख महोदय, माननीय भीष्मराज आङदेम्बेज्यू ले प्रस्ताव गर्नुभएको सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै यस प्रस्तावको समर्थन गर्दछु। नागरिकलाई बाढीबाट जोगाउन भन्दै किर्तिपुरको राधास्वामी होल्डिङ सेन्टरमा राखियो, तर त्यही केन्द्र बाढीमा डुब्यो। त्यहाँ रहेका 154 जनामध्ये 54 जनालाई मध्यरातमा उद्धार गरी अन्यत्र सार्नु पर्यो। यस घटनाले होल्डिङ सेन्टर छनौट गर्दा विपद जोखिमको सामान्य मूल्याङ्कन समेत गरिएको थियो कि थिएन भन्ने गम्भीर प्रश्न उठाएको छ। राज्यले नागरिकलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा पुर्याउन मिल्दैन। सुरक्षित स्थानमा सारिएका नागरिक पहिले भन्दा सुरक्षित हुनु पर्थ्यो, तर उनीहरूले फेरि लत्ता कपडा, औषधि, कागजात, शैक्षिक सामग्री र बाँकी घराइसी सामान समेत गुमाए। संविधानको धारा 35 स्वास्थ्य सम्बन्धी हक, धारा 37 उपयुक्त आवासको हक र धारा 41 ज्येष्ठ नागरिकलाई विशेष संरक्षण तथा सामाजिक सुरक्षाको अधिकार दिएको छ। तर होल्डिङ सेन्टरमा रहेका दीर्घ रोगीले समयमा औषधि नपाएको, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि आवश्यक सुविधा नभएको तथा बिरामी, सुत्केरी र बालबालिकालाई समेत पर्याप्त र पौष्टिक खाना नपुगेको गुनासो सार्वजनिक भएको छ। दीर्घ रोगी भेषराज दर्जीको उपचारको क्रममा मृत्यु भएको घटना पनि यही पृष्ठभूमिबाट आएको छ। विस्थापित दीर्घ रोगीलाई नियमित औषधि, रोगानुकूल खाना, स्वास्थ्य परीक्षण, समयमै अस्पताल पुर्याउने व्यवस्था थियो कि थिएन भन्ने जवाब सरकारले दिनुपर्छ। सभामुख महोदय, प्रति परिवार 25,000 रुपियाँ लाई सम्पूर्ण क्षतिपूर्ति मान्न सकिँदैन। डोजर स्थानान्तरण र बाढीबाट नष्ट भएका घराइसी सामग्री, औजार, कागजात, औषधि र जीविकोपार्जनको स्वतन्त्र मूल्याङ्कन गरी वास्तविक क्षतिपूर्ति प्रदान गरियोस्। सबै होल्डिङ सेन्टरको तत्काल सुरक्षा परीक्षण गरियोस्। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दीर्घ रोगी र बिरामीका लागि निशुल्क औषधि, नियमित स्वास्थ्य परीक्षण, पौष्टिक आहार र 24 घन्टा एम्बुलेन्सको व्यवस्था मिलाइयोस्। यही मागसहित म यो प्रस्तावको समर्थन गर्छु। धन्यवाद। जय नेपाल।
1: माननीय साजिदा खातुन सिद्दिकी, त्यसपछि माननीय समीक्षा बास्कोटा।

Bon, après, écoute, le height was. Sammani Shabamuk Mahoday, Assalamu Alaikum, Abhivadan. Aaja hami chalfal gardai chhau yo prastav mathi. Mananiya Bhishma Raj Angdel jyule jaruri sarvajanik mahatwa ko prastav rakhnu bhayo ra yasma pachhe bipachhe bhanda pani malai lagcha je right ho desh ra janta ko hak ma cha tesma hami samman pani garnu parcha ra samarthan pani garnu parcha ra yeslai samman cha samarthan cha. यसै बीचमा नेपालमा वास्तविक भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान र लाल पूर्जा वितरण सम्बन्धी हालसम्मको प्रगति नेपाल सरकारले वास्तविक भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न विभिन्न समयदेखि नीति कानून र आयोग गठन गर्दै आएको छ. यसको उद्देश्य उनीहरूको पहिचान गरी सुरक्षित आवास आधारभूत सेवा खाद्य स्वास्थ्य शिक्षा जीविकोपार्जन तथा स्थायी पुनर्स्थापनाको व्यवस्थापन गर्नु हो र त्यही अनुसार हामी अगाडि पनि बढेको छौँ. पटक पटक यही रोस्टमबाट 35 वर्ष के भयो भनेर धेरै मान्नेहरूले भन्नुहुन्छ 35 वर्षमा धेरै काम भएको रहेछ मेरो यो रिसर्च पेपर छ कसैलाई चाहिन्छ भने म डाटाबेस दिन सक्छु. एकपटक 35 वर्षलाई फर्केर हेरौँ 35 वर्षको समीक्षा पनि गरौँ. सधैँभरि यो 35 वर्षे आरोप लगाएर तपाईँले आफैले आफैलाई धिक्कारिरहनु भएको छ जस्तो मलाई

नेपाली रेडियो नेटवर्कको साँझ पाँच बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। विपक्षी दलहरूले सुनसरी घटनाको छानबिन गर्न न्यायिक समितिको माग गरेका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कंग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्रीको नेतृत्वमा स्थायी प्रकृतिको सर्वदलीय सर्वधार्मिक र नागरिक संवाद संयन्त्र गठन गर्न माग गर्नुभएको हो। एमाले सांसद गुरु बरालले पनि पूर्व न्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गर्न माग गर्नुभएको छ। नेकपाकी सांसद बलावती शर्माले घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्नुभयो। सुनसरीको दिवानगंजमा भएको घटना र त्यसपछि मधेसभरि फैलिएको साम्प्रदायिक भड़कावको सत्य तथ्य छानबिनका लागि विश्वसनीय आयोग गठन गर्न माग गर्नुभयो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पनि घटनाको छानबिन हुनुपर्ने बताउनु भएको छ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले मधेस प्रदेशमा हुने सामान्य विवादमा पनि सुरक्षाकर्मीले किन गोली चलाउँछ भनेर प्रश्न गरेका छन्। साउन चारमा कोशीको सुनसरीबाट शुरू भई मधेसका विभिन्न जिल्लामा फैलिएको हिन्दू र मुस्लिम समुदायबीचको विवादका क्रममा सुरक्षाकर्मीको गोली लागेर चारजनाको मृत्यु भएको थियो। रासपा सांसद अमरेश कुमार सिंह र शिवशंकर यादवले मधेस प्रदेशमा हुने सामान्य विवादमा पनि सुरक्षाकर्मीले लाठीचार्ज गर्ने टियर ग्यास नहान्ने सिधै गोली प्रहार गर्ने गरेको भन्दै सरकारसँग असन्तुष्टि जनाएका छन्। अर्थमन्त्री डाक्टर सोनी मुवागले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन र निजी क्षेत्रको आत्मविश्वास पुनस्थापित गर्न सरकारले बैंकिङ क्षेत्रसँग घनिष्ठ सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज सिंहदरबारमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओहरूसँगको छलफलमा अर्थमन्त्री मुवागले बजेट मार्फत आर्थिक रूपान्तरणको स्पष्ट दिशा तय गरिएको बताउनुभयो। साथै अबको मुख्य प्राथमिकता प्रभावकारी कार्यान्वयनमा रहेको उहाँको भनाइ छ। अर्थतन्त्रको वास्तविक अवस्था र बजारको मनोविज्ञानलाई बैंकिङ क्षेत्रले नजिकबाट महसुस गर्ने भएकाले बजेट कार्यान्वयन र विद्यमान समस्या समाधानका लागि बैंकरहरूको अनुभव र सुझाव महत्वपूर्ण हुने उहाँको भनाइ छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: चलती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हात हात मा पुर्याउन IME गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना अधिकार प्रविधि अधिकृत वीरेन्द्र तामाङ घोष रकम सहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले तामाङलाई सेवाग्राहीसँग 1,00,000 रूपियाँ घोष लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। भुक्तानी रकममा कमिशन मागेको सूचनाको आधारमा खटिएको अख्तियारको टोलीले तामाङलाई काठमाडौँ महानगरपालिका 16 बालाजुबाट सोमबार नियन्त्रणमा लिएको हो। अर्थ समितिमा आज राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनाइएको विधेयकमाथि छलफल भएको छ। छलफलका क्रममा अर्थमन्त्री सोनी मुवागले राष्ट्र बैंकको संरचनाका सन्दर्भमा संचालक समिति 7 जनाको उपयुक्त हुने धारणा राख्नुभयो। कम्तीमा 1 जना महिला सहित 7 जना संचालक समिति हुनुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। यता नेपालमा करदाता दर्ता संख्या 84,00,000 नागेको छ। आर्थिक वर्ष 82-83 अन्तिमसम्म 84,21,804 करदाता दर्ता भएको अर्थ मन्त्रालयले जनाएको छ। अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अहिले 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

को विकल्प छोटो दूरी को यात्रा का लागि इलेक्ट्रिकल साइकल र स्कूटर चढ्न चाहनुहुन्छ, त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाई हाम्रै कीर्तनपुर बजार

0: रहेको कुवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ कीर्तनपुर स्थित कुवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क कुवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुवर। फोन 98042211343 र 98184929230।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी नौ कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
2: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेजै बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
3: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपैयाँ तिराइहाल्छ।
2: हैन बुहारीसँग किन बिना सित्तैमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
0: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
1: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
0: सम्पर्क 98119328 र 98653773687।
1: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
4: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
5: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
4: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
5: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
4: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
5: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
6: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 056493 7383, मोबाइल 98550880002।

0: मी भाचे असतो सर. होस पण आहे ना. तुरंत काय म्हणून लागलं बरं. हेलिकॉप्टर चार्टर कर मग यार आता.
1: परखा दीपक
0: की ना
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ती हाल्नु पर्छ र. वर्षौं देखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ. तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठ

0: घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
1: त्यसो भए हेलिकप्टर क्यान्सल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
2: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घन्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ।
3: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
4: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
3: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउनिवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
4: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
4: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 98042211343 र 98184293।
5: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क रु 350 मात्र।
6: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकै साथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
3: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी, माडी सेवा केन्द्र, बसन्तपुर बजार माडी, मोबाइल 98459064977 र 98020352012।
7: अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
8: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
7: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
9: पदम हार्डवेयर, बसन्तपुर बजार माडी।
3: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
6: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क

0: टाइम चेक
1: इस समय सूचक का साथ में
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5550 7071 र 9855 7053।
3: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4493 580 र 9855 26 440।
0: It's 6 o'clock. अहिले 6 बजेको छ।
4: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी भजेन्द्र बस्नेतसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
5: सुनसरी घटनाको न्यायिक छानबिन गर्न सांसदहरूको माग, अफवाह फैलाउनेलाई कार्यवाही गर्न सरकारको ध्यान आकर्षण, कप्तान गजमा भएको घटनामा घाइते अर्का एकजनाको पनि ज्यान गयो।
4: ग्यास अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न निगमलाई सुझाव, सिलिण्डरको तत्काल म्यापिङ गर्न उद्योग समितिका सभापति अन्सारीको निर्देशन, अबको 3 महिना मासिक 50,000 मेट्रिक टन भन्दा धेरै आयात गर्ने सरकारको निर्णय।
5: सर्पदंशका बिरामीको उपचारमा प्रयोग हुने एन्टी स्नेक भेनम अभाव, 1,269 भाइल मात्रै मौजदात उपचारै प्रभावित हुने अवस्था नभएको सरकारको दावी।
6: सबै संस्थामा प्रशस्त मात्रामा नरहेको अवस्था चाहिँ हो, तर उपचारै प्रभावित हुने गरी हामीले व्यवस्थापन गर्न नसकिने गरी चाहिँ भइसकेको हो।
4: हसिनाले नयाँ दिल्लीबाट सम्बोधन गर्न लागेको बारे बंगलादेशले भारतसँग धारणा माग्यो, राजनैतिक गतिविधि गर्न दिँदा सुधारोन्मुख द्विपक्षीय सम्बन्धमा असर पर्न सक्ने चेतावनी।
5: र भविष्यमा इङ्ल्याण्डको प्रशिक्षक बन्न बेन स्टोक्स इच्छुक।
7: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
8: एनबीएल सर्वसुलभ आवास कर्जा
9: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
8: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
9: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा,
8: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
9: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
8: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
9: शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सुनसरी घटनाको सत्य तथ्य छानबिन गर्न न्यायिक छानबिन समिति गठन हुनुपर्ने माग गरेका छन्। प्रतिपक्षी दल कांग्रेसका सांसद निष्कल राईले सुनसरी घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो। उहाँले यो घटनाको बारेमा सामाजिक सञ्जालमा अफवाह फैलाउने पक्षलाई कार्यवाही गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भएको छ। त्यस्तै एमालेका सांसद गुरूप्रसाद बरालले यस्ता घटना पुनः दोहोरिन नदिन र त्यसमा संलग्न दोषीलाई कानूनी दायरामा ल्याई विधिको शासन कायम गर्न निष्पक्ष छानबिन हुनुपर्ने धारणा राख्नुभयो। नेकपाका सांसद बलावती

0: शर्माले सुनसरीमा भएको घटनालाई सबै पक्ष मिलेर रोकथाम गर्नु निकै सराहनीय भएको भन्दै यो घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्नुभयो। उहाँले पीड़ित नागरिकले प्रधानमन्त्रीको भौतिक उपस्थिति खोजिरहेको भन्दै घटनाप्रति सरकार जिम्मेवार हुनुपर्नेमा जोड़ दिनुभयो। त्यस्तै नवलपरासीको सुस्तामा भएको भूमि समस्याको विषयमा सरकारको ध्यान आकर्षण गराउँदै उहाँले समाधानका पक्षमा पहल गर्न सरकारसँग अनुरोध गर्नुभयो। श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङ राईले पनि सुनसरी घटनाको सत्य तथ्य छानबिन गर्न माग गर्दै आउँदा दिनमा त्यस्तो हुन नदिन आवश्यक वातावरण तयार गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसद डाक्टर अमरेश कुमार सिंहले सुनसरी सहितका क्षेत्रमा केही दिन अघि भएको घटना समाधानमा प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले खेल्नु भएको भूमिकाको प्रशंसा गर्नुभएको छ। उहाँले तराई मधेसमा हुने आन्दोलन घटना र विवादमा सधैँ गोली चलाउने गरिएको आरोप लगाउँदै यसलाई रोक्नुपर्ने बताउनु भएको छ।
1: यसैबीच सुनसरीको कप्तानगंजमा भएको साउन 10 गते आइतबार राति भएको घटनामा घाइते अर्का एक युवाको पनि ज्यान गएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार दिवानगंज 3 का घाइते 22 वर्षका रविन्द्र कुमार मेहताको त्रिवी शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा आज बिहान ज्यान गएको हो। यो सँगै कप्तानगंज घटनामा ज्यान गुमाउनेको संख्या 3 जना पुगेको छ भने सिराहामा ज्यान गुमाएका 1 जना सहित 4 जना पुगेको छ। सुनसरीको दिवानगंज गाउँपालिका 3 कप्तानगंजमा युवाहरूको समूह बीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर 10 जना गम्भीर घाइते भएका थिए। घाइते मध्ये यसअघि देवानगंज 4 का 25 वर्षीय ओमप्रकाश मेहता र देवानगंज 3 का 22 वर्षीय जयप्रकाश मेहताको ज्यान गइसकेको थियो। अरू घाइतेहरूको पनि विभिन्न अस्पतालमा उपचार भइरहेको छ। यही घटनाको विरोधमा सिराहाको गोल बजारमा प्रहरीको गोली लागेर गणेश यादवको पनि ज्यान गएको थियो। गृह मन्त्रालयले घटना छानबिनका लागि सहसचिव पुष्पराज साईको नेतृत्वमा उच्च स्तरीय समिति गठन गरेको थियो। यो समितिले गोल बजारमा पुगेर अध्ययन थालेको छ। यस्तै आज ज्यान गुमाएका रविन्द्र कुमारका परिवारले पनि पूर्व सहमति अनुसार नै सरकारको तर्फबाट राहत सहायता पाउने जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। आफन्तले सब बुझ्न नमानेपछि प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अरियालले अपील मार्फत सरकारले पूर्व सहमति अनुसार नै राहत र सहायता उपलब्ध गराउने बताउनु भएको छ। साथै प्रशासनले संयमता अपनाउन पनि सबै पक्षलाई आग्रह गरेको छ।
0: खाना पकाउने ग्यासको अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न उपभोक्ता अधिकार कर्मी र अरू सरकारवाला निकायले नेपाल आयल निगमलाई सुझाव दिएका छन्। अहिले बजारमा खाना पकाउने ग्यासको चरम अभाव छ। आज बसेको संसदको उद्योग वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिको बैठकमा उपभोक्ता अधिकार कर्मीले निगमले उचित व्यवस्थापन गर्न नसकेको बताएका छन्। बैठकमा उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हाले घरमा ग्यास स्टक भए घाम पानी नभनी कोही पनि रित्तो सिलिण्डर बोकेर लाइन लाग्ने थिएनन् भन्नुभएको छ। ले ग्यास वितरणलाई पारदर्शी बनाउँदै दीर्घकालीन समाधान खोज्नुपर्नेमा उहाँको जोड़ छ। त्यस्तै नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान बहादुर चन्दले सरकारको नीतिका कारण बजारमा ग्यासको हाहाकार भएको दावी गर्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवाड़ीले ग्यास अभाव नभए पनि वितरण प्रणालीमा देखिएको समस्याका कारण अभाव देखिएको बताउनु भएको छ। आधा सिलिण्डर ग्यास वितरणको क्रममा अधिकांश उपभोक्ताले ग्यास नभरेको उहाँले बताउनुभयो। भोरी ग्यास वितरण गर्न थालेपछि बजारमा 81 सिलिण्डर आउँदा वितरणमा चाप बढेको उहाँको तर्क छ। यसअघि मासिक 46-47 हजार मेट्रिक टनको हारिमा रहेको ग्यासको माग अहिले बढेर झण्डै 60 हजार मेट्रिक टन पुगेको उहाँले बताउनुभयो। उहाँले इण्डियन आयल कर्पोरेशनसँग कम्तीमा 1 देखि 1.5 महिनासम्मको लागि अतिरिक्त आपूर्ति उपलब्ध गराउन आग्रह गरेको पनि जानकारी दिनुभएको छ। सचिव दुवाड़ीका अनुसार काठमाडौँ उपत्यका सहित 28 जिल्लामा ग्यासको केही समस्या देखिएको छ। यसैबीच समितिका सभापति रहबर अन्सारीले एलपी ग्यास सिलिण्डरको तत्काल म्यापिङ गर्न नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ। समितिको आज बसेको बैठकमा उहाँले एलपी ग्यासको कृत्रिम अभाव अन्त्य गर्न देशभर रहेका झण्डै 1.75 करोड़ ग्यास सिलिण्डरको म्यापिङ गर्न निर्देशन दिनुभएको हो। सभापति अन्सारीले 17 दिन अघि नै सिलिण्डर म्यापिङ गर्न निर्देशन दिएको भए पनि त्यसको कार्यान्वयन नभएको बताउनुभयो। समितिको गतिसँग तालमेल गर्न नसक्ने हो भने जिम्मेवारीबाट अलग हुन आयल निगमको नेतृत्वलाई उहाँले चेतावनी समेत दिनुभएको छ।
1: लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पनि छलफल भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकमा अहिले ग्यास अभाव हुनुको कारण विश्लेषण सहित समाधानका लागि सम्बद्ध मन्त्रालय विभाग ग्यास उद्योगी तथा व्यवसायीको भूमिकाबारे समीक्षा गरिएको थियो। आउँदो मुख्य चाड पर्व दशैं तिहारमा हुने उच्च मागलाई ध्यानमा राखेर अबका 3 महिनासम्म हरेक महिना 50 हजार मेट्रिक टनभन्दा धेरै आयात गर्ने व्यवस्था मिलाउने निर्णय समेत भएको छ।
0: नेपाल राष्ट्र बैंक 2058 नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथि आज भएको दफावार छलफलमा संचालक समितिको संरचनाको विषयमा सहमति जुटेको छ। विधेयकको दफा 10 केन्द्रित रही भएको छलफलमा राष्ट्र बैंकको संचालक समिति 7 सदस्य रहने गरी सहमति भएको समितिका सचिव लक्ष्मण अर्यालले बताउनुभयो। जस अनुसार बैंकमा दुईजना डेपुटी गवर्नर रहने वर्तमान व्यवस्थालाई यथावत राखिएको छ भने संचालक समितिमा अर्थ सचिवको उपस्थिति रहने प्रावधानमा पनि सहमति जुटेको छ। संचालक समितिमा रहने 3 स्वतन्त्र संचालक मध्ये कम्तीमा 1 महिला अनिवार्य हुनुपर्ने व्यवस्था सुनिश्चित गरिएको छ। आजको बैठकले संचालक समितिको समावेशी र व्यावसायिक स्वरूपलाई सुदृढ बनाउने उद्देश्यका साथ सहमति कायम गरेको हो।
1: नेपाली काँग्रेसका सांसद भीष्मराज आङदम्बेले सुकुम्बासी र भूमिहीन नागरिकको समस्या समाधानका लागि सरकारसँग 7 एकीकृत कार्ययोजना माग गर्नुभएको छ। आजको प्रतिनिधिसभाको बैठकमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै उहाँले सुकुम्बासी व्यवस्थापनका नाममा सरकारले अमानवीय व्यवहार गरेको भन्दै सरकारको आलोचना गर्नुभयो। प्रस्ताव प्रस्तुत गर्ने क्रममा सांसद आङदम्बेले वास्तविक भूमिहीन र सुकुम्बासीको पहिचान गरी उनीहरूलाई सुरक्षित आवास, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको ग्यारेन्टी गर्न माग गर्नुभयो। यस्तै एमाले दलकी उपनेता पदमा अर्यालले पहिचान भइसकेका 12 लाख भन्दा धेरै भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई तत्काल लाल पूर्जा वितरण गर्न सरकारसँग माग गर्नुभयो। अर्यालले सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्नु केवल राजनीतिक विषय मात्र नभई सामाजिक न्यायको महत्वपूर्ण मुद्दा पनि भएको बताउनुभयो। सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्यालाई एकैसाथ सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको भन्दै अर्यालले बाँकी रहेकाहरूको पहिचानको कामलाई पनि तत्काल अगाडि बढ़ाउन सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
0: सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाह बालेनसँग आज भेट गरी प्रदेशको विकास, सुशासन र समसामयिक राजनैतिक विषयमा छलफल गरेका छन्। आज सिंहदरबारमा भएको सामूहिक भेटवार्तामा सुदूरपश्चिम प्रदेशका विद्यमान समस्या र सरकारका गतिविधिबारे कुराकानी भएको हो। विशेष गरी गेटाको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई यथाशीघ्र संचालनमा ल्याई देशकै शैक्षिक हब बनाउनु पर्नेमा सांसद ले जोड़ दिएका छन्। सांसद केपी खनालका अनुसार भेटमा किसानका लागि मलको उपलब्धता, विद्युतीकरण, सड़क दुर्घटना न्यूनीकरण, नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माण र हुलाकी सड़क लगायतका विषयमा छलफल भएको थियो। प्रधानमन्त्री शाहले सांसदहरूलाई सदनमा समेमित भएर प्रस्तुत हुन र प्रतिपक्षले उठाएका विषयको जिम्मेवारीपूर्वक जवाब दिन पनि आग्रह गर्नुभएको छ। सांसद हरिमोहन भण्डारीले प्रधानमन्त्रीलाई सदनमा नियमित उपस्थित भई सार्वजनिक महत्वका विषयमा सम्बोधन गर्न आग्रह गरिएको जानकारी दिनुभयो। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। एन्टी स्नेक भेनमको अभाव र आपूर्ति व्यवस्थापन बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रवेश परीक्षा 24 सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-6601, 98578-35990, 98578-31684। 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 056-494-333, 493-555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुनसरी घटनाको न्यायिक छानबिन गर्न सांसदहरूको माग, अफवाह फैलाउनेलाई कार्यवाही गर्न सरकारको ध्यान आकर्षण, कप्तानगंजमा भएको घटनामा घाइते अर्का एकजनाको पनि ज्यान गयो, अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न नेपाल आयल निगमलाई ग्यासको अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न आयल निगमलाई सुझाव, सिलिण्डरको तत्काल म्यापिङ गर्न उद्योग समितिका सभापति अन्सारीको निर्देशन, अबको 3 महिना मासिक 50,000 मेट्रिक टन भन्दा धेरै ग्यास आयात गर्ने सरकारको निर्णय लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी प्रसंग। देशभर सर्पदंश उपचारका लागि अति आवश्यक मानिएको एन्टी स्नेक भेनमको अभाव भएको छ। अस्पताल र सर्पदंश केन्द्रमा एन्टी स्नेक भेनम नहुँदा प्रभावित टाढा टाढा धाउनुपर्ने अवस्था सृजना भएको हो। स्वास्थ्य मन्त्री निशा मेहताले अहिले 1,269 भाइल सर्पदंश उपचारका लागि प्रयोग हुने एन्टी स्नेक भेनम मौजदात रहेको जानकारी दिनुभएको छ। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले देशभर केन्द्रीय स्टोरमा 138, प्रादेशिक स्वास्थ्य आपूर्ति केन्द्रमा 444 र स्वास्थ्य कार्यालयमा 222, सर्पदंश उपचार केन्द्रमा 465 गरी जम्मा 1,269 भाइल सर्पदंश उपचारका लागि प्रयोग हुने एन्टी स्नेक भेनम मौजदात रहेको बताउनुभयो। यो उपलब्ध भाइल एन्टी स्नेक भेनमबाट 850 सर्पदंश बिरामीको उपचार गर्न सकिने प्राविधिक अनुमान छ। सर्पदंश अर्थात सर्पले टोकेमा सकेसम्म छिटो उपचारका लागि बिरामीलाई स्वास्थ्य संस्थामा पुर्याउनु पर्ने हुन्छ। यस्तै आजको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा रेबिस संक्रमणको विषयमा पनि सांसदहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद लेखजङ थापाले पाँचथर जिल्लाका विभिन्न क्षेत्रमा रेबिस संक्रमण फैलिएको भन्दै रोकथामका लागि सरकारसँग आग्रह गर्नुभयो।
0: मनसून र गर्मीको यो बेला सर्पदंशका घटना बढ़ने गरेका छन्। तर पछिल्लो समय सर्पदंशका बिरामीको उपचारमा प्रयोग हुने औषधि एन्टी स्नेक भेनमको अभाव छ। औषधि अभावले सर्पदंशका बिरामीको उपचारमा कठिनाई हुने गरेको छ। सर्पदंशका बिरामीलाई चाहिने एन्टी स्नेक भेनम, कुकुरको टोकाएपछि लगाउनु पर्ने रेबिज विरूद्धको औषधि लगायतको अभाव देखिएको छ। यसै विषयमा साथी कृष्ण शर्माले पटक पटक अत्यावश्यक औषधिको अभाव हुनुको मुख्य कारण के हो भनेर स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीलाई सोध्नु भएको छ।
8: अहिले हामीसँग सर्पदंशको उपचारको लागि सबै संस्थामा उत्तिकै मात्रामा सर्पदंशको प्रतिविष रहेको अवस्था छैन, तर कुनै ठाउँमा अलिकति बढी भएको, कुनै ठाउँमा कम छ भने त्यो बढी भएको ठाउँबाट त्यसरी व्यवस्थापन गरेका छौँ भने चाँडै नै हामीले खरिद गरेको एएसपिएस आज भने अगस्तको 4 तारिक भयो, 9 तारिकसम्ममा काठमाडौँमा आइपुग्ने भन्ने छ, खरिद भइसकेका छ, सबै कुरा छ। हामीले 10-11 तारिकसम्म सबै संस्थाहरूमा पठाउन सक्छौँ र पर्याप्त हुन्छ, हाम्रो सेन्ट्रल स्टोरहरू पनि पर्याप्त हुन्छ।
9: यसअघि पनि जस्तो क्यान्सरको औषधिको पनि त्यस्तै अभाव थियो, रेबिस विरुद्धको खोपको अभाव पनि खट्कियो, अहिले एन्टी स्नेकको स्थिति पनि त्यस्तै बन्यो। यसका पछाडिका कारणहरू हामीले पूर्व तयारी नगर्नु नै हो कि खासमा के हो त?
8: होइन, त्यो सबैको आफआफ्नो फरक फरक कारण छ, एउटै कारणले त्यस्तो भएको भन्ने पनि छैन। अर्को चाहिँ अभाव नभइकन पनि अभाव भएको हल्ला खल्ला हुने खालको चाहिँ हामीले देखेका छौँ कतिपय विषय वस्तुहरूमा, जस्तो रेबिजको भ्याक्सिनको सन्दर्भमा, रेबिजको भ्याक्सिन हामीसँग थियो नभएको होइन तर अभाव भनेर धेरै आयो कुराहरू। पछिल्लो समय हामीले खरिद गरेर ठुलो मात्रामा रेबिजको व्यवस्थापन पनि गरेका छौँ, अहिले त्यसमा समस्या रहेको कुरा भएन। क्यान्सरको विषयको अर्कै विषय भयो, त्यो हाम्रो बसभन्दा बाहिर रहेको विषयवस्तु भयो, खरिद गर्दा पनि नपाउने विषयहरू रह्यो, बजार मूल्य अन्तर्राष्ट्रिय रूपमा परेको प्रभावले परेको विषय भयो भने सर्पदंशको उपचारको हकमा हामीले पटक पटक टेन्डर गर्दाखेरि पनि आवेदन गर्नेहरूको अलिकति ढिलो नआइपुग्ने कारणले गर्दा धेरै पछिको टेन्डर पछि रेमिजको पनि सर्पदंशको पनि अलिकति ढिलो त्यसले गर्दा मात्रै भएको हो। तर अभाव भन्ने कुरा त्यसरी पुरै उपचारै प्रभावित हुने गरी भन्ने कुरा छैन, एउटा क्यान्सरको औषधि अलिकति उपचारमा उपलब्ध हुने कुरा बजारमा उपलब्ध हो, त्यो पनि सरकारले आफैले निशुल्क रूपमा रेबिजको भ्याक्सिन सर्पदंशको औषधि जस्तो उपलब्ध गराउने, निशुल्क उपलब्ध गराउने सूचीमा होइन, क्यान्सरको चाहिँ बजारमा उपलब्ध गराउने हो, हामी सेवा लिनुपर्नेहरूले आफैले खरिद गरेर उपचार गर्ने हो। त्यसमा बजारमा अलिकति समस्या भएको थियो, त्यसलाई पनि सहजीकरण गरेका छौँ, सर्पदंशको उपचारको हकमा अहिले यो हप्तालाई अलिकति चुनौतीपूर्ण हामीलाई छ। हामी सबै कुरा टुङ्गिसकेका छ, यो हप्ताभित्रमा सबै कुरा सहज हुन्छ
9: भनेको एक हप्ता चाहिँ कुर्नै पर्छ।
8: एक हप्ताभित्रमा हामीले अलिकति बढी भएको सर्पदंश उपचार गर्नुपर्ने औषधि बढी भएको संस्थाबाट कम भएको संस्थामा त्यसरी व्यवस्थापन गरेका छौँ। त्यसरी कुर्न पर्छ भन्दा पनि सबै संस्थामा प्रशस्त मात्रामा नरहेको अवस्था चाहिँ हो, तर उपचारै प्रभावित हुने गरी हामीले व्यवस्थापन गर्न नसकिने गरी चाहिँ भइसकेको हो।

0: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। विराटनगरका व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा खानतलासी गरेको विषयमा कोशी प्रदेश प्रहरी कार्यालयले मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी कवित कटवालसँग 24 घण्टे लिखित स्पष्टीकरणमा आएको छ। हिजो विराटनगर महानगरपालिका वडा नम्बर 7 रहेको मुन्दडाको घरमा प्रहरीले ठूलो संख्यामा जनशक्ति परिचालन गरी खानतलासी गरेको थियो। प्रदेश प्रहरी कार्यालयले प्रहरी परिचालनको वैधता, निर्णय प्रक्रिया र कानूनी प्रक्रिया पुर्याए नपुर्याएको विषयमा गम्भीर प्रश्न उठाउँदै 24 घण्टाभित्र आवश्यक प्रमाण र अभिलेखसहित जवाफ पेश गर्न निर्देशन दिएको हो। प्रदेश प्रहरीले अपराध सम्बन्धी प्रमाण नपाइए पनि ठूलो संख्यामा प्रहरी परिचालन गर्नुको आवश्यकता र औचित्य के थियो र त्यो घटनाले उद्योगी व्यापारी र सर्वसाधारण परेको प्रभावबारे जिल्ला प्रहरी प्रमुखको धारणा पनि मागेको छ। चित्त बुझ्दो स्पष्टीकरण नआए प्रहरी ऐन तथा नियमावली अनुसार विभागीय कार्यवाही अघि बढ़ाउने चेतावनी दिएको छ।
1: महिला बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत ज्यान जोखिममा परेका दुई महिलाको हवाई उद्धार गरी विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइएको छ। अस्ति साउन 17 गते संखुवासभाको खाँदबारी नगरपालिका 1 की 33 वर्षीय पर्वा ढुङ्गानाको नवजात शिशुलाई जन्म दिएपछि अत्याधिक रक्तस्राव भई स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। डाक्टरको सिफारिशका आधारमा उहाँलाई तत्काल हवाई उद्धार गरी परोपकार स्त्री तथा प्रस्तुति गृह थापाथली काठमाडौँमा ल्याइएको हो। ढुङ्गानाको विशेषज्ञ डाक्टरको निगरानीमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। त्यसै गरी हिजो जुम्लाको चन्दननाथ नगरपालिका निवासी 28 वर्षीय काशीकला धरलाको गर्भमै शिशुको ज्यान गएपछि उहाँको पनि स्वास्थ्य जोखिमपूर्ण बनेको थियो। धरलालाई तत्काल हवाई उद्धार गरी सुर्खेत प्रदेश अस्पतालमा ल्याई विशेषज्ञ उपचार भइरहेको छ। दुर्गम तथा विकट क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीले समयमै विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत निशुल्क हवाई उद्धार सेवा सञ्चालन गर्दै आएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा। नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
3: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
2: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अंकले ओह्रालो लागेको छ। शेयर बजार प्रसूचक निप्से आज 21.15 अंकले घटेर 2663.18 बिन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा उत्पादन तथा प्रशोधन, अन्य र व्यापार समूहको शेयर 1% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 213 कम्पनीको शेयर घटेकामा 59 बढेको छ। यस्तै 5 कम्पनीको शेयर भने घटबढ भएको छैन। आज सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर झण्डै 13.5% घटेको छ। समग्रमा बजार ओह्राल लागेको दिन एभरेस्ट कलरको शेयर 15% बढेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.57 अर्ब रुपियाँको कारोबार भएकोमा आज 343 कम्पनीको 1.07 लाख किता शेयर 4.07 करोड़ रुपियाँमा किनबेच भएको छ।

0: स्वतन्त्र पार्टी रासोपाकी सांसद इन्दिरा राणा मगरले पाकिस्तानको ब्रोडपिक हिम पहिरोमा परेर ज्यान गुमाएका आरोही निर्मल पूर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उहाँले पूर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्नुभएको हो। गएको बिहिबार आरोहणको क्रममा हिम पहिरोमा परेका पूर्जाको शव भेटिएको छ।
1: अहिले बागमती र गण्डकी प्रदेशका केही ठाउँ तथा अरू प्रदेशका एक दुई ठाउँमा पानी परिरहेको छ। अस्ति र हिजोको भन्दा मनसून केही निष्क्रिय भए पनि आज एक दुई ठाउँमा मध्यम तथा केही ठाउँमा सामान्य पानी परिरहेको हो। बितेको 24 घण्टामा भने मध्य प्रदेश बाहेकका प्रदेशका धेरैसो ठाउँमा ठूलो पानी परेको छ। सबैभन्दा धेरै जाजरकोटमा 138 मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भेग तथा मधेस र प्रदेशको एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। अरू ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
0: न्यूनतम पारिश्रमिकको निर्धारण र श्रम शोषणको अन्त्य लगायत 15 बुधे माग राखेर गएको बिहिबार साउन 14 गतेदेखि आमरण अनशनरत स्टाफ नर्स राणा भाटको समर्थनमा स्वास्थ्यकर्मी तथा नर्सिङ समुदायले आज काठमाडौँमा प्रदर्शन गरेका छन्। नर्स राणा भाटको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन र उहाँका जायज मागहरूको शीघ्र सम्बोधनका लागि दवाब दिने उद्देश्यले काठमाडौँ उपत्यकाका नर्स तथा स्वास्थ्यकर्मीहरूले वीर अस्पताल परिसरमा प्रदर्शन गरेका हुन्। उनीहरूले नर्स बचाऊ, स्वास्थ्य बचाऊ, सम्मानजनक सेवा सुविधाको सुनिश्चितता गर लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। स्वास्थ्यकर्मीहरूले राणा भाटको जीवन रक्षाका लागि सरकारलाई तत्काल सार्थक वार्ता र सहमति गर्न आग्रह समेत गरेका छन्।
1: सर्वोच्च अदालतका मिसिलमा क्षति पुगेका कारण लक्ष्य अनुसारको मुद्दा फर्सेट हुन कठिन देखिएको छ। आर्थिक वर्ष 2082-83 अदालतले 27,467 मुद्दा फर्सेट गर्न सकेन। न्यायालयमा गएको भदौ 24 गते भएको आगजनले मिसिलमा क्षति पुग्न गएका कारण दर्ता भएका मध्ये 11,469 मुद्दा मात्र फर्सेट भएका थिए। अदालतले गएको आर्थिक वर्षमा 19,769 मुद्दा फर्सेट गर्ने लक्ष्य राखेको थियो। यो वर्ष अदालतमा सबै गरी 38,936 मुद्दा दर्ता भएका थिए। अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले गएको भदौ 24 गते नवयुवा आन्दोलन क्रममा अदालतमा आगजनी भई क्षति पुग्न गएकाले लामो समयसम्म इजलास बस्न नसकेको र मिसिल पत्ता लगाउन कठिनाई भएकाले मुद्दा फर्सेटमा ढिलाइ भएको जानकारी दिनुभयो।
0: नेपाल प्रहरीले गएको वैशाख 1 गतेदेखि यता असार मसान्तसम्म देशभरबाट हाततियार सम्बन्धी मुद्दामा संलग्न 84 जनालाई पक्राउ गरेको छ। तीन महिनामा काठमाडौँ उपत्यकाबाट 8, कोशी प्रदेशबाट 14, मधेसबाट 11, बागमतीबाट 5, गण्डकीबाट 18, लुम्बिनीबाट 13, कर्णालीबाट 10 र सुदूरपश्चिम प्रदेशबाट 5 जना पक्राउ परेका हुन्। पक्राउ परेकाहरूबाट 67 थान हाततियार बरामद भएको छ। अवैध हाततियार नियन्त्रण तथा कारोबारीलाई निस्तेज गर्न देशभरि नै विशेष अभियान सञ्चालन गरिरहेको नेपाल प्रहरीले जनाएको छ। अवैध हाततियार कतै लुकाइराखेको थाहा भएमा सूचना दिन र अवैध हतियार बुझाउन समेत प्रहरीको अनुरोध छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। बंगलादेशले निर्वाचनमा रहेकी पूर्व प्रधानमन्त्री शेख हसिनाले नयाँ दिल्लीबाट गर्न लागेको भर्चुअल सम्बोधनबारे भारतसँग आफ्नो धारणा स्पष्ट पार्न आग्रह गरेको छ। साथै बंगलादेशले भएको व्यक्तिलाई राजनीतिक गतिविधि गर्न दिँदा सुधारोन्मुख द्विपक्षीय सम्बन्धमा असर पर्न सक्ने चेतावनी पनि दिएको समाचार संस्था रोइटर्सले जनाएको छ। नयाँ दिल्लीमा फरेन करेस्पोन्डेन्ट्स क्लब अफ साउथ एसिया एफसीसीएसएले आयोजना गर्ने अगस्त 5 को कार्यक्रममा हसिनाको प्रस्तावित सहभागिताप्रति बंगलादेशको यो पहिलो आधिकारिक प्रतिक्रिया हो। एफसीसीएसएले जनाए अनुसार 78 वर्षकी हसिनाले आफ्ना छोरा सजीव वाजेद जोय र अन्य वक्ताहरूसँगै भिडियो लिंक मार्फत नयाँ दिल्लीको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ। सन् 2024 अगस्तमा विद्यार्थी नेतृत्वको आन्दोलनका कारण बंगलादेशबाट भागेपछि भारतमा बस्दै आएकी हसिनालाई भारतबाट सुपुर्दगी गराउन बंगलादेशले प्रयास गरिरहेका बेला यो विषय चर्चामा आएको हो। आफू विरूद्ध विभिन्न मुद्दाहरू दर्ता भए पनि हसिनाले आउँदो डिसेम्बरमा बंगलादेश फर्कने योजना रहेको बताउनु भएको छ।
0: विदेशकै अर्को खबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नयाँ भन्सार शुल्क विरूद्ध अमेरिकाका 25 राज्यले मुद्दा दायर गरेका छन्। ती राज्यहरूले 60 व्यापारिक साझेदार देशबाट आयात हुने सामानमा लगाएको 10-12% भन्सार शुल्कलाई चुनौती दिएका बीबीसीले जनाएको छ। उनीहरूले ट्रम्प प्रशासनको निर्णय मनोमानी र कानून विपरीत रहेको बताएका छन्। ट्रम्प प्रशासनले गएको जुलाई महिनामा यी भन्सार शुल्कहरू लागू गरेको थियो। यसमा बेलायत, चीन र युरोपेली संघ लगायत विभिन्न देशहरू समावेश छन्। अमेरिकी सरकारका अनुसार यी देशहरूले जबरजस्ती श्रम प्रयोग गरी उत्पादन गरिएका सामानको आयात रोक्न पर्याप्त कदम चालेका छैनन्। व्हाइट हाउसका प्रवक्ता कुश देसाईले अमेरिकाले आफ्नो अधिकार प्रयोग गर्दै यो कदम चालिरहेको बताउनु भएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। इङ्ल्याण्डका पूर्व कप्तान बेन स्टोक्सले भविष्यमा राष्ट्रिय टोलीको प्रशिक्षक बन्न आफू इच्छुक रहेको बताएका छन्। फर द लभ अफ क्रिकेट पोडकास्टमा बोल्दै

0: 35 वर्षका स्टोक्सले ह्यारी ब्रुक आफ्नो उत्तराधिकारीका रूपमा इङ्ल्याण्डको टेस्ट कप्तान नबनेकोमा आश्चर्य र जो रूटलाई त्यो जिम्मेवारी दिएकोमा चिन्ता व्यक्त पनि गरेका छन्। सन् 2022 इङ्ल्याण्डको टेस्ट टोलीको कप्तान रहेका स्टोक्सले गएको जूनमा न्यूजील्याण्डसँगको श्रृंखलाको तेस्रो तथा अन्तिम टेस्ट चलिरहँदा अन्तर्राष्ट्रिय क्रिकेटबाट अप्रत्याशित रूपमा सन्यासको घोषणा गरेका थिए। लण्डनको एक नाइट क्लबमा भएको घटनाका कारण न्यूजील्याण्डसँगको दोस्रो टेस्ट गुमाएको केही हप्तामै उनले सन्यासको घोषणा गरेका थिए। स्टोक्सले सन् 2027 एसिएसका लागि आफ्नो सन्यास उल्टाउन सक्ने सुझावहरूलाई पनि अस्वीकार गरेका छन्। टेस्ट कप्तानका रूपमा रूटको पहिलो कार्यकाल सन् 2017 2022 थियो र उनले इङ्ल्याण्डको नेतृत्व गर्दै 65 खेलमा कृतिमानी 27 जित निकालेका छन्।
1: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: सुनसरी घटनाको न्यायिक छानबिन गर्न सांसदहरूको माग, अफवाह फैलाउनेलाई कार्यवाही गर्न सरकारको ध्यान आकर्षण। कप्तानगंजमा भएको घटनामा घाइते भएका अर्का एकजनाको पनि ज्यान गयो।
1: ग्यास अभाव नहुने गरी दीर्घकालीन समाधान खोज्न निगमलाई सुझाव। सिलिण्डरको तत्काल म्यापिङ गर्न उद्योग समितिका सभापति अन्सारीको निर्देशन। अबको 3 महिना मासिक 50,000 मेट्रिक टन भन्दा धेरै आयात गर्ने सरकारको निर्णय।
0: सर्पदंशका बिरामीको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम अभाव। 1,269 भाइल मात्रै मौजदात, उपचारै प्रभावित हुने अवस्था नभएको सरकारको दावी।
1: हसिनाले नयाँ दिल्लीबाट सम्बोधन गर्न लागेको बारे बंगलादेशले भारतसँग धारणा माग्यो। राजनैतिक गतिविधि गर्न दिँदा सुधारोन्मुख द्विपक्षीय सम्बन्धमा असर पर्न सक्ने चेतावनी।
0: र भविष्यमा इङ्ल्याण्डको प्रशिक्षक बन्न बेन स्टोक्स इच्छुक।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी भोजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छौ। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।
2: स्वदेश FM 93.2 MHz।
3: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
4: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
3: तपाई हाम्रै गाउँ। खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
4: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
3: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर
4: अनि तपाईको अपरिहार्यता।
3: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। स्वदेश खबर।

चितवनकी भौतिकपूर्वाधार विकास मन्त्री राई माझीले दिनुभयो राजीनामा। चितवनमा नेपाली सेनाको दुई दिन फायरिङ अभ्यास हुँदै अभ्यास क्षेत्र वरपर नजान आग्रह। करिब 20 अर्बको नारायणगढ बुटोल सड़क विस्तार अन्तिम चरणमा, चाँडै सञ्चालनमा आउने 11 केबीको नयाँ लाइनका जोखिममुक्त तार तत्काल हटाउन इन्टरनेट र केबल सेवा प्रदायकलाई आग्रह। चितुवा नियन्त्रणका लागि पश्चिमी चितवनमा दुई स्थानमा खोर, भरतपुरमा भूमिगत विद्युतीकरणको नयाँ चरण 11 केबी लाइन सञ्चालनमा र विशेष सेवा ऐन संशोधन विधेयक पारित। राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री माधहत रहने ग्यास सिलिन्डरको तत्काल म्यापिङ गर्न आयल निगमलाई संसदीय समितिको निर्देशन। नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री विनु राई माझी पौडेलले मंगलबार मन्त्री पदबाट राजीनामा दिनुभएको छ। मन्त्री पौडेलले नेपालको संविधानको धारा 169 को उपधारा 2 को खण्ड क बमोजिम राजीनामा दिनुभएको हो। मुख्यमन्त्री बानियाले मंगलबार नेपालको संविधानको 168 को उपधारा 9 बमोजिम मन्त्री परिषदको पुनर्गठन तथा कार्यविभाजन गर्दै हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्य

नगरपालिकाहाट कालिका कल्याण स्थित सिंहनाथगढ माताहतको फायरिङ रेन्ज क्षेत्रमा दुई दिन र एक रात फायरिङ अभ्यास सञ्चालन गरिने जानकारी दिनुभएको हो। नारायणगढ पुटल सड़क खण्डको स्तर उन्नति कार्य अन्तिम चरणमा पुगेको छ। करिब 20 अर्ब रुपियाँको लागतमा निर्माण भइरहेको उक्त आयोजनामा एसियाली विकास बैंक एडीबीको 85% सहुलियतपूर्ण ऋण र नेपाल सरकारको 15% लगानी रहेको छ। कुल 113 किलोमिटर लम्बाईको उक्त सड़कलाई दुई खण्डमा विभाजन गरी विस्तार कार्य अगाडि बढाइएको थियो। सड़क विभाग आयोजना निर्देशनालय एडीबीका आयोजना निर्देशक चुडाराज ढकालका अनुसार अनेकौं चुनौतीका बावजुद आयोजना निर्माणको अन्तिम चरणमा पुगेको हो। पश्चिमी चितवनका बस्तीमा छिरेको चितुवालाई नियन्त्रणमा लिई दुई स्थानमा खोर राखिएको छ। डिभिजन वन कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलले चितुवाले मानव बस्तीमा छिरेर आतंक सिर्जना गर्न थालेपछि भरतपुर महानगरपालिका 15 गोपालचोकमा रहेको अविनाश पोल्ट्री फार्ममा र त्यसको 1 किलोमिटर पर अर्को खोर राखिएको जानकारी दिनुभयो। नेपाल विद्युत प्राधिकरण अन्तर्गतको पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भरतपुर क्षेत्रका विभिन्न सड़क खण्डमा विद्युत लाइनसँग छोइएका इन्टरनेट र केबलका तारहरू तत्कालै व्यवस्थित गर्न सम्बन्धित इन्टरनेट सेवा प्रदायक तथा केबल टिभी व्यवसायलाई आग्रह गरेको छ। आयोजनाले मंगलबार एक सूचना जारी गर्दै नयाँ 11 केबी हाई भोल्टेज लाइनमा विद्युत प्रवाह गर्ने तयारी भइरहेकाले तारहरू व्यवस्थित नगरी गम्भीर दुर्घटना र धनजनको क्षति हुन सक्ने चेतावनी दिएको हो। भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका 11 केबी क्षमताको भूमिगत केबल तथा ओभरहेड प्रसारण लाइन चार सुरुवात गरिएको छ। नेपाल विद्युत प्राधिकरण अन्तर्गतको पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले परीक्षण तथा सञ्चालनका लागि पहिलो पटक आज बिहानदेखि चार्ज विद्युत प्रवाह गरेको हो। आयोजना प्रमुख आनन्द सुवेदीका अनुसार आँपटारी सब स्टेशनदेखि सुरु भए आँपटारी चोक पोखरा बस पार्क लीला चोक पुल चोक न्युरोड हुँदै नारायणी नदी किनारसम्मको क्षेत्रमा निर्माण सम्पन्न भएका 11 केबी भूमिगत तथा ओभरहेड प्रसारण चार्ज गरिने जानकारी दिनुभएको हो। सुनसरीको कप्तानगंजमा भएको घटनामा गोली लागेर घाइते भएका 22 वर्षीय रविन्द्र मेहताको शव बुझ्न आफन्तहरूले मानेका छन्। अस्पतालमा उपचारका क्रममा मेहताको निधन भएको थियो। अहिले अस्पतालमा मेहताका आफन्तहरूले धरना दिएका छन्। उनीहरूले गृहमन्त्री सुदन गुरुङ आफै आएर आफूहरूको माग सम्बोधन गर्नुपर्ने माग राखेका छन्। गृहमन्त्री निकट स्रोतका अनुसार गुरुङ केही बेरमा त्रिवेशी चाड अस्पताल जाँदै हुनुहुन्छ। आफूहरूको माग पूरा नभई शव नउठाउने अडान उनीहरूले लिएपछि गृहमन्त्री गुरुङ त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएको हो। निर्वाचन समीक्षा र समग्र पार्टी पुनर्गठन सम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओली समक्ष पुगेको छ। प्रतिवेदन मसौदा तयार पारेर कार्यदल बैठक बसि त्यसलाई अन्तिम रूप दिएपछि पार्टीलाई बुझाउनुपर्ने प्रतिवेदन पहिले ओलीको हातमा पुगेपछि प्रतिवेदनका कतिपय विषय भाव र सुझाव नै तोड मरोड गरेर अध्यक्ष ओलीले कैची चलाउने मौका पाउनु भएको छ। जसले गर्दा बहुसंख्यक एमाले नेता कार्यकर्ताको भावना विपरीत प्रतिवेदन बन्ने त होइन भन्ने आशंका एमाले जनमा बढ्न पुगेको हो। नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया उपचारका लागि मंगलबार वीर अस्पतालमा भर्ना हुनुभएको छ। पार्टीभित्र राजीनामा दिन तीव्र दबाव खेपिरहेका बेला उहाँ सोमबार साँझ गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा अचानक बोल्दा बोल्दै बेहोस भएर ढल्नु भएको थियो। भक्तपुरको ठिमी अस्पतालमा उपचारपछि कोठामा फर्केर आराम गर्नुभएका उहाँ मंगलबार अपरान्ह थप उपचारका लागि वीर अस्पताल भर्ना हुनुभएको हो। आन्तरिक वायुसेवा कम्पनीका जहाज दुर्घटनापछि यात्रुले पाउने क्षतिपूर्ति रकम वृद्धि प्रस्ताव गरी तयार भएको विधेयकको मसौदा प्रक्रिया सुरु भएको छ वर्षपछि संसद पुगेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रसभामा दर्ता गरेको छ। सोही विधेयकले हवाई यात्रुको अधिकार संरक्षण गरेको छ। दुर्घटनाबाट यात्रुलाई लाग्न सक्ने चोटपटक वा हुन सक्ने अङ्गभङ्ग वा मृत्यु वा उडान विलम्ब यात्रा स्थगनका कारण यात्रु मालसामान वा तेस्रो पक्षमा क्षति पुगे बेहोर्नुपर्ने दायित्व उक्त कानूनले समेटेको छ। नेपाललाई व्यवस्था गर्दै भारत र चीनले लिपुलेख हुँदै व्यापार सुरु गरेका छन्। भारतबाट 16 जना व्यापारी र 4 जना सहयोगी सहित 20 जना व्यापारीका लागि लिपुलेख हुँदै तिब्बतको तकलाकोट गएका छन्। लिपुलेख हुँदै 20 जना भारतीय व्यापारी तिब्बत गएको जानकारी पाएको र त्यसबारे गृह मन्त्रालयलाई जानकारी गराइएको दार्चुलाका प्रमुख जिल्लाधिकारी बर्तराज पौडेलले बताउनुभयो।
बजारमा ग्यासको हाहाकार हुन थालेपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले चासो दिएको छ। ग्यास सहज बनाउने उपाय खोजी

अन्य कार्यालयले मंगलबार सरकारवालासँग बृहत छलफल गरेको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा भएको उक्त छलफलमा बजारमा ग्यास अभाव हुनुको कारण र समाधानका लागि सम्बन्ध मन्त्रालय विभाग उद्योगी तथा ग्यास वितरण व्यवसायी लगायतको भूमिकाबारे समीक्षा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हो। यस्तै गरी प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले एलपी ग्यास सिलिन्डरको तत्काल म्यापिङ गर्न नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ। लुम्बिनीमा 5 वर्षभन्दा बढी समयसम्म सञ्चालनमा आउन नसकी अलपत्र परेका विद्युतीय बसमध्ये 2 भैरवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको को पनि करिब 6 महिना पुग्न लागेको छ। तर ती बस अझै सञ्चालनमा आउन सकेका छैनन्। लुम्बिनीमा लामो समयदेखि थन्किएका 5 विद्युतीय बस गत चैतमा लुम्बिनी विकास कोषले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरेको थियो। तीमध्ये 3 बस नेपालगञ्ज सुर्खेत र धनगढी विमानस्थलमा पुर्याएर सञ्चालनमा ल्याइसकिएको छ। र नेपाल सरकारले विभिन्न 21 मुलुक र नियोगमा रिक्त रहेका राजदूत नियुक्त गर्ने तयारी थालेको छ। राजदूत रिक्त रहेको 16 दूतावाससहित 4 कार्यकाल सकेर केही समयका लागि म्याद थपेर काम गरिरहेका इजिप्ट, बहराइन, बंगलादेश, म्यानमार र राष्ट्रसङ्घीय नियोग भिएना समेत 21 नियोगमा दुई हप्ताभित्र राजदूत नियुक्ति प्रक्रिया अगाडि बढेको परराष्ट्र मन्त्रालयले जनाएको छ। हाल 15 मुलुक र नियोगमा मात्रै राजदूत छन् भने 16 मुलुक र नियोगमा राजदूत रिक्त रहेका छन्। आज माडीको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 27 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 76% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पनि एकपटक। चितवनकी भौतिक पूर्वाधार विकास मन्त्री राई माझीले दिनुभयो राजीनामा। चितवनमा नेपाली सेनाको 2 फायरिङ क्याम्प हुँदै अभ्यास क्षेत्र पर नजान आग्रह। करिब 20 अर्बको नारायणगढ बुटल सडक विस्तार अन्तिम चरणमा सञ्चालनमा आउने। 11 केबीको नयाँ लाइनका जोखिममुक्त तार तत्काल हटाउन इन्टरनेट र केबल सेवा प्रदायकलाई आग्रह। चितुवा नियन्त्रणका लागि पश्चिम चितवनमा 2 खोर भरतपुरमा भूमिगत विद्युतीकरणको नयाँ चरण 11 केबी लाइन सञ्चालनमा। र विशेष सेवा ऐन संशोधन विधेयक पारित। राष्ट्र अनुसन्धान विभाग प्रधानमन्त्री मातहत रहने ग्यास सिलिन्डरको तत्काल म्यापिङ गर्न आयल निगमलाई संसदीय समितिको निर्देशन। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। ग्यास अभावको समस्या तत्काल सम्बोधन गर्न संसदीय समितिमा सांसदहरूको माग। ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लाहरूमा वितरणलाई थप प्रभावकारी बनाउने निर्णय। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने रासोपाका सांसदहरूसँग छलफल। कञ्चनपुरको महेन्द्रनगर स्थित मझगाउँ विमानस्थल पुनः सञ्चालनको तयारी। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आत्मघाती बम विस्फोट हुँदा 17 जनाको मृत्यु। र एन्फाको निलम्बन फुकुवा गर्न फिफासँग निरन्तर संवाद भइरहेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको भनाई।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #1415# #7# गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूले सरकारले गरेका राम्रा कामबारे संसदमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको भेटमा उहाँहरूले सरकारले सुशासनका क्षेत्रमा उल्लेखनीय काम गरेको प्रशंसा गर्दै सरकारका राम्रा कामबारे जनतालाई सुसूचित गराउने उद्देश्यले संसद मार्फत जनतालाई जानकारी गराउने उल्लेख गर्नुभयो। छलफलमा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका विषय पनि प्रधानमन्त्री समक्ष राख्नु भएको थियो। प्रतिनिधि सभामा वास्तविक भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनर्स्थापनाका लागि सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको छ। जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै नेपाली कंग्रेस संसदीय दलका नेता भीष्म राजा आङदेम्बेले सरकारले सक्कली सुकुम्बासी र भूमिहीनले आत्मसम्मानका साथ आवास पाउनुपर्ने बताउनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस संसदीय दलका नेता भीष्म राजा आङदेम्बे प्रस्तावक रहेको प्रस्तावको समर्थकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महर, नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राई रहनु भएको छ। प्रस्तावमाथिको छलफलमा सांसदहरूले सुकुम्बासी बस्तीमा बिना तयारी डोजर चलाएर सरकारले नागरिकको बाँच्ने भरोसा भत्काइदिएको भन्दै वास्तविक सुकुम्बासीको पहिचान गरी सुरक्षित आवास, क्षतिपूर्ति र लाल पूर्जा वितरणको माग गर्नुभयो। सरकारले प्रत्येक 15 दिनमा प्रगति विवरण समितिमा पेश गर्नुपर्ने र समस्या समाधान नभएसम्म मासिक रूपमा सदनलाई जानकारी गराउनुपर्ने प्रस्तावमा उल्लेख छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले आदिवासी जनजाति आयोगको 6 वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2081-82 पेश गर्नुभयो। सांसदहरूले सुनसरी र तराई मधेसमा भएको धार्मिक तथा साम्प्रदायिक तनावका सन्दर्भमा शान्ति स्थापनाका लागि सरकारले दीर्घकालीन सोच राख्नुपर्ने र नागरिकमा रहेको त्रास हटाउन विशेष पहल गर्नुपर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले धनुषामा गृहमन्त्री सुदन गुरुङले गरेको 13 सहमतिप्रति प्रश्न उठाउँदै सरकारले धर्म, राज्यको संवैधानिक चरित्र, नागरिकता तथा धार्मिक संस्थासँग सम्बन्धित विषयमा कुनै एउटा पक्षसँग मात्र गरिएको सहमतिबाट निष्कर्षमा पुग्न नसकिने बताउनुभयो। बैठकमा सांसदहरूले सरकारको कमी कमजोरीका कारण तराई मधेसमा 4 नागरिकले ज्यान गुमाउनु परेको भन्दै घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने र घटनाको निष्पक्ष छानबिनका लागि एक विश्वसनीय आयोग गठन गर्न माग गर्नुभयो। बैठकमा सांसदहरूले भारतीय सीमा सुरक्षा बल SSBले सुस्ता स्थित नेपाली भूमिमा प्रवेश गरी नेपाली नागरिकलाई धम्काएको र भौतिक संरचनामा क्षति पुर्याएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सांसदहरूले काठमाडौँ उपत्यका सहित मुलुकभर खाना पकाउने एलपी ग्यासको अभाव देखिएकाले तत्कालै समस्या समाधान गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई आग्रह गर्नुभएको छ। खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धमा समितिमा आज भएको छलफलमा सांसदहरूले बजारमा ग्यासको अभाव रहेकाले तत्कालै सम्बोधन गर्न माग गर्नुभयो। समितिका सभापति रहबर अन्सारीले ग्यासको अभाव बारम्बार देखिएकाले घर आएसी उपभोक्ता र होटल तथा औद्योगिक क्षेत्रमा प्रयोग गरिने ग्यास छुट्टा छुट्टै हुनुपर्ने बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ग्यास आपूर्तिमा मन्त्रालयले सहजीकरण गर्दै आइरहेको बताउनुभयो। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जनाउने सम्बन्धी विधेयक 2083 पारित गरेको छ। समितिको आज बसेको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत नभई गृह मन्त्रालय अन्तर्गत नै राख्नुपर्ने गरी राखेको संशोधन प्रस्ताव अस्वीकार गर्दै बहुमतले पारित गरेको हो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले मुलुकको कार्यकारी निकाय अन्तर्गत अनुसन्धान विभागलाई राख्दा देशको सुरक्षा चुनौतीका सूचना सहज रूपमा संकलन गर्न सकिने हुँदा सरकारले विधेयक ल्याएको बैठकलाई जानकारी गराउनु भयो। बैठकमा नेपाली कंग्रेस र नेकपाका सांसदहरूले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत लैजान नहुने बताउनु भयो। यस्तै नेकपा एमालेका सांसदहरूले विगतमा एमाले नेतृत्वको सरकारले सो अभ्यास गरिसकेकाले नैतिक रूपमा विरोध गर्न नसकिने भए पनि सैद्धान्तिक रूपमा कंग्रेसका सांसदहरूले राखेको संशोधन प्रस्तावमा समर्थन गर्नुभएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्ग राज पौडेलले ऐन बनाउँदा पर्यटन क्षेत्रका सम्भावनालाई केन्द्रमा राखेर बनाउनु पर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा पर्यटन विधेयक 2081 सम्बन्धमा भएको छलफलमा मन्त्री पौडेलले पदमार्ग संरक्षण ऐन, आरोग्य पर्यटन लगायतका सम्भावित विषयलाई मध्यनजर गरेर साझेदारीमा आधारित ऐन बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो। उहाँले देशभरि सञ्चालनमा रहेका 3,000 भन्दा बढी होटलहरू अझै पनि दर्ता नभई चलाइएको पाइएको भन्दै तिनीहरूलाई दर्ता प्रक्रियामा ल्याउन देखिएका कठिनाई हटाउनु पर्ने समितिलाई जानकारी गराउनुभयो। समितिको बैठकमा सदस्यहरूले पर्यटन गतिविधि हुने स्थानहरूमा सर्वसुलभ संचार सुविधा र पर्यटकको सुरक्षा लगायतका विषयमा मन्त्रालयले थप ध्यान दिनुपर्ने सुझाव दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्य योजना निर्माणका लागि काम गरिरहेको बताउनु भएको छ। परराष्ट्र मन्त्रालयमा आज आयोजित मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति एमड्याक बैठकमा कार्ययोजना निर्माणका लागि परराष्ट्र मन्त्री खनालले विदेशमा बसोबास गर्ने नेपालीको एकिन संख्या उपलब्ध नहुँदा नीति तथा योजना निर्माण र कार्यान्वयनमा कठिनाई भइरहेको उल्लेख गर्नुभयो। मन्त्रालयमा आयोजित बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्ट, परराष्ट्र सचिव अमृत बहादुर राई, परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा विभिन्न मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। परराष्ट्र मन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताउनु भएको छ। परराष्ट्र मन्त्रालयमा आज आर्थिक कूटनीति महाशाखाको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आर्थिक समृद्धिका लागि अन्तर्राष्ट्रिय सहायता र व्यापार महत्त्वपूर्ण आधार रहेको औल्याउनु भयो। मन्त्री खनालले अन्तर्राष्ट्रिय सहायता र व्यापारका क्षेत्रमा नेपालको सहभागिता र लाभलाई थप विस्तार गर्नुपर्ने बताउनुभयो। नेपालले कम विकसित मुलुकको हैसियतमा विभिन्न मुलुकबाट शून्य भन्सार दरको सुविधा पाउँदै आए पनि त्यसबाट अपेक्षित लाभ लिन नसकेको उल्लेख गर्दै परराष्ट्र मन्त्री खनालले विगतमा कहाँ कहाँ अवसर गुमाइयो भन्ने विषयमा समीक्षा गर्नुपर्ने आवश्यकता औल्याउनु भयो। केही दिन अघि झडप तथा तनावका कारण अत्यन्त संवेदनशील बनेको सुनसरीको भोकराहा नरसिंह गाउँपालिकामा आज सामाजिक सद्भाव कायम गरौं भन्ने नारासहित सर्वपक्षीय शान्ति सद्भाव र्याली निकालिएको छ। हालैको घटनापछि स्थानीय प्रशासनले सो क्षेत्रमा कडा सुरक्षा व्यवस्था लागू गरेको थियो। तनावग्रस्त त्यस क्षेत्रमा

0: आयोजित रयालीले समुदाय बीचको विश्वास, एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावलाई थप मजबुत बनाउने सन्देश दिने जनाइएको छ। कार्यक्रमका क्रममा हालैको घटनामा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरिएको थियो। कञ्चनपुरको महेन्द्रनगर स्थित मजगाउँ विमानस्थल पुनः सञ्चालनको तयारी तीव्र पारिएको छ। हालसम्म विमानस्थलको पुनर्निर्माण कार्य करिब 77% सम्पन्न भइसकेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले केही दिन अघि निर्माणाधीन मजगाउँ विमानस्थलको स्थलगत अनुगमन गर्दै बाँकी पूर्वाधार समयमै पूरा गरी विमानस्थल सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कञ्चनपुरबाट संवाददाता हरिश चन्द्र बाकु रिपोर्ट।
1: विक्रम सम्बत 2030 देखि 2054 सम्म जहाजबाट सेवा दिएर लामो समयदेखि ठप्प रहेको महेन्द्रनगर मजगाउँ विमानस्थललाई पुनः सञ्चालन गर्न निर्माण कार्य अघि बढाइएको हो। 2078 माघ 10 गतेदेखि सुरु भएको आयोजनाको दोस्रो पटक विस्तारित म्याद अनुसार 2083 पौष 24 गतेसम्म निर्माण पूरा गर्ने लक्ष्य छ। 52 बिघा 10 कट्ठा 12 धुर क्षेत्रफलमा फैलिएको यो विमानस्थललाई पुनः निर्माण गर्न रु 51,50,00,000 23,622 रकमको लागत अनुमान गरिएकोमा भ्याट सहित रु 45,66,54,174 2078 पुसमा ठेक्का सम्झौता गरिएको थियो। हालसम्म आयोजनाको भौतिक प्रगति 76.65% र आर्थिक प्रगति 73% पुगेको छ। नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले विमानस्थल निर्माणमा राज्यको ठूलो लगानी भइसकेका रोकिएका कामहरूलाई तीव्रता दिएर बाँकी पूर्वाधार निर्माण पूरा गर्ने प्रतिबद्धता जनाउनु भयो।
2: भारतीय पर्यटकहरूलाई यो सजिलो ठाउँमा छ, बफर जोनमा छ, नजिकै बोर्डर छ, पोखरा, काठमाडौँ, जनकपुर जस्ता धार्मिक स्थलहरूमा आकर्षण बढिरहेको छ भारतीय पर्यटकहरूको, त्यता जान सक्ने वातावरण देखिन आएको छ। भइसकेको कामलाई रोक्ने कुरा हुँदैन, हामी यसलाई कम्प्लिट गर्ने दिशातर्फ अगाडि बढ्छौँ।
1: मजगाउँ विमानस्थल पुनः सञ्चालन समितिका सचिव राजेन्द्र बहादुर चन्दले सुदूरपश्चिमको समृद्धिसँग जोडिएको यो विमानस्थल सञ्चालनका लागि वर्षौंदेखि निरन्तर संघर्ष र दबावमूलक अभियान चलाउँदै आएको बताउनुभयो।
3: मजगाउँ विमानस्थल वास्तवमै सुदूरपश्चिमलाई नै पर्यापर्यटनसँग जोडेर देशका विभिन्न ठाउँहरूलाई जोड्न सक्छ। जुन व्यावसायिक रूपमा मजगाउँ विमानस्थल चल्छ भन्ने कुरा चाहिँ हामी विश्वस्त छौँ।
1: पर्यटन व्यवसायी परमानन्द भण्डारीले निर्माणाधीन विमानस्थललाई चाँडै सम्पन्न गरी यस क्षेत्रको आर्थिक बहुआयाम र समृद्धिसँग जोड्नु पर्नेमा जोड दिनुभयो।
4: एयरपोर्टदेखि विभिन्न भीआईपी खालका र अलिक खर्च गर्ने खालका पर्यटकहरू पनि यस क्षेत्रबाट आउन सक्ने मैले बुझेको छु। अब यो नयाँ सरकारले कमसेकम यो एयरपोर्ट कम्प्लिट गरिदियो भने हामी एकदम आशावादी पनि हुने थियौँ।
1: यस आयोजनामा संघीय सरकार अन्तर्गत क्यानको 50%, सुदूरपश्चिम प्रदेश सरकारको 25%, भीमदत्त नगरपालिकाको 15% र दोधारा चाँदनी नगरपालिकाको 10% बहुपक्षीय लगानी साझेदारी रहेको छ।
5: हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
0: झापामा आर्थिक वर्ष 2082-83 696 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। बिरतामोडमा 598, दमकमा 43, मेचीनगरमा 25, कमलमा 16, कन्काईमा 6, हल्दीबारीमा 5, झापा गाउँपालिकामा 2 र भद्रपुरमा 1 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका ल्याब टेक्निसियन निरीक्षक युवनाथ बरालले जानकारी दिनुभयो। स्क्रब टाइफस संक्रमण भएमा उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, खोकी, बान्ता, पखाला, श्वास प्रश्वासमा समस्या हुने र टोकेको स्थानमा कालो दागको लक्षण देखिने गर्दछ। किर्नाको टोकाइबाट सर्ने रोग भएकाले खेतबारी, झाडी तथा वन क्षेत्रमा जाँदा लामो बाहुला भएको लुगा, कपडा, जुत्ता र कीटनाशक मलम प्रयोग गर्न तथा घर वरपरको वातावरण सफा राख्न स्वास्थ्य कार्यालय झापाले आग्रह गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गडवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष सहजराम अहिर सहित 5 जनालाई राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। आयोगले तत्कालीन अध्यक्ष अहिर समेत 5 जना र सगुन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्राली बुटवल उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो। यस्तै अख्तियारको टोलीले नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङलाई 1,00,000 रुपियाँ घुस सहित नियन्त्रणमा लिएको जनाएको छ। मुलुकका 5 सडक बाढी, पहिरो लगायतका मनसुनी विपदका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। सडक विभागका प्रवक्ता शुभराज नेउपानेले ललितपुरको बागमती गाउँपालिका 3 पाङदुर स्थित कान्ति लोकपथ र काठमाडौँको नागार्जुन नगरपालिका 8 ठूलो खोला स्थित सीतापाइला धारके

0: सडक खण्ड कोशी प्रदेशमा भोजपुर नगरपालिका 5 बोखिमी स्थित मध्य पहाडी लोकमार्ग इलाम नगरपालिका 9 राजदुहाली स्थित मेची राजमार्ग वर्षाका कारण बन्द भएका छन्। बन्द भएका सडक सञ्चालन गर्न विभागले डोजर स्काभेटर लोडर लगायतका उपकरण परिचालन गरी मर्मत तथा पहिरो पछाउने कार्यलाई तीव्रता दिएको छ। प्रहरीले अवरुद्ध सडकको विकल्पमा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लामा भएको आत्मघाती बम विस्फोटमा 7 प्रहरी सहित 17 जनाको मृत्यु हुनका साथै अन्य 27 जना घाइते भएका छन्। पाकिस्तानी पत्रिका डनका अनुसार स्वात प्रहरी प्रवक्ता नासिर इकबाल कारिमीले नजिकैको काबुल चोकमा कानून र कानून व्यवस्थाको विरोधमा सार्वजनिक विरोध प्रदर्शन भइरहेको समयमा काबुल प्रहरी स्टेशन नजिकै आत्मघाती बम विस्फोट भएको बताउनुभयो। स्वात प्रहरीका अनुसार प्रहरी कर्मचारीहरूले प्रहरी स्टेशनको प्रवेशद्वारमा उनीहरूलाई रोक्ने प्रयास गरेपछि आक्रमणकारीले विस्फोटक पदार्थ विस्फोटन गरेको डनले जनाएको छ। अहिलेसम्म कुनै पनि अतिवादी समूहले आक्रमणको जिम्मेवारी लिइसकेको छैन। श्रीलङ्कामा लगातारको भारी वर्षापछि गएको बाढी र भूस्खलनमा परि कम्तीमा 5 जनाको मृत्यु भएको छ भने 2 जना बेपत्ता भएका छन्। विपदको सबैभन्दा बढी असर चिया उत्पादनका लागि परिचित मध्य पहाडी क्षेत्रमा परेको छ। घटनापछि त्यस क्षेत्रका विद्यालयहरू बन्द गरिएका छन् भने हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। सरकारको विपद व्यवस्थापन केन्द्रका अनुसार पछिल्ला 2 दिनदेखि परेको अविरल वर्षाले देशका विभिन्न भागमा बाढी पहिरो र पूर्वाधारमा क्षति पुर्याएको छ। मध्य पहाडी क्षेत्रमा धेरै मुख्य सडकमा चट्टान र माटो खस्नुका साथै बिजुलीका पोल ढलेपछि यातायात पनि प्रभावित भएको छ। यो विपद गत नोभेम्बरमा आएको विनाशकारी चक्रवात डिटुवापछि आएको ठूलो प्राकृतिक प्रकोप हो। उक्त चक्रवातमा करिब 640 जनाको मृत्यु भएको थियो। 2 लाख भन्दा बढी नागरिक प्रभावित तथा 4 अर्ब 10 करोड अमेरिकी डलर बराबरको क्षति पुगेको सरकारी तथ्याङ्कमा उल्लेख छ। त्यस बेला पनि मध्य प्रान्त सबैभन्दा बढी प्रभावित भएको थियो। त्यहाँका सडक रेलमार्ग र आवास पुननिर्माणको काम अझै जारी छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: अर्थमन्त्री डाक्टर सोनी मुवागले राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन बैंकको ऐन संशोधन आवश्यक रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अर्थ समितिको मंगलबारको बैठकमा अर्थमन्त्री वागले सार्वजनिक संस्थानलाई थप प्रभावकारी र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक भएको बताउनु भएको हो। नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न भनेको विधेयकमाथिको दफावार छलफलमा अर्थमन्त्री डाक्टर वागले नेपाल जस्तो अर्थतन्त्रमा वित्तीय नीति र मौद्रिक नीति एक अर्काका परिपूरक भएकोले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बीच प्रभावकारी समन्वय आवश्यक भएकोमा जोड दिनुभयो। अर्थमन्त्री वागले राष्ट्र बैंक सञ्चालक समितिमा कम्तीमा 7 सदस्य रहने प्रस्ताव उपयुक्त रहेको उल्लेख गर्दै नेपाल राष्ट्र बैंक नेपाल सरकारबाट प्रत्यक्ष निर्देशन दिने व्यवस्था हटाइने भएपछि अर्थ सचिवको उपस्थिति थप महत्वपूर्ण हुने धारणा राख्नुभयो। ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लाहरूमा ग्यासको वितरणलाई थप प्रभावकारी, नियमित र सहज बनाउन सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय तथा व्यवस्थापनलाई तीव्रता दिने निर्णय भएको छ। नेपाल सरकारका मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा भएको छलफलमा बजारमा ग्यास अभाव हुनुको कारण र समाधानका लागि सम्बद्ध मन्त्रालय, विभाग, उद्योगिक तथा ग्यास वितरण व्यवसायी लगायतको भूमिका बारे समीक्षा गरिएको छ। बैठकमा आगामी दशैं तथा चाडपर्वमा हुने ग्यासको उच्च मागलाई मध्यनजर गर्दै आगामी 3 महिनासम्म प्रत्येक महिना 50,000 मेट्रिक टन भन्दा बढी एलपी ग्यास आयात गर्ने व्यवस्था मिलाउने समेत बैठकमा निर्णय भएको छ। छलफलका क्रममा व्यवसायीहरूले बजारमा हल्ला चले जस्तो ग्यासको अभाव नभएको बताउनु भएको थियो। सरकारले 7.1 किलोग्रामको आधा सिलिन्डर दिने गरेकोमा पुनः 14.2 किलोग्रामको भरि सिलिन्डर वितरण शुरू गर्दा बजारमा एकाएक माग बढेको व्यवसायहरूको धारणा थियो। व्यवसायहरूले पहिले भन्दा बढी ग्यास आयात भइरहेको तर उपभोक्ताहरूले आवश्यकता भन्दा बढी भण्डारण गर्ने गरेकोले समस्या निम्तिएको उल्लेख गर्नु भएको थियो। छलफलमा मुख्य सचिव गोविन्द बहादुर कार्कीले ग्यास अभावको दीर्घकालीन समस्या समाधानका लागि सरकारवालाहरूसँग आगामी दिनमा पनि त्यही ढङ्गले छलफल जारी राख्ने बताउनुभयो। अर्थमन्त्री डाक्टर वागले बजेटको कारण बैंकमा थुप्रिएको रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने जस्ता विषयहरूमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गर्नु भएको छ। मंगलबार अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री वागले अर्थतन्त्रमा देखिएका समस्याको समाधानका लागि गर्नुपर्ने सुधार, इतिहासमै न्यून दरमा झरेको गरेको बैंकको ब्याज दर त्यसको उचित प्रयोग लगायतका विषयहरूमा सुझाव दिन बैंकरहरूलाई आग्रह गर्नुभयो। अर्थमन्त्री वाग्लेले अर्थतन्त्रको वास्तविक मनोविज्ञान, बजारको आत्मविश्वास, लगानीकर्ताको सोच र भविष्य प्रतिको अपेक्षा सबैभन्दा स्पष्ट रूपमा बैंकरहरूले नै महसुस गर्न सक्ने भएकोले त्यस्ता समस्या समाधानका लागि उपयुक्त सुझाव दिन आग्रह गर्नुभयो। नेपाली शेयर बजारमा मंगलबार कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ। मंगलबार नेप्से परिसूचक 21.15 अङ्कले घटेर 2663.18 अङ्कमा झरेको छ। मंगलबार विभिन्न कम्पनीका 1,07,61,000 किता शेयरहरू 4,07,08,53,000 रुपियाँमा किनबेच भएका छन्।
0: अब खेल समाचार अझै बमबाट।
3: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले इन्फाको निलम्बन फुकुवा गर्नका लागि फिफासँग निरन्तर सम्वाद भइरहेको बताउनु भएको छ। मन्त्री पोखरेलले मंगलबार सञ्चारकर्मी सङ्घको एक छलफलका क्रममा आफू मन्त्रीको हैसियतले फिफासँग इमेल मार्फत कुराकानी भइरहेको बताउनु भएको हो। मन्त्री पोखरेलले योभन्दा अगाडिको सरकारले गर्न ढिलाइ गरेको काम आफूहरूले छोटो समयमै पूरा गरेको जानकारी गराउँदै एसियन गेम्समा जाने खेलाडीहरूका लागि यसपटक केही अतिरिक्त खर्च समेत दिएर पठाउने व्यवस्था गरेको बताउनु भयो। फिफाको निलम्बनपछि नेपाली फुटबलको भविष्य अन्योलमा परिरहेका बेला नेपाल फुटबल खेलाडी संघ एनएफपीएले राष्ट्रिय टोलीका खेलाडीहरूको सामूहिक भिडियो सन्देश सार्वजनिक गर्दै फिफा, एएफसी, राष्ट्रिय खेलकुद परिषद राखेप र नेपाल सरकारसँग नेपाली फुटबल जोगाउन तत्काल पहल गर्न अपिल गरेको छ। मंगलबार बिहान सार्वजनिक गरिएको भिडियो कन्टेन्टमा राष्ट्रिय टोलीका एक दर्जन भन्दा बढी खेलाडीले नेपाली फुटबलको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। खेलाडीहरूले नेपाली फुटबलको वर्तमान संकट समाधानका लागि सबै सम्बन्धित निकायले तत्काल समन्वय गरी फिफाको निलम्बन फुकुवा गर्न वातावरण बनाउन आग्रह गरेका छन्। दक्षिण एसियाली फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा पहिलो पटक नेपालको सहभागिता नहुने देखिएपछि पछिल्ला दिनमा राष्ट्रिय टोलीका खेलाडी, प्रशिक्षक र पूर्व खेलाडीहरूले सामाजिक सञ्जाल मार्फत संकट समाधानका लागि सरकार र सरकारवालासँग निरन्तर अपील गर्दै आएका छन्। काभा महिला बीच भलिबल प्रतियोगिताको छोरटमा कमला पुन र कोपिला राणाको जोडी च्याम्पियन बनेको छ। भुटानमा आयोजना हुने प्रतियोगिताको घरेलु छनौटको फाइनलमा नेपाल पुलिस क्लबकी कमला र कोपिलाको जोडीले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबकी भावना डाँगी र सुनिता राईको जोडीलाई पराजित गरेकी हुन्। यी चारैजनाले प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।
0: अब मौसम। आज राति कर्णाली प्रदेशका पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका तथा मध्य प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशको हिमाली पहाडी र तराई भूभाग, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा मध्य प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 30.2, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 14 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 30.3, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 23.1 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 30.6, न्यूनतम 23.5 डिग्री सेल्सियस, वर्षा 3.6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 30.9, न्यूनतम 24 डिग्री सेल्सियस, वर्षा 15.5 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 28, न्यूनतम 25.2 डिग्री सेल्सियस, वर्षा 34.5 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। ग्यास अभावको समस्या तत्काल सम्बोधन गर्न संसदीय समितिमा सांसदहरूको माग। ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लाहरूमा वितरणलाई थप प्रभावकारी बनाउने निर्णय। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने रासोपाका सांसदहरूसँग छलफल। कञ्चनपुरको महेन्द्रनगर स्थित मजगाउँ विमानस्थल पुनः सञ्चालनको तयारी। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आत्मघाती बम विस्फोट हुँदा 17 जनाको मृत्यु। र इन्फाको निलम्बन फुकुवा गर्न फिफासँग निरन्तर सम्वाद भइरहेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको भनाई। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: हेलो
5: हेलो बुढी, के छ खबर?
4: ठिकै छ, चलेकै छ।
5: ल भिडियो अन गर त, तलाई हेरम।
4: भिडियो अनै छ त, देख्नु भएन र?
5: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
4: माडीको नेट यस्तै त हो नि।
5: के भन्छ यो माटीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल्छ
6: बढीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा

0: प्रदायक यस टेकमाई नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
1: सेवाका लागि माडी सम्पर्क 0556 1040 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
2: सम्बन्ध सधैँभरिलाई साथमै राखौं टेकमाइन्डलाई।
0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
3: हाम्रा ऐतिहासिक धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थलहरूमा मात्र व्यवस्थापन गरौं।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका 6 स्याउनिवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
4: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
5: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हालौ वालपेपर।
0: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
6: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
0: ग्रुप राइटर नरेश महतो, गीता महतो।
3: सम्पर्क 97625-73-89, 98-074-46-182 र 98-491-95-225।
7: यो माइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार। हैन, भोक लागेको छैन तिमीहरूलाई?
8: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीं गरिएन। अब चाउमिन पनि चित्त उदाउन त होला नि।
9: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97-45-23-91-63।
10: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
11: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
10: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
12: ओहो, ल ल ल, क्यामेराम्यान खसेछ। हत्तेरीका, हात खुट्टा दुवै भाँचे जस्तो छ। ल, होस पनि छैन। ल ल ल ल, तुरुन्तै काठमाडौँ लानु पर्यो। हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
13: पर्ख दीपक,
12: किन
13: अब चितवनमा बिरामी पर्दा, चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्याप्पिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
12: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
14: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
15: 15 दिनमा भिसा ग्यारेन्टी सहित ओमनमा रोजगारीका लागि सुवर्ण अवसर।
3: ओमानको प्रतिष्ठित अल नाभा होल्डिङ LLC कम्पनीमा अफिस बोय 150 जना, स्यालरी 100 ORM प्लस खाना बस्न फ्री, हाउसकिपिङ क्लिनर 150 जना, स्यालरी 90 ORM प्लस खाना बस्न सहित माग भई आएको हुनाले जान चाहने इच्छुक व्यक्तिले तुरन्त सम्पर्क गर्नुहोला। कम्पनीबाट उपलब्ध गरिने सेवाहरू: कर्मचारीको छोराको विवाहमा 100 ORM, कर्मचारीको छोरीको विवाहमा 150 ORM, बाल बच्चा छात्रवृत्ति, कर्मचारीको बच्चाले कक्षा 10, 12 वा डिग्रीमा 80% भन्दा बढी ल्याएमा 100 ओ

0: कार्यम उत्कृष्ट कर्मचारी पुरस्कार 5 ORM र प्रमाण पत्र करियर वृद्धि र पदोन्नति गर्ने अवसर प्रत्येक 2 वर्षमा सिनियरिटीको भत्ता दीर्घ सेवा पुरस्कार र ओमन भरि निशुल्क उपचार सेवा फाइनल अन्तर्वार्ता कम्पनीको प्रतिनिधिद्वारा फेस टु फेस साउन 3 गते आइतबार चितवनको रेड कार्पेट होटलमा हुँदैछ।
1: निशुल्क परामर्शका लागि इन्डो अरब मेन पावर नारायणगढ चितवन
2: 056-49-0034
1: माडी सम्पर्क 98-426-43-211 98-142-076-04 र 98-550-58-369।
3: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। हवाई इन्धन महँगीसँगै आन्तरिक हवाई भाडा वृद्धि, बजारमा ग्यासको हाहाकार, ग्यास वितरण तत्काल सहज बनाउन सांसदहरूको माग, सिंहदरबारमा समस्या समाधानको प्रयास।
1: इनपुटमा समस्या होइन, हाम्रो डिस्ट्रिब्युसन म्यानेजमेन्टमा चाहिँ अलिकति समस्या हो कि जस्तो चाहिँ हामीलाई फिल भएको छ। किन भन्दाखेरि इनपुटको डाटा हामीले भन्सारबाट पनि लिएर हेर्ने, इन्डियन ओइललाई हामीले पठाएको डाटाहरू पनि हेर्ने भने इम्पोर्टमा समस्या छैन।
0: पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशक अधिकारीलाई धरोटीमा रिहा गर्न आदेश, संगीत रोयल्टी विवादमा सर्वोच्चद्वारा एफएम रेडियोमाथि कार्यवाही रोक्न आदेश, सुनसरी लगायत मधेसका विभिन्न जिल्लामा भएका घटनापछिको सरकारी सहमति कार्यान्वयनको माग।
2: तर भित्र भित्रै बोलेका घाउहरू, लागेका चोटहरू, ती घायलहरू र अस्पतालमा छटपटाइरहेका बिरामीहरू यो अवस्थाबाट बाहिर निस्किन सकेका छैनन्। सभा महोदय,
0: लुम्बिनी सरकार विस्तारमा ढिलाई, विश्वासको मत पछि मात्रै मन्त्री परिषद पूर्ण हुने, जाजरकोटका भूकम्प पीड़ितको पुनर्स्थापनामा ढिलाई, थप जनशक्ति पठाउन सांसदको माग।
3: जाजरकोटका भूकम्प पीड़ित कहिलेसम्म त्यो टौराभित्र बसिराख्ने हुन्? म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु, पठाइएको जनशक्ति पनि पर्याप्त मात्रामा छैन, थप जनशक्ति पठाइयोस्।
0: र काठमाडौँको बबरमहलमा ऐतिहासिक खेलकुद प्रदर्शनी सुरु, नेपाली खेल क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने मन्त्री पोखरेलको प्रतिबद्धता।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: संचार माध्यमको स्वतन्त्रता र सर्जकको अधिकार दुवै लोकतान्त्रिक समाजका महत्वपूर्ण आधार हुन्। संगीत रोयल्टी विवादमा सर्वोच्चको अन्तरिम आदेशले तत्कालको तनाव कम गर्ने काम गरेको छ। अब रोयल्टी संकलन र वितरण प्रणालीलाई स्पष्ट मापदण्ड सहित व्यवस्थित बनाउन सम्बन्धित निकाय गम्भीर बन्नुपर्छ। कानूनी टकराव भन्दा सहमति र सहकार्यबाट समाधान खोज्नु नै दीर्घकालीन हितमा हुनेछ। अब खबर सन्तोषी रावलबाट।
5: देशभर खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदा उपभोक्ताले खाली सिलिण्डर बुझाएर पनि सातदेखि दस दिनसम्म पालो कुर्नु परेको छ। ग्यास अभावका कारण घर परिवार, होटेल व्यवसाय तथा डेरामा बस्नेहरू सबैभन्दा बढी प्रभावित भएका छन्। कतिपय उपभोक्ता दाउरा प्रयोग गरेर खाना पकाउन बाध्य भएका छन्। सल्यान, लमजुङ, मनाङ, गोर्खा लगायत जिल्लामा माग अनुसार ग्यास आपूर्ति हुन नसकेको व्यवसायहरूले बताएका छन्। डिलरमा ग्यास आउने बित्तिकै सकिने भएकाले नाम दर्ता गरी र वितरण गर्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ। बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको आपूर्ति समस्याबारे आज मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छलफल समेत भएको छ। छलफलमा नेपाल आयल निगम सम्बन्धित मन्त्रालयका सचिव र ग्यास उद्योगी व्यवसायी थिए। नेपाल आयल निगमले बजारमा ग्यासको वास्तविक अभाव नभएको, उपभोक्ताले आवश्यकता भन्दा बढी सिलिण्डर भण्डारण गर्दा माग बढेको दावी गरेको छ। बैठकमा उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न मुख्य सचिव कार्कीले आग्रह गर्नुभयो।

0: श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूले देशभर देखिएको एलपी ग्यास अभाव तत्काल समाधान गर्न सरकारसँग माग गरेका थिए। समिति सभापति रहबर अन्सारीले घरायसी र औद्योगिक प्रयोजनका लागि प्रयोग हुने ग्यास छुट्टा छुट्टै व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। मन्त्री गौरी कुमारीले ग्यास आपूर्ति सहज बनाउन मन्त्रालयले काम गरिरहेको बताउनुभयो। मन्त्रालयका सचिव नारायण प्रसाद शर्मा दुवाडीले भारतबाट मासिक 50,000 मेट्रिक टन भन्दा बढी ग्यास आयात भइरहेको भन्दै वितरण प्रणालीमा देखिएको समस्या केही दिनभित्र समाधान हुने दावी गर्नुभयो। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रति लिटर 20 रुपियाँले बढाएपछि आन्तरिक हवाई टिकटको भाडा पनि बढेको छ। निगमले हवाई इन्धनको मूल्य प्रति लिटर 290 रुपियाँ कायम गरेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले इन्धन शुल्क समायोजन गर्दै नयाँ भाडा दर लागू गरेको हो। नयाँ व्यवस्था अनुसार काठमाडौँ धनगढी रूटमा टिकट मूल्य 880 रुपियाँ बढेर 11,000 रुपियाँ पुगेको छ। विराटनगर धनगढी रूटमा सबैभन्दा बढी 1,290 रुपियाँ, नेपालगंज भद्रपुरमा 1,170 रुपियाँ र जनकपुर धनगढीमा 1,100 रुपियाँले भाडा वृद्धि भएको छ। त्यस्तै काठमाडौँ पोखरा 315 रुपियाँ, काठमाडौँ भैरवा 410 रुपियाँ, काठमाडौँ नेपालगंज 655 रुपियाँ, काठमाडौँ विराटनगर 480 रुपियाँ तथा काठमाडौँ जनकपुर 260 रुपियाँले हवाई भाडा बढेको प्राधिकरणले जनाएको छ। विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई राजस्व छुट दिएको आरोपमा भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीलाई 3,00,000 रुपियाँ धरोटीमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष आज उक्त आदेश दिएको हो। अदालतले प्रारम्भिक सुनवाईपछि अधिकारीलाई 3,00,000 रुपियाँ धरोटीमा रिहा गर्न आदेश दिएको भए पनि अधिकारी अन्य भ्रष्टाचार मुद्दामा पूर्वक्षका लागि थुनामा रहेकाले तत्काल रिहा हुने सम्भावना भने कम छ। विशेष अदालतमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित अन्य प्रतिवादीहरूको मुद्दाको सुनवाई भने जारी रहेको छ। सर्वोच्च अदालतले संगीत रोयल्टीका नाममा सामुदायिक रेडियो प्रसारक संघ र ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालका सदस्य एफएम रेडियोका सञ्चालक व्यवस्थापक तथा सम्बन्धित व्यक्ति विरुद्ध मुद्दा नचलाउन धरपटक नगर्न थुनामा नराख्न तथा यस सम्बन्धी कुनै कानूनी जटिलता सिर्जना नगर्न आपतकालीन अन्तरिम आदेश जारी गरेको छ। आज सर्वोच्च अदालतका न्यायाधीश डाक्टर नहकुल सुवेदीको एकल इजलासले सामुदायिक रेडियो प्रसारक संघ र ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालले संयुक्त रूपमा दायर गरेको रिट निवेदनमाथि सुनवाई गर्दै उक्त आपतकालीन अन्तरिम आदेश जारी गरेको हो। संगीत रोयल्टी संकलनका नाममा एफएम रेडियोहरूमाथि धरपटक गर्ने, रेडियोकर्मी विरुद्ध मुद्दा दायर गर्ने तथा रेडियोको नवीकरण प्रक्रियामा अवरोध सिर्जना गर्ने कार्य भएको भन्दै त्यसको विरोधमा रेडियो प्रसारकहरू सर्वोच्च अदालत पुगेका थिए। यस आदेशसँगै अब संगीत रोयल्टीका नाममा एफएम रेडियो तिनका सञ्चालक व्यवस्थापक तथा रेडियोकर्मी विरुद्ध मुद्दा दायर गर्ने, धरपटक गर्ने, थुनामा राख्ने वा अन्य कुनै प्रकारको कानूनी अवरोध सिर्जना गर्ने कार्यमा रोक लागेको छ। सुनसरी घटनामा घाइते भई उपचार रविन्द्र मेहताको आज त्रिवि शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको छ। यो सँगै सुनसरी घटनामा मृत्यु हुनेको संख्या 3 पुगेको छ। मेहताको मृत्यु पछि अस्पतालले शव बुझ्न आग्रह गरे पनि आफन्तले गृहमन्त्री सुधन गुरुङ अस्पताल नआएसम्म शव नबुझ्ने अडान लिएका छन्। हाल मेहताका परिवार र गृहमन्त्री सुधन गुरुङ बीच महाराजगंज स्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा वार्ता भइरहेको छ। वार्ताको निष्कर्ष भने आउन बाँकी रहेको छ। यसअघि गृहमन्त्री सुदन गुरुङले सुनसरी घटनाका विषयमा हिन्दू र मुस्लिम समुदायका नेताहरूसँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए। यसैबीच प्रतिनिधि सभाका विपक्षी दलहरूले सुनसरी लगायतका जिल्लामा भएको सामाजिक सद्भाव विरुद्धको घटनाको सहमति कार्यान्वयनका लागि सरकारको ध्यान आकर्षण गराएका छन्। 3 जनाको मृत्यु हुने गरी भइएको 2 समुदायको झडपबीच सरकारका तर्फबाट गृहमन्त्री सुदन गुरुङ गरेको 3 बुधे सहमति अक्षरांश कार्यान्वयनको माग गरेका हुन्। नेकपा एमएलए सांसद गुरु प्रसाद बरालले कागजको सहमतिले मात्रै त्यहाँ शान्त पार्न नसक्ने भन्दै सरकारले पीड़ितका पक्षमा निर्णय गर्नुपर्ने माग गर्नुभयो।
1: तर भित्र भित्रै बोलेका घाउहरू, लागेका चोटहरू, ती घायलहरू र

0: अस्पतालमा छटपटाइरहेका बिरामीहरू यो अवस्थाबाट बाहिर निस्किन सकेका छैनन् सभा महोदय। त्यति मात्रै होइन, गृहमन्त्रीज्यूले गएर मृतकहरूका परिवारलाई भेटेर जे प्रयास गर्नुभयो यसले उनीहरूको मनलाई जित्न सकेको छैन। कानुनी रूपमा एउटा कागज खडा गर्नुभएको छ, तर विडम्बना, यो कागज खडा गर्दा पनि संवैधानिक प्रक्रिया, कानुनी प्रक्रिया, विगतका चलन र अभ्यासहरू भन्दा माथि उठेर उहाँले जे काम गर्नुभएको छ यो काम चलन त्यसै चल्दै नचलाएपछि चल्छ? कसरी यसलाई संस्थागत रूपबाट दिगो गर्न सकिन्छ? यो गम्भीर प्रश्न छ।
1: नेपाली कांग्रेसका सांसद निष्कल राईले घटनाको निष्पक्ष छानबिन सरकारी संयन्त्र गर्न नसक्ने भन्दै संसदीय समितिको माग गर्नुभएको छ। उहाँले सत्य तथ्य छानबिन गरी दोषीमाथि कार्यवाही र पीड़ितलाई न्याय दिन सरकारले गम्भीरता देखाउनु पर्ने बताउनुभयो।
2: आन्दोलनरत पक्ष बीच भएको 13 बुझे सहमतिले केही गम्भीर प्रश्न उठाएको छ। म कुनै पक्षको मागलाई पूर्वाग्रहपूर्वक अविष्कार गर्न चाहन्न, तर धर्म, राज्यको संवैधानिक चरित्र, नागरिकता, धार्मिक संस्था र आयोगहरूसँग सम्बन्धित विषयहरू कुनै एउटा पक्षसँग गरेको सहमतिबाट मात्र निष्कर्षमा पुग्न सक्ने सामान्य विषय होइनन्। यस्ता प्रश्नमा सरकार सम्पूर्ण नागरिकको साझा अभिभावकको रूपमा देखिनुपर्छ। एउटा पक्षसँग वार्ता गर्दा अर्को पक्षले आफूलाई उपेक्षित, असुरक्षित वा शङ्काको दृष्टिले हेरेको अनुभव गर्नु हुँदैन। शान्ति कायम गर्ने नाममा गरिएको सहमतिले अर्को असन्तोषको आधार तयार गर्नु हुँदैन।
1: साझा खबरमा अब खेल खबर। नेपाल ओलम्पिक संग्रहालयको आयोजनामा पहिलो पटक ऐतिहासिक खेलकुद प्रदर्शनी आजबाट बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा शुरू भएको छ। स्वर्गीय क्षितिज अरुण श्रेष्ठले सन् 1994 नेपाल र दक्षिण एसियाकै पहिलो खेलकुद संग्रहालय स्थापना गर्नुभएको थियो। शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले नेपाली खेलकुदको इतिहास बोकेको संग्रहालयलाई अझ व्यवस्थित गर्ने र यसका लागि सरकारले पनि सक्दो सहयोग गर्ने बताउनुभयो। 3 दिनसम्म चल्ने प्रदर्शनीमा नेपाली खेलकुदको इतिहास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको सहभागिता र जितेको मेडलहरूदेखि ऐतिहासिक क्षणहरू समावेश सामग्रीहरू राखिएको छ।
3: शिशुका लागि आमाको दुध अमृत समान, तर कामकाजी महिलालाई स्तनपान गराउन समस्या।
4: एकदमै गाह्रो हुन्छ। अब एउटा काम गर्ने महिलालाई चाहिँ बच्चा सम्हाल्दै, बच्चालाई चाहिँ दुधको लागि एकदमै उनीहरू बच्चाहरू चाहिँ तडपिने, अनि यता आमा पनि काम गर्दा गर्दै तडपिनु पर्ने अवस्था पनि रहेको छ।
3: बढ्दो रोजगारी तर घट्दो स्तनपान किन? रिपोर्ट सँगै घरलाई पहिरोबाट जोगाउन गर्नै पर्ने काम, विशेष श्रृङ्खला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
5: नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान, सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
6: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार, अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ।
7: मतभेद भए संवादबाट समाधान खोजौ। सबैले कानूनको सम्मान गरौ र एक अर्काको अधिकारको रक्षा गरौ।
5: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित, शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
6: शान्ति, सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
8: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
9: तर के हामीले कहिले सोचेका छौ, उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
8: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
8: बाल विवाह रोक्न विश्वास आवश्यक छ।
9: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
8: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ। बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर प्रतिनिधि सभाको बैठकमा आज जाजरकोटका भूकम्प पीड़ितको पुनर्स्थापना र पुननिर्माणका काममा ढिलाइ भएको विषय समेत सांसदले उठाएका छन् सांसद पार्वती विकले जाजरकोटका भूकम्प पीड़ितको पुनर्स्थापना र पुननिर्माण कार्य तीव्र बनाउन सरकारसँग माग गर्नुभएको छ उहाँले पुननिर्माणका लागि परिचालन गरिएको जनशक्ति पर्याप्त नभएको भन्दै थप जनशक्ति खटाउन आग्रह गर्दै भूकम्प पीड़ित अझै कति समय टहरामै बस्नुपर्ने हो भन्ने प्रश्न उठाउनुभयो लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषद विस्तार करिब एक सातापछि हुने भएको छ मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार गर्ने तयारी गर्नुभएको छ सरकारले विश्वासको मतका लागि आगामी सोमबार वा मंगलबार प्रदेश सभा बैठक बोलाउने तयारी गरेको छ कांग्रेसले साउन 12 गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ सत्ता साझेदार दलका केही प्रदेश सभा सदस्य विदेशमा रहेकाले विश्वासको मत लिने प्रक्रिया केही दिन पछाडि सरेको हो सरकारका प्रवक्ता रामजी घिमिरेका अनुसार विश्वासको मतपछि मन्त्रालय बाँडफाट टुङ्ग्याएर नेकपा र जसपा नेपाललाई समेत समेट्दै मन्त्री परिषद विस्तारको तयारी गरिएको छ शिशुका लागि आमाको दूध अमृत सरह मानिन्छ जन्मेको पहिलो घण्टाभित्र स्तनपान शुरू गर्नु र छ महिनासम्म आमाको दूध मात्रै खुवाउनु शिशुको स्वास्थ्यका लागि सबैभन्दा प्रभावकारी उपाय मानिन्छ तर पछिल्लो समय विशेष गरी कामकाजी महिलाको संख्या बढ्दै जाँदा चाहेर पनि नियमित स्तनपान गराउन नसक्ने अवस्था बढ़िरहेको छ कतिपय आमाले दूध नआएको वा कामको चापका कारण बोतलको दूधमा भर पर्न थालेका छन् आखिर कामकाजी महिलाले स्तनपान गराउन किन कठिनाई भोगिरहेका छन्
11: बर्दिया बाँसगढीकी रामप्यारी चौधरी शल्यक्रिया मार्फत सुटकेरी भएकी आमा हुनुहुन्छ बच्चा जन्मिएपछि केही समय दूध नआएकाले बाध्य भएर बोतलको दूध खुवाउनु परेको उहाँ बताउनुहुन्छ
12: सुरुम सुरुम त म दुधी नै आवाए अनि बोतलको दुध खुवाउ अनि एक हप्ता पछि मने धीरे धीरे आए लागल तो मने बिना बोतल के दूध मने मोर दूध फिर नहीं पकड़ तो एक मारे अपन छाए के कह तो बोतल के दूध फिर खवाई थो अपन फिर खवाई थो
11: बासगढ़ी का सृजना रसाइली निजामती कर्मचारी हुनुहुन्छ कार्यालय जानु पर्ने भएकाले सानो बच्चालाई घरमै छोड्नु पर्ने बाध्यता रहेको उहाँ बताउनुहुन्छ
13: हामी चाहिँ अब अफिसमा काम गर्ने भएको कारणले गर्दाखेरि बच्चालाई यहीँ ल्याउँदा दुध खुवाउने ठाउँ पनि कतिपल्ट हुँदैन अनि एकदमै अब कुनामा अब घा हावा नलाग्ने ठाउँमा अलिकति त्यस्तै ठाउँमा गएर खुवाउनु पर्ने अवस्था हुन्छ अब बच्चालाई घरमै छोडेर आउँदाखेरि उनीहरूलाई बोतलको दुधहरू बाहिरको दुधहरू खुवाउनु पर्ने अवस्था हुन्छ अनि त्यसपछि अब घर पुग्दासम्म आफ्नो दुधहरू चाहिँ एकदमै गानिएर एकदमै साह्रो भएर थुनेलो समेत हुने भएको छ एकदमै गाह्रो हुन्छ अब एउटा काम गर्ने महिलालाई चाहिँ बच्चा सम्हाल्दै बच्चालाई चाहिँ दुधको लागि एकदमै उनीहरू बच्चाहरू चाहिँ तडपिने अनि यता आमा पनि काम गर्दा गर्दै तडपिनु पर्ने अवस्था पनि रहेको छ
11: यस्तै अनुभव अर्की कामकाजी आमा यशोदा थापाको पनि छ सरकारले सुटकेरी बिदा दिए पनि छ महिनासम्म पुनः स्तनपान गराउन पर्याप्त समय नपुगेको उहाँको भनाइ छ कार्यालयमा स्तनपान कक्ष शिशु स्याहार कक्ष तथा स्तनपान मैत्री कार्यस्थलको अभावले आमा र शिशु दुवैले समस्या भोगिरहेको उहाँको गुनासो छ
14: अब सबै अफिसहरूमा चाहिँ बच्चालाई के अरे स्तनपान कक्षहरू शिशु स्याहार कक्षहरू हुँदैन अब कामकाजी महिलाहरूलाई चाहिँ स्तनपान गराउँदाखेरि यो छ महिनासम्म चाहिँ गाह्रो नै हुने सरकारले चाहिँ अब 98 दिन सुत्केरी बिदा त दिएको छ तर यो चाहिँ पर्याप्त होइन अब हामीले चाहिँ के अरे मातृ शिशु तथा बाल्यकालीन पोषण सम्बन्धी हामीले छ महिनासम्म स्तनपान मात्र गराउने भन्ने छ तर हामी चाहिँ कामकाजी महिलाहरूले चाहिँ छ महिनासम्म पूर्ण रूपमा स्तनपान गराउन सकिरहेका हुँदैनौँ किनभने चाहिँ अब हामीले त काम गर्नुपर्ने हुन्छ समय समयमा बच्चाहरूलाई हामीले त्यो दिनको लागि फुर्सद पनि हुँदैन उसँग खेल्न पर्ने उसँग हँसाउनु पर्ने अथवा उसँगै समय बिताउनु पर्ने हुन्छ त्यो इच्छा हुँदा हुँदै पनि त्यो इच्छालाई चाहिँ मारेर चाहिँ हामीले अब आफ्नो कामलाई पनि समय दिएको हुन्छौँ होइन त्यही भएर चाहिँ पूर्ण रूपमा चाहिँ चाहिँ उसलाई हामीले समय दिन सकेनौँ कि जस्तो लाग्छ।

0: देखेर आमाको दुध पहिलो खोप र मस्तिष्क विकासको महत्वपूर्ण तत्त्व हो। बच्चा 2 वर्षको हुँदा 80% दिमागको विकास हुने भएका कारण आमाको दुध जति खुवाउन सक्यो त्यति नै मानसिक विकास हुने बताउनुहुन्छ बाँसगढी नगर अस्पतालकी सिनियर रणमी अस्मिता पौडेल।
1: आमाको दुधलाई अमृत समान नै मानिन्छ होइन, बच्चा रहेदेखि 2 वर्षसम्म 80% दिमाग बन्ने हो होइन, त्यो मध्येमा 6 महिना जन्मेदेखिबाट 6 महिनासम्म पनि त त्यसले केही प्रतिशत ओगटेको हुन्छ नि त। अब सबै सम्पूर्ण पौष्टिक तत्त्व चाहिँ दुधमा पाइन्छ, हामीले अरू केही खुवाउनै पर्दैन। बच्चाले 6 महिनासम्म आमाबाट लिएर आएको हुन्छ, 6 महिनासम्म बाहिरी कुराबाट उसलाई परिपूर्ति गर्नुपर्ने आवश्यकै हुँदैन, त्यही भएर चाहिँ यो एकदम आवश्यक भएको हो।
0: नेपालले 2030 6 महिनासम्म पुनः स्तनपान गराउने आमाको संख्या 90% पुर्याउने लक्ष्य राखेको छ। तर कामकाजी महिलाका लागि स्तनपान मैत्री कार्यस्थल पर्याप्त सुत्केरी विधा र परिवार तथा कार्यालयको सहयोग सुनिश्चित गर्न नसके त्यो लक्ष्य हासिल गर्न चुनौती देखिएको छ। शिशुको स्वस्थ भविष्यका लागि स्तनपानलाई प्राथमिकता दिनु आजको आवश्यकता बनेको छ। बिन्दु चौधरी, सिआइएन रेडियो गुरुबाबा, बर्दिया।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। घर बनाउने जग्गा र जग बलियो भए पहिरोको जोखिम कम हुने,
3: जग खार्नी भन्छ क्या हाम्रो पहाडतिर, जग खार्नी ठाउँमा चाहिँ कस्तो छ भनेर आफूले पत्ता लगाउनु पर्यो। अदरवाइज तपाईँले चाहिँ तलबाट आएको जमिन कस्तो छ भने थाहा छैन भने त घर त बनाउनुहुन्छ तर पछि चाहिँ फेरि भत्किन्छ।
2: घर बनाउने सही स्थान पत्ता लगाउने सजिलो उपाय के होला? मौसम र मौसमी विपद बारेको सही जानकारी सहितको विशेष श्रृङ्खला हेलो मौसम बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
4: खानेकुरा त सधैँ दिनैमा खान्छ त, होइन मेरो बच्चा किन दिनदिनै कमजोर हुँदै गएको?
5: हरेक कमजोरी आँखाले देखिँदैन, कतिपय स्वास्थ्य समस्या थालबाट सुरु हुन्छन् र समाधान पनि थालमै हुन्छ।
4: गर्भवती हुँदा के खाने,
5: स्तनपानको मात्रा कसरी पुर्याउने,
4: शिशुलाई कहिलेदेखि थप खाना दिने,
5: घरमै पाइने खानेकुराबाट कसरी बनाउने पोषिलो परिकार,
4: यसको जवाब अनुमानमा होइन,
5: हामी खोज्दैछौ वर्षौंको अनुभवी आमा र विज्ञको संवादबाट।
4: रेडियो कार्यक्रम पोषण संवाद सिआइएन मार्फत तपाईँको घर नजिकैको सामुदायिक रेडियोमा हरेक बुधबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे
5: सँगै सिआइएन को फेसबुक पेज, युट्युब र टिकटकमा पनि। पोषणको सही जानकारी, स्वस्थ जीवनको बलियो तयारी।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ विशेष श्रृङ्खला हेलो मौसम।
7: पहिरोको जोखिमबाट बचाउन कस्तो स्थानमा घर बनाउने, पहिरोको जोखिम नहुने घरको जग कस्तो होला? नमस्कार, म सन्तोष गन्धर्व। घर बलियो बनाउनलाई पहिला जग बलियो हुनुपर्छ भन्ने झैं घर निर्माण गर्दा स्थान कस्तो हुन्छ भन्ने विषय पनि महत्वपूर्ण हुने विज्ञहरूको भनाइ छ। मुख्य गरी बर्खामा सामान्य भिरालो जमिनमा पनि पहिरोको जोखिम हुने भएकाले घर निर्माण गर्दा त्यस्तो स्थानको पहिचान गरी विज्ञको सल्लाह अनुसार घर निर्माण गर्नुपर्ने हुन्छ। घर निर्माण गर्दा जगको अवस्था कस्तो बनाउने, स्थानको छनोट र माटो कस्तो हुनुपर्छ, हामीले पहिरो विज्ञ डाक्टर बसन्त राज अधिकारीसँग कुराकानी गरेका छौँ।
3: अब के भने म अघि नै नियोजन गरेँ, म गाउँमा जन्मेको मान्छे, हाम्रोमा चाहिँ के हुन्थ्यो भने यो असार आउनुभन्दा अगाडि चाहिँ त्यो कुलोहरू चाहिँ सफा गर्न जाने भन्ने हुन्थ्यो होइन, अनि त्यो चाहिँ गएपछि के हुन्छ भने पानी जुन बगेर चाहिँ प्राकृतिक रूपमा जता जाने हो त्यो खोल्सीबाट बगाइराखेको हुन्थ्यो नि त, खेतमा चाहिँ नि पानी लगाइयो त्यसपछि भलको रूपमा तल जान्थ्यो। अब त्यो गर्दाखेरि चाहिँ पानी प्राकृतिक रूपमा गयो। अब त्यो गरिएन भने के हुन्छ त भन्दाखेरि पानी त जथाभावी बग्ने भयो नि त, जथा पनि बग्ने भयो, अथवा चाहिँ हिजो भलबाट बग्नु पर्ने पानी सोरिएर आयो भने एकै ठाउँमा पानी परेपछि चाहिँ त्यहाँबाट चाहिँ पहिरो जान सुरु भएको छ। नेपालमा धेरै रोडहरू, अघि नै मैले हजुरलाई सुरुमा निवेदन गरेँ, धेरै रोडहरू जहाँबाट पानी बग्न पर्ने हो त्यहाँबाट पानी नफालेर अर्को ठाउँबाट पानी फाल्न खोज्दाखेरि चाहिँ धेरै ठाउँमा पहिरो गएका छन्। त्यस कारण अझै पनि फेरि जोडेर म के भन्छु त, पानी तर्काउने चाहिँ पहिरोको सबभन्दा मूल मन्त्र हो भन्ने चाहिँ हामीले बुझ्नुपर्छ।
8: त्यसको लागि चाहिँ के उपाय छन् त पानी तर्काउने? एउटा त भलकुलोको कुरा भयो गर्यो होइन, अरू के छ?
3: अर्को कुरा चाहिँ तपाईँकोमा चिरा पर्या

0: जस्तै चिरा परेको जस्तो जमिन देखिन्छ भने त्यहाँ चाहिँ प्लास्टिक बिछ्याएर त्यहाँबाट पानी भित्र छिर्न नदिने। अर्को कुरा चाहिँ हामीले यो घाँस जुन घाँसहरू त्यस्तो रोप्ने त्यसले गर्दा चाहिँ त्यसले पनि क्षयीकरणबाट रोक्छ। अनि अर्को कुरा चाहिँ हामीले भिरालो जमिन छ भने अहिले हजुरले भने जस्तो टेरेस हामी टार भन्छौँ खेतहरू बनाउने त्यसले गर्दा चाहिँ के हुन्छ भने पानीले खोल्दै जाने क्रम चाहिँ कम हुन्छ किनभने पानी जम्मा हुने भयो नि त अनि त्योपछि बिस्तारै पानी तल झर्दै झर्दै झर्दै झर्दै जाने भयो होइन। अनि अर्को कुरा चाहिँ जहाँबाट पानीले खोल्ने सुरु गरेको छ नि त्यहीँनिर रोकिहाल्नुपर्छ क्या नत्र
1: चाहिँ
0: त्यसले रोकिहाल्नु पर्यो नत्र चाहिँ त्यसले ठुलो बनाइदिन्छ होइन। हो त्यसले गर्दा चाहिँ माथिबाट माथिल्लो भेगबाट आउने पानीलाई आफ्ना परम्परागत ज्ञान र आफ्नो भूगोल अनुसार जहाँ जस्तो प्रविधिले गर्न सकिन्छ त्यही अनुसारले पानी तर्काउने।
1: मैले अर्को पनि देखेको थिएँ यहाँलाई मैले कुरा सेयर गरिहालेँ जस्तो अलिक भिरालो छ माटो बगिरहेछ भने त्यहाँनिर टिन हुन्छ नि अहिले त सजिलैसँग पाउने सस्तो पनि पर्छ भनेर पनि होला सायद होइन टिन ठाडो बनाएर राख्ने र त्यहाँ माटोले पुर्दिने पनि गर्नुभएको देखाएको थियो कि त्यो चाहिँ कतिको वैज्ञानिक हुन्छ।
0: अब त्यो चाहिँ मैले यसै भन्न सक्दिनँ हेर्नुहोस् होइन किनभने त्यो मैले अघि नै भने नि पहिरोका विभिन्न प्रकारहरू र ठाउँ अनुसार फरक हुने भएको हुनाले अब सामान्यतया पहिरो गएको ठाउँमा हामीले चाहिँ त्यो टिरपाल राखेर चाहिँ पानीभित्र नछिर्ने गरेर चाहिँ टालेर राखेको चाहिँ त धेरै ठाउँमा देखिएको पनि छ।
1: जस्तो तिरपालकै कुरा गर्दाखेरि त्यो पहाड जस्तो अलिक भिरालो ठाउँमा चाहिँ ठुलै तिरपाल वारिपारि टाँगेर अनि त्यो गरिदिनु भएको पनि देखाएको
0: थियो। त्यो चाहिँ अल्पकालीन हो त्यो अल्पकालीन किन भनेको नि अघि नै मैले भने नि त्यहाँ पानी छिरिसकेपछि त त्यसको त वेट बढ्छ भनेर मैले भनिरहेको छु नि त हो त्यो कमजोर कम गर्नको लागि माथिबाट परेको पानीलाई त्यो जुन भत्केको जमिन छ त्योभन्दा तल फालिदियो भने त त्यहाँ हुन जम्मा हुन पाएन नि त त्यसको लागि हो तर त्यो अल्पकालीन हो दीर्घकालीनको रूपमा त तपाईँलाई पानीको व्यवस्थापन र जमिनको व्यवस्थापन गर्नुपर्छ।
1: त्यो त धेरै ठाउँमा गरिरहेको देखिरहेको हुन्छ कि तिरपालले टाँगेर भनेपछि त त्यस्तो बेलामा ल पानीभित्र छिरेन भने पनि पहिरो जाने जोखिम चाहिँ हुन्छ कि हुँदैन त्यो
0: पहिरो जाने जोखिम हुन सक्छ तर त्यसले पानीबाट हुने जुन जोखिम बढाउनु छ नि त्यो चाहिँ कम हुन्छ। त्यस कारण चाहिँ त्यो किन गरिरहेछौँ भन्ने कुरो बुझ्नु पर्यो अलिकति। एउटा कुरा चाहिँ हामीसँग पहिरो कस्तो भन्ने कुरो जानकारी नभएको र कसैले चाहिँ पानी जान दिएन भने चाहिँ पहिरो रोकिन्छ भनेर चाहिँ त्यस्तो गरेको पनि हुनसक्छ। दोस्रो कुरा चाहिँ नि त्यो पहिरो चाहिँ कस्तो भनेर थाहा भएको तर त्यो रोकथाम गर्न अलि धेरै पैसा चाहिने जुन चाहिँ हामीसँग प्रविधि पनि तत्काल उपलब्ध नभएको र पैसा पनि नभए र अहिले तत्काल बचाइहालौँ त भनेर भन्ने। अनि तेस्रो कुरा चाहिँ अब तपाईँले लिन सक्ने ज्ञानको पहुँच चाहिँ एकदमै टाढा भएको भने अब के गर्ने त भन्छ कमसेकम यसलाई टालिदियो भने पनि कमसेकम रोकिएला नि त भनेर अब अलिकति हाम्रो आफैले पनि गरेको ज्ञानहरू हुनसक्छ।
1: घरबुर हुँदाखेरि देखिन्छ कि बाटोमा हुँदाखेरि कहिले भिरालो छ अनि त्यो भिरालो जमिन चाहिँ काटेर तासेर थोरै स्पेस ठाउँ बनाएर त्यहाँ घर बनाउन सुरु गर्नु भएको धेरै देखिन्छ। एक ठाउँ त बनाउँदा बनाउँदै पहिरो खसेर रोकिएको पनि मैले देखाएको थिएँ कि त्यो चाहिँ कति
0: घरको जग खन्दाखेरि पछाडि कसरी काट्ने र अगाडि कसरी काट्ने यदि भिरालो जमिनमा गर्दै हुनुहुन्छ भने र अगाडि काटेको ठाउँमा कसरी त्यसलाई जोगाउने र पछाडि काटेको ठाउँमा कसरी जोगाउने भन्ने कुरा सबभन्दा महत्त्वपूर्ण कुरा हुन्छ।
1: ख्याल गरियो भने घर बच्छ।
0: ख्याल गरेर तपाईँको चाहिँ जग बनाउनु जग खार्नी भन्छ क्या हाम्रो पहाडतिर जग खार्ने ठाउँमा चाहिँ कस्तो छ भनेर आफूले पत्ता लगाउनु पर्यो। अदरवाइज तपाईँले चाहिँ तलबाट आएको जमिन कस्तो छ भने थाहा छैन भने त घर त बनाउनुहुन्छ तर पछि चाहिँ फेरि भत्किन्छ।
1: त्यसो भए जग खार्दाखेरि चाहिँ के ध्यान दिने त?
0: जग खार्दाखेरि अघि नै मैले भने फेरि निवेदन गर्छु सकेसम्म चाहिँ भिरालो जमिनमा घर नबनाउने।
1: नेपालको त धेरै ठाउँ भिरालै छ
0: आउँदैछु त नेपालमा चाहिँ धेरै बस्तीहरू पुराना पहिरोहरूमा बसेका छन्। भिरालो जमिनमा बनाउँदा पनि चट्टान भएको ठाउँमा छ भने त्यहाँ सुरक्षित मानिन्छ। चट्टान पनि अघि मैले भने जस्तो मक्किएको कुहिएको अथवा एकदमै टुक्रा टुक्रा भएर चाहिँ हामी फ्र्याक्चर भन्छौँ त्यो चाहिँ एकदमै जोइन्टेड भएको ठाउँ छ भने चाहिँ त्यस्तोमा अलिकति विचार गर्नु पर्यो।
1: आँखाले हेर्दा नि थाहा हुन्छ
0: थाहा भइहाल्छ मजाले थाहा हुन्छ होइन पहिलो त्यस्तो ठाउँ। दोस्रो चाहिँ तपाईँको जमिनको बनौटै हेर्दै थाहा हुन्छ क्या जस्तै तपाईँले कतै ठाउँमा आएर माथिबाट कुनै पहिरो ल्याएर माटो जम्मा गरेर राखेको छ अथवा एकदमै धेरै वर्षदेखि त्यहाँ चाहिँ जम्मा भएर बसेको छ र अहिलेसम्म पहिरो गएको देखिँदैन भने चाहिँ त्यस्तो ठाउँहरू सुरक्षित मानिन्छन् होइन। ती चाहिँ सामान्य कुराहरू अघि नै मैले खोलाको नजिक बनाउनु भएन भने जस्तै तर जग खार्ने बेलामा राम्रै भएको जमिनमा पनि जग खार्दा हामीले विचार गरिएन भने चाहिँ त्यही खारेको जमिनको पछाडिले चाहिँ घर पुर्दिन्छ।
2: यो कुराकानी सँगै आजका लागि हेलो मौसमको निर्धारित समय सकियो। अर्को साता अर्को विषयवस्तुका साथमा उपस्थित हुनेछौ। नमस्कार।
3: हवाई इन्धन महँगीसँगै आन्तरिक हवाई भाडा वृद्धि भएको छ। बजारमा ग्यासको हाहाकार, ग्यास वितरण तत्काल सहज बनाउन सांसदहरूको माग रहेको छ। उपभोक्तालाई आवश्यकता अनुसार मात्रै ग्यास खरिद गर्न मुख्य सचिव कार्कीको आग्रह छ। विमानस्थल पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा पूर्व महानिर्देशक अधिकारीलाई धरोटीमा रिहा गर्न विशेष अदालतको आदेश छ। सर्वोच्चले संगीत रोयल्टी विवादमा एफएम रेडियोमाथि कार्यवाही रोक्न आदेश दिएको छ। सांसदहरूले सुनसरी लगायत मधेसका विभिन्न जिल्लामा भएका घटनापछिको सरकारी सहमति कार्यान्वयनको माग गरेका छन्। जाजरकोटका भूकम्प पीड़ितको पुनर्स्थापनामा ढिलाइ थप जनशक्ति पठाउन माग गरिएको छ। र काठमाडौँको बबर महलमा ऐतिहासिक खेलकुद प्रदर्शनी शुरू। नेपाली खेल क्षेत्रको विकासमा कुनै पनि कसर बाँकी नराख्ने मन्त्री पोखरेलको प्रतिबद्धता रहेको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि साउन 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: उब्जाउने हात किसान महिलालाई तपाईँ हामी सबैको साथ।
1: नमस्कार, कार्यक्रम साझा आवाजमा तपाईँलाई स्वागत छ। म सुशीला श्रेष्ठ
0: अनि म सन्तोष गन्धर्व। कार्यक्रम साझा आवाजको आज छैटौँ भाग। आजको भागमा हामी महिलाको आर्थिक सशक्तिकरण, वित्तीय पहुँच, उद्यमशीलता र आफ्नै आमदानी माथिको निर्णय अधिकारका विषयमा छलफल गर्नेछौ।
1: महिला पुनर्स्थापना केन्द्र ओरेको सहकार्यमा सामुदायिक रेडियो प्रसारक
2: गर्नुहोस्। यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: महासञ्चार नेटवर्कमा समाचार अब विस्तारमा। सांसदहरूले सुनसरी, सर्लाही लगायतका जिल्लामा भएको साम्प्रदायिक घटनाको न्यायिक छानबिनको माग गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकको शून्य र विशेष समयमा बोल्ने अधिकांश सांसदले गोली लागेर चारजनाको मृत्यु हुने अवस्था किन आयो भन्ने बारे न्यायिक छानबिन समिति बनाई अनुसन्धान हुनुपर्ने माग गरेका हुन्। सुनसरी घटनाका थप एकजना घाइतेको आज बिहान त्रिवेशी चिन्ह अस्पताल महाराजगंजमा उपचारका क्रममा मृत्यु भएको हो। 22 वर्षीय रविन्द्र मेहताको मृत्युपछि गृहमन्त्री सुदन गुरुङ अस्पतालमै पुग्नु भएको थियो। प्रहरीका अनुसार अर्का एकजना घाइतेको वीर अस्पतालमा उपचार भइरहेको छ। यसअघि सुनसरीमा 2 र सिराहामा एकजना गरी 3 जनाको मृत्यु भएको थियो। सुनसरीको घटनापछि सिराहाको गोल बजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवको घटनाको छानबिन गर्न गठित समितिले काम थालेको छ। गृह मन्त्रालयका सहसचिव पुष्पराज शाहीको नेतृत्वको टोलीले घटनास्थलको अवलोकन, आवश्यक तथ्य तथा प्रमाण संकलन र सरोकारवालासँग छलफल गर्दै छानबिन प्रक्रिया अघि बढाएको हो। छानबिन टोलीले हिजो गोल बजारमा भएका घटनास्थलहरूको निरीक्षण गरेको थियो। आज गोल बजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठको अध्यक्षतामा सर्वदलीय बैठक आयोजना गरी विभिन्न राजनैतिक दलका प्रतिनिधि, उद्योग वाणिज्य संघ गोल बजारका अध्यक्ष विजय शाहको अध्यक्षतामा व्यवसायीहरूसँग र त्यसबाहेक मुस्लिम समुदायका प्रतिनिधिसँग पनि छलफल तथा भेटघाट भएको छ। घटना कसरी सिराहाको गोल बजारसम्म फैलियो, आन्दोलनका क्रममा गोली चल्नुको अवस्था किन आयो र गणेशको मृत्यु कसरी भयो भन्ने विषयलाई प्राथमिकतामा राखेर छानबिन भइरहेको समिति प्रमुख साईले बताउनुभयो। प्रतिनिधि सभाको बैठकमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर अमरेश कुमार सिंहले मधेसमा कुनै घटना घटनासाथ किन गोली चल्छ भन्दै राज्यसँग प्रश्न गर्नुभएको छ।
4: मधेसमा जहिले पनि केही समुदायको होस् या मधेस आन्दोलन होस् थरुवाट आन्दोलन होस्, त्यहाँ गोली मात्र किन चल्छ? त्यहाँ लाठी किन चल्दैन? टियर ग्यास किन चल्दैन? दुनियाँमा नेपाल बाहेक कुनै पनि देशलाई यसैलाई दिँदै नेपाल प्रहरीलाई पुलिसलाई यसैलाई दिँदैन, नेपालमा मात्र यसैलाई दिन्छ। पुलिसलाई कसैले ढुङ्गा हान्यो भने तँ त यसैलाई हान्छ, गोली हान्छ, उसँग त लट्ठी छैन, टियर ग्यास छैन, या त हाम्रो ट्रेनिङ पुगेन, या किन मधेसमा यहाँको सुरक्षा निकायको माने जाने बित्तिकै त्यहाँ एउटा मनोविज्ञान क्रिएट हुन्छ। त्यो मनोविज्ञान के हुन्छ? यो विदेशी सेना हो, विदेशी फौज, किन त्यो मधेसी त्यसमा अनुहार देख्दैन, चाहे नेपाल आर्मीमा होस्, चाहे सशस्त्रमा होस्, चाहे नेपाल, उसको प्रतिनिधित्व कम छ।
5: नेपाली कंग्रेस, नेकपा एमाले र नेकपा लगायतका विपक्षी दलका सांसदहरूले भने प्रधानमन्त्री बालेन्द्र शाहले 2 महिना अघि दिएको सीमा सम्बन्धी विवादित अभिव्यक्तिको जवाफ खोजेका थिए। प्रधानमन्त्री शाहले गत जेठ 17 गते नेपालले पनि भारतको भूमि मिचेको छ भनी दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग विपक्षी दलका सांसदले राखेका हुन्। कंग्रेसका सचेतक निष्कल राईले प्रधानमन्त्रीको जवाफ माग्नुभयो। नेकपा एमालेका सांसद गुरु बरालले पनि प्रधानमन्त्री शाहको अभिव्यक्तिकै कारण भारतीय पक्षको हेपा प्रवृत्ति बढेको बताउनुभयो। नेकपाकी सांसद बलावती शर्माले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता नलिएसम्म संसदमा आवाज उठाइरहने बताउनुभयो। यस्तै श्रम संस्कृतिका अध्यक्ष समेत रहनुभएका सांसद हर्क साम्पाङले यो विषयमा प्रधानमन्त्री मात्र नभई सभामुख डोल प्रसाद अर्यालले समेत वास्ता नगरेको टिप्पणी गर्नुभयो।
3: भारत र चीनले नेपाललाई बेवास्ता गर्दै लिपुलेख हुँदै द्विदेशीय व्यापार शुरू गरेका छन्। भारतीय संचार माध्यमका अनुसार चीनले हाल 20 जना भारतीय व्यापारीलाई तिब्बत जान अनुमति दिएको छ। भारतले 155 वटा वस्तु आयात गर्ने र त्यसका लागि 62 व्यापारी र 93 जना सहयोगी तिब्बत जाने गरी निर्णय गरिसकेको छ। लिपुलेख हुँदै 16 जना व्यापारी र 4 सहयोगी शनिबार तिब्बत गएको जानकारी पाएको दार्चुलाका प्रमुख जिल्लाधिकारी वर्तराज पौडेलले बताउनुभयो। त्यसबारे गृह मन्त्रालयले बारे अवगत गराइसकेको उहाँले जानकारी दिनुभएको छ। परराष्ट्र मन्त्रालय स्रोतले भने घटनाक्रम बारे अध्ययन भइरहेको जनाएको छ। चीनका विदेश मन्त्री वाङ यी एक वर्ष अघि भारत भ्रमणमा गएको बेला भारत र चीन बीच लिपुलेखको बाटो हुँदै व्यापार गर्ने सहमति भएको थियो। भारतका विदेश मन्त्री एस जयशंकर र चीनका विदेश मन्त्री वाङ यी बीच छलफल हुँदा सीमा व्यापारको विषयमा सहमति भएको थियो। त्यसअघि 2081 पुसमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल चीन भ्रमणमा गएको बेला कैलाश मानसरोवर यात्रा पुनः शुरू गर्ने सहमति भएको थियो। कोविडदेखि सो क्षेत्र हुँदै व्यापार तथा कैलाश मानसरोवर यात्रा स्थगित थियो। दुवै देशले त्यतिबेला यात्रा र व्यापार दुवै पुनः सञ्चालन गर्ने सहमति गरेका थिए।
5: सरकारले विभिन्न 21 मुलुक र नियोगमा रिक्त रहेका राजदूत नियुक्त गर्ने तयारी थालेको छ। राजदूत रिक्त रहेका 16 दूतावास सहित 4 वर्ष कार्यकाल सकेर केही समयका लागि म्याद थपेर काम गरिरहेका इजिप्ट, बहराइन, बंगलादेश, म्यानमार र राष्ट्रसंघीय नियोग भिएना समेत 21 नियोगमा दुई हप्ताभित्र राजदूत नियुक्ति प्रक्रिया अघि बढ़ाएको परराष्ट्र मन्त्रालयले जनाएको छ। हाल 15 मुलुक र नियोगमा मात्र राजदूत छन् भने 16 मुलुक र नियोगमा राजदूत रिक्त छ। हाल विभिन्न मुलुकमा नेपाली राजदूतावास रहेको संख्या 28 छ। त्यसबाहेक संयुक्त राष्ट्रसंघको लागि स्थायी मिशन न्यूयोर्क, जेनेभा र भिएना तथा 8 महावाणिज्य दूतावास 8 गरी 39 मिशन रहेको मन्त्रालयको तथ्याङ्क छ।
3: संसदमा सरकारले बिजनेस दिन नसकेको मौका छोपेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदिम्बेले सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुभएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकमा आङदिम्बेले प्रस्तुत गर्नुभएको प्रस्तावमा नेकपा एमालेका सचेतक ऐन बहादुर महर, नेकपाका सचेतक युवराज दुलाल र श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले समर्थन गर्नुभएको थियो। प्रस्ताव प्रस्तुत गर्दै आङदिम्बेले वास्तविक भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनर्स्थापनाका लागि सरकारले आवश्यक व्यवस्था गर्ने एकीकृत कार्ययोजना 7 दिनभित्र ल्याउन सरकारसँग माग गर्नुभएको छ। साथै उहाँले वास्तविक भूमिहीन र सुकुम्बासीको पहिचान गरी उनीहरूलाई सुरक्षित आवास, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको ग्यारेन्टी गर्न पनि माग गर्नुभयो।
6: बालबालिका, महिला र ज्येष्ठ नागरिकको पीड़ा पनि महसुस गर्नु नपर्ने, मुलुकका विद्यमान समस्याका बारेमा राजनीतिक दलहरूसँग संवाद र सहकार्य पनि गर्नु नपर्ने, सबै विधि प्रक्रियाहरू भत्काउनै पर्ने, सरकारको काम सम्हाल्ने हो कि भत्काउने, विधि बसाल्ने हो कि मिच्ने, म साँच्चै नै अचम्ममा परेको छु।
3: जवाफमा भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले केही स्थानीय तहले सहयोग नगर्दा भूमिहीन सुकुम्बासीको व्यवस्थापनमा ढिलाइ भइरहेको भन्दै विपक्षी दलहरूको सहयोग खोज्नु भएको छ।
7: त्यही भएर कति चाँडो चाहिँ सुकुम्बासीको समाधान गर्ने भन्ने कुरा अहिले फेरि हजुरहरूको सहयोगमा, मैले फेरि आग्रह गर्न चाहे हजुरहरूको सहयोगमा डिपेन्ड हुन्छ। त्यसै गरी पालिका र अझ स्थानीय तह र प्रदेशले हामीलाई कति सहयोग गर्छ त्यही अनुसारले यो गति अगाडि बढ्न सक्छ। नत्र आजको दिनमा स्थानीय तहले चाहिँ रोक दियो भने रोकिन्छ प्रोसेस, हो यो सत्यता हो। त्यही भएर अब यो कति चाँडो बढ्छ र कति चाँडो यसको समस्या समाधान हुन्छ भन्ने पाटोमा हजुरहरूको सहयोग त्यति नै म्याटर गर्छ र त्यो सहयोगमै डिपेन्ड हुने कुरा भयो स्थानीय तहको हकमा।
3: त्यस क्रममा मन्त्री रावलले काठमाडौँ उपत्यका 388 सुकुम्बासी परिवारको लगत संकलन गरी होल्डिङ सेन्टरमा राखिएको जानकारी दिनुभयो। तीमध्ये 58 परिवारको निवेदन सम्बन्धित जिल्ला र स्थानीय तहमा पठाइएको भए पनि 4 पालिकाले मात्र सूचना प्रकाशन गरेको मन्त्री रावलले बताउनुभयो। उहाँले होल्डिङ सेन्टरमा रहेका मध्ये 51 परिवारको जग्गा भेटिएकाले निवेदन अस्वीकृत गरिएको तथा अन्य 51 परिवारको विवरण पहिले नै आयोगमा दर्ता भएकाले सूचना प्रकाश तयारी गरिएको जानकारी दिनुभयो। उहाँले विपक्षी दल समेत भूमिहीन सुकुम्बासीलाई शीघ्र लालपूर्जा उपलब्ध गराउने पक्षमा रहेको उल्लेख गर्दै प्रतिनिधि सभामा छलफल भएको सार्वजनिक महत्वको प्रस्तावको प्रतिलिपि सबै स्थानीय तहमा पठाउन प्रस्ताव गर्नुभयो।
5: यसैगरी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सर्पदंश उपचारका लागि आवश्यक एन्टी स्नेक भेनमको अभाव नरहेको दावी गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकको आकस्मिक शून्य र विशेष समयमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री मेहताले यस्तो दावी गर्नुभएको हो।
8: नागरिकहरूको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै विभागले 2,74,000 भायल 1 ml एआरभी खरिदका लागि सम्झौता भई आपूर्तिको क्रममा रहेको छ र त्यसै गरी 1,90,000 भायल 0.5 ml एआरभी खरिद गरी गत हप्ता आपूर्ति भइसकेको छ।
5: मन्त्री मेहताले सर्पदंश उपचारका लागि आवश्यक 13,200 भाइल एन्टी स्नेक भेनम खरिद प्रक्रिया अघि बढ़िसकेको र साउन मसान्तसम्म आपूर्ति हुने व्यवस्था मिलाइएको पनि जानकारी दिनुभयो। उहाँले तत्काल एन्टी भेनम अभाव हुन नदिन सम्बन्धित निकायसँग समन्वय गरी आपूर्ति वितरण र दीर्घकालीन व्यवस्थापनलाई थप प्रभावकारी र दिगो बनाउनेतर्फ सरकार केन्द्रित रहेको बताउनुभयो। उहाँले सर्पदंश भएका बिरामीलाई घरायसी उपचारमा नअल्झिन समेत आग्रह गर्नुभयो। मन्त्री बेहताले रेबिज विरूद्धको भ्याक्सिन खोप आपूर्तिको समेत समस्या नरहेको बताउनुभयो। उहाँले हाल स्वास्थ्य विभागले 2,74,000 भाइल एमआरभी खरिदका लागि सम्झौता भएर आपूर्तिको क्रममा रहेको बताउनुभयो। उहाँले 1,90,000 एमआरभी गत हप्ता आपूर्ति भइसकेको जानकारी दिनुभयो। देशभर खोपको सुनिश्चितता गर्न सरकार प्रतिबद्ध रहेको समेत उहाँले बताउनुभयो।
3: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
9: गुणस्तरीय प्लम्बिङको परपर्द नाम
10: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका युपिभीसी प्रोडक्टहरू लिड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको

0: होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: संसदमा आफ्नो खोजी भइरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह भने आफ्ना पार्टीका सांसद संघको छलफलमा जुट्नु भएको छ। आज सिंहदरबारमा उहाँले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूसँग छलफल गर्नुभएको हो। सामूहिक भेटवार्तामा सुदूरपश्चिम प्रदेशका विद्यमान समस्या, सरकारका गतिविधि र भविष्यको रणनीतिका विषयमा कुराकानी भएको सहभागी सांसदहरूले बताएका छन्। विशेष गरी गेटा स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई यथाशीघ्र सञ्चालनमा ल्याई मुलुककै शैक्षिक हब बनाउनु पर्नेमा उनीहरूले जोड़ दिएका छन्। यस्तै कैलालीको चिसापानीदेखि महेन्द्रनगरसम्म व्याप्त छाडा चौपाएको समस्या समाधान, धनगढ़ी खुटिया पाइल फास्ट ट्र्याक निर्माण, पश्चिम सेती जलविद्युत आयोजना र पञ्चेश्वर बहुद्देश्य आयोजनाको कार्यान्वयनका विषयमा प्रधानमन्त्रीको ध्यानकर्षण गराइएको छ। सांसद केपी खनालका अनुसार भेटमा किसानका लागि मलको उपलब्धता, विद्युतीकरण, सड़क घटना न्यूनीकरण, नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माण र हुलाकी सड़क जस्ता जनसरोकारका विषयमा समेत विस्तृत छलफल भएको थियो।
3: राष्ट्रिय अनुसन्धान विभाग गुप्तचरी निकायलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय मार्फत राख्ने नराख्ने बारेमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सत्तापक्ष र विपक्षबीच फरक धारणा देखिएको छ। नेपाल विशेष सेवा ऐन 2042 संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सचेतक निष्कल राईले विगतमा गुप्तचर निकायलाई प्रधानमन्त्री कार्यालय मार्फत लैजाँदा राष्ट्रिय सुरक्षाका घटनाहरूमा पूर्व सूचना संकलन प्रभावकारी नदी देखिएको दृष्टान्त दिँदै यस निकायले चेन अफ कमाण्ड र विश्वसनीयताको दृष्टिकोणले प्रधानमन्त्री कार्यालय मार्फत राख्न उपयुक्त नभएको बताउनुभयो। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले सरकारका रणनीतिक निकायहरूलाई प्रधानमन्त्री कार्यालय मार्फत नै राख्नुपर्नेमा जोड़ दिनुभयो।
4: प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पनि खाना पकाउने एलपी ग्यासको अभाव पूर्ति गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन शीर्षकमै छलफलको आयोजना गरिएको थियो। छलफलपछि समितिका सभापति रहवर अन्सारीले ग्यासको अभाव बारम्बार देखिएकाले घरायसी उपभोक्ता र होटल तथा औद्योगिक क्षेत्रमा प्रयोग गरिने ग्यास छुट्टा छुट्टै हुनुपर्ने बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले ग्यास आपूर्तिमा मन्त्रालयले सहजीकरण गर्दै आइरहेको बताउनुभयो। आजै उद्योग मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले विज्ञप्ति जारी गर्दै अघिल्लो वर्षको सोही अवधिको तुलनामा हाल पर्याप्त परिमाणमा ग्यास आयात र वितरण भइरहेको भन्दै अभाव हुने हल्लाका पछि नलाग्न र अनावश्यक सञ्चय नगर्न आग्रह गर्नुभएको छ।
3: नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै भाड़ा समेत बढेको छ। निगमले अस्तिबाट लागू हुने गरी इन्धनको मूल्य प्रति लिटर 20 रूपियाँका दरले बढाएको थियो। अहिले प्रति लिटर हवाई इन्धनको मूल्य बढेर 290 रूपियाँ पुगेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई टिकटमा जोड़िने इन्धनको मूल्य समायोजन गरी वायुसेवा कम्पनीहरूलाई जानकारी गराएको छ। प्राधिकरणका अनुसार बढ़ेको मूल्य आजैबाट कार्यान्वयनमा आएको छ।
4: पोखरा विमानस्थल निर्माणमा ठेकेदार कम्पनीलाई राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोप लागेका नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीलाई विशेष अदालतले धरोटीमा छाड्न आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य, सदस्यहरू हेमन्त रावल र विदुर कोइरालाको इजलासले राजस्व छुट दिएर भ्रष्टाचार गरेको आरोपको मुद्दामा अधिकारीलाई 3,00,000 रुपियाँ धरोटीमा छाड्न आदेश दिएको हो। अदालतले धरोटीमा छाड्न आदेश दिए पनि अन्य मुद्दामा प्रपक्षका लागि थुनामा रहेकाले थुनामुक्त भने हुन नपाउने विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिनुभयो।
3: कोशी प्रदेश प्रहरी कार्यालयले व्यवसायी बेनी गोपाल मुन्दडाको घरमा खान तलासी गरिएको सम्बन्धमा मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी कवित कटवालसँग 24 घण्टे स्पष्टीकरण माग गरेको छ। कार्यालयले सो समयभित्र सम्बन्धित प्रमाण अभिलेख र कागजात सहित लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो। विराटनगर महानगरपालिका साथ गोस्वारा रोड स्थित मन्दडाको घरमा हिजो ठूलो संख्यामा प्रहरी परिचालन गरी खानतलासी गरिएको थियो। कोशी प्रदेश प्रहरी कार्यालयले उक्त घटनाका सम्बन्धमा प्राप्त सूचना उपलब्ध विवरण तथा प्रारम्भिक तथ्यका आधारमा प्रहरी परिचालनको वैधता निर्णय प्रक्रिया र कार्य सम्पादनका विषयमा गम्भीर कानूनी तथा कार्यविधिगत प्रश्न उठेको जनाएको छ। एसपी कटवालसँग प्रहरी म्यानुअल आन्तरिक कार्यविधि तथा व्यवसायिक आचार संहिताको पालना भएको पुष्टि गर्ने आधार आफ्नो भूमिका र जिम्मेवारीको सीमा पनि स्पष्ट रूपमा खुलाउन स्पष्टीकरणमा भनिएको छ। तोकिएको अवधिमा चित्तबुझ्दो स्पष्टीकरण प्राप्त नभए वा सन्तोषजनक नदेखि प्रहरी ऐन प्रहरी नियमावली तथा अन्य प्रचलित कानून बमोजिम विभागीय कार्यवाहीको प्रक्रिया अघि बढाइने चेतावनी पनि दिएको छ।
4: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिर सहित पाँचजना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आर्थिक वर्ष 2076-77 राप्ती नदी क्षेत्रबाट ढुङ्गा बालुवा र गिटी उत्खननको ठेक्कामा 1,41,50,000 रुपियाँ राजस्व चुहावट गरेको आरोपमा आयोगले आज मुद्दा दायर गरेको हो। आयोगको अनुसन्धानका अनुसार गाउँपालिकाका पदाधिकारी र कर्मचारीहरूले सगुन कन्स्ट्रक्सन संघको मिलेमतोमा ठेक्का सम्झौता नगरी रसिद काटेर अनियमित ढंगले राजस्व हिनामिना गरेका थिए। प्रचलित कानून र कार्यविधिको उल्लंघन गर्दै प्रदेश सरकारको हिस्सा समेत रहने राजस्वमा स्वेच्छाचारी ढंगले छूट दिएको र बैंक जमानत बाफतको 1,41,50,000 रुपियाँ गैर कानूनी रूपमा मिनाह गरी राज्य कोषलाई हानि पुर्याएको अख्तियारको ठहर छ। मुद्दा दायर गरिएकाहरूमा तत्कालीन अध्यक्ष सहजराम अहिर प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी राजस्व शाखा प्रमुख शम्भु चौधरी सगुन कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक सहदेव खड्का र प्रतिनिधि विकास पुन रहेका छन्। अख्तियारले उनीहरूबाट जनही 1,41,50,000 रुपियाँ बिगो असुल गरी जरिवाना र कैद सजायको माग दावी गरेको छ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। बर्खाको मध्यभागमा आइपुग्दा देशभर डेंगू संक्रमण ह्वात्तै बढेको पाइएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार देशका 72 जिल्लामा डेंगूको संक्रमण फैलिसकेको छ। सन् 2026 जनवरीदेखि हालसम्ममा देशभर 2025 जनामा डेंगू संक्रमण पुष्टि भएको छ, जसमा सबैभन्दा धेरै पछिल्लो एक महिनामा देखिएका संक्रमित छन्। यस्तै यस अवधिमा डेंगूकै कारण 2 मृत्यु भइसकेको महाशाखाले जनाएको छ। महाशाखाको विवरण हेर्दा प्रदेश तहमा कोशी र गण्डकी प्रदेशमा सबैभन्दा बढी संक्रमित भेटिएका छन्, जसमा कोशी प्रदेशमा 568 र गण्डकी प्रदेशमा 532 जना रहेका छन्।
3: अनशनरत स्टाफ नर्स ज्योति राणा भाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत नर्स तथा स्वास्थ्य कर्मीले आज पनि प्रदर्शन गरेका छन्। उनीहरूले आज अस्पताल परिसरमा प्लेकार्ड सहित शान्तिपूर्ण प्रदर्शन गरेका हुन्। नर्सहरूको पारिश्रमिक तह अन्तर्गत हुनुपर्ने, श्रम शोषण अन्त्य हुनुपर्ने, श्रम नर्सिङ शिक्षा गुणस्तरको हुनुपर्ने लगायत माग लिएर नर्स राणा भाट गत साउन 14 गतिदेखि अनसनमा हुनुहुन्छ। नेपाल नर्सिङ काउन्सिलबाट अनसन शुरू गर्नुभएकी उहाँको स्वास्थ्य अवस्था बिग्रिएपछि वीर अस्पतालको आईसीयूमा राखिएको छ।
4: पहिरो पन्छाइएसँगै मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल चखेवा सड़क सञ्चालनमा आएको छ। हिजो दिउँसो मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल रूपाकोट मजुहागढी नगरपालिका 6 नेरपा स्थित मामखामा खसेको पहिरो पन्छाइएपछि सड़क एकतर्फी खुलेको हो। पहिरो पन्छाएर सड़कको सिंगल ट्र्याक खोलेर सवारी साधन वारपार गर्ने व्यवस्था मिलाइएको सड़क डिभिजन हर्कपुरका सुपरभाइजर रेवत राईले बताउनुभयो।
3: सातको दोस्रो कारोबार दिन आज शेयर बजारमा नेप्से परिसूचक घटेर बन्द भएको छ। हिजो घटेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो। आज नेप्से परिसूचक 21.15 अङ्कले घटेर 2663 बिन्दुमा कायम भएको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.57 करोड रूपियाँको शेयर खरिद बिक्री भएको बजारमा आज 4.78 लाख 53 हजार रूपियाँको शेयर कारोबार भएको छ। आज 13 उपसमूहको परिसूचक घटेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको पहलमा लेबनान र इजरायल बीच आज इटालीको राजधानी रोममा प्रत्यक्ष वार्ताको नयाँ चरण शुरू भएको छ। पछिसम्म चल्ने वार्तामा लेबनानले दक्षिणी भूभागबाट इजरायली सेनाको चरणबद्ध तथा अन्ततः पूर्ण फिर्ताको माग गरेको छ। जुनमा वाशिङटनमा भएको वार्तामा दुवै पक्ष हिजबुल्लाहको निशस्त्रीकरण, इजरायली सेनाको क्रमिक फिर्ता र दक्षिणी क्षेत्रमा लेबनानी सेनाको तैनाथी सहितको ढाँचा सम्झौतामा सहमत भएका थिए। यसपटक पाइलट क्षेत्रको विस्तार, सीमा सम्बन्धी विवाद समाधान र दीर्घकालीन शान्ति तथा सुरक्षा सम्झौताबारे छलफल हुने अमेरिकी अधिकारीहरूले बताएका छन्। इरान समर्थित हिजबुल्लाहले इजरायलमाथि रकेट आक्रमण गरेपछि शुरू भएको क्षेत्रीय द्वन्द्वपछि अमेरिकाको मध्यस्थतामा भइरहेको यो 7 चरणको वार्ता हो। हिजबुल्लाहका नेता नईम कासिमले भने प्रत्यक्ष वार्ताको आलोचना गर्दै यसले लेबनानका लागि अपमान, लज्जा र थप सम्झौता बाहेक केही नल्याउने दावी गर्नुभएको छ। गत महिनाको वार्तापछि इजरायली सेना दक्षिणी लेबनानको जावतार अल घरबिया गाउँको बाहिरी क्षेत्रबाट पछि हटेको थियो। त्यसपछि लेबनानी सेना उक्त क्षेत्रमा तैनात भएको छ भने स्थानीय बासिन्दालाई घर तथा व्यवसायमा फर्केर निरीक्षण गर्न अनुमति दिइएको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ एन्फामाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले लगाएको निलम्बन हटाउन सरकार सक्रिय रूपमा पहल गरिरहेको बताउनु भएको छ। आज संचारकर्मी संघको अन्तर्क्रियामा मन्त्री पोखरेलले फिफासँग निरन्तर संवाद भइरहेकाले निकट भविष्यमा सकारात्मक निकास निस्किने विश्वास व्यक्त गर्नुभयो। उहाँले सरकार निष्क्रिय बसेको भन्ने धारणा सही नभएको उल्लेख गर्दै मन्त्रालयको तर्फबाट नियमित इमेल तथा अन्य माध्यमबाट फिफासँग सम्पर्क भइरहेको बताउनुभयो। मन्त्री पोखरेलले सरकारले इन्फाको निलम्बन चाँडै फुकुवा गर्ने वातावरण बनाउन कूटनीतिक तथा प्राविधिक तहमा आवश्यक पहल गरिरहेको बताउनुभयो।
4: नेपालको खेलकुद इतिहास संरक्षण अभिलेखीकरण र प्रवर्धन गर्ने उद्देश्यले देशकै पहिलो खेलकुद प्रदर्शनी काठमाडौँको बबरमहल स्थित नेपाल आर्ट काउन्सिलमा शुरू भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल ओलम्पिक संग्रहालयको 33 वार्षिक उत्सवका अवसरमा आयोजित 3 दिने प्रदर्शनीको उद्घाटन गर्नुभएको छ। प्रदर्शनीमा दुर्लभ खेलकुद तस्विर, पदक, ट्रफी, जर्सी तथा ऐतिहासिक खेल सामग्री राखिएका छन्। आयोजकका अनुसार संग्रहालयमा सुरक्षित झण्डै 5 लाख ऐतिहासिक तस्विर मध्ये छनौट गरिएका सामग्री प्रदर्शनीमा समावेश गरिएको छ।
3: युएफसीका ब्राजिलियन फ्लाइवेट फाइटर एलन नासिमेन्टोको 34 वर्षको उमेरमा निधन भएको छ। युएफसीले जारी गरेको विज्ञप्ति अनुसार नासिमेन्टोको आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो। अचेत अवस्थामा फेला परेका उनलाई घटनास्थलमा पुगेको चिकित्सकीय टोलीले ज्यान बचाउने प्रयास गरे पनि घटनास्थलमै मृत घोषणा गरिएको युएफसीले जनाएको छ। युएफसीले नासिमेन्टोको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनका परिवार, साथीभाइ, प्रशिक्षक तथा शुभेच्छुकप्रति समवेदना प्रकट गरेको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: मधेसमा गोली चलेको भन्दै संसदमा प्रश्न, छानबिन जारी। विपक्षीले प्रधानमन्त्री खोज्दा बालिन शाह आफ्ना पार्टीका सांसदसँगको छलफलमा।
3: विभिन्न 21 मुलुक र मिसनमा राजदूत नियुक्त गरिँदै नेपाललाई व्यवस्था गर्दै लिपुलेखमा छिमेकीको द्विदेशीय व्यापार शुरू।
4: खाना पकाउने ग्यासको अभाव पूर्ति गर्न सरकारी निकायको निर्देशनै निर्देशन। हवाई इन्धनको मूल्य बढेसँगै भाडा बढ्यो। प्रदीप अधिकारीलाई धरोटीमा छाड्न आदेश।
3: लेबनान इजरायल बीच रोममा वार्ताको नयाँ चरण शुरू। सेनाको फिर्ता, हिजबुल्लाहको निशस्त्रीकरण र शान्ति सम्झौताका विषयमा छलफल।
4: र इन्फमाथिको निलम्बन हटाउन सरकार सक्रिय रहेको मन्त्री पोखरेलको दावी। नेपालको खेलकुद इतिहास झल्काउने देशकै पहिलो खेलकुद प्रदर्शनी शुरू।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने सुरेश पौडेललाई धन्यवाद। माधव र अप्सरा बिदा हुन्छौ। नमस्कार।
5: नेपालीपनको आभास, नेपाली मनको आवाज।
6: सुन हिउ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
5: स्वदेश FM 93.2 मेगाहर्ज।
7: आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
8: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
7: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
9: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5359 63, 98550 77061 र 98550 77053।
10: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
11: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौं, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौं।
10: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउनिवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध।
12: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
13: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
12: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: मुंगुर पाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, अहिले के गरौँ बा? अब
2: ल हेर इन्का बुद्धि, जान्ने पनि तरिका पाल्नलाई, के खुवाउँछौ? ल यो विजय प्लेट दाना खुवाउ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
3: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855063172 र 9542512206।
3: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
4: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
5: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
6: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
5: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
6: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
5: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
6: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
3: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 056493738, मोबाइल 9855088002।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा सुकुम्बासी समस्या समाधान बारे संसदमा विपक्षीहरूले उठाए संयुक्त आवाज, मन्त्रीले गरिन सहयोगको अपेक्षा।
1: कति चाँडो चाहिँ सुकुम्बासीको समाधान गर्ने भन्ने कुरा हजुरहरूको सहयोगमा डिपेन्ड हुन्छ।
0: खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति कहिलेबाट?
2: एक हप्ता 10 दिनभित्र हामी सामान्य अवस्थामा ल्याउने भन्ने चाहिँ हाम्रो तत्कालीन लक्ष्य रहेको छ।
0: आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदी र अन्तर्राष्ट्रिय प्रसङ्गमा युरोपेली संघद्वारा अवैध आप्रवासी समस्यासँग जुझेको स्पेनको प्रशंसा। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनीता दाहालबाट समाचार सुन्नुहोस्। इरान युद्धका कारण तेलको मूल्य बढेपछि ठूला तेल कम्पनीहरूले कीर्तिमान कायम राख्ने गरी नाफा भएको घोषणा गरेका छन्। विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक कम्पनी साउदी अरामकोले पछिल्लो 3 महिनामा नाफा 44% बढेको जनाएको छ। यो वृद्धि इरानले स्ट्रेट अफ होर्मुजमा गरेको अवरोध र रेड सीमा हुथी विद्रोहीहरूले साउदी जहाजहरूमाथि गरेको आक्रमणका बावजुद भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धका कारण अत्यधिक नाफा कमाइरहेका भन्दै तेल कम्पनीहरूको आलोचना गरेका छन् र उपभोक्ताका लागि तेलको मूल्य घटाउन माग गरेका छन्। यसैबीच कतारले अमेरिका र इरान बीचको युद्धको कूटनीतिक समाधान खोज्ने प्रयासलाई अन्य मध्यस्थता गर्ने राष्ट्रहरूसँग मिलेर निरन्तर अघि बढाइरहेको जनाएको छ। कतारको विदेश मन्त्रालयका प्रवक्ताका अनुसार कतार, पाकिस्तान र ओमानले वार्ता सहज बनाउन आपसमा नजिकबाट समन्वय गरिरहेका छन्। तर अहिलेका लागि अमेरिका र इरान बीच प्रत्यक्ष वार्ताको कुनै योजना नरहेको पनि उनले बताएका हुन्। गत साता 70,000 भन्दा बढी मोरक्कोका नागरिकहरू अवैध रूपमा स्पेनको भूभाग सिउटा प्रवेश गरेपछि युरोपेली संघ ईयूका सदस्य राष्ट्रहरूले स्पेनले जनाएको प्रतिक्रियाको प्रशंसा गरेका छन्। आज भएको भिडियो कन्फरेन्समा युरोपेली संघका आप्रवासन प्रमुखले ठूलो संख्यामा भएको अवैध प्रवेशका लागि गलत सूचना र मानव तस्करहरूलाई दोष दिएका छन्। उनले सीमा सुरक्षा बलियो बनाउन आर्थिक सहयोग उपलब्ध गराउने प्रस्ताव पनि गरेका छन्। अहिले अधिकांश अवैध आप्रवासीहरू फेरि मोरक्को फर्किसकेका छन्। गाजा सिटीमा सन् 2023 भएको इजरायली आक्रमणमा ध्वस्त भएको आवासीय भवनको भग्नावशेष मुनि पुरिएका 112 जनाको सामूहिक अन्तिम संस्कार गरिएको छ। उनीहरू ती 300 भन्दा बढी मानिस मध्ये थिए जो उक्त आक्रमणमा मारिएका थिए। जेरुसलेममा रहेकी योलान्ड नेल भन्छिन्, गाजा सिटीबाट सार्वजनिक भएका दृश्यहरूमा पीडितहरूको शव सड़कमा लहरे राखिएको देखिन्छ र ती शवलाई प्यालेस्टिनी झण्डाले ढाकिएको छ। शोकाकुल परिवारका सदस्यहरूका अनुसार हालै नागरिक सुरक्षा निकायले सञ्चालन गरेको उद्धार अभियानमा परेका शवहरूमध्ये 40 जना बालबालिका, 38 जना महिला र 7 जना अपाङ्गता भएका व्यक्तिहरू रहेका छन्। बीबीसीकी योलान्ड नेलको भनाई, गाजाभरि अझै पनि भग्न अवशेष मुनि हजारौं मानिसका शव बेपत्ता रहेको अनुमान गरिएको छ। र फ्रान्सका अधिकारीहरूका अनुसार ब्रिटेन पुग्न इङ्ग्लिस च्यानल पार गर्ने प्रयास गरिरहेका आप्रवासीहरू चढेको डुङ्गामा आगलागी भएपछि करिब 160 जनाको उद्धार गरिएको छ। यो घटनामा कुनै मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। भूमिहीन तथा सुकुम्बासीहरूले भोग्दै आएका समस्याको दिगो समाधानका लागि प्रतिपक्षी दलहरूले संसदमा संयुक्त रूपमा आवाज उठाएका छन्। जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस सहित विपक्षी दलका सांसदहरूले सुकुम्बासी समस्यालाई राष्ट्रिय दायित्वका रूपमा स्वीकार गर्नुपर्नेमा जोड दिए। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीले भने सुकुम्बासी समस्या सम्बोधन गर्ने काम अगाडि बढिसकेको भन्दै सरकारको प्रतिरक्षा गरिन्। सुनौ एक रिपोर्ट। नेपाली काङ्ग्रेसका सांसद भीष्मराज आङदेम्बे प्रस्तावक, नेकपा एमालेका ऐन बहादुर महर, नेपाली कम्युनिष्ट पार्टीका युवराज दुलाल र श्रम संस्कृति पार्टीका आरएन राई समर्थक रहेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि आज छलफल भएको हो। आङदेम्बेले वास्तविक सुकुम्बासीको पहिचान गरी राज्यले प्राथमिकीकरण सहित उपयुक्त स्थानमा स्थानान्तरण र पुनः स्थापना गर्नुपर्ने बताए।
4: सरकारले स्थायी समाधानको समय सीमा घोषणा गर्नुपर्दछ। वास्तविक भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान तथा प्रमाणीकरण छिट्टो सम्पन्न गरियोस्।
0: नेकपा एमालेकी सांसद पद्मा अर्यालले सुकुम्बासी र अव्यवस्थित बसोबास सम्बन्धी समस्याको समाधान राजनीतिक विषय नभएको बताइन्। समस्या समाधानमा आफ्नो पार्टी सरकारसँगै हुने प्रतिबद्धता उनले जनाइन्।
1: हामीले अव्यवस्थित बसोबासी र भूमिहीन सुकुम्बासीको समस्या सँगसँगै एउटै डालोबाट नै हामीले समाधान गर्न पर्ने परिस्थितिमा छौँ।
0: नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलालले पूर्व तयारी बिना सरकारले सुकुम्बासी बस्तीहरू हटाएको आरोप लगाए। सुकुम्बासी समस्याको व्यवस्थित समाधान हुनुपर्ने उनले उल्लेख गरे।
5: अहिले भूमिहीन अव्यवस्थित र सुकुम्बासी नागरिकहरूको समस्या समाधान गर्नुपर्छ, तर यो तरिकाले होइन। सरकारले तात्तै खाउँ जल्दी मरौँको जुन प्रवृत्ति देखाएको छ, यसको परिणामहरू पनि सरकारले सायद भोगि नै राखेको छ र त्यो नहोस् भन्ने हाम्रो शुभेच्छा र शुभकामना पनि म व्यक्त गर्न चाहन्छु।
0: श्रम संस्कृति पार्टीका सांसद आरएन राईले नागरिकलाई राज्यले उचित व्यवहार गर्नुपर्नेमा जोड दिए।
6: नागरिकलाई अनागरिक ढङ्गले व्यवहार गर्नु हुँदैन। हाम्रो देश भनेको हिजो कुनै देशबाट निकाला गरेको नागरिकहरूले पनि आश्रय दिने अथवा वासस्थान दिने देश हो, तर आफ्नै देशको नागरिकलाई अनागरिक ढङ्गले व्यवहार गर्नुहुन्न सरकारले, त्यो म अनुरोध पनि गर्न चाहन्छु।
0: छलफलका क्रममा उठेका विषयबारे बोल्दै भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले सुकुम्बासी समस्या सम्बोधनको विषयलाई सरकारले गम्भीर रूपमा लिएको भन्दै समाधानमा लाग्ने समय सबैको सहयोगमा निर्भर गर्ने बताइन्।
1: कति चाँडो चाहिँ सुकुम्बासीको समाधान गर्ने भन्ने कुरा हजुरहरूको सहयोगमा डिपेन्ड हुन्छ।
0: उनले सुकुम्बासीहरू लामो समयदेखि बस्दै आएकै स्थानमा जग्गा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरिन्।
1: नेपाल सरकारले उहाँहरू जहाँ बसिरहनु भएको छ लामो समयदेखि त्यही दिने गरिकन व्यवस्था अगाडि काम कारवाही अगाडि बढिरहेको छ, तर कहिलेकाहीँ त्यो नेगेटिभ लिस्टमा भएको जग्गाहरूको हकमा मात्रै त्यसमा नेपाल सरकारले चाहिँ उहाँहरूलाई स्थानान्तरण अर्को ठाउँमा चाहिँ सिफ्ट गर्नुपर्ने हुन्छ।
0: सरकारले काम थालिसकेको भन्दै सत्तारूढ दलका सांसदहरूले सुकुम्बासी समस्याबारे जरुरी सार्वजनिक महत्वको प्रस्तावको औचित्यमाथि प्रश्न गरे। अर्को विषय, खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति हुन नसकिरहेका बेला उक्त विषयले संसददेखि संसदीय समिति तथा प्रधानमन्त्री कार्यालयसम्ममा प्रवेश पाएको छ। आज एकै दिन प्रतिनिधि सभाको बैठक संसदको उद्योग वाणिज्य तथा उपभोक्ता समितिका साथै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा त्यसबारे छलफल भएको हो। ग्यास उद्योगीहरूसहितको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलको निष्कर्षबारे हामीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीलाई सोधेका छौँ।
7: खास गरी एलपी ग्यासको आपूर्ति र वितरण दुईटै पक्षमा कतै समस्या हो कि भन्ने लाइनमा नै आज छलफल केन्द्रित रह्यो र हामीले के पाएका छौँ भने अहिले पछिल्ला दिनहरूमा भारतबाट आउने ग्यासको मात्रा घटेको छैन, बरु बढ्दै गएको अवस्था छ। यहाँ आइसकेपछि मार्केटमा जाँदाखेरि कतै त्यसको सन्तुलन वितरण बिग्रेको हो कि भन्ने लाइनमा उद्योगीहरूसँग हामीले परामर्श पनि गऱ्यौँ र के पनि भन्यौँ भने वैकल्पिक सिलिन्डर नभएको ग्राहक हुन्छ नि हजुर, उसको पहिचान गरेर उनीहरूलाई चाहिँ सुनिश्चित गर्नु पर्यो, उसले पाएको सुनिश्चित गर्नु पर्यो, यो विषयबाट अगाडि बढौँ र गृह मन्त्रालयबाट हिजो साँझ मात्रै कलेक्सन भएको डाटाको आधारमा आठवटा जिल्लामा अलि समस्या देखिएको भन्ने विषय आयो, त्यो आठवटा जिल्लामा अलि बढी प्राथमिकता दिएर वितरण प्रणालीलाई सुधार्ने भन्ने सहमतिका साथै हामी उठ्यौँ हजुर।
0: कुन कुन जिल्लामा अलि बढी समस्या देखिएको छ?
7: जिल्लाको नाम म यहाँ ठ्याक्कै लिन्छु, गृह मन्त्रालयबाट सङ्कलित डाटाको आधारमा हो। सुनसरी, प्युठान, काठमाडौँ, भक्तपुर, पर्सा, मकवानपुर, सुर्खेत र सोलुखुम्बु।
0: हजुर, यी जिल्लाहरूमा आपूर्तिमै हो अथवा के समस्या देखिएको मुख्य चाहिँ?
7: भनेको बेला ग्राहकहरू उपभोक्ताहरू जाँदाखेरि ग्यास पाएनन् भन्ने खालको विषय उठ्यो। अब त्यसको पनि सबै ठाउँ नहोला, तथापि ती जिल्लाबाट आउँदाखेरि अलिक समस्या परेको हो कि भन्ने लाइनमा आयो। अब हामी समस्या परेकोमा समाधानमा नि जानु पर्यो र सिस्टमिक कुनै समस्या छ भने ट्र्याकिङ गर्नुपर्ने छ, सिलिन्डरको अवस्था हेर्नुपर्ने छ भने त्यो पनि सुधार गरेर जाउँ भनेर दुई तिनवटा अरू कुरा पनि उठेका छन्। यहाँ पेट्रोलियम कानुनको विषयमा सुधार गर्ने विषय अनि व्यावसायिक सिलिन्डर छुट्टै गराउने विषय यी पनि छन्। तर तत्कालीन समाधान भनेको त नपाएकोलाई पाउने अवस्थाको सृजना गर्नु पर्यो होइन र, त्यो भएर विकल्प नभएको उपभोक्तालाई चाहिँ सम्बोधन गरेर जाने पनि विषय हामीले चाहिँ उठाएको।
0: यहाँले चाहिँ आपूर्ति नियमित जस्तै भइरहेको भन्नुभयो, पाउने ग्राहकहरूको लाइन चाहिँ देखिन्छ, समस्या कहाँनिर देखियो? आज स्वयं व्यवसायीहरूसँगै छलफल गर्दाखेरि चाहिँ के औल्याए उनीहरूले?
7: हामी संसदीय समितिको पनि बैठकमा सेयर गर्न पुगेका थियौँ के हो त समस्या भन्ने बारेमा, उहाँले जिज्ञासा राख्नु भएको थियो। यो के देखिन्छ भने यहाँलाई बताउँदाखेरि आधा सिलिन्डर हुँदाखेरि उनीहरू त्यति इच्छुक नभएको ग्राहकहरू पनि अहिले फुल सिलिन्डर हुने बेलामा त्यति बेलाका सिलिन्डर पनि बाहिर बजारमा निस्कन खोजेको देखिन्छ ट्रेन हेर्दाखेरि। भनेपछि डिमान्ड अथवा माग चाहिँ एकैचोटि बढ्ने देखियो हजुर। हामीले आपूर्ति बढाएर जाँदाखेरि पनि त माग सम्बोधन भइरहेको छैन। भनेपछि हामीले भारतीय सरकार आइओसीलाई पनि रिक्वेस्ट गर्ने कुरा अगाडि बढाएका छौँ। हुन त साबिक भन्दा अहिले बढेरै आएको छ, तर त्यो चाहिँ सिलिन्डर चाहिँ मार्केटमा आउने क्रम फेरि हामीले सोचेभन्दा बढी आइरहेको हुनाले हामीले भनेकै बेला उहाँहरूले दिनसकेका छैनौँ। अनि टेकुमा वैकल्पिक बिक्री वितरण पनि भइरहेछ, लाइनहरू पनि देखिरहेछ होइन। यी कुराहरूमा उद्योगीहरूलाई पनि अलिक बढी जिम्मेवार बनेर जहाँ जहाँ समस्या छ त्यहाँको पहिले हल गरेर अगाडि बढ्नुहोस् भनेर हामीले चाहिँ आज भनेका छौँ।
0: आसन्न चाडबाड ठुला चाडबाडहरूलाई मध्यनजर गर्दै त्यसका लागि के छ आपूर्तिको यहाँहरूको योजना? आजको बैठकमा त्यसबारे पनि छलफल भएको सुनियो।
7: हरेक वर्ष गर्छौँ नै होइन, यो साउन महिनाको अन्तिम अथवा भदौको सुरुमा हामीले छुट्टै त्यसको मिटिङ गर्ने तयारी गर्ने सुपथ मूल्य पसलका कुरामा जाउँला। तर अहिले चाहिँ यो खाना पकाउने ग्यासको समस्या एक हप्ता दस दिनभित्र हामी सामान्य अवस्थामा ल्याउने भन्ने चाहिँ हाम्रो तत्कालीन लक्ष्य रहेको छ।
0: उसो भए अब हप्ता दस दिनमा ग्यासको सहज आपूर्ति हुन थाल्छ?
7: हजुर हो, हामीले आशा गरेको पनि धेरै हो।
0: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदी। कोशी प्रदेश सम्बन्धी एउटा विषय, नेकपा एमालेको नेतृत्व पंक्तिले दबाब दिइरहे पनि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिन अस्वीकार गरेको बताएका छन्। पार्टी अध्यक्ष केपी ओलीको सन्देश लिएर आफूहरूले कार्कीलाई भेटेको नेकपा एमालेका सचिव शेरधन राईले बताएका छन्। यसै सन्दर्भमा हामीले कार्कीलाई तपाईँले राजीनामा दिन नमानेकै हो भनेर सोधेका छौँ।
8: पार्टीले राजीनामा दिनु भनेको छैन, केही साथीहरू प्रदेशको इन्चार्ज मेरै तहको साथी आएर राजीनामाको कुरा गर्नुभएको हो। मैले भने यो तपाईँको कुरा मेरो लागि पार्टी निर्णय हुँदैन, पार्टीले संस्थागत ढङ्गले माथिबाट अध्यक्षले लेखेर पठाएपछि हुने हो। त्यसले गर्दाखेरि यो तपाईँ र म एउटै लेभलको भएको हुनाले तपाईँले यो मलाई भन्न पनि मिल्दैन। अहिले राजीनामा दिनुपर्ने आवश्यकता पनि छैन र नेकपा एमाले नेपाली काङ्ग्रेस माओवादी केन्द्र लगायतका दलहरू एक ठाउँ उभिनु पर्ने बेलामा आफा पनि दलभित्र हामीले पक्ष विपक्षमा लाइनहरू लगाउने उभिने हो भने त्यसले राम्रो म्यासेज जाँदैन।
9: त्यसो भए अबको एक वर्षका लागि नेतृत्व परिवर्तन नगरौँ भन्ने तपाईँको कुरा?
8: कुनै प्रश्न नउठेका सुशासन अनुशासन क्रियाकलापमा कुनै प्रश्न उठेका मान्छेहरू कन्टिन्यू गर्दा हुन्छ भन्ने मेरो मान्यता हो। यद्यपि यो मेरै सन्दर्भमा मात्रै मैले भनेको होइन, यसलाई आम पब्लिकले पनि अहिलेको बेला सत्ता समीकरणका फेरबदल मुख्यमन्त्रीहरूका फेरबदललाई नेपाली जनमतले राम्रो मानिरहेको छैन।
9: तर पार्टी नेतृत्वले त अर्को दलसँग विभिन्न प्रदेशमा सत्ता समीकरण परिवर्तन गर्ने सहमति गरिसकेको सन्दर्भमा
8: त्यो पनि सैद्धान्तिक रूपमा भेटेको कुरा थियो। अब त्यो भइसक्यो, त्यसलाई हामीले के भनेका छौँ भने जे छ जुन जुन ठाउँमा जुन जुन पार्टीको नेतृत्व अहिले छ र उसको भागमा परेको छ भने त्यसलाई कन्टिन्यू गरेर जाँदा हुन्छ भन्ने मेरो भनाइ हो।
9: यहाँको अडान त पार्टी नेतृत्वको चाहना विपरीत देखियो नि त होइन?
8: पार्टी नेतृत्वको विपरीतको चाहना होइन, म पनि पार्टीको एउटा अगुवा कार्यकर्ता हो, पोर्टफोलियोको हिसाबले अहिले सचिव हो र यो तहमा मेरो छलफल पनि भएको छैन माथि नेताहरूसित। त्यसले गर्दा छलफलै बेगर कोही एउटा व्यक्ति मेरै समानको अथवा मेरो भन्दा तल्लो मात्रको मान्छे आएर मलाई निर्देशन गर्ने हैसियत चाहिँ राख्ने स्थिति बन्दैन।
0: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की साथी अशोक दाहालसँग कुरा गर्दै। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, गत साता 70,000 भन्दा बढी मोरक्कोका नागरिकहरू अवैध रूपमा स्पेनको सिउटा प्रवेश गरेपछि युरोपेली संघ ईयूका सदस्य राष्ट्रहरूले स्पेनले परिस्थितिको सामना गरेको भन्दै प्रशंसा गरेका छन्। यसअघि स्वतन्त्र आवत जावतको व्यवस्था गर्ने सिङ्गन व्यवस्थाबाट स्पेनलाई निलम्बन गर्नुपर्ने सुझाव आएको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: सिउटा प्रवेश गरेका मध्ये झण्डै 69,500 आप्रवासीहरू मोरक्को फर्किसकेको स्पेनको अनुमान छ। यसअघि मोरक्को फर्किनेको संख्या 50,000 आसपास रहेको ठानिएको थियो। स्पेन तर्फको सीमामा 72 र मोरक्को तर्फ 11 मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्। यो विषयमा आज युरोपेली संघ ईयूका आन्तरिक मामिला मन्त्रीहरूले भिडियो कन्फरेन्समा आकस्मिक बैठक गरेका हुन्। सिउटाको घटनाले ईयूका 27 सदस्य राष्ट्र बीचको सम्बन्धमा तनाव उत्पन्न गरेको छ। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेथलाई लेखिएको पत्रमा युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायनले सङ्कटको तत्काल व्यवस्थापन गरेको भन्दै उनको प्रशंसा गरेकी छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
10: It's 9 o'clock, अहिले 9 बजेको छ।

0: विक्रम शाही सुरुमा प्रमुख समाचारमा सांसदहरूको माग ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लाहरूमा वितरणलाई थप प्रभावकारी बनाउने निर्णय प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने रासोपाका सांसदहरूसँग छलफल पाकिस्तानको खैबर पख्तुनुवा प्रान्तमा आत्मघाती बम विस्फोट हुँदा 17 जनाको मृत्यु र एन्फाको निलम्बन फुकुवा गर्न फिफासँग निरन्तर संवाद भइरहेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको भनाई अब समाचार विस्तारमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूले सरकारले गरेका राम्रा कामबारे संसदमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ आज प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको भेटमा उहाँहरूले सरकारले सुशासनका क्षेत्रमा उल्लेखनीय काम गरेको प्रशंसा गर्दै सरकारका राम्रा कामबारे जनतालाई सुसूचित गराउने उद्देश्यले संसद मार्फत जनतालाई जानकारी गराउने उल्लेख गर्नुभयो छलफलमा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका विषय पनि प्रधानमन्त्री समक्ष राख्नु भएको थियो प्रतिनिधि सभामा वास्तविक भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनस्थापनाका लागि सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको छ जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारले सक्कली सुकुम्बासी र भूमिहीनले आत्मसम्मानका साथ आवास पाउनुपर्ने बताउनुभयो प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रस्तावक रहेको प्रस्तावको समर्थनमा नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महर नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राई रहनु भएको छ प्रस्तावमाथिको छलफलमा सांसदहरूले सुकुम्बासी बस्तीमा बिना तयारी डोजर चलाएर सरकारले नागरिकको बाँच्ने भरोसा भत्काइदिएको भन्दै वास्तविक सुकुम्बासीको पहिचान गरी सुरक्षित आवास क्षतिपूर्ति र लाल पूर्जा वितरणको माग गर्नुभएको थियो सरकारले प्रत्येक 15 दिनमा प्रगति विवरण समितिमा पेश गर्नुपर्ने र समस्या समाधान नभएसम्म मासिक रूपमा सदनलाई जानकारी गराउनुपर्ने प्रस्तावमा उल्लेख छ बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले आदिवासी जनजाति आयोगको छैठौं वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2081-82 पेश गर्नुभयो सांसदहरूले सुनसरी र तराई मधेसमा भएको धार्मिक तथा साम्प्रदायिक तनावका सन्दर्भमा शान्ति स्थापनाका लागि सरकारले दीर्घकालीन सोच राख्नुपर्ने र नागरिकमा रहेको त्रास हटाउन विशेष पहल गर्नुपर्नेमा जोड दिनुभएको छ प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले धनुषामा गृहमन्त्री सुदन गुरुङले गरेको 13 बुधे सहमतिप्रति प्रश्न उठाउँदै सरकारले धर्म राज्यको संवैधानिक चरित्र नागरिकता तथा धार्मिक संस्थासँग सम्बन्धित विषयमा कुनै एउटा पक्षसँग मात्र गरिएको सहमतिबाट निष्कर्षमा पुग्न नसकिने बताउनुभयो बैठकमा सांसदहरूले सरकारको कमी कमजोरीका कारण तराईमा देशमा 4 नागरिकले ज्यान गुमाउनु परेको भन्दै घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने र घटनाको निष्पक्ष छानबिनका लागि एक विश्वसनीय आयोग गठन गर्नुपर्ने माग गर्नुभयो बैठकमा सांसदहरूले भारतीय सीमा सुरक्षा बल एसएसबीले सुस्ता स्थित नेपाली भूमिमा प्रवेश गरी नेपाली नागरिकलाई धम्काएको र भौतिक संरचनामा समेत क्षति पुर्याएको विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सांसदहरूले काठमाडौँ उपत्यका सहित मुलुकभर खाना पकाउने एलपी ग्यासको अभाव देखिएकाले तत्कालै समस्या समाधान गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई आग्रह गरेको छ खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धमा समितिमा आज भएको छलफलमा सांसदहरूले बजारमा ग्यासको अभाव रहेकाले तत्कालै सम्बोधन गर्न माग गर्नुभयो समितिका सभापति रहबर अन्सारीले ग्यासको अभाव बारम्बार देखिएकाले घर आएसी उपभोक्ता र होटेल तथा औद्योगिक क्षेत्रमा प्रयोग गरिने ग्यास छुट्टा छुट्टै हुनुपर्ने बताउनुभयो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ग्यास आपूर्तिमा मन्त्रालयले सहजीकरण गर्दै आइरहेको बताउनुभयो प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जनाउने सम्बन्धी विधेयक 2083 पारित गरेको छ समितिको आज बसेको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत नभई गृह मन्त्रालय अन्तर्गत नै राख्नुपर्ने गरी राखेको संशोधन प्रस्ताव अस्वीकार गर्दै बहुमतले पारित गरेको हो संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले ऐन बनाउँदा पर्यटन क्षेत्रका सम्भावनालाई केन्द्रमा राखेर बनाउनु पर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा पर्यटन विधेयक 2081 का सम्बन्धमा भएको छलफलमा मन्त्री पौडेलले पदमार्ग संरक्षण ऐन, आरोग्य पर्यटन लगायतका सम्भावित विषयलाई मध्यनजर गरेर साझेदारीमा आधारित ऐन बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो। कञ्चनपुरको महेन्द्रनगर स्थित मजगाउँ विमानस्थल पुनः सञ्चालनको तयारीलाई तीव्र पारिएको छ। हालसम्म विमानस्थलको पुननिर्माण कार्य करिब 77% सम्पन्न भइसकेको जनाइएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले केही दिन अघि निर्माणाधीन मजगाउँ विमानस्थलको स्थलगत अनुगमन गर्दै बाँकी पूर्वाधार समयमै पूरा गरी विमानस्थल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
1: हजुर दर्शन,
2: भाग्यमानी बाबु राम्ररी आइपुग्नु भयो नि।
1: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
3: नमस्ते बाबुजू।
2: नमस्ते, आउनु न भित्रै।
3: हुन्छ बाबुजू।
1: अनि दादा त अफिस गइसक्नु भयो होला है?
2: उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
1: हस् हस् बाबुजू।
4: ओए वाइफाई होला नि, पासवर्ड माग्न।
1: हे त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
5: ए हो र,
1: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
6: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। परराष्ट्र मन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताउनु भएको छ। परराष्ट्र मन्त्रालयमा आज आर्थिक कूटनीति महाशाखाको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आर्थिक समृद्धिका लागि अन्तर्राष्ट्रिय सहायता र व्यापार महत्त्वपूर्ण आधार रहेको औल्याउनुभयो। केही दिन अघि झडप र तनावका कारण अत्यन्त संवेदनशील बनेको सुनसरीको भोकराहा नर्सिङ गाउँपालिकामा आज सामाजिक सद्भाव कायम गरौं भन्ने नारा सहित सर्वपक्षीय शान्ति सद्भाव र्याली निकालिएको छ। हालैको घटनापछि स्थानीय प्रशासनले सो क्षेत्रमा कडा सुरक्षा व्यवस्था लागू गरेको थियो। तनावग्रस्त त्यस क्षेत्रमा आयोजित र्यालीले समुदाय बीचको विश्वास, एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावलाई थप मजबुत बनाउने सन्देश दिने जनाइएको छ। कार्यक्रमका क्रममा हालैको घटनामा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरिएको थियो। यस्तै जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज गाउँपालिका 3 कप्तानगंजमा यही साउन 10 गते राति भएको घटनामा घाइते हुनुभएका 22 वर्षीय रविन्द्र मेहताको उपचारका क्रममा आज निधन भएको प्रति गहिरो दुःख व्यक्त गरेको छ। प्रशासनले सार्वजनिक अपील जारी गर्दै काठमाडौँमा उपचाररत मेहताको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ। घटनाबाट प्रभावित पक्षलाई परेको चोट तथा आहतलाई पूर्ण रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै मृतकका परिवारसँग गृहमन्त्री सुदन गुरुङले गर्नुभएको सम्झौता अनुरूप राहत र सहायता उपलब्ध गराउन राज्य प्रतिबद्ध रहेको प्रशासनले जनाएको छ। झापामा आर्थिक वर्ष 2082-83 696 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। स्क्रब टाइफस संक्रमण भएमा उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, खोकी लाग्ने, बान्ता, पखाला, श्वास प्रश्वासमा समस्या हुने र टोकेको स्थानमा कालो दागको लक्षण देखिने गर्दछ। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लामा भएको आत्मघाती बम विस्फोटमा 7 प्रहरीसहित 17 जनाको मृत्यु हुनका साथै अन्य 27 जना घाइते भएका छन्। पाकिस्तानी पत्रिका डनका अनुसार स्वात प्रहरी प्रवक्ता नासिर इकबाल करिमीले नजिकैको काबुल चोकमा कानून र कानूनी व्यवस्थाको विरोधमा सार्वजनिक विरोध प्रदर्शन भइरहेको समयमा काबुल प्रहरी स्टेशन नजिकै आत्मघाती बम विस्फोट भएको बताउनुभयो। स्वात प्रहरीका अनुसार प्रहरी कर्मचारीहरूले प्रहरी स्टेशनको प्रवेशद्वारमा उनीहरूलाई रोक्ने प्रयास गरेपछि आक्रमणकारीले विस्फोटक पदार्थ विस्फोट गरेको डनले जनाएको छ। अहिले पनि कुनै अतिवादी समूहले आक्रमणको जिम्मेवारी भने लिएको छैन। अब आर्थिक समाचार भुवन आचार्यबाट।
7: अर्थमन्त्री डाक्टर सोनी मुवागले राष्ट्र ब्याङ्कलाई थप सक्रिय र उत्तरदायी बनाउन बैङ्कको ऐन संशोधन आवश्यक रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अर्थ समितिको मंगलबारको बैठकमा अर्थमन्त्री वागले सार्वजनिक संस्थानलाई थप प्रभावकारी र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक भएको बताउनु भएको हो। नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 संशोधन गर्न भनेको विधेयकमाथिको दफावार छलफलमा अर्थमन्त्री डाक्टर वागले नेपाल जस्तो अर्थतन्त्रमा वित्तीय नीति र मौद्रिक नीति एकअर्काका परिपूरक भएकोले अर्थ मन्त्रालय र नेपाल राष्ट्र ब्याङ्क बीच प्रभावकारी समन्वय आवश्यक भएकोमा जोड दिनुभयो। अर्थमन्त्री वाग्लेले राष्ट्र ब्याङ्क सञ्चालक समितिमा कम्तीमा 7 सदस्य रहने प्रस्ताव उपयुक्त रहेको उल्लेख गर्दै नेपाल राष्ट्र ब्याङ्क नेपाल सरकारबाट प्रत्यक्ष निर्देशन दिने व्यवस्था हटाइने भएपछि अर्थ सचिवको उपस्थिति थप महत्वपूर्ण हुने धारणा राख्नुभयो। ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लाहरूमा ग्यासको वितरणलाई थप प्रभावकारी नियमित र सहज बनाउन सम्बन्धित निकायहरू बीच आवश्यक समन्वय तथा व्यवस्थापनलाई तीव्रता दिने निर्णय भएको छ। नेपाल सरकारका मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा भएको छलफलमा बजारमा ग्यास अभाव हुनुको कारण र समाधानका लागि सम्बद्ध मन्त्रालय विभाग उद्योगिक तथा ग्यास वितरण व्यवसायी लगायतको भूमिका बारे समीक्षा गरिएको छ। बैठकमा आगामी दशैं तथा चाड पर्वमा हुने ग्यासको उच्च मागलाई मध्यनजर गर्दै आगामी 3 महिनासम्म प्रत्येक महिना 50,000 मेट्रिक टन भन्दा बढी एलपी ग्यास आयात गर्ने व्यवस्था मिलाउने समेत बैठकमा निर्णय भएको छ। छलफलका क्रममा व्यवसायीहरूले बजारमा हल्ला चले जस्तो ग्यासको अभाव नभएको बताउनु भएको थियो। सरकारले 7.1 किलोग्रामको आधा सिलिन्डर दिने गरेकोमा पुनः 14.2 किलोग्रामको भरि सिलिन्डर वितरण सुरु गर्दा बजारमा एकाएक माग बढेको व्यवसायीहरूको धारणा थियो। व्यवसायीहरूले पहिले भन्दा बढी ग्यास आयात भइरहेको तर उपभोक्ताहरूले आवश्यकता भन्दा बढी भण्डारण गर्ने गरेकोले समस्या निम्तिएको उल्लेख गर्नु भएको थियो। छलफलमा मुख्य सचिव गोविन्द बहादुर कार्कीले ग्यास अभावको दीर्घकालीन समस्या समाधानका लागि सरकारवालाहरूसँग आगामी दिनमा पनि त्यही ढंगले छलफल जारी राख्ने बताउनु भयो। अर्थमन्त्री डाक्टर स्वयं वाग्लेले बजेटको कारण बैंकमा थुप्रिएको रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने जस्ता विषयहरूमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गर्नु भएको छ। मंगलबार अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री वाग्लेले अर्थतन्त्रमा देखिएका समस्याको समाधानका लागि गर्नुपर्ने सुधार, इतिहासमै न्यून दरमा झरेको ब्याङ्कको ब्याज दर, त्यसको उचित प्रयोग लगायतका विषयहरूमा सुझाव दिन ब्याङ्करहरूलाई आग्रह गर्नुभयो। अर्थमन्त्री वाग्लेले अर्थतन्त्रको वास्तविक मनोविज्ञान, बजारको आत्मविश्वास, लगानीकर्ताको सोच र भविष्य प्रतिको अपेक्षा सबैभन्दा स्पष्ट रूपमा ब्याङ्करहरूले नै महसुस गर्न सक्ने भएकोले त्यस्ता समस्या समाधानका लागि उपयुक्त सुझाव दिन आग्रह गर्नुभयो। नेपाली शेयर बजारमा मंगलबार कारोबार मापक नेप्से परिसूचक 2 अङ्कले घटेको छ। मंगलबार नेप्से परिसूचक 21.15 अङ्कले घटेर 2663.18 अङ्कमा झरेको छ। मंगलबार विभिन्न कम्पनीका 1,07,61,000 किता शेयरहरू 4,07,08,53,000 रुपियाँमा किनबेच भएका छन्।
0: अब खेल समाचार अजय बमबाट।
3: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले एन्फाको निलम्बन फुकुवा गर्नका लागि फिफासँग निरन्तर सम्वाद भइरहेको बताउनु भएको छ। मन्त्री पोखरेलले मंगलबार सञ्चारकर्मी सङ्घको एक छलफलका क्रममा आफू मन्त्रीको हैसियतले फिफासँग इमेल मार्फत कुराकानी भइरहेको बताउनु भएको हो। मन्त्री पोखरेलले योभन्दा अगाडिको सरकारले गर्न ढिलाइ गरेको काम आफूहरूले छोटो समयमै पूरा गरेको जानकारी गराउँदै एसियन गेम्समा जाने खेलाडीहरूका लागि यसपटक केही अतिरिक्त खर्च समेत दिएर पठाउने व्यवस्था गरेको बताउनु भयो। फिफाको निलम्बनपछि नेपाली फुटबलको भविष्य अन्योलमा परिरहेका बेला नेपाल फुटबल खेलाडी संघ एनएफपीएले राष्ट्रिय टोलीका खेलाडीहरूको सामूहिक भिडियो सन्देश सार्वजनिक गर्दै फिफा, एएफसी, राष्ट्रिय खेलकुद परिषद राखेर र नेपाल सरकारसँग नेपाली फुटबल जोगाउन तत्काल पहल गर्न अपिल गरेको छ। मंगलबार बिहान सार्वजनिक गरिएको भिडियो कन्टेन्टमा राष्ट्रिय टोलीका 1 दर्जन भन्दा बढी खेलाडीले नेपाली फुटबलको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। खेलाडीहरूले नेपाली फुटबलको वर्तमान संकट समाधानका लागि सबै सम्बन्धित निकायले तत्काल समन्वय गरी फिफाको निलम्बन फुकुवा गर्न वातावरण बनाउन आग्रह गरेका छन्। दक्षिण एसियाली फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा पहिलो पटक नेपालको सहभागिता नहुने देखिएपछि पछिल्ला दिनमा राष्ट्रिय टोलीका खेलाडी, प्रशिक्षक र पूर्व खेलाडीहरूले सामाजिक सञ्जाल मार्फत संकट समाधानका लागि सरकार र सरकारवालासँग निरन्तर अपील गर्दै आएका छन्। काभा महिला बीच भलिबल प्रतियोगिताको छोरटमा कमला पुन र कोपिला राणाको जोडी च्याम्पियन बनेको छ। भुटानमा आयोजना हुने प्रतियोगिताको घरेलु छनौटको फाइनलमा नेपाल पुलिस क्लबकी कमला र कोपिलाको जोडीले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबकी भावना डाँगी र सुनिता राईको जोडीलाई पराजित गरेकी हुन्। यी चारैजनाले प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।
0: अब मौसम। आज राति कर्णाली प्रदेशका पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका तथा मध्य प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशको हिमाली पहाडी र तराई भूभाग, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा मध्य प्रदेशको 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। ग्यास अभावको समस्या तत्काल सम्बोधन गर्न संसदीय समितिमा सांसदहरूको माग। ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लाहरूमा वितरणलाई थप प्रभावकारी बनाउने निर्णय। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने रासोपाका सांसदहरूसँग छलफल। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आत्मघाती बम विस्फोट हुँदा 17 जनाको मृत्यु। र एन्फाको निलम्बन फुकुवा गर्न फिफासँग निरन्तर संवाद भइरहेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको भनाई। यसका साथै रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
1: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959, 98550603059 र 98550603059।
2: मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
3: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
4: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
3: एनआईसीयू, पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
4: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
3: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
4: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
5: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 0564937038, मोबाइल 98550088002।
6: यो माइलो माडी घुम्दा घुम्दै 2 बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन पो चित्त बुझाउनु त होला नि।
8: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
9: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
10: माडीवासीहरूका लागि खुसीको खबर।
11: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी

0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
1: 24 घण्टा इमर्जेन्सी सेवा,
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा,
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
1: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
1: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
0: भेन्टिलेटर सेवा,
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
0: सिंगो नेपाल र सारा नेपालीको आवाज।

0: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभरको रेडियो श्रोताबीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री विनु राई माझी पौडेलले मंगलबार मन्त्री पदबाट राजीनामा दिनुभएको छ। मन्त्री पौडेलले नेपालको संविधानको धारा 169 उपधारा 2 खण्ड क बमोजिम राजीनामा दिनुभएको हो। मुख्यमन्त्री बानियाले मंगलबार नेपालको संविधानको 168 उपधारा 9 बमोजिम मन्त्री परिषदको पुनर्गठन तथा कार्यविभाजन गर्दै हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्य शैलेन्द्र मान बज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री नियुक्त गर्दै प्रदेश सभा समक्ष सिफारिश गर्नुभएको हो। सिफारिश अनुसार मुख्यमन्त्री इन्द्रबहादुर बानियाले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको जिम्मेवारी सम्हाल्ने भएका छन्। त्यसै गरी शिवराज अधिकारीलाई आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालय, उर्मिला नेपाल कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालय, कञ्चन चन्द्र बादेलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। नेपाली सेनाले चितवनको कालिका नगरपालिका स्थित फायरिङ रेन्ज क्षेत्रमा के सिरिज हतियारको फायरिङ अभ्यास सञ्चालन गर्ने भएको छ। नेपाली सेना नम्बर 2 विपद व्यवस्थापन गढ भरतपुर चितवनले जिल्ला प्रशासन कार्यालय चितवनलाई पत्रचार गर्दै साउन 25 र 26 गते कालिका नगरपालिका 8 कालिका कल्याण स्थित सिंहनाथगढ मातहतको फायरिङ रेन्ज क्षेत्रमा 2 दिन र 1 रात फायरिङ अभ्यास सञ्चालन गरिने जानकारी दिनुभएको हो। नारायणगढ़ पुटल सड़क खण्डको स्तर उन्नति कार्य अन्तिम चरणमा पुगेको छ। करिब 20 अर्ब रूपियाँको लागतमा निर्माण भइरहेको उक्त आयोजनामा एसियाली विकास बैंक एडीबीको 85% सहुलियतपूर्ण ऋण र नेपाल सरकारको 15% लगानी रहेको छ। कुल 113 किलोमिटर लम्बाईको उक्त सड़कलाई 2 खण्डमा विभाजन गरी विस्तार कार्य अगाडि बढ़ाइएको थियो। सड़क विभाग आयोजना निर्देशनालय एडीबीका आयोजना निर्देशक चुडाराज ढकालका अनुसार अनेकौं चुनौतीका बावजूद आयोजना निर्माणको अन्तिम चरणमा पुगेको हो। पश्चिमी चितवनका बस्तीमा छिरेको चितुवालाई नियन्त्रणमा लिई 2 स्थानमा खोर राखिएको छ। डिभिजन वन कार्यालयका सूचना अधिकारी देवी प्रसाद पौडेलले चितुवाले मानव बस्तीमा छिरेर आतंक सिर्जना गर्न थालेपछि भरतपुर महानगरपालिका 15 गोपालचोकमा रहेको अविनाश पोल्ट्री फार्ममा र त्यसको 1 किलोमिटर पर अर्को खोर राखिएको जानकारी दिनुभयो। नेपाल विद्युत प्राधिकरण अन्तर्गतको पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले भरतपुर क्षेत्रका विभिन्न सड़क खण्डमा विद्युत लाइनसँग छोइएका इन्टरनेट र केबलका तारहरू तत्काल व्यवस्थित गर्न सम्बन्धित इन्टरनेट सेवा प्रदायक तथा केबल टिभी व्यवसायलाई आग्रह गरेको छ। आयोजनाले मंगलबार एक सूचना जारी गर्दै नयाँ 11 केबी हाई भोल्टेज लाइनमा विद्युत प्रवाह गर्ने तयारी भइरहेकाले तारहरू व्यवस्थित नगरी गम्भीर दुर्घटना र धनजनको क्षति हुन सक्ने चेतावनी दिएको हो। भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका 11 केबी क्षमताको भूमिगत केबल तथा ओभरहेड प्रसारण लाइन 4 शुरूआत गरिएको छ। नेपाल विद्युत प्राधिकरण अन्तर्गतको पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले परीक्षण तथा सञ्चालनका लागि पहिलो पटक आज बिहानदेखि चार्ज विद्युत प्रवाह गरेको हो। आयोजना प्रमुख आनन्द सुवेदीका अनुसार आपटारी सब स्टेशनदेखि शुरू भए आपटारी चोक, पोखरा बस पार्क, लीलाचोक, पुलचोक, न्युरोन हुँदै नारायणी नदी किनारसम्मको क्षेत्रमा निर्माण सम्पन्न भएका 11 केबी भूमिगत तथा ओभरहेड प्रसारण चार्ज गरिने जानकारी दिनुभएको हो। सुनसरीको कप्तानगंजमा भएको घटनामा गोली लागेर घाइते भएका 22 वर्षीय रविन्द्र मेहताको शव बुझ्न आफन्तहरूले मानेका अस्पतालमा उपचारका क्रममा मेहताको निधन भएको थियो। अहिले अस्पतालमा मेहताका आफन्तहरूले धरना दिएका छन्। उनीहरूले गृहमन्त्री सुदन गुरुङ आफै आएर आफूहरूको माग सम्बोधन गर्नुपर्ने माग राखेका छन्। गृहमन्त्री निकट स्रोतका अनुसार गुरुङ केही बेरमा त्रिवेशी चार अस्पताल जाँदै हुनुहुन्छ। आफूहरूको माग पूरा नभई शव नउठाउने अडान उनीहरूले लिएपछि गृहमन्त्री गुरुङ त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएको हो। निर्वाचन समीक्षा र समग्र पार्टी पुनर्गठन सम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वको कार्यदलले तयार पारेको प्रतिवेदन पार्टी अध्यक्ष केपी शर्मा ओली समक्ष पुगेको छ। प्रतिवेदन मसौदा तयार पारेर कार्यदल बैठक बसे त्यसलाई अन्तिम रूप दिएपछि पार्टीलाई बुझाउनुपर्ने प्रतिवेदन पहिले ओलीको हातमा पुगेपछि प्रतिवेदनका कतिपय विषय भाव र सुझाव नै तोड मरोड गरेर अध्यक्ष ओलीले कैसे चलाउने मौका पाउनु भएको छ। जसले गर्दा बहुसंख्यक एमाले नेता कार्यकर्ताको भावना विपरीत प्रतिवेदन बन्ने त होइन भन्ने आशंका एमाले जनमा बढ्न पुगेको हो।
नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थापाले उपचारका लागि मंगलबार बिर अस्पतालमा भर्ना हुनुभएको छ। पार्टीभित्र राजीनामा दिन तीव्र दबाव खेपिरहेका बेला उहाँ सोमबार साँझ गुण्डस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा अचानक बोल्दा बोल्दै बेहोस भएर ढल्नु भएको थियो। भक्तपुरको ठिमी अस्पतालमा उपचारपछि कोठामा फर्केर आराम गर्नुभएका उहाँ मंगलबार अपरान्ह थप उपचारका लागि वीर अस्पताल भर्ना हुनुभएको हो। आन्तरिक वायुसेवा कम्पनीका जहाज दुर्घटनापछि यात्रुले पाउने क्षतिपूर्ति रकम वृद्धि प्रस्ताव गरी तयार भएको विधेयकको मस्यौदा प्रक्रिया शुरू भएको छ महिना छ वर्षपछि संसद पुगेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक राष्ट्रसभामा दर्ता गरेको छ। सोही विधेयकले हवाई यात्रुको अधिकार संरक्षण गरेको छ। दुर्घटनाबाट यात्रुलाई लाग्न सक्ने चोटपटक वा हुन सक्ने अङ्गभङ्ग वा मृत्यु वा उडान विलम्ब यात्रा स्थगनका कारण यात्रु मालसामान वा तेस्रो पक्षमा क्षति पुगे बेहोर्नुपर्ने दायित्व उक्त कानूनले समेटेको छ। नेपाललाई व्यवस्था गर्दै भारत र चीनले लिपुले खुदै व्यापार शुरू गरेका छन्। भारतबाट 16 व्यापारी र 4 सहयोगी सहित 20 व्यापारीका लागि लिपुले खुदै तिब्बतको तकलाकोट गएका छन्। लिपुले खुदै 20 भारतीय व्यापारी तिब्बत गएको जानकारी पाएको र त्यसबारे गृह मन्त्रालयलाई जानकारी गराइएको दार्चुलाका प्रमुख जिल्लाधिकारी वर्तराज पौडेलले बताउनुभयो। बजारमा ग्यासको हाहाकार हुन थालेपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले चासो दिएको छ। ग्यास सहज बनाउने उपाय खोजी गर्ने कार्यालयले मंगलबार सरकारवालासँग वृहत छलफल गरेको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा भएको उक्त छलफलमा बजारमा ग्यास अभाव हुनुको कारण र समाधानका लागि सम्बन्ध मन्त्रालय विभाग उद्योगी तथा ग्यास वितरण व्यवसायी लगायतको भूमिकाबारे समीक्षा गरिएको प्रधानमन्त्री को सचिवालयले जनाएको हो। यस्तै गरी प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले एलपी ग्यास सिलिण्डरको तत्काल म्यापिङ गर्न नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ। लुम्बिनीमा 5 बढी समयसम्म सञ्चालनमा आउन नसकी अलपत्र परेका विद्युतीय बस मध्ये 2 भैरवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको को पनि करिब 6 पुग्न लागेको छ। तर ती बस अझै सञ्चालनमा आउन सकेका छैनन्। लुम्बिनीमा लामो समयदेखि थन्किएका 5 विद्युतीय बस गत चैतमा लुम्बिनी विकास कोषले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरेको थियो। तीमध्ये 3 बस नेपालगंज सुर्खेत धनगढी विमानस्थलमा पुर्याएर सञ्चालनमा ल्याइसकिएको छ। र नेपाल सरकारले विभिन्न 21 मुलुक र नियोगमा रिक्त रहेका राजदूत नियुक्त गर्ने तयारी थालेको छ। राजदूत रिक्त रहेको 16 दूतावास सहित 4 कार्यकाल सकेर केही समयका लागि म्याद थपेर काम गरिरहेका इजिप्ट बहराइन बंगलादेश म्यानमार र राष्ट्रसंघीय नियोग भिएना समेत 21 नियोगमा दुई हप्ताभित्र राजदूत नियुक्ति प्रक्रिया अगाडि बढेको परराष्ट्र मन्त्रालयले जनाएको छ। हाल 15 मुलुक र नियोगमा मात्रै राजदूत छन् भने 16 मुलुक र नियोगमा राजदूत रिक्त रहेका छन्। हवस् त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु।

0: Strādāji dispokšā.
1: Suodies FM, 99.2 MHz.

0: Strādājiet nispokšā.
1: Sodies FM, Tirana Petitlo, 2 MHz.

खाजा खानी पैसा ल्याऊ बाउ भन्दै कराउन पाइन्थ्यो, क्याम्पस जान्छु भनेर गर्लफ्रेन्डसँग हराउन पाइन्थ्यो। अब त बाउले बिहे गर भन्छन् गर्ने हो कस

मलाई स्वास्नी चाहियो, बसभन्दा बस्दिने, उठभन्दा उठ्दिने, आफैले भात ल्याएर खुवाइदिने, आफैले चुट्दिने, जति पैसा दिए पनि मास्दैन मास्दिने।